0: भाउजू दर्शन
1: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले नेपालीमा समाचार सुन्नुहुनेछ भने नेपाली समाचारपछि विभिन्न पत्र पत्रिकाहरूको सङ्गालो कार्यक्रम अखबार सुनाउनेछौँ करिब 36 सम्म, र 6 बजेर 30 मिनटको समय रहनेछ अन्तर सम्वादको। अहिले भने संस्कृतमा समाचार।

0: लौनो डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर हिजो महाधिवेशनको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले रासोपा नेतृत्वको सरकारको गति गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो। प्रधानमन्त्री शाहले सरकारको यही कार्यकालभित्रै सुकुम्बासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ विश्वास दिलाउनु। प्रधानमन्त्री शाहले संसदमा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिससँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिँदै उहाँले हामीसँग कालापानी र लिपुलेख नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ भन्नुभयो। तत्कालीन समयमा ब्रिटिसले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौ मात्र भनिएको हो, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौ उहाँले भन्नुभयो। प्रधानमन्त्री शाहले छिमेकी राष्ट्रसँग प्रमाणका आधारमा आफै संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्दै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह गर्नुभयो। उद्घाटन समारोहमा मन्तव्य राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको द्रुत विकास र राजनैतिक स्थिरताका लागि राजनैतिक दलबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले हामीले एकअर्कालाई गाली गरेर समय बिताउने होइन, बरु इतिहासलाई जवाफ दिनका लागि तत्काल सहकार्यको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो। रासपा बाहिरी शक्तिका कारण नभई पराजित भए आफ्नै आन्तरिक कमजोरीका कारण मात्र पछि पर्न सक्ने धारणा उहाँले व्यक्त गर्नुभयो। महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रासपाको दुश्मन नभएको बताउनुभयो। कङ्ग्रेसले आफ्ना कमजोरीहरू समयमै स्वीकार गर्न नसकेको स्वीकार गर्दै सभापति थापाले त्यसबाट अन्य दलहरूले शिक्षा लिनुपर्ने पनि बताउनुभयो। सभापति थापाले रासपाका नेता तथा कार्यकर्तालाई पनि नेतृत्वप्रति अन्ध समर्थन नगरी आवश्यक पर्दा प्रश्न उठाउन र आलोचनात्मक चेत कायम राख्न आग्रह गर्नुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रासुपाले छोटो समयमै हासिल गरेको राजनैतिक सफलता नेपाली इतिहासकै एउटा नयाँ क्रान्तिको कडी भएको बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले पहिलो पुस्ताका टङ्कप्रसाद आचार्य पुष्पलालहरूले सुरु गरेको क्रान्तिलाई आफ्नो पुस्ताले गणतन्त्र र संविधान सभासम्म पुर्याएको र अब देशलाई सुशासन र समृद्धिको शिखरमा पुर्याउने जिम्मेवारी रवि लामिछाने र बालेन्द्र शाहको नयाँ पुस्ताको काँधमा आएको बताउनुभयो। नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा देश र लोकतन्त्रलाई सुदृढ बनाउने ऐतिहासिक जिम्मेवारी आएको बताउनुभयो। उहाँले महाधिवेशनले केवल नयाँ नेतृत्व मात्र चयन नगरी पार्टीको स्पष्ट राजनीतिक नीति सिद्धान्त र मार्गचित्र तय गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य वर्षमान पुनले थिति बसाल्न चालिने जुनसुकै कदम पनि विधिसम्मत र संविधानको दायराभित्र हुनुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशलाई सही निकास दिन राजनैतिक प्रणालीमै परिमार्जन आवश्यक रहेको बताउनुभयो। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र परिवर्तनका लागि राजनैतिक दलहरू सङ्कुचित दायराभन्दा माथि उठ्नुपर्ने बताउनुभयो। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन केवल एउटा राजनैतिक भेला मात्र नभई क्रान्तिको महोत्सव भएको उल्लेख गर्नुभयो। रासपाको ऐतिहासिक राष्ट्रिय महाधिवेशनका अवसरमा एसियाका प्रमुख राजनैतिक दलहरूले ऐक्यबद्धता जनाएका छन्। महाधिवेशनमा रासपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त शुभकामना सन्देशहरू वाचन गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नावली प्रकाशन भइसकेको छ। तालिका अनुसार प्रतिनिधिहरूको अन्तिम नावली प्रकाशन सँगै आज
दिउँसो 1 बजेदेखि उम्मेद्वार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। आज दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गरिनेछ भने साँझ 6 बजे उम्मेद्वारहरूको नावावली प्रकाशन गरिनेछ। यस्तै आज बेलुका 6 बजेदेखि 7 बजेसम्म उम्मेद्वार विरुद्ध दावी विरोध, 7 बजेदेखि 9 बजेसम्म दावी विरोध परेका उम्मेद्वारबारे जाँचबुझ गरिनेछ। उम्मेद्वारको अन्तिम नावावली आज राति 11 बजे प्रकाशन गरिनेछ। असार 9 गते मंगलबार बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदान सुरु गरिने कार्यतालिका छ, जसमा 1 जना सभापति र 99 जना केन्द्रीय सदस्यका लागि मतदान गरिने निर्वाचन आयोगले जनाएको छ। मतदानपछि पहिलो चरणको मतगणना र मत परिणाम घोषणा 2 घण्टापछि गरिने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। राज्यपाललाई थप समावेशी बनाइने भएको छ। पहिलो राष्ट्रिय महाधिवेशन पूर्व विधान संशोधन गरी समावेशी बनाउन लागि विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्य समितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। जस अनुसार सभापति 1, 1 महिलासहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिलासहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेश प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। मधेश प्रदेश कृषि निर्देशनालय नक्ताजिज धनुषाका अनुसार यस वर्ष मधेश प्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन गहुँ उत्पादन भएको छ। अघिल्लो वर्ष मधेश प्रदेशमा 1,78,433 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 3.37 मेट्रिक टनका दरले 7,31,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। लागू औषध नियन्त्रण ब्युरोको टोलीले भारततर्फ निकासी गर्न लागेको 15 किलो 340 ग्राम अफिमसहित 2 महिलालाई हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको बडैयाताल गाउँपालिका 4 की 30 वर्षीय सन्ध्या घरती मगर तथा बर्दियाको बाँसगढी नगरपालिका 3 की 42 वर्षीय मीना रोकाए रहेको लागू औषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो। लागू औषध अफिम खरिद गरी बिक्रीका लागि भारततर्फ निकासी गर्न लागेको अवस्थामा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारीले ग्रीस पठाइदिन्छु भन्दै 10 लाख, दाङका 29 वर्षीय हेमन्त केसीले क्रोएसिया पठाइदिन्छु भन्दै 13 लाख, सुनसरी घर भएका 42 वर्षीय सुखदेव राईले सर्बिया पठाइदिन्छु भन्दै 13 लाख, सोही नगरपालिका 3 बस्ने सुनसरीका 34 वर्षीय मनिष पोदारले युके पठाइदिन्छु भन्दै 2 लाख लिएर सम्पर्कविहीन भएपछि उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी परीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहासल काठमाडौँ पठाइएको प्रवक्ता छेत्रीले बताउनुभयो। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोक स्थित सेती नदी पट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गाधनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवा सभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। शनिबार पहिरोले सभापोखरी 1, धुपोमा धनबहादुर विश्वकर्माको 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले जानकारी दिनुभयो। तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले आयोजित तिलिचो ताल भक्ति यात्रा 2083 सम्पन्न भएको छ। श्री 1008 स्वामी ऋषि प्रपन्नाचार्यको संकल्पमा आयोजना गरिएको यात्रा हिजो सकिएको हो। विभिन्न स्थानबाट सहभागी भक्ति यात्रामा सहभागी भक्तजनहरूले मुस्ताङको जोमसुम थिनी हुँदै तिलिचो तालको भक्ति यात्रा तय गरेका थिए।
र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह यसको गैराती भएको खेलमा स्पेनले साउदी अरेबियामाथि जित निकालेको छ। एटलान्टा स्टेडियममा सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 गोल अन्तरको जित निकालेको हो। यसै समूहमा रहेका उरुग्वे, साउदी अरेबिया र के भडेको समान एक एक अङ्क रहेको छ। यस्तै गैराती नै सम्पन्न बेल्जियम र इरान बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। केही बेर अघि सम्पन्न उरुग्वे र को भडे बीचको खेल 2-2 गोलको बराबरीमा सकिएको छ। अहिले बिहान 6:45 बजे न्युजिल्यान्ड र इजिप्ट बीच प्रतिस्पर्धा हुनेछ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असार 8 गते सोमबार, ज्येष्ठ शुक्ल पक्ष अष्टमी तिथि, तदनुसार 22 जुन सन् 2026, नेपाल सम्बत 1146, आज तसलाथ्व 8। आज राजधानीबाट प्रकाशित प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सुरु भएको सम्बन्धीका प्रसङ्गहरूलाई फरक फरक कोणबाट प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौँ। परिवर्तन संस्थागत गर्ने उद्घोष शीर्षक दिएर गोर्खापत्रले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको प्रसङ्गलाई प्रमुख समाचार बनाएको छ। सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन चितवनमा सुरु भएको छ। 4 वर्ष अघि मात्र स्थापना भएको रासोपा अहिले संसदमा 182 संख्या साथ सरकारको नेतृत्व गरिरहेको छ। छोटो अवधिमै पाएको सफलतासँगै रासोपाले पहिलोपटक पार्टीको साङ्गठनिक संरचना र विचारलाई औपचारिक अधिवेशन मार्फत अनुमोदन गर्दैछ। यो अधिवेशन मार्फत रासोपाले राजनैतिक परिवर्तन र नागरिकको चाहनालाई संस्थागत गर्ने अपेक्षा गरिएको छ। त्यसैले यो अधिवेशनलाई ऐतिहासिक मानिएको छ। रासोपाको उदयलाई परिवर्तनको लहरका रूपमा हेरिएको छ। अधिवेशनले उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा बोल्ने रासोपाका नेताहरूले पनि यसप्रति लक्षित गर्दै परिवर्तनको सपना साकार पार्ने उद्घोष गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति रमिला लामिछानेले देश र नागरिकको जिम्मेवारी पूरा गर्दै सामर्थ्य आफ्नो पार्टीमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, आजको रासोपालाई नागरिकको जिम्मेवारी पूरा गर्ने अभिभार छ, देश रासोपाको हातमा छ र सुरक्षित छ। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौं। गोर्खापत्र दैनिकबाटै रासोपा महाधिवेशन प्रतिनिधि स्वदेशमै भविष्य देख्ने सपना शीर्षकको समाचार लिँदैछौँ। आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागीले महाधिवेशनलाई केवल संगठनको आन्तरिक प्रक्रियाका रूपमा मात्र नभई मुलुकको राजनैतिक दिशा तय गर्ने अवसरका रूपमा हेरेका छन्। उनीहरूका अपेक्षामा सुशासन, राष्ट्रियता, रोजगारी, कृषि तथा उत्पादनमुखी अर्थतन्त्र प्रमुख रूपमा देखिएका छन्। महाधिवेशन स्थल

पार्टीले अझ स्पष्ट र दृढ धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औल्याउनु भयो। यो प्रसङ्ग गोरखापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकले पनि रासोपा महाधिवेशनमा रवि बालेन्द्रको सन्देश गणतन्त्रमा प्रतिबद्ध पार्टीमा एक ढिक्का शीर्षक दिएर रासोपा महाधिवेशन सम्बन्धीकै प्रसङ्गलाई प्रमुख समाचार बनाएको छ। जहाँ लेखिएको छ, चितवनको भरतपुर स्थित रासोपाको महाधिवेशन स्थलमा आइतबार अपरान्न 3:15 बजे प्रधानमन्त्री बालेन्द्र शाह गाडी हाँकेर आइपुग्नुभयो। त्यही गाडीबाट सभापति रवि लामिछाने ओर्लिनुभयो। यस दृश्यले धेरैको ध्यान खिच्यो। गाडीको स्टेरिङमा प्रधानमन्त्री शाह र छेवैको सिटमा पार्टी सभापति लामिछाने देखिनु भएको थियो। 4 वर्ष अघि पार्टी दर्तापछि पहिलो सभा गरेको जिल्ला फर्किएर नीति र नेतृत्व चयनका लागि तोकिएको स्थल आइपुग्दा लामिछाने र शाहलाई झरीले स्वागत गर्यो। दुई नेता एकसाथ देखिनासाथ समर्थकले हुटिङ गरे। छाता ओढेर लामिछाने र शाह महाधिवेशन स्थल प्रवेश गरे। पहिलो महाधिवेशन उद्घाटन समारोहमा रासोपाले शुभकामना दिन विभिन्न दलका नेता आइपुग्नु भएको थियो। उहाँहरूले रासोपाको विचार, सरकार सञ्चालन शैली, भू राजनीतिक सन्तुलन, गुटबन्दीदेखि दुई नेताबीच हुन सक्ने टकरावको प्रसङ्ग निकाल्नुभयो। कतिपय विषयमा प्रश्न उठाउनुभयो। गएको आम निर्वाचनमा प्राप्त जनादेशलाई सदुपयोग गर्न पनि उहाँहरूले सुझाव दिनुभयो। अन्य दलका नेताले राखेका चासोमा राष्ट्रपति सभापति लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता शाहले प्रश्न पार्नुभयो। खास गरी वर्तमान संविधान तथा लोकतान्त्रिक गणतन्त्र, शासन पद्धति, संघीयताका विषयमा दुवै नेताले आफ्नो योजना र नीतिबारे अभिव्यक्ति दिनुभयो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै रासोपाको प्राय पदमा प्रतिस्पर्धाकै सम्भावना शीर्षकको समाचार लिँदैछौँ। रासोपामा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 900 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको छ। आइतबार महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाहले पार्टीभित्र गुटबन्दी गरेर नेतृत्वमा पुग्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने काम भए पुराना दलहरूकै हविगत हुने चेतावनी दिनुभएको छ। यो प्रवृत्ति स्वीकार्य नहुने भनी तल्लो तहका नेताहरूलाई सचेत गराउनु भएको छ। रासोपामा पनि 3 उपसभापति र 1 खुला, 1 महिला र 1 मनोनित हुनेछन्। खुला उपसभापतिमा सोडिम वाग्ले प्रबल दावेदार रहेको रासोपाका नेताहरू बताउँछन्। अर्थमन्त्री र पार्टीमा तेस्रो वरियतामा रहनुभएका उहाँ विरुद्ध कसैले उम्मेदवारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ। सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित देखिन्छ। खुला उपसभापतिमा सोनी वाग्लेसँग प्रतिस्पर्धा गर्ने हालसम्म कोही पनि देखिएका छैनन्। उहाँ पनि सर्वसम्मत हुने सम्भावना प्रबल छ। पार्टीका एक नेताले भन्नुभयो, यस्तो अवस्थामा पदाधिकारीमध्ये महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना छ। यो प्रसङ्ग कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण शीर्षकको समाचार लिँदैछौँ। अधिकांश मानिस दिनको सुरुवात गर्ने तयारीमा लाग्दै गर्दा कृष्ण थापा पत्रिकाको थाक बोकेर पोखराका सडक चाहर्न थालिसक्नु भएको हुन्छ। नयाँ बजार, न्यू रोड, चिप्लेढुङ्गा, पृथ्वी चोक, सिर्जना चोक, लेक साइड, रत्नचोक हुँदै राष्ट्र ब्याङ्क चोक, बिरौटा र पुरानो एयरपोर्ट उहाँको दैनिकी रुट हो। जहाँका चोक र गल्लीमा 13 वर्षदेखि उहाँ पत्रिका बेचिरहनु भएको छ। उहाँ जन्मजात बोल्न र सुन्न नसक्ने शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ। उहाँको मेहनत र दृढ इच्छाशक्ति धेरैका लागि उदाहरणीय कर्म बनेको छ। सङ्घर्ष, आत्मविश्वास र आत्मनिर्भरताले भरिएको उहाँको कथा धेरैका लागि विशेष पनि छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकले लोकतन्त्रका आधारभूत मूल्य मान्यताप्रति प्रतिबद्धता शीर्षक दिएर राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्बन्धी प्रसङ्गलाई प्रमुख समाचार बनाएको छ। नागरिक दैनिकबाट जनगणनामा ग्रामीण
श्रम शक्ति तथ्याङ्कमा

छ गाउँघरमा छैन शीर्षकको समाचार लिँदैछौँ। गाउँमा घर आँगनमा वृद्ध आमा बुवा र विद्यालय जाने उमेरका बालबालिका मात्र कमाउन सक्ने जति भारतको कुनै न कुनै सहरमा। प्रायः सबै जालादारी काममा व्यस्त, कोही होटेलमा भाँडा माझिरहेका, कोही निर्माण स्थलमा काम गरिरहेका, कोही सुरक्षा गार्ड, यस्तै यस्तै। पश्चिम नेपालका गाउँघरको साझा दृश्य हो यो। सरकारी तथ्याङ्कमा उनीहरूमा नाम नेपालीमै हुन्छन्, अर्थात् जनगणनामा उनीहरू समेटिन्छन्, तर व्यवहार त उनीहरूको श्रम, समय, ऊर्जा र जीवनको ठूलो हिस्सा भारतमा खर्च हुन्छ। यसले एउटा गम्भीर प्रश्न जन्माएको छ, नेपालको जनसङ्ख्या नेपालमै छ कि बाहिर? सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै बस्तीमा अहिले बसाइसराईको स्वरूप बदलिएको छ। पहिले पहाडबाट तराई झर्ने क्रम बढी थियो, अहिले गाउँबाट सीमापार काम खोज्ने प्रवृत्ति बलियो बनेको छ। यो बसाइसराई औपचारिक वैदेशिक रोजगारी जस्तो व्यवस्थित छैन। अधिकांश मानिस खुला सीमाबाट भारत पुग्छन्, केही महिना वा वर्ष काम गर्छन्, फेरि घर फर्कन्छन्। यो क्रम निरन्तर चलिरहेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। राहदानी छपाई अनियमितताको अनुसन्धान अन्तिम चरणमा, परराष्ट्रका 20 धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै, शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। विद्युतीय राहदानी छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्याएको छ। यसमा परराष्ट्रका 20 धेरै कर्मचारी तानिने भएका छन्। सरकारको चासोपछि फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको आयोग केही दिनमै मुद्दा दायरको तयारीमा छ। आयोग स्रोतका अनुसार यसमा परराष्ट्र सेवाका 4 सहसचिवसहित करिब 20 कर्मचारी र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउबाको मिलेमतो देखिएको छ। 20 धेरैको बयान भइसकेको छ, 30 धेरैको बयान कागज गरिएको छ। आयोग स्रोत भन्छ अनुसन्धान लगभग अन्तिम चरणमा छ, सोमबार मंगलबारभित्रै मुद्दा दायरको गृह कार्यमा छौं। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अरियालसहित 4 थुनामा राखेर अनुसन्धान गरिरहेको छ। अरियाल सुरुदेखि नै पासपोर्ट छपाईको बोलपत्र प्रक्रियामा संलग्न थिए। बोलपत्रको मूल्याङ्कन समितिको संयोजकका रूपमा उनले श्रृङ्खलाबद्ध रूपमा बदमाशी गरेको आयोगको निष्कर्ष छ। प्राविधिक मूल्याङ्कन उपसमितिमा सहमति नभएपछि उपसमितिको अधिकार समेत आफैले खिचेर जर्मन कम्पनीलाई ठेक्का दिने निर्णय गराउनु भएको थियो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। स्थानीय तह घटाइने, नगरपालिका थपिँदै, शीर्षकको समाचार राजधानी दैनिकबाट लिँदैछौ। सरकारले संविधानले तोकेकै आधारमा संघीय संरचना पुनर्संरचना अभ्यास सुरु गरेको छ। संघीय संरचना कार्यान्वयनमा आएको झण्डै 1 सरकारले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सिमानाको पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 जारी गरी स्थानीय तहको संरचनामा आवश्यक संशोधन गर्न स्पष्ट आधार, प्रक्रिया र मूल्याङ्कन प्रणाली निर्धारण गरेको छ। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ। कारोबार दैनिकमा 10,56,00,000,000 खर्चेर बनेको भेरी बबई डाइभर्सन सुरुङ प्रयोगविहीन, शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौँ। सामान्यतया नेपालमा पूर्वाधार आयोजना तोकीको लागत र समयभन्दा अगाडि सम्पन्न हुँदैनन्। तर अपवादको रूपमा राष्ट्रिय गौरवका 2 बहुद्देश्य सिँचाइ आयोजनाका डाइभर्सन सुरुङ तोकिएको समयभन्दा पहिले नै सम्पन्न भए। राज्यको अर्बौं रकम लगानी भएका यी सुरुङ अहिले उपयोगविहीन बनेका छन्। तोकिएको समयभन्दा पहिले सम्पन्न भएर पनि उपयोगविहीन भएको पहिलो सुरुङ हो भेरी बबई डाइभर्सन बहुद्देश्य सिँचाइ आयोजनाको। यो सुरुङ छिचोनले काम पूरा भएको 8 नागिसकेको छ भने फिनिसिङ गर्ने काम सकिएको पनि भदौमा 6 पूरा हुँदैछ, तर अझै प्रयोगमा आउन सकेको छैन। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। हटाइएका सुकुम्बासी बस्तीमा हरियाली बनाउन 3 शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। डोजर लगाएर खाली गरिएको सुकुम्बासी बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहाव क्षेत्र बढाउन सरकारले आगामी आर्थिक वर्ष 2082-83 3 छुट्याएको छ। पूर्वाधार विकास मन्त्रालय, साबिकको शहरी विकास मन्त्रालयका सहसचिव तथा उक्त मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चा काजी महर्जनका अनुसार सरकारले छुट्याएको 3 उपत्यकाका खोला, नदी नियन्त्रण, ढल निकास प्रणाली, हटाइएको सुकुम्बासी बस्तीमा हरियाली, पार्क तथा कोरिडोर विस्तारमा लगाइनेछ। आगामी आर्थिक वर्ष सुरु हुने बित्तिकै काम सुरु हुने उहाँको भनाइ छ। उहाँका अनुसार यति बेला हटाइएका बस्तीमा भग्नावशेषहरू पन्छाएर डोजर चलाइएको जग्गा व्यवस्थापन गर्ने काम भइरहेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। 19 वर्षीय आदित्य सुवेदी जसले अमेरिकामा झण्डै 4 अर्ब लगानी जुटाए शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। भनिन्छ सफल बन्न सपना ठुलो देख्न सक्नुपर्छ। 19 वर्षीय नेपाली युवा आदित्य सुवेदीले देखेको त्यस्तै सपनाले आज उहाँलाई विश्वस्तरीय सफलतातर्फ डोर्याइरहेको छ। 19 वर्षको अल्लारे उमेरमै उहाँले विश्व प्रविधि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ। बङ्गलादेशी मूलका क्यानेडियन साथी 20 वर्षीय इब्राहिम हुसेनसँग मिलेर सुवेदीले स्थापना गरेको कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी काम गर्ने कम्पनी आर्किटेक्ट ल्याब्सका कारण उहाँ विश्वभर चर्चामा आउनु भएको छ। आर्किटेक्ट ल्याब्सले 2,40,00,000 अमेरिकी डलर करिब 3,62,00,000,000 रुपियाँ बराबरको प्रारम्भिक लगानी जुटाएपछि अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले यसलाई महत्त्वका साथ समाचारमा स्थान दिएका छन्। अमेरिकाको क्यालिफोर्नियामा स्थापित यस कम्पनीले एआईको प्रयोग मार्फत सेमी कन्डक्टर चिप डिजाइन प्रक्रियालाई छिटो सस्तो र प्रभावकारी बनाउने लक्ष्य राखेको छ। अहिले एउटा चिप डिजाइन गर्न वर्षौँ लाग्ने र करोडौँ खर्च हुने अवस्थालाई कम लागत र समयमा सम्पन्न गर्ने उद्देश्य कम्पनीले राखेको छ। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
1: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा, फोन नम्बर 01-4211-921 तथा मोबाइल नम्बर 97-685-40744 र 97-685-40745।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
5: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको ऐतिहासिक प्रथम महाधिवेशन हिजोदेखि चितवनमा सुरु भएको छ। 4 वर्ष अघि मात्र स्थापना भएको रासोपा अहिले संसदमा 182 संख्याका साथ सरकारको नेतृत्व गरिरहेको छ। छोटो अवधिमै पाएको सफलतासँगै रासोपाले पहिलो पटक पार्टीको सांगठनिक संरचना र विचारलाई औपचारिक अधिवेशन मार्फत अनुमोदन गर्दैछ। यो अधिवेशन मार्फत रासोपाले राजनैतिक परिवर्तन र नागरिकको चाहनालाई संस्थागत गर्ने अपेक्षा गरिएको छ। त्यसैले यो अधिवेशनलाई ऐतिहासिक पनि भनिएको छ। रासपाको उदयलाई परिवर्तनको लहरका रूपमा हेरिएको छ। अधिवेशनले उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा बोल्ने रासपाका नेताहरूले पनि यसप्रति लक्षित गर्दै परिवर्तनको सपना साकार पार्ने उद्घोष गरेका छन्। जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने हिजोको उद्घाटनको महाधिवेशनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधान मन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, साझा प्रतिबद्धता देखिएको छ। शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, सभापति लामिछानेले भन्नुभएको छ भने प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले सरकार एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्ने अभिव्यक्ति दिनुभएको छ। अन्य नेताहरूले पनि हिजो आयोजित उद्घाटन समारोहमा समयमित तरिकाले आफ्नो धारणा व्यक्त गरेका छन्। समग्रमा उद्घाटन समारोह छोटो र मिठो तरिकाले सम्पन्न भएको छ र 9 गतेसम्म चल्ने अधिवेशनले नयाँ जनादेशसहित नयाँ नेतृत्व चयन गर्नेछ। यसरी अहिले शक्तिशाली अर्थात् सत्तामा रहेको दलको ऐतिहासिक महाधिवेशन हुँदै गर्दा धेरैको ध्यान यो महाधिवेशनले गर्ने निर्णय, यो महाधिवेशनले गर्ने संस्थागत गर्ने विषयहरूलाई महत्त्वका साथ हेरिएको छ। नेपाली जनताहरूले यसलाई महत्त्वका साथ लिएका छन्। आज हामी रासोपाको ऐतिहासिक प्रथम महाधिवेशन, यसले दिएको सन्देश, महाधिवेशनको उद्घाटन सत्रमा नेताहरूले दिएका अभिव्यक्ति लगायतका सन्दर्भमा कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ एकजना कूटनीतिक व्यक्तित्व, प्राध्यापक डाक्टर जयराज आचार्य। आचार्यज्यू, स्वागत छ यहाँलाई।
6: नमस्कार।
5: अब अहिलेको कान्छो पार्टी र सबैभन्दा ठुलो पार्टी, सत्ताको नेतृत्व गरिरहेको पार्टी, जनताको अपार मत प्राप्त गरेको पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन हिजोदेखि चितवनमा सुरु भएको छ। विभिन्न नेताहरूले आफ्नो अभिव्यक्ति दिनुभएको छ र सँगै प्रतिपक्षी विपक्षी दलहरूले पनि दलका नेताहरूले पनि त्यहाँ आफ्नो धारणा व्यक्त गर्नुभएको छ। यहाँले चाहिँ कसरी हेर्नुभयो सो महाधिवेशनलाई, कसरी हेर्दै हुनुहुन्छ?
6: अब तपाईँले भने जस्तै यो सबैभन्दा कान्छो पार्टी 4 वर्ष मात्रै स्थापित भएको, तर अहिले सरकारमा 182 सिट ल्याएर, संसदमा 182 सिट ल्याएर अब सरकारको नेतृत्व गरिराखेका छ। त्यसैले अब यसको महाधिवेशनको विषयमा दुईवटा कुरामा ध्यान दिनुपर्छ। एउटा त यसले आफ्नो नीति र कार्यक्रम जनता समक्ष कसरी प्रस्तुत गर्छ। अब सबैभन्दा कान्छो पार्टी भएको हुनाले पुराना पार्टीहरू जो नेपाली काङ्ग्रेस अथवा एमाले थिए, जसले दशकौँसम्म के भनेको लामो इतिहास बोकेर राजनीति गरे, तिनीहरूको सिद्धान्त नीति कार्यक्रम भनेको जे जस्तो भए पनि जनतामा लामो अवधिसम्म अस्तित्वमा रहेको हुनाले पुगेको थियो। अब यो पार्टीको अब त्यो नीति सिद्धान्त कार्यक्रम कस्तो हो के हो भन्ने कुरा विषयमा जनतालाई धेरै चाहिँ नि थाहा भइसकेको जस्तो मलाई लाग्दैन। अब यो चुनावमा जुन चाहिँ एकदम ऐतिहासिक परिणाम यो पार्टीले प्राप्त गर्यो, त्यो आफ्नो नीति कार्यक्रम सिद्धान्त जनतामा भिजेको अथवा सङ्गठनै जनतासम्म पुगिसकेको भन्दा पनि त्यो पुराना पार्टीहरूप्रति जनतामा भएको वितृष्णा र त्यो विगतको लामो के भन्छ अस्थिरता, राजनीतिक अस्थिरताको बाट चाहिँ नै एक प्रकारको फ्रस्ट्रेसन, जनतामा आएको फ्रस्ट्रेसनको परिणामका रूपमा यो पार्टीले यसरी प्राप्त गरेको छ। त्यस कारणले यो पार्टीको अघिल्तिर चुनौती भनेको त्यही अब नीति र कार्यक्रम जनतासम्म प्रष्ट पारेर बुझाउने, अनि अब आफ्नो पार्टीको सङ्गठन के अरे केन्द्रदेखि लिएर चाहिँ नि प्रदेश हुँदै के अरे पालिकाहरूसम्म चाहिँ नि स्थापित गराउने, यी दुईवटा चाहिँ नि मुख्य काम के अरे पार्टीको अघिल्तिर म देख्छु। अब अहिलेलाई यति नै भनौँ, अब जहाँसम्म नीति को नीति र कार्यक्रमको कुरा छ त्यो अत्यन्त महत्त्वपूर्ण छ। त्यसमा मैले 4 अति महत्त्वपूर्ण कुरा देखेको छु नीति र कार्यक्रमको विषयमा। त्यो के भने अब यो पार्टीको सिद्धान्त नीति के हो भन्ने कुरा चाहिँ नि स्पष्ट पार्नलाई हामीले 2012 नेपाली काङ्ग्रेसको 6 महाधिवेशन वीरगन्जमा जो भयो त्यसले पारित गरेको 3 मुख्य कुरा हामीले सम्झिनुपर्छ। त्यसले के पारित गरेका थियो भने हाम्रो पार्टीको गन्तव्य सिद्धान्त आदर्श भनेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद, त्यो 3 चाहिँ नि खुट्टामा उभिएको के अरे ट्राइपोड भनौँ न जस्तो त्यो स्पष्ट पारिएको थियो र त्यही नै अहिलेसम्म पनि नेपाली काङ्ग्रेसको के अरे नीति सिद्धान्त कार्यक्रम हो भनेर बुझिन्छ। अब प्रजातन्त्रको ठाउँमा लोकतन्त्र भनौँ अथवा जहाँ जेसुकै भनौँ त्यो अङ्ग्रेजीमा डेमोक्रेसी नै हो। अब यो पार्टीको चाहिँ के हो, जब कम्युनिस्टहरूले पनि अलिकति चाहिने त्यही राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई के अरे अलिकति मोडिफाई गरेर राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाको सवाल भनेर भनेको थियो, त्यो समाजवादलाई जनजीविकाको सवाल भनेर। अब राप्रपा पनि एउटा पुरानो पार्टी हो, त्यसले पनि राष्ट्रियता, प्रजातन्त्र र के अरे समाजवादको सट्टा चाहिँ नि अब के अरे यो जनजीविकाको सवाल भने जस्तै एउटा शब्द चाहिँ मात्रै फेरेको छ। मुख्य कुरा यो पार्टीले गर्ने चाहिँ नि पहिलो के अरे आफ्नो नीति सिद्धान्त के हो त्यो चाहिँ स्पष्ट पार्नुपर्छ। दोस्रो चाहिँ नि यसको अब जनस्तरसम्म सङ्गठन बनाउनु पर्यो। तेस्रो चाहिँ नि यसको नेपालको आर्थिक विकासको चाहिँ नि मोडेल के हो गन्तव्य के हो, कसरी चाहिने आर्थिक विकास गर्ने यसको रणनीति छ। किनभने नेपाल अब हामी भन्छौँ नि 2000 वर्षदेखि चाहिँ स्वतन्त्र राष्ट्र रहेको छौँ, हामी कहिल्यै कसैको उपनिवेश भएनौँ, तर हामी नै फेरि अहिले अल्प विकसित अति अल्प विकसित देशको सूचीमा पनि छौँ। यो विडम्बना छ, यसलाई यो गरिबीको चाहिँ नि अति अल्प विकसित अवस्थाबाट चाहिँ नि विकसित अवस्थामा अथवा विकासोन्मुख अवस्थामा उकाल्ने हाम्रो चाहिँ नि रणनीति के हो त्यो कुरा पनि चाहिँ नि स्पष्ट हुनुपर्छ। र चौथो कुरा चाहिँ हाम्रो परराष्ट्र नीति, परराष्ट्र सम्बन्ध कस्तो हो किन त्यो कुरा पनि स्पष्ट पार्नुपर्छ। जस्तो अब परराष्ट्रको कुरा गर्दा अहिले धेरै लामो कुरा नगरिकन मुख्यतया भनौँ न, भारत चिन र अमेरिका तिनवटा हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण शक्तिशाली छिमेकी भनौँ न, दुईवटा त भूमिगत हाम्रा के अरे भौगोलिक छिमेकी भए, अर्को चाहिँ आकाशको छिमेकी भएको छैन अमेरिका। यी तिनवटासितको सन्तुलित सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि अत्यन्तै महत्त्वपूर्ण छ। अब सौभाग्यले भन्नुहोस्, अब राष्ट्रपाको सभापति रवि लामिछानेले भारतको भ्रमण गर्नुभयो, उहाँको अत्यन्तै ठुलो स्वागत पनि भयो, ठिक छ, त्यो हुनु स्वाभाविक हो, सन्तोष पनि लागेको छ। तर व्यावहारिक रूपमा देशले जनताले के प्राप्त गर्यो भन्ने कुरा चाहिँ अझै पनि बाहिर त्यति स्पष्ट भइसकेको छैन। अब उहाँले झन्नै 1 घन्टा लामो त नरेन्द्र मोदी भारतको प्रधानमन्त्रीसितै कुरा गर्नुभयो भन्नुभएको छ। 1 घन्टामा त धेरै कुरा भनिन्छ सकिन्छ होइन, अब के कुरा भयो, अब त्यो कुरा चाहिँ पब्लिकमा त्यति स्पष्ट भएको जस्तो मलाई लाग्दैन। अब त्यसपछि हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालले भारतको भ्रमण गर्नुभयो, चिनको पनि भ्रमण गर्नुभयो, अब त्यो सौहार्दतापूर्ण चाहिने भ्रमणहरू भए, तर ठोस रूपमा देशले के प्राप्त गर्यो भन्ने कुरा चाहिँ जनतालाई बुझाउन बाँकी नै छ। अब तेस्रो छिमेकी भनेको आकाशको छिमेकी अमेरिका, त्यहाँका पनि कूटनीतिक प्रतिनिधिहरू 3 जना मुख्यतया 3 जनाले आएर हाम्रा नेताहरूसँग चाहिँ नै राष्ट्रपाका नेताहरूसँग कुरा गरे, के अरे एस पॉल कपूर, अनि सर्जियो गोर, र अनि चाहिँ नै सेरा रोजर्स, ती चाहिँ नै वरिष्ठ अमेरिकी कूटनीतिक प्रतिनिधिहरूले आएर हाम्रा नेताहरूसँग कुरा गरे। अब उनीहरूले अब नेपाललाई भन्ने कुरा के हो, के भने, र चाहिँ अब अब अब बेलायतपछि दोस्रो कूटनीतिक सम्बन्ध राखेको देश अमेरिका नै हो नेपालको लागि। अब भारत स्वतन्त्र हुनुभन्दा पनि अगाडि केही महिना अगाडि नै हामीले अमेरिकासित कूटनीतिक सम्बन्ध राखेका थियौँ, त्यसै कारणले र अहिले ऊ विश्वशक्ति त्यहाँ यद्यपि चाहिँ नि मिडल इस्टमा चाहिँ नि लडाइँमा फँसेको छ, तैपनि उसको विश्वशक्तिको चाहिँ नि स्ट्याटस स्तर चाहिँ नि अझै खस्केको छैन, यद्यपि हाम्रो उत्तरी छिमेकी चिन त्यसको प्रतिद्वन्दी शक्ति जस्तो भएर उदाएको छ। त्यसो हुनाले यी कुरालाई सन्तुलित ढङ्गले कसरी बढाउने भन्ने कुरा महत्त्वपूर्ण छ, यस विषयमा पनि पार्टीले गर्ला।
5: भनेपछि अब एउटा व्यक्तिको लोकप्रियताको जगमा, क्रेजको जगमा बनेको पार्टी यहाँसम्म आइपुग्दा अब चाहिँ वैचारिक स्पष्टता हुन जरुरी छ, पार्टीको गन्तव्य आदर्श सिद्धान्त के हो यसमा स्पष्टता हुन जरुरी छ, राजनीतिक सिद्धान्त के हो भन्ने जस्ता विषयहरूलाई चाहिँ यो महाधिवेशनले स्पष्ट गर्न सके पार्टीलाई चाहिँ यो पार्टी चाहिँ जीवन्तसम्म जान सक्छ, ताकि अहिलेकै अवस्थामा एउटा व्यक्तिको लोकप्रियताको जगमा बनेको पार्टी यही अवस्थामा जाँदा चाहिँ त्यो बिचमा फेरि यतिकै लोकप्रियता नहुन पनि सक्छ भन्ने यहाँको भनाइरह्यो होइन?
6: हो, निश्चय पनि, किनभने व्यक्तिको व्यक्तित्व चाहिन्छ, के अरे उठ्ने घट्नु बस्ने होइन, माथि जाने तल जाने खस्किने भइ नै हाल्छ, त्यो सँगसँगै पार्टीको पनि चाहिने छवि तल माथि भयो हुनसक्छ। त्यस कारणले यो ऐतिहासिक अवसरलाई के अरे सदुपयोग गरेर मुलुकलाई चाहिँ नि बाटो देखाउने काममा संयमित भएर मुख्यतया अब विगतमा फेरि अरू पार्टीको के अरे एउटा कटु अनुभव के छ भने पार्टीमा विभाजन भइदिने, फुट्ने, गुट उपगुट भइदिने, त्यो नहोस्, त्यो यो यस विषयमा पनि पार्टीले ध्यान दिनु ध्यान दिनेछ भन्ने मलाई लाग्छ। देओस् यो महाधिवेशनले त्यो कुरा चाहिँ नि रियलाइज गरेर त्यो सन्देश आफ्ना चाहिँ नि कार्यकर्ता चाहिँ नि प्रतिनिधिहरूलाई देशभरि चाहिँ नि दिएर फिर्ता पठाओस्।
5: अब पार्टीमा गुट उपगुट नहोस् भन्ने सन्दर्भमा अन्य दलका नेताहरूले पनि सुझाव दिएका छन्, कार्यकर्ताहरूको अपेक्षा पनि त्यो छ। अब अहिलेको सन्दर्भमा एउटा पार्टीभित्र नयाँ अभ्यास पनि भएको छ, हुन त कङ्ग्रेसले पनि एकचोटि अभ्यास गरेको थियो, संसदीय दलको नेता चाहिँ भनौँ न पार्टी सभापति हुने जुन खालको परम्परा रहिआएको थियो, यो यसपालि चाहिँ संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्र शाहसँगै अब पार्टीको सभापतिमा रवि लामिछाने, यो शक्ति सन्तुलनको हिसाब पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउने सन्दर्भमा अब यो महाधिवेशनमा हुन त हिजो स्पष्ट रूपमा दुवै नेताहरूले त्यहाँ आफ्नो अभिव्यक्ति दिएका छन्, अब कसैले बल चाहिँ खोसेर लगेमा त्यो गोल चाहिँ त्यो बल चाहिँ फेरि बालेनलाई नै म पास दिन्छु भनेर सभापति लामिछानेले पनि भन्नुभएको छ। सँगै यो दुई विषयको जुन आउन सक्ने सम्भावित घटनाहरूको बारेमा प्रधानमन्त्रीले पनि त्यसको जवाब दिनुभएको छ। अब यो शक्ति पार्टीभित्रको शक्ति सन्तुलन कसरी मिलाउनु पर्ला पार्टीमा?
6: उहाँहरूले भनेअनुसारै जे कुरा भन्नुभएको छ त्यो व्यवहारमै अभ्यास गरेर देखाउनुभयो भनेदेखि त कुरा मिलिहाल्यो नि। ठिक छ, मैले सुनेअनुसार पहिल्यै अब सरकार बनाउने बेलामा पनि प्रधानमन्त्रीले म सरकार चलाउँछु तपाईँ पार्टी चलाउनुहोस् भनेर भन्नुभयो र सभापति लामिछानेलाई भन्ने मैले सुनेको छु। अब त्यो यदि उहाँहरूको बिचमा चाहिँ कुरा मिलेर भएको छ भने त्यो राम्रो कुरा हो, किनभने अघि नै सुरुमै भनियो नि जम्मा 4 वर्ष मात्रै उमेरको यो पार्टी हो, यसलाई चाहिँ जनस्तरसम्ममा लैजानलाई यसको चाहिँ नि कार्यक्रम र चाहिँ नि जनस्तरको सङ्गठन चाहिँ नि निर्माण गर्नलाई त टाइम लाग्छ। अब जसरी 7 सालको क्रान्तिको लगत्तै पछि अब बिपी कोइरालाले नेपाली काङ्ग्रेसको चाहिँ नि सिद्धान्त कार्यक्रमलाई प्रचार गर्दै 15 सालसम्म चाहिँ नि देश स्वदेश विदेश घुमेर आफ्नो चाहिँ नि विचारलाई व्यक्त प्रष्ट पार्दै जानुभयो र बल्ल चाहिँ 7 वर्षपछि के अरे 7 सालमा आएको चाहिँ अझ 8 वर्षपछि मात्रै चुनाव भयो र त्यो चुनावमा पनि 2/3 बहुमत यस्तै अहिले ल्याएको अहिले राष्ट्रपाल ल्याएको जस्तै 2/3 बहुमत ल्याएको थियो त्यतिखेरको सरकारले। तर त्यो सरकार पनि 18 महिनाभन्दा बढी टिकेन, त्यो डरलाग्दो इतिहासबाट पनि हामीले पाठ सिकेर बडो होसियारीका साथ अगाडि बढ्नुपर्छ। अब त्यतिखेर पार्टीहरू आफ्नै पार्टीभित्र बेमेल पनि भएको थिएन, बिपी सुवर्ण के अरे सूर्यप्रसाद गणेश मानजी किसिनजीहरू सबै एक गठै हुनुहुन्थ्यो, त्यो हुँदा पनि एउटा राष्ट्रिय दुर्घटना जस्तै भयो। त्यस कारणले त्यस्तो अनुभवबाट पनि पाठ सिकेर एकजनाले चाहिँ जनस्तरमा चाहिँ पार्टीको सिद्धान्तलाई चाहिँ र कार्यक्रमलाई चाहिँ बलियो बनाएर लैजाने, अर्कोले चाहिँ सरकार हाँक्ने गर्यो भनेदेखि राम्रो हुन्छ।
5: अब अर्कोतर्फ हिजो पनि प्रधानमन्त्रीले त्यहाँ जवाब दिनुभएको छ, यसअघि संसदमा सीमा सम्बन्धी अभिव्यक्ति दिँदा विपक्षी दलहरूले यसको जवाब चाहिँ संसदमा आएर प्रधानमन्त्रीले दिनुपर्छ भनेर माग गरि नै रहेका छन्। तथापि प्रधानमन्त्रीले त्यसपछि प्रतिनिधि सभाको बैठकमा जानुभएको छैन र सम्बोधन पनि गर्नुभएको छैन। अब हिजो चाहिँ त्यो विषय महाधिवेशनको उद्घाटन सत्रमा त्यो विषय पनि उहाँले उठान गर्नुभएको छ। एक हिसाबमा हेर्ने भने उहाँले बोल्दिनँ भन्छु फेरि बोल्ने बेला आइहाल्छ भनेर त्यहाँ भन्नुभएको छ। अब एक हिसाबमा नबोल्ने प्रधानमन्त्रीका रूपमा उहाँले आफ्नो परिचय देखाउन खोज्दै हुनुहुन्छ कि, एक हिसाबमा अब नबोल्ने अब विगतमा हेर्ने भने लामो भाषणहरू दिने घन्टौँसम्म पनि दिने प्रधानमन्त्री हामीले भोगेकै छौँ, उहाँको भाषण हामी सुन्न बाध्य भएकै अवस्था हो। अब अहिले चाहिँ हामीले नबोल्ने प्रधानमन्त्री पाएका छौँ, होइन धेरै नबोल्ने, बोल्दिनँ भन्छु फेरि बोल्ने बेला आइहाल्छ उहाँले भन्नुभएको यही हो। अब यो नबोल्ने प्रधानमन्त्री भनौँ न बोल्ने प्रधानमन्त्री र नबोल्ने प्रधानमन्त्री अब यहाँले कसरी लिनुभएको छ यसलाई?
6: होइन अब धेरै बोल्ने घन्टौँ बोल्ने त्यो प्रधानमन्त्रीको पनि कुनै काम छैन, त्यो बेकारको कुरा हो। कति पनि नबोल्ने पनि हुँदैन, ठिक्क बोल्नुपर्छ। मध्यम हाम्रो भगवान् बुद्धको मार्ग चाहिँ नि मध्यम निकाय भन्नुहुन्छ नि, मध्यम मार्गबाट हिँड्नुपर्छ, बोल्नुपर्छ, भेट्नु पनि पर्छ र बरु अब संवेदनशील विषयहरू हुन्छन् त्यस्तो कुरा चाहिँ नि बोल्दाखेरिमा पहिले नै बोल्ने कुरालाई लिखित रूपमा ड्राफ्ट बनाएर त्यसका प्रत्येक शब्दहरूलाई तौलिएर मिलाएर राखेर लिखितै चाहिने उत्तर दिने गरे पनि हुन्छ, त्यो मलाई लाग्छ अझ राम्रो हुन्छ। त्यस कारणले उहाँले कति पनि नबोल्ने र अति बोल्नेको बिचमा सन्तुलन कायम गरेर बिचबिचमा संसदमा आएर बोल्नु नै राम्रो हुन्छ जस्तो लाग्छ। र यो जहाँसम्म सीमा लगायत विभिन्न संवेदनशील विषयहरू छन् अन्तर्राष्ट्रिय सम्बन्ध, त्यो बेलामा मलाई त्यस विषयमा मलाई भन्नु के छ भने अत्यन्त ठुलो कूटनीतिज्ञ स्वर्गीय यदुनाथ खनालले भन्नुभएको छ, यो कूटनीति भनेको अत्यन्त गम्भीर विषय हो, युद्ध जत्तिकै खतरनाक पनि हुन्छ, त्यसैको इन्टेन्सिटीमा हामीले यसलाई लैजानुपर्छ, त्यसैले संयमित भएर मात्रै बोल्ने काम गर्ने गर्नुपर्छ यस विषयमा भन्नुभएको छ। हो, त्यो कुरा पनि हाम्रो लागि एउटा गाइडेन्स, एउटा पथ प्रदर्शक चाहिँ विचार हो, त्यो अनुसार गर्नुपर्छ।
5: अब हामी यो कुराकानीको अन्तिमतिर आइपुगेका छौँ। सरकारको समय हेर्ने हो भने करिब 3 महिना पुग्न लागेको छ यो सरकारको। अब यो 3 महिनाको अवधिमा सरकारले जसरी आफ्ना कामहरू अगाडि बढाएको छ, यो बिचमा नीति तथा कार्यक्रम प्रस्तुत गर्यो, बजेट पनि प्रस्तुत गर्यो, होइन, अब यहाँले यो 3 महिनाको अवधिलाई, करिब 3 महिनाको अवधिलाई कसरी हेर्नु भएको छ?
6: अब केही सानातिना चाहिने कमजोरी र चाहिने आलोचनाहरू त भइ नै हाल्छन् अब प्रतिपक्षीहरूबाट, तर अब अहिले भएका कामहरूमा मुख्यतया चाहिने अब यो सुकुम्बासीहरूको समस्या नै चाहिने अब एउटा ठुलो थियो, त्यसलाई चाहिने अब सम्बोधन गर्छौँ र चाहिने यही असार महिनाको कति गतेदेखि चाहिने सुकुम्बासीलाई अब एउटा जग्गाधनी प्रमाण पूर्जा पनि वितरण गर्न थालिनेछ भन्ने कुरा पनि म कता मिडियामा मैले देखेको छु। अब वास्तविक सुकुम्बासीहरूलाई पहिचान गरेर सेटल गर्ने एउटा कार्यक्रम विकल्पको रूपमा राखेर चाहिँ नि अब त्यो विगतको चाहिँ नि समस्या समाधान गर्न राम्रो हुन्छ। अब अघि भारत भ्रमणको कुराको पनि मैले उठाएँ, अब त्यहाँ तत्कालै मैले 2 समस्या चाहिँ नि अहिले सुने, अब भारतले चियामा अब विषादी त्यहाँदेखि अब स्ट्यान्डर्ड पुगेन भनेर अब प्रतिबन्ध लगाइदिएको हुनाले पूर्वका 83 चिया उद्योगहरू अहिले बन्द हुने अवस्थामा छन् भनेको छ, अब त्यो के हो एउटा, अब त्यसलाई त्यस्ता विषयलाई पनि अब होमवर्क गरेर अनि चाहिँ भारतसित चाहिँ कूटनीतिक कुराकानी गरेर समाधान गर्नु पऱ्यो। अर्को कुरा अब विद्युत चाहिने के अरे बिक्री हामीले बङ्गलादेशलाई पठाउन भनेर जुन चाहिने योजना बनाइराखेका छौँ, अब त्यसमा चाहिँ भारतले अब 20 MW बढी के अरे हाम्रो भार वहन क्षमता छैन, तारहरूले धान्न सक्दैन, त्यस कारणले चाहिँ नि अब त्यहाँभन्दा बढी चाहिँ नि बङ्गलादेशमा तपाईँहरूले पठाउन सक्नुहुन्न के अरे विद्युत भन्या जस्तो कुरा आएको छ भन्ने सुनेको छु, अब त्यो त ठुलो चुनौती हो। अब त्यसो भए हामी कसरी चाहिँ नि त्यसलाई सल्त्याउने, त यस्ता कुरा चाहिँ नि वार्ता मार्फत गर्नुपर्छ। अब जस्तो सिमानाकै कुराहरूमा पनि अघि तपाईँले भनिहाल्नुभयो प्रधानमन्त्रीले पनि, अब यो यसलाई पनि हामी वार्ताद्वारै उठाउँछौँ, बेलायतलाई तेस्रो पक्षको रूपमा चाहिने मध्यस्थकर्ताको रूपमा ल्याउन खोजेको होइन, त्यहाँ चाहिने जुन हाम्रो सीमा सम्बन्धी चाहिने कागज पत्रहरू नक्साहरू चाहिने डकुमेन्टहरू छन् त्यो चाहिने प्राप्त गरौँ भन्ने किसिमले कुरा गर्नु गरेको हो भनेर स्पष्टीकरण पनि दिनुभयो, त्यही कुरालाई हाम्रो परराष्ट्रले पनि भनेको थियो। अब यी संवेदनशील कुराहरू पनि छन्, यसलाई चाहिने मिलाउनु पर्छ।
5: हस् त आचार्यज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौँ एकजना कूटनीतिक व्यक्तित्व प्राध्यापक डाक्टर जयराज आचार्यसँग, विशेष गरी सत्ताको नेतृत्व गरिरहेको संसदको सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन हिजोदेखि चितवनको भरतपुरमा सुरु भएको छ र यो महाधिवेशनले दिने सन्देश लगायतका सन्दर्भमा केन्द्रित रहेर आज हामीले उहाँसँग कुराकानी गर्यौँ। यससँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
2: नागरिक लगानी कोष।
3: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं।
5: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
7: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
6: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
7: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
6: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
7: फोन नम्बर 5 42 13 5 9।
8: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
9: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
8: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य। We'll be right back.

0: हुन्छ म अस्पतालै जान्छु। जनचेतनाका लागि नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय।
1: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
2: के हुन्छ?
1: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
2: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
1: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
2: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
3: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारले नियम कानून मिचेर काम नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न आग्रह। मुलुकको विकास र राजनीतिक स्थिरताका लागि दलहरूबीच सहकार्य अपरिहार्य रहेकोमा रासोपा सभापति रवि लामिछानेको जोड। मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी। अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि अन्तिम सम्झौता गर्ने उद्देश्य सहित शुरू भएको प्रत्यक्ष वार्ता जारी। र विश्वकप फुटबल अन्तर्गत गैराती भएको खेलमा स्पेनको जित, बेल्जियम र इरान तथा उरुग्वे र कोप भर्डे बराबरीमा रोकिए।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा शुरू भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले रासोपा नेतृत्वको सरकारको गति गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो।
4: र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यही भएर चिन्ता लिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीले दिइराख्नु होला। यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनतालाई ल्याएको, र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। अब हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। सीमाको विषयमा पनि चिन्ता लिनु भएको थियो, ल ठिक छ तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपु लेखको प्रमाण छ, र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौँ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो, यसमा आशंका मान्नु पर्दैन। र विशेष गरी पार्टीको कुरा गर्दाखेरि एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने समूह बनाउने पछाडि नलाग्नु होला, त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बीचबाट फाड्नु परोस्।
0: प्रधानमन्त्री शाहले सरकारको यही कार्यकालभित्रै सुकुम्बासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ विश्वास दिलाउनुभयो। प्रधानमन्त्री शाहले संसदमा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिस बेलायतसँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले हामीसँग कालापानी र लिपुलेख नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ भन्ने कुरा राख्नुभयो। तत्कालीन समयमा ब्रिटिसले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौं मात्र भनिएको हो, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौ उहाँले भन्नुभयो। प्रधानमन्त्री शाहले छिमेकी मुलुकसँग प्रमाणका आधारमा मात्रै संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्नुहुँदै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह गर्नुभयो। उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले मुलुकको द्रुत विकास र राजनैतिक स्थिरताका लागि राजनैतिक दलबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुहुँदै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभयो। सभापति लामिछानेले हामीले एकअर्कालाई गाली गरेर समय बिताउने होइन, बरु इतिहासलाई जवाफ दिनका लागि तत्काल सहकार्यको बाटोमा अगाडि बढ्नुपर्ने बताउनुभयो।
5: प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा
4: अदम्य जनमत बोकेर उपस्थित भएको छ र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला, देश रासोपाको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानवाधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
0: उहाँले रासोपा बाहिरी शक्तिका कारण नभई पराजित भए आफ्नै आन्तरिक कमजोरीका कारण मात्र पछि पर्न सक्ने धारणा राख्नुभयो। महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रासोपाको दुश्मन नभएको बताउनुभयो।
5: नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो, हामी अग्लो हुन चाहन्छौँ। तपाईँहरूको अग्लाई देखेर लोभ लागेको छ, तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौँ, बन्छौँ पनि एक दिन, तर तपाईँहरूलाई सानो बनाएर होइन। जहाँ प्रश्न उठाउनु पर्ने हो, औँला ठडाउनु पर्ने हो, त्यहाँ औँला ठडाउँछौँ। जहाँ थपडी बजाउनु पर्ने हो, त्यहाँ थपडी बजाउँछौँ। हामी प्रतिपक्ष हौँ, जहाँ औँला उठाउनु पर्ने औँला उठाउँछौँ। सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रुखमा बाँध्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भने पनि औँला उठाउँछौँ। तर कानुनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा काङ्ग्रेसको जतिसुकै ठुलो नेता होस्, नेताको बा होस्, सरकारको पक्षमा उभिन्छौँ, दोहोरोसँग थपडी बजाउँछौँ।
0: काँग्रेसले आफ्ना कमजोरीहरू समयमै स्वीकार गर्न नसकेको स्वीकार गर्दै सभापति थापाले त्यसबाट अन्य दलहरूले शिक्षा लिनुपर्ने बताउनुभयो। सभापति थापाले रासोपाका नेता तथा कार्यकर्ताहरूलाई पनि नेतृत्वप्रति अन्ध समर्थन नगरी आवश्यक पर्दा प्रश्न उठाउन र आलोचनात्मक चेत कायम राख्न आग्रह गर्नुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रासोपाले छोटो समयमै हासिल गरेको राजनीतिक सफलता नेपाली इतिहासकै एउटा नयाँ क्रान्तिको कडी भएको बताउनु भयो। पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले पहिलो पुस्ताका टंक प्रसाद आचार्य पुष्पलालहरूले शुरू गरेको क्रान्तिलाई आफ्नो पुस्ताले गणतन्त्र र संविधान सभासम्म पुर्याएको र अब देशलाई सुशासन र समृद्धिको शिखरमा पुर्याउने जिम्मेवारी रवि लामिछाने र बालेन्द्र शाहको नयाँ पुस्ताको काँधमा आएको बताउनुभयो। नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा देश र लोकतन्त्रलाई सुदृढ बनाउने ऐतिहासिक जिम्मेवारी आएको बताउनुभयो। उहाँले यो महाधिवेशनले केवल नयाँ नेतृत्व मात्र चयन नगरी पार्टीको स्पष्ट राजनीतिक नीति सिद्धान्त र मार्गचित्र तय गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य वर्षमान पुनले थिति बसाल्न चालिने जुनसुकै कदम पनि विधिसम्मत र संविधानको दायराभित्र हुनुपर्ने बताउनुभयो। उहाँले सुशासन र भ्रष्टाचार नियन्त्रणको अभियानमा आफ्नो पार्टी र रासोपा बीच कार्यगत सहकार्य रहँदै आएको उल्लेख गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई सही निकास दिन राजनैतिक प्रणालीमै परिमार्जन आवश्यक रहेको औल्याउनुभयो। अध्यक्ष लिङ्देनले देशमा विद्यमान समस्या नेताहरूमा मात्र नभई वर्तमान संविधान र संवैधानिक व्यवस्थामा समेत रहेको बताउनुभयो। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र परिवर्तनका लागि राजनैतिक दलहरू संकुचित दायराभन्दा माथि उठ्नुपर्ने बताउनुभयो। अध्यक्ष यादवले जनअपेक्षा अनुरूप काम गर्न राजनैतिक दलहरूबीच साझा मुद्दामा सहकार्य हुनुपर्नेमा जोड़ दिँदै रासोपा महाधिवेशनले मुलुकको समसामयिक चुनौतीलाई सम्बोधन गर्ने गरी ठोस नीति र रणनीति तय गर्ने विश्वास व्यक्त गर्नुभयो। जनमत पार्टीका अध्यक्ष डाक्टर सी के रावतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम ऐतिहासिक महाधिवेशन केवल एउटा राजनैतिक भेला मात्र नभएर क्रान्तिको महोत्सव भएको बताउनुभयो। यस्तै रासोपाको ऐतिहासिक राष्ट्रिय महाधिवेशनका अवसरमा एसियाका प्रमुख राजनैतिक दलहरूले ऐक्यबद्धता जनाएका छन्। महाधिवेशनमा रासोपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त शुभकामना सन्देशहरू वाचन गर्नुभएको थियो। एसियाली राजनैतिक दलहरूको संगठन भारतको भारतीय जनता पार्टी, चिनिया कम्युनिष्ट पार्टी तथा भूटान, बङ्गलादेश, पाकिस्तान, मलेसिया र दक्षिण कोरियाका सत्तारूढ तथा प्रमुख राजनैतिक दलहरूबाट समेत शुभकामना प्राप्त भएको खनालले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई थप समावेशी बनाइने भएको छ। पहिलो राष्ट्रिय महाधिवेशन पूर्व विधान संशोधन गरेर समावेशी बनाउन लागि हो। विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्य समितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ, जस अनुसार सभापति एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिलासहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। त्यसै गरी एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिनेछ। अब समिति 151 सदस्य हुनेछ। 900 जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। 7 प्रदेशका सभापति स्वतः पदेन सदस्य हुनेछन्। विधानले यसभन्दा अघि कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनित गर्ने गरेकामा अब एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री समेत मनोनित गर्ने व्यवस्था गरिएको छ। प्रदेशबाट आउने 35 जना मध्ये एउटा प्रदेशबाट दुई महिलाको अनिवार्य उपस्थिति हुनेछ। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मध्यस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। मध्यस प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यस वर्ष मध्यस प्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन गहुँ उत्पादन भएको छ। अघिल्लो वर्ष मध्यस प्रदेशमा 1,78,433 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 3.37 मेट्रिक टनका दरले 7,31,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष सबैभन्दा बढी धनुषामा 33,500 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 2.94 मेट्रिक टनका दरले 98,490 मेट्रिक टन गहुँ उत्पादन भएको मध्यस प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। प्रतिकूल मौसम, रोग किराको प्रकोप र सिंचाई तथा गुणस्तरीय बिउ बिजनको अभावका कारण यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको मध्यस प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो। लागु औषध नियन्त्रण ब्युरोको टोलीले भारततर्फ निकासी गर्न लागेको 15 किलो 340 ग्राम अफिमसहित दुई महिलालाई हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको बढैया ताल गाउँपालिका चारकी 30 वर्षीय सन्ध्या घरती मगर तथा बर्दियाको बाँसगढी नगरपालिका तीनकी 42 वर्षीय मीना रोकाया रहेका लागू औषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो। लागू औषध अफिम खरिद गरी बिक्रीका लागि भारततर्फ निकासी गर्न लागेको अवस्थामा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। ब्युरोले उनीहरूको साथबाट अफिमका साथै मोबाइल दुई थान तथा नगद 34,000 रुपियाँ बरामद गरेको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान एवं कार्यवाहीका लागि बर्दियाको इलाका प्रहरी कार्यालय मोतीपुरमा बुझाइएको प्रवक्ता रेग्मीले बताउनुभयो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारीले ग्रीस पठाइदिन्छु भन्दै 10 लाख रुपियाँ, दाङका 29 वर्षीय हेमन्त केसीले क्रोएसिया पठाइदिन्छु भन्दै 13 लाख 30 हजार रुपियाँ, सुनसरी घर भएका 42 वर्षीय सुखदेव राईले सर्बिया पठाइदिन्छु भन्दै 13 लाख रुपियाँ, सोही नगरपालिका 3 बस्ने सुनसरीका 34 वर्षीय मनिष पेदारले युके पठाइदिन्छु भन्दै 2 लाख रुपियाँ लिएर सम्पर्कविहीन भएपछि पक्राउ गरिएको उपत्यका अपराध

0: रूपमा बनाइएको वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। पोखरा बस पार्क र निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोक स्थित सेती नदीपट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनुभयो। यसैबीच महानगरले सुकुम्बासी बस्तीका 572 परिवार मध्ये हालसम्म 337 परिवारको डकुमेन्ट भेरिफिकेसन सम्पन्न भएको र बाँकीको समेत छिट्टै सकिने जनाएको छ। अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवा सभाको खाँदबारी नगरपालिका र सभा पोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। शनिबार पहिरोले सभा पोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार र शान्ति राम पोखरेलका 4 जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानी डाँडामा यार बहादुर तामाङका 6 जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। उहाँका अनुसार पहिरोले विश्वकर्माको 2 तले घर पछाडितिरको भाग भत्काएको छ। पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घर समेत जोखिममा परेको छ। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पाल्पाको थिनाउ गाउँपालिकाको मस्याम र डुम्रे क्षेत्रका किसानहरूले व्यावसायिक पशुपालन गरेर गाउँमा वार्षिक करोडौं रुपियाँ भित्र्याउन सफल भएका छन्। किसानहरूको मेहनतलाई डुम्रेमा रहेको दुग्ध सहकारीले बजारको ग्यारेन्टी गरिदिएको छ भने गाउँपालिकाले अनुदान र प्राविधिक सहयोग घर दैलोमै पुर्याइरहेको छ, जसबाट किसानहरू व्यावसायिक बन्न हौसिएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
1: पाल्पाको तिनाउ गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकहरू आज भोलि किसानका गोठ गोठमा पुग्छन्, उनीहरूका समस्या सुन्छन् र हात हातमै अनुदान एवं प्राविधिक सहयोग समेत प्रदान गर्दछन्। पशुपालन पेसाबाट गाउँमा करोडौं भित्र आएका यहाँका किसानलाई स्थानीय सरकारले दिएको अनुदानले कृषि र पशुपालन पेसामा थप हौसला बढाएको छ। गाउँपालिकाबाट सहयोग पाउँदा खुसी हुनुहुन्छ तिनाउकी किसान सरस्वती रायमाझी।
2: 27 वटा गाई साना ठुला गरेर 4 लाख भन्दा माथिको दुध बिक्री गर्छौं, एकदम खुसी लागेको छ।
1: सरकारी सेवा वा अनुदान पाउनका लागि महिनौसम्म झन्झट बेहोर्नु पर्ने समस्या अहिले छैन। स्थानीय सरकारले किसानलाई वर्गीकरण गरेर हात हातमै अनुदान दिने गरेको छ। पशुपालक किसान लेखबहादुर जीसीले स्थानीय सरकारबाट सहयोग पाए पनि दुधको मूल्य कम भएको गुनासो गर्नुभयो।
3: 2079 सालमा यो मूल्य वृद्धि भयो, त्यसपछि मूल्य वृद्धि नगरेको अवस्था, घाँस मात्रै नपुग्ने हुनाले धानको पनि आवश्यकता पर्छ।
1: तिनाउ गाउँपालिकाको मस्याम र डुमे क्षेत्रका किसानहरूले पशुपालन व्यवसाय बाट वार्षिक करोडौं रुपैयाँ गाउँमा भित्र्याउन सफल भएका छन्। अहिले हरियाली घाँस र आधुनिक गोठले गाउँ भरिएको छ। यस अभियानमा डुम्रेमा रहेको स्थानीय दुग्ध सहकारी संस्थाले किसानलाई निकै सहज बनाएको छ। किसानले उत्पादन गरेको दुध खेर नजाने र उचित मूल्य पाउने ग्यारेन्टी सहकारीले गरिदिएको छ। सहकारी मार्फत वार्षिक 50 करोड गाउँमा भित्रिएको दुग्ध सहकारी संस्थाका व्यवस्थापक गोपाल जीसीले बताउनु भयो।
4: डुम्रे दुग्ध कृषि सहकारीले आफ्नै पशु प्राविधिकहरू प्रयोग गर्ने अनि किसानहरूलाई घर घरमा फिट सप्लिमेन्ट डेलिभरी गरिदिने निशुल्क डेरीले बजारबाट वार्षिकमा 50 करोड पैसा किसानको घरसम्म पुर्याइदिएको छ। किसानको आर्थिक स्थिति चाहिँ धेरै सुधार भयो।
1: तिनाउ गाउँपालिकाका अनुसार कृषि र पशुपालनलाई रैथाने ग्रामीण पर्यटनसँग जोडेर तिनाउलाई एउटा नमुना गाउँपालिका बनाउने योजना छ। गाउँपालिका दुध र मासुमा पूर्ण रूपमा आत्मनिर्भर बन्दै गएको छ। कृषि र पशुपालनलाई जोड दिँदै किसानकै हातमा अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको भनाइ छ।
5: विशेष गरी अब किसानकै हातमा दिइसकेपछि किसानलाई पनि एउटा स्थानीय सरकारले गरेको अनुभूति हुने र किसानलाई ठुलो राहत पनि हुने भएको हुँदाखेरि हामी किसानसँगै जोडिएको हिसाबले हामीले यो कृषिलाई र पशुपालनलाई पहिलो प्राथमिकता दिएका छौँ र अहिले पनि गाउँपालिकाको समग्र कृषि र पशुमा हामीले झन्डै 4 करोड रुपियाँ पैसा विनियोजित गरेका छौँ।
1: गाउँमा अहिले बसाइसराई रोकिएको छ भने अन्यत्रबाट कृषि जन्य व्यवसाय गर्न मानिसहरू आउन थालेका छन्। सरकारले अभिभावकीय भूमिका खेल्ने हो भने युवाहरूलाई उत्पादनमा जोड्न सकिन्छ भन्ने उदाहरण मस्याम र डुम्रेका किसानले प्रमाणित गरेका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
6: नारायणी अस्पतालको सूचना। नारायणी अस्पताल परिसर बिरगन्जमा यही मिति 2083 जेठ 12 गतेदेखि एक महिना

0: सम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसिडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठुलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसिडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
1: समयमै जाँच गरौ, गम्भीर रोगबाट बचौ। नारायणी अस्पताल, बिरगंज, पर्सा।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि अन्तिम सम्झौता गर्ने उद्देश्य सहित सुरु भएको प्रत्यक्ष वार्ता जारी छ। स्विजरल्याण्डको लुसेर्न शहरमा हिजो सुरु भएको वार्तामा दुवै पक्षले केही जटिल विषयमा स्पष्टता खोज्दै प्राविधिक छलफललाई निरन्तरता दिने सहमति गरेका छन्। वार्तामा सहभागी एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञका अनुसार होर्मुज जलमार्ग पुनः सञ्चालन सम्बन्धी इरानका पछिल्ला अभिव्यक्तिबारे स्पष्टता ल्याउने, दक्षिणी लेबनानमा युद्धविराम कार्यान्वयन गर्ने तथा सम्भावित आणविक सम्झौताका विभिन्न पक्षबारे छलफल केन्द्रित भएको छ। वार्तामा अमेरिकी पक्षबाट उपराष्ट्रपति जेडी भान्स, स्टीभ विटकफ र जारेड कुस्नर सहभागी छन् भने इरानी टोलीमा विदेश मन्त्री अब्बास अराकची सहित उच्च अधिकारीहरू रहेका छन्। पाकिस्तान र कतारका शीर्ष नेताहरू पनि स्विजरल्याण्डमा उपस्थित रहेका छन्। दुवै देशले यसअघि अमेरिका इरान संवादमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए। गत साता अमेरिका र इरान बीच 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने प्रारम्भिक सहमति भएको थियो, तर पछिल्ला दिनहरूमा दक्षिणी लेबनानमा इजरायली सेना र हिजबुल्लाह बीच फेरि हिंसा बढेपछि परिस्थिति जटिल बनेको छ। अब आर्थिक समाचार।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सरकारले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयन ल्याएको जनाएको छ। मन्त्री स्तरीय निर्णयबाट स्वीकृत गरी कार्ययोजना कार्यान्वयनमा ल्याइएको हो। कार्ययोजनाको प्रारम्भिक लक्ष्य तुलनात्मक लाभ भएका वस्तुको उत्पादन बढाएर निर्यातको दायरा फराकिलो बनाउने रहेको छ। त्यसका लागि नेपाल व्यापार एकीकृत रणनीति 2080 पहिचान गरेका विशिष्ट वस्तुहरूको उत्पादन र निकासीका लागि छुट्टै कार्यविधि र योजनाहरू निर्माण गरिने भएको छ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन वर्षमा कम्तीमा एक पटक नेपालमै अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने र वैदेशिक मुलुकमा हुने विभिन्न ठूला मेलाहरूमा नेपाली उद्यमीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने नीति कार्ययोजनाले अघि सारेको छ। नेपाली वस्तुहरूले अन्तर्राष्ट्रिय व्यापारमा भोग्दै आएका गैरभन्सार अवरोधहरूलाई हटाउन कार्ययोजनाले प्राविधिक पूर्वाधार विकासमा विशेष लगानी गर्ने योजना अघि सारेको छ। विशेष गरी कृषि तथा जडीबुटी जन्य उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि नेपाल गुणस्तर तथा नापतोल विभाग र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई थप शक्तिशाली र प्रविधि मैत्री बनाइने भएको छ। साथै प्रदेशमा प्रदर्शन स्थल र कोसेली घरहरू निर्माण गरी स्थानीय उत्पादनहरूको ब्रान्डिङ र बजारीकरण गरिने कार्ययोजनामा उल्लेख छ। नेपाल विद्युत प्राधिकरणले खरिद बिक्री सम्झौता सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जल विद्युत आयोजनाहरूका प्रवर्तक कम्पनीहरूलाई आयोजनाको प्रगति विवरण अनिवार्य रूपमा विभागमा बुझाउन निर्देशन दिएको छ। प्राधिकरणको व्यवसाय विकास निर्देशनालय विद्युत व्यापार विभागले सूचना जारी गर्दै पीपीए बमोजिम निर्माणाधीन जल विद्युत आयोजनाको प्रगति प्रतिवेदन चौमासिक रूपमा उपलब्ध गराउने व्यवस्था अनुरूप सबै प्रवर्तक कम्पनीहरूलाई विवरण पेश गर्न सूचित गरेको हो। प्रवर्तक कम्पनीले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र आफ्नो आयोजनाको प्रगति प्रतिवेदन विभागमा पेश गर्न भनेको छ। तोकिएको अवधिभित्र प्रगति प्रतिवेदन प्राप्त नभए पीपीएमा उल्लेखित प्रावधान अनुसार आवश्यक कार्यवाहीको प्रक्रिया अगाडि बढाइने विभागले चेतावनी दिएको छ। अमेरिकामा रहेका नेपालीलाई नेपालमा तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न त्यहाँ स्थित नेपाली दूतावासले आग्रह गरेको छ। नेपाली दूतावास अमेरिकाले आयोजना गरेको छलफल कार्यक्रममा कार्यवाहक राजदूत शरद राज अरणले मातृभूमिको उन्नयनका निम्ति पुँजी परिचालन गर्न गैर आवासीय नेपालीहरूलाई अनुरोध गर्नुभयो। विदेशमा रहेका नेपालीको ज्ञान सिप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिँदै कार्यवाहक राजदूत अरणले गैर आवासीय नेपालीका लागि लगानी मैत्री वातावरण निर्माण गरिएकोले नेपालमा लगानी गर्न आग्रह गर्नुभयो। सहभागीहरूले नेपालमा लगानीको सम्भावना, अवसर र चुनौती बारे विस्तृत छलफल गरेका थिए। कार्यक्रममा वाणिज्य दूत लक्ष्मण खनालले नेपालमा सूचना प्रविधि, पर्यटन, ऊर्जा क्षेत्रबाट उच्च प्रतिफल प्राप्त हुने जानकारी गराउँदै प्रवासी नेपालीहरूले ती क्षेत्रमा लगानी गरी पर्याप्त लाभ लिन आग्रह गर्नु भएको थियो। कैलालीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई नयाँ प्रविधिसँगै जोड्दै व्यावसायिक बनाउँदै लगेको छ। जिल्लामा सञ्चालित गाउँ सुपर जोन, तेल बाली जोन, धान जोन र माछा जोन कार्यक्रममा विभिन्न आधुनिक यन्त्र उपकरण मार्फत किसानलाई नयाँ प्रविधिसँगै जोड्दै अघि बढाइएको हो। परम्परागत खेतीलाई व्यावसायिक र यन्त्र मैत्री बनाउन चालु आर्थिक वर्षमा अनुदानमा विभिन्न किसिमका आधुनिक कृषि औजार कृषकहरूलाई वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख सञ्जु उपाध्याय रिमालले जानकारी दिनुभयो।
2: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 अन्तर्गत समूह एचको गैराती भएको खेलमा स्पेनले साउदी अरेबियामाथि जित निकालेको छ। एटलान्टा स्टेडियममा सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 गोल अन्तरको जित निकालेको हो। यसै गरी गैराती नै सम्पन्न बेल्जियम र इरान बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। आज बिहानै भएको अर्को खेलमा उरुग्वे र कोप भर्डे बीचको खेल 2-2 गोलको बराबरीमा सकिएको छ। अहिले न्यूजील्याण्ड र इजिप्ट बीच खेल भइरहेको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका हिमाली र पहाड़ी भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका थोरै स्थानमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपात को सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भागका थोरै स्थानमा तथा मधेस प्रदेशको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारले नियम कानून मिचेर काम नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न आग्रह। मुलुकको विकास र राजनैतिक स्थिरताका लागि दलहरूबीच सहकार्य अपरिहार्य रहेकोमा रासोपा सभापति रवि लामिछानेको जोड। मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी। अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि अन्तिम सम्झौता गर्ने उद्देश्यसहित शुरू भएको प्रत्यक्ष वार्ता जारी। र विश्वकप फुटबल अन्तर्गत गैराती भएको खेलमा स्पेनको जित बेल्जियम र इरान तथा उरुग्वे र कोप भर्डे बराबरीमा रोकिए। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईँलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। पछिल्लो समयमा पत्रकारिता तथा आम सञ्चारको प्रभावकारिता बढेको छ, तर त्यत्तिकै रूपमा पत्रकारिताले उल्लङ्घन गरेका आचार संहिताका बारेमा पनि गुनासो तथा उजुरीहरू भने बढेका छन्। यस सम्बन्धमा आज हामी एक रिपोर्ट प्रस्तुत गर्छौँ अनि सूचना प्रविधिको सहज उपलब्धतासँगै यसको दुरुपयोगबाट अपराधका घटनाहरू पनि बढेका छन्। यसर्थ साइबर अपराध नियन्त्रणका लागि के कस्ता कार्यहरू भइरहेका छन् त? आज हामी नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँग कुराकानी गर्नेछौ। कार्यक्रमको पुरै समय अवधिभर हामी सँगै रहनुहोला।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
3: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं बचाऊ।
1: स्वस्थ र मर्यादित पत्रकारिताको विकासका लागि पत्रकार आचार संहिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ र पत्रकार आचार संहिता उल्लङ्घन भएमा प्रेस काउन्सिल नेपालले अनुगमन तथा कारवाहीको प्रक्रिया अघि बढाउँछ। अब हामी यस सम्बन्धमा तयार पारिएको रिपोर्ट प्रस्तुत गर्छौं।
0: पत्रकारिता क्षेत्रलाई व्यावसायिक र मर्यादित बनाउन आचार संहिता पालना गरेर काम गर्नुपर्नेमा सरकारवालाहरूले जोड दिइरहेको भए पनि यस्ता घटनामा खासै कमी भने आउन सकिरहेको देखिँदैन। सम्बन्धित निकायले आचार संहिता उल्लङ्घन तथा प्रेस स्वतन्त्रता हननका विरूद्ध विभिन्न तालिम तथा सचेतनामूलक कार्यक्रमहरू गरिरहेको र त्यसका विरूद्ध कार्य गर्नेहरूलाई विभिन्न कार्यवाहीको दायरामा ल्याउने कार्य पटक पटक भइरहँदा पनि आचार संहिता उल्लङ्घनका घटना भने बढिरहेको सरकारवालाहरूको धारणा रहेको छ। पछिल्लो समय पनि प्रेस स्वतन्त्रता हननका घटनामा कमी नआएको भन्दै सरकारवालाहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन आचार संहिता पालनामा ध्यान दिनुपर्नेमा जोड दिँदै आइरहेका छन्। सरकारवाला र सम्बन्धित निकायले पत्रकार आचार संहिता पालनाका लागि विभिन्न कार्यक्रमहरू गरिरहेको भए पनि यस्ता घटनामा किन कमी आउन सकेको छैन त? सञ्चार माध्यमहरूमा आचार संहिता पालना र प्रेस स्वतन्त्रताका विषयमा सिकाउने, अनुगमन गर्ने, नियमन गर्ने र घटना भएमा ताकेता गर्ने, स्पष्टीकरण सोध्ने र कारवाहीका लागि सिफारिस समेत गर्ने निकाय प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनाल:
4: अघिदेखि नै पत्रकारितामा लागिसकेपछि आचार संहिता पालनालाई ध्यान नदिने विभिन्न पक्षहरू छन्। यसलाई अलिकति संश्लेषण गरे भन्दाखेरि एउटा यस्तो पक्ष छ जुन पक्ष भर्खरै पत्रकारितामा लागेको छ अथवा उसले चाहिँ मिडिया के हो, सोसियल मिडिया के हो भन्ने बुझेको छैन, तर ऊ चाहिँ पत्रकारिता मार्फत अथवा सञ्चार कर्म मार्फत आफ्नो लाइफ लाइन बनाउन चाहन्छ अथवा राष्ट्र जनताको सेवा गर्छु भनेर आउँछ। एउटा त्यो पक्षबाट जानी नजानी यसको उल्लङ्घन भएको देखिन्छ। तथापि यो पक्ष चाहिँ पछि काउन्सिलका कार्यक्रमहरू यस्तै छलफलहरू काउन्सिलिङ भएपछि सचिएर आएको देखिन्छ। अर्को एउटा पक्ष छ जो पक्ष जबरजस्त उसलाई थाहा छ आचार संहिता उल्लङ्घन हो गर्नुहुन्न भने, तर उसले चाहिँ दायाँ बायाँ अथवा अगाडि पछाडि कुनै एउटा शक्तिको आडमा आचार संहितालाई नटेर्ने अथवा काउन्सिल जस्ता नियामक निकायहरूका आवाजलाई पनि नसुन्ने त्यो खालको देखिन्छ। यो पक्षबाट अलि बढी खतरा देखिन्छ यो आचार संहिता उल्लङ्घन हुनुमा, यो संख्या बढाउन केन्द्रित गर्नुमा। र अर्को यस्तो पक्ष छ जुन पक्ष अत्यन्तै आचार संहिता पालना गर्दै इमान्दार ढङ्गले पत्रकारिता गरिरहेको छ, समाचार सम्प्रेषण गरेको छ, तर पनि त्यो पक्ष ओझेलमा पर्ने र उसलाई कसैले उत्साहित पनि नगर्ने अथवा उसले गरेका कर्महरू राम्रो हुँदा हुँदै पनि समाजमा नकारात्मक धारणा र नकारात्मक कुरा सम्प्रेषण गरेपछि मात्र भाइरल भइन्छ अथवा भ्युवर्स बढ्छ अथवा त्यसको चाहिँ टिआरपी बढेर चाहिँ आफू छिटोभन्दा छिटो चर्चित भइन्छ भन्ने यस्तो धारणा र अहिले समाज पनि त्यति त्यतै बगिएको जस्तो धारणाले गर्दा त्यो पक्ष चाहिँ राम्रो गरेर पनि नराम्रो गरे जस्तो अथवा ओझेलो परेर निराश हुँदै गएको अवस्था पनि छ। यी कारणले गर्दाखेरि चाहिँ यो संख्या बढ्दै जान्छ र समग्रमा अहिले खास गरी नागरिकमा के मिडिया हो के होइन, को पत्रकार हो को होइन, के पत्रकारिता हो के पत्रकारिता होइन भन्ने यो खालको भ्रम रहेको हुँदा पनि त्यस्ता विकृतिहरू बढ्दै गर्दाखेरि चाहिँ अर्को चाहिँ कुनै पनि कुरालाई सुनेको रहेको भरमा भाइरल बनाइदिने, टुक्रा टुक्रा पारेर कतिपय विषयवस्तु समग्र विषयवस्तुमा देखि टुक्रा टुक्रा पारेर विषयमा दिने त्यसले भ्रम छर्ने, यो क्रम बढेको कारणले हुन्छ। र समग्रमा सबै पक्ष चाहिँ यसमा संवेदनशील नबन्ने हो भने अथवा आम नागरिक नै यसमा चाहिँ संवेदनशील नबन्ने हो भने यो अवस्था चाहिँ झन् बढ्दै गएकै देखिन्छ। त्यसकारण यसमा चाहिँ काउन्सिल जस्तै अरू अरू निकायहरू सरकारवालाहरूले विश्वविद्यालयहरू होलान् अथवा कलेजहरू क्याम्पसहरू छन्, कतिपय स्कुलमा त पत्रकारिता पढाइ पनि हुन्छ, त्यहाँका विद्यार्थीहरू अथवा सामाजिक सञ्जाल सञ्चालकहरू प्रयोगकर्ताहरू त्यस्तै पत्रकार महासङ्घहरू अनि पत्रकारिता क्षेत्रका विज्ञहरू अनुसन्धानकर्ताहरू सबै जुटेर यो पक्षमा चाहिँ यसको अन्त्य गर्न नलाने भने चाहिँ यो सङ्ख्या चाहिँ झन् बढ्दै जाने देखि।
0: प्रेस काउन्सिलमा आचार संहिता उल्लङ्घन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन लगायतका घटनाका उजुरीहरू पर्ने क्रम पछिल्लो समय थप बढ्दै गएको काउन्सिलले जनाएको छ। यसरी पर्ने उजुरीहरू मध्ये सबैभन्दा बढी अनलाइन सञ्चार माध्यमहरूको रहेको छ भने त्यसमा पनि भ्रामक, सत्यता नभएको र असन्तुलित समाचारहरू बढिरहेको तथ्याङ्क छ। प्रेस काउन्सिलले वैधानिक रूपमा सूचीकरण तथा दर्ता भएका सञ्चार माध्यमहरूको अनुगमन गर्दै आएको तर त्यसभन्दा बाहिर पनि दर्ता नगरिएका तर मिडियाका रूपमा अगाडि आएका माध्यमहरूका कारण आचार संहिता उल्लङ्घनका घटना बढी देखिएकाले त्यसतर्फ गम्भीर हुनुपर्ने जनाएको छ। खास गरी पत्रकारिताको आवरणमा रहेर पत्रकारिता भन्दा अन्य काम गर्दै आएकाहरूले आचार संहिता नमानेको देखिएको बताउनुहुन्छ प्रेस काउन्सिल नेपालका प्रवक्ता खनाल।
4: पत्रकारहरू पत्रकारिताको आवरण सबै होइन, कतिपय भनौँ न अरू अरू कर्महरू पनि गर्ने अथवा पत्रकारिता आचार संहिता अथवा पत्रकारितालाई एउटा देखाउने दाँत बनाएर अरू अरू कर्म गर्ने भन्ने तर आफै पनि त्यही गर्ने त्यो खालको एउटा देखिन्छ। र अर्को चाहिँ रोजी रोजीका श्रमजी पत्रकार समस्या त छन्, त्यो हामीले पनि बुझेका छौँ, सबैले बुझेको विषय छ, त्यो भन्दैमा आफ्नो पत्रकारिता पेसालाई नै धुमिल बनाउनु।

0: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं बचाउ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुन्दै हुनुहुन्छ। संचार प्रविधिले जति सुविधा हामीलाई दिएको छ त्यसै गरी यसलाई सञ्चालन गर्न जानिएन भने त्योभन्दा धेरै यसबाट दुःख पाउनुपर्ने हुन्छ। सूचना प्रविधिको दुरुपयोगबाट भइरहेका साइबर अपराधको वर्तमान अवस्था लगायतका सन्दर्भमा अब नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं।
2: हालका महिनाहरूमा नेपालमा सबैभन्दा बढी देखिएको साइबर ठगीका नयाँ प्रकृति ट्रेन्ड के हुन्? नागरिकहरूले कुन प्रकारका ठगीबाट बढी प्रभावित हुनु परेको छ जानकारी गराइदिनुहोस् न।
3: अहिले यो मोबाइलको बढ्दो प्रयोग, सामाजिक सञ्जालको बढ्दो प्रयोग सँगसँगै यसको दुरुपयोग भएर अथवा यसमा असावधानी अपनाएको कारणले गर्दा सर्वसाधारण नागरिकहरू ठगिने क्रम बढ्दो छ। आर्थिक वर्ष 2080-81 यो टोटल चाहिँ 4154 जना ठगिएका थिए भने त्यो वृद्धि दर 81 बढेर 2081-82 5914 जना ठगिए। तर अहिले 82-83 आजको दिनसम्म चाहिँ 6464 जना ठगिए भनेपछि ठगिने क्रम एकदम बढ्दो छ। विशेष गरी सोसियल मिडियाहरू ह्याक गरेर, अनि अर्को चाहिँ ब्याङ्क तथा वालेट अफिसबाट बोलेको तपाईँको केवाइसी अपडेट गर्नु पर्यो भनेर मानिसहरूसँग ओटिपी कोड मागिदिने र ओटिपी कोड मागेपछि उहाँहरूको खाताहरू रित्याइदिने, र पछिल्लो समयमा चाहिँ यो फिफा वर्ल्ड कप विश्वकप चाहिँ सित्तैमा हेर्न पाइन्छ, फ्रीमा हेर्न पाइन्छ, गर्नको लागि चाहिँ यो फलाना एप डाउनलोड गर्नुहोस् भन्ने गरेर त्यसरी चाहिँ मान्छेहरूको ब्याङ्कमा एप्रोच पुर्याएर ठगिने क्रम पनि बढ्दछ।
2: हजुर, यो ठगिने क्रम बढ्नुको कारण चाहिँ के लाग्छ यहाँलाई?
3: बढ्नुको कारण चाहिँ सबैभन्दा पहिले चाहिँ तपाईँको सामाजिक सञ्जालको प्रयोग गर्दाखेरि असावधानी अप्नाउनु नै सबभन्दा ठुलो कुरा त्यही हो। त्योभन्दा बाहेक अब प्रविधिको बढ्दो प्रयोग अथवा दुरुपयोग होइन, त्यो नै हो। अब अरू चाहिँ त्यस्तो छैन। अब मोबाइल प्रयोग गर्दाखेरि ध्यान नदिनु नै सबभन्दा ठुलो कुरा। अर्को लोभ पनि हो, बिना परिश्रम पैसा प्राप्त हुन्छ अथवा चाहिँ बिना कुनै चाहिँ कसैलाई छिट्टो विश्वास गर्ने कारणले गर्दाखेरि पनि तपाईँको ठगिने क्रम चाहिँ बढ्दछ।
2: हजुर, अब फेसबुक, इन्स्टाग्राम, टिकटक, वाट्सएप तथा टेलिग्राम जस्ता सामाजिक सञ्जाल मार्फत हुने ठगीका घटनाहरू बढिरहेको देखिन्छ। यस्ता घटनाहरूको अनुसन्धान र नियन्त्रणमा साइबर ब्युरोले कस्ता चुनौतीहरू सामना गरिरहेको छ त?
3: चुनौती त धेरै छन्। यो जति प्रविधिको प्रयोग बढी भयो त्यति नै धेरै चुनौती हुन्छ। सबैभन्दा पहिलो चुनौती चाहिँ प्रविधिको दुरुपयोग नै हो। यो हामी सर्वसाधारण नागरिकलाई कुन के छिटा के हुन्छ भन्ने कुरा नै थाहा हुँदैन, त्यसले गर्दा यसको दुरुपयोग सबैभन्दा ठुलो चुनौती हो भने, अर्को चाहिँ यो एकदम गोप्य र जटिल हुन्छ। विशेष गरी ह्याकिङको केसहरूमा ह्याकर्सहरूले चाहिँ पैसाहरू तानिसकेपछि विभिन्न खाताहरूमा धेरै खाताहरूमा छरिदिने, र जसले कारणले गर्दा चाहिँ हामीले विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्नुपर्ने कारणले गर्दा नि यो अलिक जटिल हुन्छ। अर्को चाहिँ डिजिटल प्रमाण सङ्कलनमा पनि समस्या हुन्छ, किनभने तुरुन्तै त्यसलाई डिस्पोज गर्ने, फर्म्याट गर्ने र फालिदिने अथवा त्यसबाट चाहिँ नि तुरुन्तै आफू चाहिँ लगआउट भइदिने कारणले गर्दा पनि यो प्रमाण सङ्कलन गाह्रो छ। र अर्को सबभन्दा ठुलो चुनौती चाहिँ के भने, मान्छे आफू ठगिएको कुरा धेरै पछि मात्र थाहा हुन्छ, अनि थाहा भएपछि ढिलो उजुरी हुन्छ। ढिलो उजुरी गर्नु भनेको नै न्याय पाउनको लागि ढिलो हुनु अथवा चाहिँ नि त्यो हो भने, अर्को चाहिँ हाम्रो समन्वयको कारण पनि हो। हामीले विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्नुपर्ने हुन्छ। साइबर मात्रै ठगिएका मान्छेहरूको पैसा अथवा उहाँलाई न्याय दिनको लागि साइबर ब्युरोको पहलले मात्र हुँदैन, त्यसमा चाहिँ विभिन्न ब्याङ्क तथा वित्तीय संस्था त्यसै गरी इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गर्नुपर्छ। त्यो समय कहिलेकाहीँ समन्वय गर्दाखेरि चाहिँ ढिलो हुन्छ, त्यस कारणले गर्दा पनि हामीलाई चुनौती नै छ। अर्को चाहिँ तपाईँको साक्षरताको कमी अर्को चुनौती हो। हामी सर्वसाधारण नागरिकहरू जति धेरै मोबाइलहरूमा व्यस्त, सामाजिक सञ्जालमा व्यस्त हुन्छौँ, तर त्यो त्यही हिसाबले हामी त्यो सम्बन्धमा साक्षर पनि छैनौँ, जसले गर्दा चाहिँ त्यो पनि एउटा चुनौती हो भने, अर्को जनशक्तिको कमी त छँदैछ। जनशक्ति जति धेरै अहिले मैले त हजुरलाई निवेदन गरिसकेँ, 82-83 जम्मा 4154 उजुरी थियो भने अहिले यो अवधिभित्रै 6464 उजुरी परिसकेको छ। जुन जनशक्ति हाम्रो थप वृद्धि भएको अवस्था छैन, त्यही पहिला भएको जनशक्तिले नै हामीले अनुसन्धान प्रक्रिया पुरा गर्नुपर्ने भएको हुनाले त्यो एउटा चुनौती पनि छ हामीलाई।
2: हजुर, अब यो कृत्रिम बुद्धिमत्ता एआई, डिप फेक भिडियो तथा नक्कली आवाज भोइस क्लोनिङको प्रयोग गरेर हुने साइबर अपराधको जोखिम चाहिँ कतिको बढेको छ नि? यसमा नेपाल प्रहरी यस प्रकारका अपराधसँग जुझ्न कतिको तयारी अवस्थामा छ, के छ अवस्था?
3: होइन, अब यो एआईको प्रयोग गरेर हुने त धेरै नै छ, तर अब एआईको प्रयोग गरेर हुने अपराध साइ विशेष गरी साइबर अपराधको निराकरण त्यसलाई चाहिँ नि अनुसन्धानको लागि चाहिँ हाम्रो एआइसिएल नै गठन भएको छ प्रयोग प्रधान कार्यालयमा। त्यो एआइसिएलले पनि त्यो हेरेको छ भने साइबर विभागमा परेका त्यस्ता उजुरीहरू पनि हामीले उक्त कुरा एआईबाटै सिर्जित हो कि अथवा त्यसमा चाहिँ कुनै व्यक्ति फिजिकल्ली संलग्न छ कि भनेर हामी अनुसन्धान गर्छौँ। अब यसको लागि चाहिँ विभिन्न हामी तपाईँको टेक्निकल भेरिफिकेसनको कामहरू गर्छौँ र जस्तो फेसबुक टिकटक इन्स्टा आदिहरूलाई चाहिँ हामी पत्र लेखेर त्यसलाई भेरिफाई गर्ने काम पनि गरिरहेको छौँ।
2: हजुर, यदि कुनै व्यक्ति सामाजिक सञ्जाल वा डिजिटल माध्यमबाट ठगीको शिकार भयो भने तत्काल के गर्ने त, कसरी उजुरी दिने र प्रमाण सुरक्षित राख्ने सम्बन्धमा साइबर ब्युरोको सुझाव के छ त, के गर्नु पर्ला?
3: सबैभन्दा पहिला जो व्यक्ति आफू ठगिएको साइबर क्राइमको उसमा पीडित भएको भन्ने लाग्छ भने उहाँहरूले तत्काल छिटोभन्दा छिटो साइबर ब्युरोमै आउनुपर्छ भन्ने छैन, नजिकको प्रहरी कार्यालयमा गएर उजुरी गर्नु पर्यो। आफूसँग भएका आफूले प्राप्त गरेका त्यस्ता लिङ्कहरू त्यस्ता चाहिँ फोटो भिडियोजहरू अथवा आफूले चाहिँ नि यदि ठगेर पैसा दिनु परेको छ भने त्यसका स्क्रिनसटहरू ती कुराहरू चाहिँ डिलिट नगरिकन आफ्नो मोबाइल विशेष गरी डिभाइस नै हो यसको सबैभन्दा ठुलो प्रमाण, ती डिभाइसहरू चाहिँ सुरक्षित तरिकाले ल्याउनु पर्यो। र अर्को कुरा चाहिँ म के भन्छु भने सबैलाई हजुरको यो रेडियो मार्फत शङ्कास्पद लिङ्कहरूमा अथवा आफूलाई आवश्यक नपरेका लिङ्कहरूमा कुनै पनि हातमा क्लिक गर्नु हुन्न, त्यसै गरी आफ्नो ओटिपी ब्याङ्क डिटेल पिन नम्बरहरू कसैलाई पनि सेयर नगर्ने, त्यसै गरी बिना अनलाइन सपिङहरू गर्नुपर्ने पनि तपाईँको चाहिँ क्यास अन डेलिभरी माग गर्ने, र नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो विभिन्न जिल्ला प्रहरी कार्यालय ब्याङ्क तथा वित्तीय संस्थाहरू भएका सचेतनामूलक प्रसारण तथा प्रकाशनहरू चाहिँ आफूले हेर्ने सुन्ने र आफूले अरूलाई पनि सेयर गर्दाखेरि चाहिँ मानिसहरू अथवा सर्वसाधारण नागरिकहरू चाहिँ यो साइबर अपराधबाट बच्न सक्छन्।
2: ठगिएकाहरू समस्या समाधान भएको
3: छ, ठगिएका मान्छेहरूको ठग्ने व्यक्तिहरू पक्राउ गरेर हामीले मुद्दा पनि चलाएको छौँ, अहिले पनि मुद्दा चलिरहेछ कतिको। त्यसै गरी हामीले कतिपय अवस्थामा चाहिँ पैसा जुन जसको खातामा गएको छ त्यस्तो त्यही व्यक्तिहरूलाई सम्पर्कमा ल्याएर ती व्यक्तिहरूको पैसा फिर्ता गराउने कामहरू पनि गरेका छौँ। यहाँहरूलाई जानकारी गराउनु पर्दा हामीले आर्थिक वर्ष 82-83 यो महिनासम्म चाहिँ हामीले करिब 14 करोडभन्दा बढी पैसा चाहिँ सम्बन्धित व्यक्तिहरूलाई विभिन्न व्यक्तिहरू पीडित व्यक्तिहरूलाई फिर्ता गराइसकेका छौँ।
2: हजुर, अहिले चाहिँ तत्काल साइबर ब्युरोबाट कस्तो कामहरू भइरहेको छ?
3: नियमित अब योभन्दा अगाडि भएका कामहरू नै नियमित गरिरहेको छ, उजुरीहरूले नै उजुरीको सम्बन्धमा चाहिँ टेक्निकल भेरिफिकेसन गर्ने, त्यसै गरी ब्याङ्क तथा वित्तीय संस्थाहरू समन्वय गरेर कसको खातामा पैसा गर्छ त्यो व्यक्तिहरू को हो भनेर पहिचान गर्ने, निजी व्यक्तिहरूलाई यस कार्यालयमा झिकाउने र पीडितबाट जाहेर आधिकारिक जाहेर लिएर मुद्दाको प्रक्रिया सुरु गर्ने कामहरू गरिरहेको छौँ। र अघि मैले हजुरलाई भनेर चाहिँ विभिन्न व्यक्तिहरूको खाताबाट आएका पैसाहरू ती व्यक्तिहरूलाई समन्वय गरेर सम्बन्ध पीडितलाई फिर्ता गराउने कामहरू गरिरहेछौँ हामीले। र यस सँगसँगै यो अनलाइन ठगीका ठगीका विषय मात्र नभई साइबर अपराध ह्यारेसमेन्ट साइबर बुलिङ त्यसै गरी चाहिँ फिसिङ होइन र विभिन्न व्यक्ति टिकटक त्यसै गरी फेसबुकबाट मान्छेहरूलाई चाहिँ विभिन्न व्यक्तिहरू डिफेम गर्ने कामहरूमा पनि हामीले चाहिँ सम्बन्धित पीडितको उजुरी लिएर पीडकहरूलाई सम्बन्ध गरेर पीडकहरूलाई बोलाएर पीडकहरूलाई कानुनी कारवाहीको अगाडि बढाइरहेको छ, नियमित भइरहेको छ।
1: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरी।

0: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौ, बाँचौ बचाऊ।
1: सूचना तथा संचारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
2: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा संचार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौँ, सचेत रहौँ, स्वस्थ रहौँ।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ प्रेमध्वज प्रधान, तारा देवी र मीरा राणाको स्वरमा रहेको यो स्वदेशका जगन्नाथ पण्डितको रचना अनि सङ्गीत हो नातिकाजीको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौँ जनार्दन समर र कोइली देवीको सुर, माधव प्रसाद घिमिरेको रचना अनि सङ्गीत हो उस्ताद गोविन्दलालको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

अब सुनाउँछौ गणेश पराजुली र यशोदा पराजुलीको स्वरमा रहेको यो जागरण गीत। सुदन प्रसाद पोखरेलको रचना अनि संगीत हो गणेश पराजुलीकै।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौ कोमल निरौला र साथीहरूको स्वर रचना अनि संगीत कोमल निरौलाकै। यसपछि यहाँहरूले कार्यक्रम सरोकार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा हुँदैछ। हिजोदेखि सुरु भएको महाधिवेशन भोलिसम्म चल्नेछ। महाधिवेशनको दोस्रो दिन आज बन्द सत्रका कार्यक्रम सञ्चालन हुने र निर्वाचन प्रक्रिया सुरु गर्ने बताइएको छ। महाधिवेशनले पार्टीको राजनीतिक, वैचारिक तथा संगठनात्मक दस्तावेजमाथि छलफल गर्दै पार्टीको आगामी कार्यदिशा, नीति तथा कार्यक्रम पनि पारित गर्नेछ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ। आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा केन्द्रित रहेर सो पार्टीका नेता माननीय डाक्टर तारा जोशीसँग कुराकानी गर्दैछौँ। डाक्टर साहब, स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन अहिले चितवनमा भइरहेको छ र आज बन्द सत्र र निर्वाचनका कार्यक्रम गर्ने बताइएको छ। अहिले त्यहाँको माहौल कस्तो छ, के हुँदैछ बताइदिनु न। बन्द सत्र सुरु भयो कि भएन?
1: यो आखिरमा एउटा त्यो हाम्रो पार्टीको प्रथम अधिवेशन भएको हुनाले एक ऐतिहासिक अधिवेशन छ र ऐतिहासिक यस अर्थमा पनि छ कि यो अधिवेशन हुनु पूर्व नै हाम्रो पार्टीले चुनावमा नेपाली जनताका बिचमा एकदमै राम्रो समर्थन, दुई तिहाईको समर्थन प्राप्त गरेको छ। यो पहिलो महाधिवेशन हुनुभन्दा अगाडि नै यो समर्थन प्राप्त गरेको छ। त्यस कारण यसमा सम्पूर्ण मान्छेहरूको, नेपाली जनताको एउटा ठुलो आकर्षण रहेको छ। यस अर्थमा पनि एउटा महत्त्वपूर्ण छ, ऐतिहासिक। तर दोस्रो अर्थमा देशको सबैभन्दा ठुलो लार्जेस्ट पार्टी, आशा बोकिएको पार्टीले कस्तो किसिमको नीतिहरू चाहिँ तर्जुमा गर्छ, कस्तो किसिमको बाटो अवलम्बन गर्छ र कस्तो किसिमको नेतृत्व अथवा नेतृत्व समूह ल्याउँछ भन्ने कुरा अर्थमा पनि यहाँ सबैतिरबाट यहाँ चाहिँ सबैको आँखा यहाँ चाहिँ परेका छन्। आँखा सबै को एउटा फोकल अहिलेको समाचार बनेको छ। त्यसो भावनाले यस अर्थमा पनि यो एउटा महत्त्वपूर्ण छ र यहाँ उत्साहपूर्ण वातावरण छ। कार्यकर्ताहरूका बिचमा, खास गरी प्रतिनिधिहरूका बिचमा 4,000 बढी प्रतिनिधिहरू समावेश सहभागी भएका छन्। विभिन्न डेलिगेट्सहरू, विभिन्न ठाउँबाट डेलिगेट्स आएर उहाँहरूको बिचमा राजनीतिको बारेमा, बाटो अलि सैद्धान्तिक पक्षमा, फर्मल इन्फर्मल फोरमहरूमा चाहिँ कुराकानी पनि भइरहेको छ। यी सबै कुराले पार्टीको आधिकारिकता निर्माण गर्नका लागि, पार्टीको एउटा विचार निर्माण गर्नका लागि सहयोग पुगिरहेको छ। यस अर्थमा यी सबै अर्थमा यो एउटा ऐतिहासिक सम्मेलनमा सबै मान्छेहरूको, धेरै नेपाली राजनीतिमा चासो राख्ने सबैजसो मान्छेहरूको ध्यान आकर्षणको एउटा थलो बनिरहेको छ।
0: हजुर, राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको छोटो अवधिमा एउटा ठुलो सफलता हासिल गरेको छ। अझै भने निर्वाचनमा झन्डै 2/3 नजिकको जनमत प्राप्त गरेको अवस्थामा यसले आफ्नो ऐतिहासिक महाधिवेशन गर्दैछ र हिजो उद्घाटन सत्रमा पनि विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति त्यहाँ देखिएको थियो। उहाँहरूको उपस्थिति, उहाँहरूको सुझाव, उहाँको शुभकामना मन्तव्य, पार्टी सभापतिको मन्तव्य, त्यसै गरी प्रधानमन्त्रीको मन्तव्य, यिनीहरूलाई हेर्दाखेरि, समग्रमा हेर्दाखेरि देशका नेतृत्वले के भन्न चाहेका थिए र देशलाई कसरी अगाडि बढाउन चाहेका थिए, अथवा राज्यसभाको लाइनलाई अन्य पार्टीले कसरी हेरेका थिए, समीक्षात्मक रूपमा बताइदिनु न।
1: हाम्रा अतिथिहरूले बोल्नुभएको भाषा प्रष्ट जनतासम्म पुगेका छ। उहाँहरूमा अलिकति उहाँहरूले आफ्नो सबभन्दा ठुलो कुरा राम्रो के हुन्छ, आफ्नो विगतलाई धेरैजसो अतिथिहरूले एउटा आफ्नो कमी कमजोरीलाई खुल्ला रूपले स्वीकार गरेको छ। यो हामीलाई, हाम्रो लागि पनि राम्रो कुरा हो, यो राम्रो सन्देश भन्छ। यसले केही कुराहरू अनि हामीलाई पनि अलिकति सचेत गराउन खोजेको जस्तो छ, त्यो पनि हाम्रो एउटा एसेटको रूपमा रहन्छ। हामीले त्यो कुरालाई पनि पोजिटिभ रूपले ल्याएको छ। समग्रमा अतिथिले अभ्यक्त गर्नुभएका भावनाबाट हामीले सिक्ने, हामी सजग हुने एउटा कुरा छँदैछ। र दोस्रो कुरा, उहाँहरू आफैले पनि हिजोका कमी कमजोरी, हिजोका गल्तीहरू भएको छ, उहाँहरू आफैले पनि सिक्छौँ, हामीले गल्ती भयो भन्ने कुरा स्वीकार गरेका छ। त्यसले गर्दाखेरि मलाई यो राजनीतिक परिवेशलाई, हाम्रो नेपाली राजनीतिलाई यसले यसले सकारात्मक नै मोड दिन्छ भन्ने लागेको छ र हामीले पनि यसलाई सकारात्मक नै लिएको छौँ।
0: यसैबिच हिजो प्रधानमन्त्री र राष्ट्रपतिका सभापतिले पनि आगामी दिशा, आगामी राजनीति अझै सकारात्मक बढ्ने भन्ने सङ्केत दिनुभएको छ।
1: हो,
0: इन्द्र, यो भन्दै गर्दाखेरि जुन मैले विपक्षकै कुरा फेरि पनि दोहोऱ्याएँ, उहाँहरूको शुभकामना मन्तव्यमा उहाँहरूले चाहिँ भन्दाखेरि सकारात्मक पाटो नै देखाउनु भएको छ, तर त्यो भित्र पनि कहीँ कतै आफू पछाडि परेको ईर्ष्या डाहा थियो या मनबाट नै सकारात्मक देखिन्थ्यो, के देखिन्थ्यो, अवस्था के थियो?
1: होइन, त्यो त उहाँहरूमा अलिकति समस्या छ, सबैमा त्यस्तो खालि समस्या त होइन, केही साथीहरूमा त्यस्तो समस्या छ, तपाईँले देखिरहनु भएको छ। संसद हाम्रो हाउसको पहिलो डे फर्स्टदेखि डे वानदेखि नै हामीले हाउसमा विरोधको सामना गरिरहेको छौँ, होइन, अनि त्यो विरोध चाहिँ बिना कारणको विरोधहरू पनि हामीले चाहिँ देखिरहेको छौँ, कुनै लजिकल छैन, कुन त्यसको पोलिटिकल रिलेभेन्स पनि नभएका यस्ता खालि चाहिँ विरोधहरू सामना गरिरहेको छौँ। त्यो बाहिरी फ्रन्टहरूमा पनि त्यस्तो विरोधको सामना गरिरहनुपर्छ, उहाँहरूको त्यो एउटा समस्या होला, त्यो आफ्नो चाहिँ सङ्कुचित भएको एउटा लघुतावास होला, त्यो लघुतावास अभिव्यक्त भइरहेको छ भन्ने हामीले चाहिँ महसुस गरेका छौँ। तर पनि हामी त्यो कुरालाई तपाईँहरूमा लघुतावास यस्तो भन्ने भन्दा पनि त्यसमध्ये भएको क्रिएटिभ कुरा के हो हामीलाई लिनु हाम्रो लागि सबभन्दा महत्त्वपूर्ण, हामी चाहिँ लिइरहेको छौँ। त्यसमध्ये यदि कुनै कुरा क्रिएटिभ छ, कुनै कुरा चाहिँ राष्ट्रका लागि काम गर्ने छ, कुनै कुरामा हामी सचिनुपर्ने छ, कुनै कुरामा हामीले सम्बोधन गर्नुपर्ने कुरा छ भनेपछि हामी त्यसलाई चाहिँ हेरिरहेको छौँ। तर धेरै कुरा उहाँका लघुतावासहरू चाहिँ पनि देखिरहेछन्, त्यसलाई हामीले चाहिँ उहाँहरूको त्यही त्यही रूपले उहाँहरूप्रतिको एउटा सहानुभूतिशील भएर नै उहाँहरूलाई हेर्छौँ।
0: हजुर, हिजोको उद्घाटन सत्रमा विपक्षीलाई मात्र होइन पार्टीभित्रका नेता कार्यकर्ताहरूमा एक किसिमको आशंका थियो, पार्टी गुटमा जाने हो कि अथवा विभाजित हुन्छ कि, शीर्ष नेताको टकराव हुन्छ कि, सरकार सञ्चालनमा अवरोध हुन्छ कि भन्ने जुन हिजो किसिमको हिजोका दिनहरूमा आशंकाहरू थिए अथवा गफगाफमा यस्ता कुराहरू निस्किन्थे, यसको अन्त्य भएको हो या अझै केही आशंका बाँकी छ?
1: बिचमा मान्छेले क्रिएट गरिरहन्छ, तर हामी गरिरहेछौँ कमसे कम राष्ट्रवादको हरेक कार्यकर्ता एउटा कुरामा के गरिरहेछ भनेपछि, खासै हाम्रो दुईजना नेताहरू, वरिष्ठ नेता र पार्टी सभापति दुईजना नेताहरूको बिचमा आवश्यक टक्राउ ल्याउन सकिन्छ कि भन्ने जुन बाहिरी प्रयास छ, त्यो प्रयास चाहिँ सफल हुन सक्दैन भन्ने हामी चाहिँ डराउँछौँ। किनभने उहाँहरूको सबै कुरा, उहाँको नेतृत्वको म्यानेजमेन्ट पनि राम्रोसित मिलाएको छ, उहाँको महत्त्वाकांक्षा पनि पदीय महत्त्वाकांक्षा भन्दा पनि राष्ट्र बनाउनुपर्छ भन्ने ढुटुटी भन्ने हुटुटी छ, र यो यो यो सबै कारणले गर्दाखेरि अनि हामीले चाहिँ यो के अरे अर्गनाइजेसनल म्यानेजमेन्टमा र अनि त्यसले विचार सिद्धान्तमा र आफ्नो चाहिँ कर्तव्य पारायणता सबै कुराहरूले मिलाएर हाम्रो पार्टीभित्र एकता रहिरहन्छ भन्ने कुरामा हामी चाहिँ एकदमै दृढ छौँ, थियौँ, रहिरहन्छौँ। र यो हिजो नेता गुरुङले व्यक्त गरेका अभिव्यक्तिबाट पनि यो कुरा चाहिँ अब अब शङ्का गरिरहने मान्छेहरूलाई पनि एउटा किसिमको त्यो तपाईँहरूको शङ्का दिन सक्छ भन्ने सन्देश चाहिँ थाहा छ।
0: हजुर, अब यो भन्दै गर्दाखेरि हिजोको दिनमा देखेका आशंकाका कुराहरू, जो सदनमा भएका कुराहरू, यिनीहरूलाई पनि प्रश्न पार्यो प्रधानमन्त्रीज्यूले चाहिँ राष्ट्रियताप्रति अडिग छु भन्ने कुरा गर्नु, अथवा विकासको लागि बालनजी गोल हान्नुहोस् म बल पास गर्छु भनेर पार्टी सभापतिले भन्नु, नबोलौ भन्छु बोल्ने दिन आइहाल्छ भनेर प्रधानमन्त्रीले भन्नु, यी सङ्केतहरूले पनि अब राजनीतिमा अथवा राजसभाका नेताहरूप्रति जुन किसिमको लक्षित गरेर आरोपहरू लगाउने गरेका थिए विपक्षीहरूले, त्यसको पुष्टि अथवा त्यसलाई चाहिँ त्यो आरोपहरू निराधार भइसकेका हुन् अथवा के बाँकी छन् अझै?
1: होइन, आरोपहरूको कुरा यस्तो छ, उहाँ कहिले पनि ब्ल्याक एन्ड व्हाइटमा बोल्ने मान्छे, उहाँ चाहिँ त्यो डिप्लोमेटिक भएर अनि त्यसरी कहिले खुसी, कुन शब्द बोल्दा को खुसी हुन्छ, कुन शब्द बोल्दा को दुखी हुन्छ भन्ने हेरेर भन्दा पनि उहाँ एउटा मिसन हेरेर, डेभलपमेन्टको मिसन हेरेर बोल्ने मान्छे हो। यसो हुनाले उहाँ चाहिँ एउटा बोलाइका सन्दर्भमा ब्ल्याक एन्ड व्हाइट बोल्ने हुनाले कसैले त्यसलाई चाहिँ विभिन्न सेन्समा प्रयोग गरेर विभिन्न तरिकाले छ, उहाँको मन चाहिँ, उहाँको हृदय चाहिँ नराम्रो बिल्कुलै छैन, सो सबै आम नेपाली जनता यस कुरामा कन्भिन्स छन्। उहाँको बोलाइमा लाई एउटा हाम्रो आम मान्छेले ढङ्गले बोल्ने मान्छे हो, उहाँ पनि एउटा कुलनीतिक प्रयोग गरेर जार्गन प्रयोग गरेर पोलिटिकल त्यस्तो किसिमको होइन। त्यस हिसाबले सबभन्दा पहिले मान्छेले मान्छेको हृदय बढी हेर्दो रहेछ, त्यस कारण हाम्रो प्रधानमन्त्रीको मन, हाम्रो प्रधानमन्त्रीको कार्यक्षमता यो चाहिँ हेरिरहेको छ। त्यस कारण यो यो बोलाइको सन्दर्भ एउटा छ, तर यद्यपि उहाँले फेरि पनि अर्को सन्दर्भमा सरकारका तर्फबाट आन्सर दिनुपर्ने, कुनै न खुला ठाउँबाट आन्सर दिनुपर्ने थियो, त्यस कारण त्यो उहाँले आन्सर दिने प्रयास गर्नु भएको हो। उहाँले फेरि नबोल्ने मान्छे भन्नाले बोल्नु पऱ्यो र मैले आन्सर दिनु पऱ्यो, म त काममा बढी व्यस्त हुने मान्छे, बोलेर पनि कहिले काहीँ चाहिँ आन्सर दिनु पर्दो रहेछ भन्ने सन्दर्भमा पनि उहाँ त्यो कुरा चाहिँ गर्नु भएको छ। र यो बोलाइले केही कुरा उहाँ बाहिर चाहिँ विपक्षीहरूले उठाइरहेका, विपक्षीहरूले हेभक क्रिएट गरिरहेका केही कुराहरूलाई गतिले जवाब चाहिँ भएको छ।
0: हजुर, यदि भन्दै गर्दाखेरि अब बन्द सत्र सुरु हुने प्रक्रियामा छ, अब यो बन्द सत्रमा के विषयहरू मुख्य रूपमा छलफल हुन्छन्, खास गरेर जुन नियमित रूपमा हुने प्रक्रिया त भइहाल्छन्, त्यो बाहेकका केही थप किसिमका एजेन्डाहरू पनि छन् कि?
1: पार्टीको आन्तरिक एउटा केही साङ्गठनिक विधिहरू पनि हामीले तय गर्नुछ, कस्तो किसिमको सङ्गठन कसरी बनाउने, कसरी बनाउने, कति किसिमको सङ्गठनको स्वरूप बन्ने भन्ने किसिमको एउटा कार्य, कमसे कम तलको सङ्गठन त बनि नै सकेको छ, मान्छेको केन्द्रीय सङ्गठनको एउटा स्वरूपलाई पास गर्नुपर्ने अवस्था छ। त्यसपछि हामी अलिक यो अबको राजनीतिक यात्रा कतातिर जान्छ, हामीले राष्ट्रलाई कतातिर लैजानुपर्छ, हाम्रो अलिकति वैचारिक कुराहरू पनि हामी चाहिँ त्यहाँ उठ्छ, र अनि त्यसपछि हामीको खास गरेर डेभलपमेन्ट, खास गरेर हामी चाहिँ डेभलपमेन्टका इस्युजहरू चाहिँ महत्त्वपूर्ण इस्युहरू के हुन सक्छन्, अहिले अब देशको रूपान्तरण, आर्थिक रूपान्तरणको लागि के गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ पनि हामी त्यहाँ उठ्छ। सम्भवतः टाइम कसले कति हामीलाई पर्मिट गर्छ, त्यसो यदि टाइम पर्मिट गर्दै गर्दाखेरि म आफैले पनि सोचिरहेको छु, अहिलेको संविधान संशोधनको एउटा महत्त्वपूर्ण हामी एउटा पाटोमा पनि जाने भनेर भन्दै गर्दाखेरि संविधान संशोधनका बारेमा पनि अलिकति छलफल गर्न पाए हुन्थ्यो भन्ने चाहिँ, त्यो एकदमै अरू फर्ममा पनि कुरा गर्न सकिन्छ यदि टाइमले अनुमति दियो भने, त्यो त्यो पनि एजेन्डा त्यसमा इन्जेक्ट गर्ने कि भन्ने केही साथीहरूको सोचाइ पनि त्यसमा मैले भेटाइरहेको छ।
0: महाधिवेशनमा हुने नियमित प्रक्रियाका कुराहरू त भइहाले, नेतृत्व चयनका कुराहरू, विभिन्न दस्तावेजमाथि छलफलका कुराहरू त भइहाले, तर राष्ट्रसभामाथि विगतदेखि नै उठ्दै आएको कुराहरू, वैचारिक दिशा, राजनीतिक दृष्टिकोण, यस्ता कुराहरू महत्त्वपूर्ण छन्, यो विषयमा यो महाधिवेशनले टुङ्गो लगाउँछ?
1: महाधिवेशनले टुङ्गो मोटामोटी हामीले त्योभन्दा अगाडि हाम्रो वैचारिकीका बारेमा मान्छेले बच्चा कन्फ्युज क्रिएट गराउन खोजेको, हाम्रो वैचारिकीमा पनि त्यस्तो किसिमको समस्या होइन र थिएन राम्रो, त्यसलाई हामी अलिकति परिस्थिति गराउँला, त्यसलाई दृष्टिकोणबाट पनि छलफल गराउँला, त्यसलाई चाहिँ एक किसिमको एउटा महाधिवेशनको म्यान्डेटको रूपमा हामी त्यसलाई चाहिँ बनाउँला, तर वैचारिकमा पहिले पनि समस्या थिएन, त्यो मात्रै यति थियो, अलिअलि हाम्रो पनि के कमजोरी थियो भने त्यो वैचारिकीलाई, त्यो हाम्रो यो विचारलाई, हाम्रो धारणालाई, हाम्रो आर्थिक अवधारणालाई, हाम्रो राजनीतिक अवधारणालाई र हाम्रो विकास निर्माणका अवधारणालाई हामीले जनतामा यसरी लैजान्छौँ भनेर हामीले एउटा त्यो ब्लु प्रिन्ट नबनाउन सकेका मात्रै हो, ब्लु प्रिन्टलाई बनाएर आन्तरिक रूपले ब्लु प्रिन्ट बनाएर पनि त्यो बाहिर जनताहरूको बिचमा हामीले त्यसलाई धेरै छलफलमा लैजान नसकेका मात्रै हो, यदि हामी छलफलमा लैजान्थ्यौँ, टुक्रा टुक्रामा लैजान्थ्यौँ, इस्यु जुन इस्यु आयो त्यसमा पनि छलफल गर्थ्यौँ, त्यसलाई समग्रमा एउटै ठाउँमा उमेर लगाएका थिएनौँ, तर हामी समयले जति परिमिट दिन्छ त्यसमा छलफल गर्छौँ।
0: हजुर, अब यो भन्दै गर्दाखेरि राष्ट्रपाले निर्वाचनमा जाँदाखेरि आफ्नो घोषणा पत्रमा पनि अथवा वाचा पत्रमा पनि धेरै कुराहरू उल्लेख गरेको थियो, ती कुराहरूलाई पार्टीको महाधिवेशनबाट पनि पुरा गर्नुपर्ने हुन्छ, खास गरेर पार्टीको आर्थिक नीतिभन्दा पनि रोजगारीका कुराहरू, शिक्षा, स्वास्थ्यको कुराहरू, सेवा प्रवाहको कुराहरूको जुन जनजीविकासँग जोडिएका छन्, यस्ता कुराहरूसँग जोडिएका कुराहरू जो जनतासँग प्रत्यक्ष रूपमा सरोकार राख्छन्, यो विषयमा पार्टीले के ठोस खाका ल्याउँछ, या हाम्रा घोषणा पत्रहरूमा, वाचा पत्रहरूमा छन्, त्यही अनुसार अगाडि बढ्ने भनेर अगाडि जान्छ, के हुन्छ?
1: त्यो ल्याएकै छ, त्यो घोषणा पत्र भनेको त्यो लामो हाम्रो अध्ययनपछिको एउटा निष्कर्ष हो, हाम्रो कामको ढाँचा हो, हाम्रो कामको दिशा हो, त्यसो भन्नाले त्यो निस्किसकेका छ र त्यस अनुसारको काम पनि सुरु भयो, सरकारबाट त्यस अनुसारको काम पनि सुरु भएका छ, अब सरकारमा त्यो कामलाई गति दिने कुरामा अरू कुरा उड्न सक्छ, त्यो कामलाई अझ स्पिडमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने, अनि त्यसका ती काम गर्दै गर्दाका प्रभावहरू के देखिए भन्ने बारेमा पनि छलफल हुनसक्ने भयो, तर हामीले चाहिँ नयाँ कुनै एजेन्डा ल्याएर त्यसका बारेमा हामी सुशासनका बारेमा यस्तो अब यस्तो गर्छौँ उत्यो गर्नु भन्ने आवश्यक छैन, त्यो विषय गर्दा हामी अगाडि बढिसक्यौँ, त्यसका लागि हामीले त्यो कामलाई स्वीकृति गरिसक्यौँ र त्यो हामीले सरकारलाई कामको त्यो म्यान्डेट पनि दिइसकेको अवस्था हो, त्यसो हुनाले त्यसमा हामी धेरै अल्गो लिनुपर्ने हामीले आवश्यकता छैन, किनभने पहिले नै यो त्यो काम चाहिँ भइसकेको छ।
0: यहाँले नयाँ राजनीतिक संस्कारको कुरा गर्नुहुन्छ, तर नेतृत्व चयनको प्रक्रिया हेर्दाखेरि पुराना दलभन्दा अथवा अरू दलभन्दा फरक देखिनु भएन?
1: त्यो धेरै एक्कासी हामीलाई पनि सबै दलबाट आए, त्यो एउटा प्रभाव चाहिँ सबै पुरानो प्रभाव सबै एकैचोटि सबै चिजतिरबाट हटिहाल्छ भन्ने कुरा होइन, तर हामी समग्रमा धेरै धेरै हदसम्म हामीलाई यसलाई हटाइरहेको छ, पुरानो दल हुँदै गर्दाखेरि आज चितवनमा के हुन्थ्यो, पुरानो दलको अधिवेशनमा हुँदाखेरि कमसे कम एउटा गुटगत चाहिँ एउटा टिम बन्थ्यो होला, अनि त्यसले गुटहरूको बिचमा आपसी प्रतिस्पर्धा हुन्थ्यो होला, लेनदेन गुटका बिचमा हुनुहुन्थ्यो होला, त्यो छैन। हेर्नुहोस् न वातावरण हाम्रो त निज कोही मान्छे कुनै नेतृत्वमा पुग्छु केन्द्रीय सदस्य हुन्छु भनेको त्यो उसको स्वतन्त्र ऊ आफ्नै क्यापासिटीमा मात्रै बोल्नेछ। त्यसमा नेताले न कुनै आशीर्वाद दिइरहेको हुन्छ न चाहिँ नेता त्यसको विरोधी भइरहेको हुन्छ, त्यो उसलाई अवगत गर्ने काममा पुगेको हुन्छ। त्यसो हुनाले यो कुरा चाहिँ हाम्रोमा धेरै फरक छ, यसलाई अलिक सूक्ष्म ढङ्गले हेर्ने भने फरक छ। तर केही केही प्रवृत्ति व्यक्तिगत भने प्रवृत्तिहरू त कुनै चाहिँ अरू पार्टीसँग कुनै कसैका मिल्दै मिल्दैनन् भन्ने कुरा होइन। हामी पनि सबै यसै सोसाइटीमा छौँ, हामी पनि चाहिँ हाम्रो जुटै हामीले कार्यक्रमहरू बनाउनलाई त्यसका लागि पनि कार्यक्रमहरू बनाउने काम कसरी जाने भन्ने बारेमा त अझ पनि छलफल गर्नु बाँकी नै छ।
0: यो महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ, यसको लागि सर्वसम्मत बनाउनको लागि केही प्रयासहरू पनि भएको छन् या निर्वाचनबाटै सबै कुराहरू टुङ्गिन्छन्?
1: नेतृत्व अब नेतृत्व हुनाले समन्तर नेतृत्वको बोडी भन्दै गर्दाखेरि केन्द्रीय कमिटी भयो, त्यो केन्द्रीय कमिटीमा सर्वसम्मतको प्रयास अथवा सर्वसम्मत हुन नसके पनि कमसेकम विभिन्न फ्लोहरू विभिन्न प्रवाहहरू पार्टीमा कसरी जाने आए तिनको तिनलाई तिनको एउटा हिस्ट्रीलाई बुझेर पनि उहाँहरूको प्रतिनिधित्व केन्द्रीय कमिटीमा हुनुपर्छ भन्ने एउटा आवाज आएको छ। त्यो एउटा डेमोक्रेटिक ढङ्गले पनि हेर्ने भने पनि त्यो ठिक कुरा हो। हामीले हाम्रो इमोसनको हिसाबले हेर्ने हो भने पनि ठिक कुरा हो, अनि त्यसपछि हाम्रो जनसमर्थनको हिसाबले पनि हेर्ने हो भनेपछि त्यो कुरा ठिक हो। त्यसो भन्नाले त्यसरी फेरि चाहिँ केन्द्रीय एउटा बडी बनाउँदैछौँ। खास गरी नेतृत्वमा खास टप लिडरसिपमा त हाम्रो कुनै समस्या नै छैन। हाम्रो सभापति आदरणीय रवि लामिछाने हुनुहुन्छ, उहाँकोलाई के अरे चुनौती दिने कुरा कसैले सक्ने पनि कुरा छैन, किनभने उहाँको भूमिका धेरै चाहिँ फरक छ, धेरै माथि छ। उहाँले त्यो ढङ्गले हामी कसैले सोच्ने कुरा भएन। अनि वरिष्ठ नेता हाम्रो प्रधानमन्त्रीज्यूलाई हुनुहुन्छ, उहाँहरूका सन्दर्भमा चाहिँ कसैले म पनि यस्तो हुन चाहन्थेँ भन्ने पनि सोच्दैन, किनभने यो एउटा एक किसिमको सेटिङमा मिलिरहेको छ कि आफै मेन्टल्ली अथवा साइकोलोजिकली सब मान्छे आफै सेट भएको छ कि आफ्नो ठाउँमा भए।
0: त्योभन्दा तलका पदहरू सर्वसम्मत हुने सम्भावना कतिको छ?
1: सर्वसम्मत के ठाउँमा सर्वसम्मत होला, तर मलाई सर्वसम्मत हुँदा राम्रो हुने, सर्वसम्मत नहुँदा नराम्रो हुने भन्ने कोणबाट म व्यक्तिगत रूपले वयस्क पनि हुने म त्यो कुरामा विश्वास गर्दिनँ। म त्यो पदमा जान केन्द्र सदस्य म हुन चाहन्छु भन्ने अब हेर्नु न, भूगोलबाट हामीले खुल्लामा तिनजना मात्रै हाम्रो चाहिँ भूगोलबाट आउँछ होइन, त्यो तिनजना मात्रै भूगोलमा कामयाब हुन्छन् छन् भन्ने कुरा तिनजनाले मात्रै चाहिँ केन्द्रीय कमिटीको अपेक्षा गर्छन्, अरू बाँकी चुप लाग्छन् भन्ने कुरा पनि हुँदैन कि। त्यसो हुनाले उहाँहरू सबै प्रतिस्पर्धा गरौँ, जो जो जसको आकाङ्क्षा प्रतिस्पर्धा गरौँ र हलले निर्णय गरोस्। यो कुरालाई चाहिँ सर्वसम्मत हुनुभन्दा यो धेरै नराम्रो कुरा हो भन्ने लाग्दैन मलाई। यो अझ राम्रो पनि हुनसक्छ प्रतिस्पर्धात्मक, कमसेकम राम्रो मान्छे हामीले देखेको राम्रो भन्दा पनि अथवा छलफलबाट आएको राम्रो भन्दा पनि जनताले नै अथवा सरी कार्यकर्ताहरूले नै प्रतिनिधिहरूले नै राम्रो भनेको मान्छे पनि अझ हामीले सोचेको भन्दा राम्रो हुनसक्छ। त्यसो हुनाले यो कुरालाई चाहिँ स्वाभाविक रूपले हेर्छ।
0: पार्टीको लोकप्रियता र सङ्गठनात्मक मजबुत बीच अझै पनि दूरी देखिन्छ, महाधिवेशनले यो दूरीलाई घटाउन सक्ने सम्भावना कतिको छ? यहाँहरू के होमवर्क गर्नुभएको छ?
1: तपाईँले भन्नु खोज्नुभएको यो सङ्गठनात्मक रूपले हाम्रो लोकप्रियतालाई सङ्गठनिक रूपले म्यानेज गर्न सकेका छैन भन्नु खोज्नुभयो?
0: मैले भनेको जस्तै निर्वाचन ताकाको कुरा, यहाँहरूको लोकप्रियताका कुराहरू एकातिर थिए तर त्यो अनुरूप सङ्गठन बन्न सकेको थिएन, अझै पनि धेरै ठाउँ बाँकी छ नि, यसलाई चाहिँ कसरी म्यानेज गर्नुहुन्छ?
1: पार्टीको आफ्नो सीमा बढ्दै जान्छन्, सीमा आफ्नो नयाँ नयाँ सीमा, पार्टी भनेको एउटा भावना पनि हो, भाव पनि हो, त्यो विस्तार हुँदै जान्छ र त्यो विस्तार हुँदै जाने सन्दर्भमा सङ्गठन भनेको त्यसलाई म्यानेज गर्ने कुरा हो। त्यसै कारण त्यो म्यानेजमेन्टको विषयसँग चाहिन्छ, म्यानेजरियल त्यसका लागि चाहिँ हाम्रो क्यापासिटी चाहिन्छ। त्यस्तो भनेको हामी सङ्गठन थ्रु नै गर्न हामीले सङ्गठन गर्न सक्नुपर्छ। हामी पार्टी विस्तार सँगसँगै हामी साङ्गठनिक स्वरूप पनि स्वरूपमा पनि खास गरेर आकारमा ठुलो होला, अनि त्यसपछि अलिकति छलफलको उसमा विषयहरूमा फरक होला, यो चाहिँ यसमा हामी अगाडि बढिरहेको छौँ, यो पनि गर्छौँ।
0: अहिले एउटा कुरा के देखिएको छ भने रासोपा आन्दोलनको पार्टी हो या शासनको विकल्पको पार्टी हो भन्ने प्रश्न उठिरहेको छ। यहाँहरू महाधिवेशनपछि यसको उत्तर दिन सक्ने अवस्थामा हुनुहुन्छ?
1: अहिले अहिले बेसिकल्ली अहिलेसम्म आन्दोलनकै पार्टीको रूपमा हामी हाम्रो बडी नेचर पनि आन्दोलनको पार्टीको रूपमा पहिले अहिलेसम्म थियो। अब यसलाई हामीले संस्थागत गरेर हामी चाहिँ राजनीतिक पार्टी र शासकीय पार्टीको रूपमा हामीलाई यसलाई चाहिँ हामी यसको नेचरलाई चाहिँ सबैभन्दा महत्त्वपूर्ण आजको हाम्रो ऐतिहासिक अधिवेशन यसकारण पनि भनिरहेको छौँ कि हाम्रो ठ्याक्कै हामीले हाम्रो नेचरलाई पनि चेन्ज गर्नुपर्छ। आन्दोलनको नेचरलाई हामीले चाहिँ अब शासकीय म्यानेजमेन्ट कसरी गर्न सकिन्छ त्यसको आधारमा हामीले आफ्नो सङ्गठन बनाउनु भइरहेको छ। त्यो भन्नाले त्यो हकिकतले हामी बिस्तारै सिद्ध हुँदैछौँ। त्यस कारण यो ऐतिहासिक महाधिवेशन यस कारणमा पनि हामीले गर्ने भनेको यसलाई
0: हामी कुराकानीको अन्त्यमा छौँ। यहाँले अन्तिम समयमा आएर विधानलाई समावेशी बनाउनु भयो,
1: हजुर,
0: केही त्रुटि थियो
1: होइन कि भन्नाले बिचमा विभिन्न फ्लोबाट मान्छेहरू साथीहरू पार्टीमा एकै ठाउँमा आइसकेपछि एउटा त्यो समावेशिताको कुनै कुनै क्षेत्रमा हामीले कमीहरू थिए, त्यस कारण त्यसलाई समावेशितामा ढाल्न, किनभने त्यहाँ चाहिँ हामीले अपेक्षा गर्ने त्यो महिलाहरूको सङ्ख्या थिएन, दलित साथीहरूको सङ्ख्या थिएन, अथवा त्यो जनजाति साथीहरूको सङ्ख्या थिएन। त्यसलाई अब हामीले सच्याउने मौका पनि यो हो। त्यो उति बेला हामीले एडहक कमिटीमा त्यो काहीँ काहीँ हामीले आफैले कमजोरी महसुस गरेका छौँ, त्यसलाई हामी चाहिँ सच्याउनुको लागि पनि हामीले यो अहिले विधानमा हामीले समावेशितालाई अलिकति बढी महत्त्व दिएका छौँ।
0: हजुर, हुन्छ डाक्टर साहब, हामीले समय दिनुभयो, यहाँलाई धन्यवाद।
1: धन्यवाद यहाँलाई।
0: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनका सन्दर्भमा केन्द्रित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता माननीय डाक्टर तारा जोशीसँग। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
4: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
8: के हुन्छ?
7: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
8: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
7: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
8: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
9: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। रासोपा महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदै सरकारले कानून मिचेर काम नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि वार्ता जारी र फिफा विश्वकप अन्तर्गत इजिप्टसँग न्युजिल्यान्ड पराजित, स्पेनलाई रोकेको केप भर्डेले उरुग्वेलाई पनि बराबरीमै रोक्यो। समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको बन्द सत्र आज हुँदैछ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। त्यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ भने कोषाध्यक्ष लीमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुने सम्भावित कार्यसूची छ। बिहान 10 बजेपछि महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुने र त्यसपछि पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने जनाइएको छ। यसअघि हिजो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले रासोपा नेतृत्वको सरकारको गति गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो। प्रधानमन्त्री शाहले सरकारको यही कार्यकालभित्रै सुकुम्बासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ विश्वास दिलाउनुभयो। उद्घाटन समारोहमा मन्तव्य राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले मुलुकको द्रुत विकास र राजनैतिक स्थिरताका लागि राजनीतिक दलबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभयो। महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रासोपाको दुश्मन नभएको बताउनुभयो। काङ्ग्रेसले आफ्ना कमजोरीहरू समयमै स्वीकार गर्न नसकेको स्वीकार गर्दै सभापति थापाले त्यसबाट अन्य दलहरूले शिक्षा लिनुपर्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रासोपाले छोटो समयमै हासिल गरेको राजनीतिक सफलता नेपाली इतिहासकै एउटा नयाँ क्रान्तिको कडी भएको बताउनुभयो। एमाले नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा देश र लोकतन्त्रलाई सुदृढ बनाउने ऐतिहासिक जिम्मेवारी आएको बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य वर्षमान पुनले थिति बसाल्न चाहिने जुनसुकै कदम पनि विधिसम्मत र संविधानको दायराभित्र हुनुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशलाई सही निकास दिन राजनीतिक प्रणालीमै परिमार्जन आवश्यक रहेको औल्याउनुभयो। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र परिवर्तनका लागि राजनीतिक दलहरू सङ्कुचित दायराभन्दा माथि उठ्नुपर्ने बताउनुभयो। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके रावतले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन केवल एउटा राजनीतिक भेला मात्र नभएर क्रान्तिको महोत्सव भएको बताउनुभयो। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। मधेस प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यस वर्ष मधेस प्रदेशमा 3,772 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन मात्रै गहुँ उत्पादन भएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। शनिबार पहिरोले सभापोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले जानकारी दिनुभयो। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तुला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोक स्थित सेती नदीपट्टिको वास्तुला कम्प्लेक्स हटाएको हो। लागु औषध नियन्त्रण ब्युरोको टोलीले भारततर्फ निकासी गर्न लागेको 15 किलो 340 ग्राम अफिमसहित 2 महिलालाई हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका 4 की 30 वर्षीय सन्ध्या घरती मगर तथा बर्दियाको बाँसगढी नगरपालिका 3 की 42 वर्षीय मिना रोकाया रहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि सम्झौता गर्ने उद्देश्यसहित सुरु भएको प्रत्यक्ष वार्ता जारी छ। स्विजरल्याण्डको लुर्सेन सहरमा हिजो सुरु भएको वार्तामा दुवै पक्षले केही जटिल विषयमा स्पष्टता खोज्दै प्राविधिक छलफललाई निरन्तरता दिने सहमति गरेका छन्। वार्तामा सहभागी एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञका अनुसार होर्मुज जलमार्ग पुनः सञ्चालन सम्बन्धी इरानका पछिल्ला अभिव्यक्तिबारे स्पष्टता ल्याउने, दक्षिणी लेबनानमा युद्धविराम कार्यान्वयन गर्ने तथा सम्भावित आणविक सम्झौताका विभिन्न पक्षबारे छलफल केन्द्रित भएको छ। वार्तामा अमेरिकी पक्षबाट उपराष्ट्रपति जेडी भान्स, स्टिभ बिटकफ र जारेड कुस्नर सहभागी छन् भने इरानी टोलीमा विदेश मन्त्री अब्बास अरगाची सहितका उच्च अधिकारीहरू छन्। पाकिस्तान र कतारका शीर्ष नेताहरू पनि स्विजरल्याण्डमा उपस्थित रहेका छन्। दुवै देशले यसअघि अमेरिका इरान सम्वादमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए। गत साता अमेरिका र इरानबीच 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने प्रारम्भिक सहमति भएको थियो। तर पछिल्ला दिनहरूमा दक्षिणी लेबनानमा इजरायली सेना र हिजबुल्लाह बीच फेरि हिंसा बढेपछि परिस्थिति जटिल बनेको छ। अब खेल समाचार। फिफा विश्वकपमा उपाधि दावेदार स्पेनसँग बराबरी खेलेर चर्चामा रहेको केप भर्डेले फुटबलको अर्को शक्ति उरुग्वेलाई पनि बराबरीमा रोकेको छ। आज बिहान अमेरिकामा भएको खेलमा केप भर्डेले उरुग्वेलाई 2-2 गोलको बराबरीमा रोकेको हो। खेलको 21 मिनटमा पहिलो गोल गरेर केप भर्डेले सुरुवाती अग्रता कायम गरेको थियो। यद्यपि पहिलो हाफमै उरुग्वेले गोल फर्काएर इन्जुरी समयमा थप 1 गोल गरी 2-1 अग्रता बनाएको थियो। कडा टक्कर दिएको केप भर्डेले 61 मिनटमा दोस्रो गोल गरेर खेल बराबरी बनायो। केप भर्डेले अब साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै गैराति भएको खेलमा स्पेनले साउदी अरेबियालाई 4-0 गोल अन्तरले पराजित गरेको छ। बेल्जियम र इरान बीचको खेल भने गोलरहित बराबरीमा सकियो। केही बेर अघि सकिएको अर्को खेलमा इजिप्टले न्युजिल्यान्डलाई 3-1 गोल अन्तरले पराजित गरेको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भागका थोरै स्थानमा तथा मधेस प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 31 र न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:09 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। रासुपा महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदै सरकारले कानून मिचेर काम नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि वार्ता जारी, र फिफा विश्वकप अन्तर्गत इजिप्टसँग न्युजिल्यान्ड पराजित, स्पेनलाई रोकेको केप भर्डेले उरुग्वेलाई पनि बराबरीमै रोक्यो। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: सोनिकले सुइछगु डिग्री सेल्सियस याकुआज लुगु ख थौन थथे क्वाज लुइगु दुकमादु सुथे न्याता इजुया सुङ्गु मिनेटे लुगु सूर्य सनिल्या नेता इजुया गुगु मिनेते बी नेपाल भाषी बुख कोचाल शुभ
1: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
2: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
1: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
2: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
3: हाम्रो संस्कृति,
4: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो संस्कृति पवित्र,
3: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र।

0: नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपालमा नाथ सम्प्रदाय परम्परा एक प्राचीन धार्मिक योग आधारित परम्परा हो, जसको नेपाली समाज, संस्कृति र इतिहासमा गहिरो छाप छ र यसको जग निकै पुरानो छ। नेपालमा श्री गोरखनाथलाई सर्वोच्च गुरु मानिन्छ। राष्ट्र देवता र तपोभूमिको संरक्षकका रूपमा विशेष सम्मान छ। गोरखनाथको जन्म वा प्रकटीकरण सम्बन्धमा नेपाली नाथहरू गोरखनाथलाई अयोनिज अजन्माका रूपमा विश्वास गर्दछन्। धर्मावती वृद्ध गण्डकन्तरे भन्दै योगी नरहरिनाथको भनाई अध्येता लेखकहरूले उद्धृत गरेको पाइन्छ, जसअनुसार धर्मावती र बुढी गण्डकीका बीचमा गौरक्ष शैल सुशोभित छ। त्यही शिवले 12 वर्षको उमेरका गोरखनाथका रूपमा अवतार लिनुभएको थियो। आजको कार्यक्रममा हामी नाथयोगी समुदायको परम्परा, विशिष्टता र केही ऐतिहासिक विषयवस्तुका सामग्री जोड्ने जमर्को गर्दैछौँ। यसका लागि योगी दयानाथद्वारा लेखिएको नाथ सम्प्रदाय र नेपाली समाज र वासुदेव नाथद्वारा लिखित योगी सन्यासी जातीय संस्कार लेखका आधारमा यो सामग्री समेटेका छौँ। साथै नाथ योगीहरूको वर्तमान अवस्था र केही सांस्कृतिक प्रसङ्गमा बाह्रपन्थी नाथ योगी सङ्घका अध्यक्ष प्राध्यापक डाक्टर कर्वीरनाथ योगीसँगको कुराकानी राख्नेछौँ। वासुदेव नाथ लेख्नुहुन्छ, योगी भन्नाले योगको बाटोको आधारमा भक्ति योग, ध्यान योग, ज्ञान योग र कर्मयोग अपनाउने व्यक्तिलाई जनाउँछ भने सन्यास भन्नाले सम्पूर्ण त्याग, परिपूर्ण समर्पण, हिन्दू धर्मका चार आश्रममा चौथो आश्रम योग धर्म वैराग्यलाई जनाउँछ। सन्यासीमा वेद सन्यासी, कर्म सन्यासी र ज्ञान सन्यासी गरी 3 प्रकार पाइन्छन्। सन्यासी थर नभई जाति सूचक शब्द हो। योगीहरू गोरखनाथी सम्प्रदाय र सन्यासीहरू दशनामी सम्प्रदायका मानिन्छन्। कुनै एउटा योगी सन्यासी हुन सक्छ भने सबै योगी सन्यासी होइनन्। योगी र सन्यासीको एउटै मुख्य लक्ष्य भनेको मोक्ष प्राप्त गर्नु नै हो। यिनीहरूका संस्कारमा समानता पाइन्छ। कोही घुमेर हिँड्छन् भने कोही गृहस्थ जीवनमा रहेका छन्। गोरखनाथी सम्प्रदायका सन्यासीहरू नाथयोगी मानिन्छन्। यिनीहरू कपाल मुण्डन गर्दा टुप्पी राख्दछन् र फेरी लगाउने पनि हुन्छन्। नाथ सम्प्रदायमा गोरखनाथ वा मत्स्येन्द्रनाथलाई मुक्तिको स्रोत मान्ने साधुहरूको सम्प्रदायमा प्रचलन छ। यस सम्प्रदायका विषयवस्तुहरूमा प्रवेश गर्न नाथ, नवनाथ, 84 सिद्ध र 12 पन्थीका सम्बन्धमा बुझ्नु आवश्यक हुन्छ। भगवान शिवले योगबलका माध्यमबाट विभिन्न ज्ञान र विज्ञानको रहस्यात्मक तत्त्वलाई लोक कल्याणका निम्ति सिंचित गराएर उपकारी, परोपकारी, शक्तिवान, क्षमतावान, बलवान हुँदै शक्तिपुञ्जमा परिणत हुन सक्ने दिव्य स्वरूपका लागि नाथ परम्पराको सुरुवात भएको हो भन्ने पाइन्छ। उनै आदिशक्ति शिवबाट योगको तत्त्व एवं गुह्य रहस्यलाई विस्तार गर्ने क्रममा गुरु शिष्य परम्पराको थालनी भएको र यसै सन्दर्भमा नाथ परम्पराको विकास भएको मानिन्छ। नाथ शब्दको प्रचलन हिन्दू, बौद्ध र जैन सन्तहरूका बीच विद्यमान छ। वैष्णवमा स्वामी भने जस्तै शैवमा नाथ शब्दको महत्व छ। अमरनाथ, केदारनाथ, बद्रीनाथ, चन्दननाथ, मुक्तिनाथ आदि तीर्थस्थल प्रख्यात छन्। नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई गोरखनाथको आशीर्वाद थियो भन्ने ऐतिहासिक कथन पाइन्छ। नाथ शब्दको सर्वप्रथम प्रयोग अथर्ववेद र तैत्तरीय ब्राह्मणमा शरणदाताका रूपमा प्रयोग भएको पाइन्छ। योगपरक पाशुपत शैव मतको विकास नाथ सम्प्रदायका रूपमा भई नाथ शब्दले शिवलाई बुझाउन थाल्यो। नेपालमा जाति वर्णको विभाजन हुँदा योगी सन्यासीहरूलाई राजाहरूले गुरु मानेर 4 जातभित्र राखेनन् भनिएको पाइन्छ। योगी दयानाथले नाथ सम्प्रदाय र नेपाली समाज लेखमा लेख्नुभएका केही प्रसङ्ग एकैछिन जोडौँ। नाथ परम्पराका अनुयायीहरूका दार्शनिक आधार र प्रमुख स्रोत सिद्ध मत्स्येन्द्रनाथ र सिद्ध गोरखनाथ हुन्। नेपाली समाजले जोगी भनेका कान चिरेका हुन्छन् भन्ने बुझेको छ। कान चिरेका योगी नाथ योगी हुन् र यो कान चिर्ने परम्पराको सुरुवात झन्डै 2000 वर्ष अघि भएको थियो। कान चिरा पारेर कुण्डल अथवा दर्शनी लगाउने तरिकालाई भर्तृहरि चिरा पनि भनिन्छ। राजा भर्तृहरिको मनमा वैराग्य उत्पन्न हुनुमा गोरखनाथको कृपा थियो। राजा भर्तृहरि विक्रमादित्यका दाजु थिए। नाथ सम्प्रदाय खास गरी गोरखनाथ नेपाली समाजमा अभिन्न छ। धामी झाँक्रीहरूको साँवर मन्त्रमा पनि गुरु गोरखनाथकी बाचा भन्ने शब्द आउँछ। नेपाली सिक्का तथा नोटहरूमा श्री श्री श्री गोरखनाथ अभिन्न रूपले छापिँदै आएको छ। नाथ योगी योग र तन्त्रमा पारङ्गत हुन्छन् भन्ने मान्यता पाइन्छ। उही परब्रह्म परम तत्व नै नाथ हो भन्ने मान्यता पाइन्छ। नाथ शब्दको अर्थ धेरै किसिमले लगाइने भए पनि नेपालको सन्दर्भमा चाहिँ निरञ्जन गोत्रमा प्रवेश गरी दीक्षित भएर जनै वा शिवसूत्र धारण गरेका योगीहरू नाथका नामले सम्बोधन हुने परम्परा रहेको पाइन्छ। योगी दयानाथ लेख्नुहुन्छ, नेपालमा दीक्षाका हिसाबले नाथका तीन प्रकार रहेको पाइन्छ, उपदेशी नाथ, अवघडनाथ र दर्शनी नाथ। उपदेशी नाथका सम्बन्धमा जसले गुरुबाट उपदेश र मन्त्र लिएर गुरु परम्पराको आशीर्वाद प्राप्त गरी मन्त्र जप साधना गरेर सिद्धि गर्ने मार्गमा अनवरत लाग्छ उसलाई उपदेशी भनिन्छ। उपदेशी साधकहरूले नाथ दीक्षा लिए पनि नाथ नाम पाएका हुँदैनन्। अवघडनाथका सम्बन्धमा यसमा गुरुबाट परम्परा अनुसार नाथ जनै शिवसूत्र प्रदान गरिन्छ। यो कालो उनको बनाइन्छ। यसमा तीनवटा मालाका दानाहरू ब्रह्मा विष्णु र महेश्वरको प्रतीकका रूपमा राखिएका हुन्छन्। अनुयायी जुन गोत्रका भए पनि जनै वा शिवसूत्र धारण गरेपछि उसको गोत्र निरञ्जन हुन्छ। यो जनै शिवसूत्र नाथ नारीहरूले पनि धारण गर्न सक्दछन्। नाथ जनै धारण गरेका नारी वा पुरुष दुवैलाई नाथजी महाराज भनेर सम्बोधन गरिन्छ। दर्शनी नाथका सम्बन्धमा नाथ सम्प्रदायका दीक्षा सम्बन्धी विधिहरू पूरा गरिसकेपछि कर्णभेद अर्थात् कान चिर्ने दीक्षा दिइन्छ। परम्परा अनुसार गुरुले चेलालाई कर्णभेद गरेपछि कानमा कुण्डल लगाइदिने परम्परा छ। यो प्रक्रियामा कानमा औषधीय गुण भएको काठको टुक्रा ठेडीको रूपमा राखिन्छ। त्यसपछि उसलाई एकान्तवासमा 9 दिनसम्म राखिन्छ। यसरी कुण्डल लगाइसकेपछि यी नाथलाई दर्शनी नाथ भनिन्छ। कर्ण कुण्डल नाथ जोगीलाई चिनाउने बाह्य प्रतीक हो। यस्ता कुण्डल माटाका, धातुका, हात्तीका दाँतका, सुन चाँदी, पत्थर अथवा गैँडाका छालाबाट पनि बनाइएका हुन्छन्। नाथहरू गृहस्थ र ब्रह्मचारी फकीर दुवै थरीका हुन्छन्। फेरी अर्थात् फेरी लगाउनु नेपाली नाथहरूको मौलिक परम्परा हो। यो नाथ योगीहरूले मन्त्रका माध्यमबाट गाउँ टोल घरद्वार बाँधेर सुरक्षा कवचभित्र राख्ने परम्परा हो। कालीगण्डकी अर्थात् रिडीको पानी ढलोदेखि पूर्वमा भारत र भुटानसम्म पनि फेरी लगाउने चलन पाइन्छ। तन्त्र मन्त्रका माध्यमबाट घर गोठ बार बन्देज गर्ने चलन देशैभरि भए पनि कृष्णसारको सिंहको सिङ्गी बाजा बजाएर गाउँ टोललाई गोरखनाथको साबर मन्त्रद्वारा बाँध्ने काम अद्यपि चल्दै आएको छ। खुला रूपमा फेरी लगाउने चलन पृथ्वीनारायण शाहकालमा नुवाकोट दरबार नजिकैको एक चौतारोबाट सुरु भएको मानिन्छ। वर्षमा 2 पटक कार्तिक र चैत्रमा फेरी लगाउने चलन छ। यसरी नेपाली समाजमा सामाजिक सुरक्षासित नाथ परम्परा जोडिएको छ। त्यसो त नाथ योगी परम्परा प्रचलन र आस्था केन्द्र सम्बन्धमा मल्लकालीन अभिलेख शिलालेख प्रशस्तै पाइन्छन्। फर्पिङमा रहेको गोरखनाथको पादुका र शिलालेख विक्रम सम्वत 1447 राजा जयस्थिति मल्लको पालाको मानिन्छ। यो पादुका रहेको गुफालाई नाथ योगीहरूले गुरु गोरखनाथले तपस्या गरेको सिद्ध गुफाका रूपमा मान्दै आएका छन् भने बौद्ध मार्गीहरूले असुर गुफा मान्दछन्। हुन त असुर गुफा अलि तल रहेको बताइन्छ। त्यहाँ भिक्षु रिम्पोछेले ध्यान गरेर असुरहरूलाई धपाएकाले यो गुफाको नाम असुर गुफा रहन गएको भन्ने भनाइ पाइन्छ। नाथ सम्प्रदाय र बौद्ध धर्ममा खास गरी वज्रयानी साधना परम्पराका कैयौँ साझा पद्धति परम्परा भेटिन्छन्। खास गरी तारा सहितका साधनाका मन्त्र र साधना पद्धतिमा समानता भेटिन्छ। नाथ तथा वज्रयानी बौद्ध धर्मावलम्बी दुवैमा भेटिने जोगी चक्र पूजा पनि हो। यो चक्र पूजा साँखुको खड्ग योगिनी, वज्र योगिनी, गुहेश्वरी, मत्स्येन्द्रनाथ सहितका ठाउँहरूमा देख्न सकिन्छ। ती चक्र पूजा नाथ योगीहरूबाटै गराइने प्रचलन छ। नाथ योगीहरूबाट मात्रै गराइने जोगी चक्र पूजा बौद्ध धर्म मान्ने नेवारी समुदायमा प्रचलित विभिन्न जात्रा पर्व सुरु हुने बेलामा गरिन्छ। रातो र सेतो मत्स्येन्द्रनाथ जात्रा, वज्रयोगिनी जात्रा सुरु गर्नुभन्दा पहिले चक्र पूजा गर्ने चलन छ। त्यसो त वज्रयानी बौद्धहरूले पनि सिद्ध परम्परा मान्दछन्। सिद्धहरूको संख्या 84 नै छ। कैयौँ सिद्धहरू दुवैतिर मानिन्छन्। मत्स्येन्द्रनाथ र गोरखनाथ दुवैले मान्ने सिद्ध गुरु हुन्। नाथहरू जातीय भेदभाव र छुवाछुत नमान्ने हुँदा समाजलाई जोड्ने एक सबल समुदाय पनि हो भनेर योगी दयानाथले लेख्नु भएको छ। त्यसो त नाथ योगी सम्प्रदायका ऐतिहासिक सांस्कृतिक विषयवस्तुहरू साथै सामाजिक संस्कारका विधि प्रचलन पनि विशिष्ट र विस्तृत छन्। आजको कार्यक्रममा संक्षेपमा प्रस्तुत गर्यौं। नेपाली परम्परा संस्कृतिसँग गहिरो सम्बन्ध राख्ने नाथ योगी परम्पराका यस्ता विषयवस्तुहरू आगामी कार्यक्रमहरूमा पनि समेट्ने प्रयत्न गर्दै जानेछौँ। आजलाई कार्यक्रमको अर्को चरणमा कुराकानी राख्नेछौँ। हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल, राम्रो संस्कृति, पवित्र
0: लुकेका स्वर्ग, समुच्च जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा, कार्यक्रम हाम्रो संस्कृति, हाम्रो परम्परा,
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे, साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे। कार्यक्रम हाम्रो संस्कृति, हाम्रो परम्परा।
0: आजको कार्यक्रममा हामी नाथ योगी परम्परा र संस्कृति सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौँ। अब कुराकानीतर्फ लाग्छौँ। नाथ योगीहरूको वर्तमान अवस्था र अरू केही सांस्कृतिक प्रसङ्गमा बाह्रपन्थी नाथ योगी सङ्घका अध्यक्ष प्राध्यापक डाक्टर करवेरीनाथ योगीसँग कुराकानी गरेका छौँ। यहाँलाई स्वागत छ कार्यक्रममा।
2: हजुर नमस्कार, धन्यवाद।
0: नाथ योगीहरूको बसोबास वर्तमान समयमा कहाँ कहाँ रहेको छ यस सम्बन्धमा केही बताइदिनुहोस् न।
2: नेपालको जनसङ्ख्याका हिसाबले धेरैजसो नाथ सम्प्रदायका गृहस्थ नाथहरू सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमाञ्चलमा धेरै सङ्ख्यामा हुनुहुन्छ भने बागमती प्रदेश र कोशी प्रदेशतिर पनि थुप्रै गाउँठाउँहरूमा हाम्रो जनसङ्ख्या विद्यमान छ।
0: अलि बढी बाक्लो बसोबास चाहिँ जिल्लागत आधारमै भन्नुपर्दा चाहिँ कहाँ कहाँ होला?
2: धेरै जनसङ्ख्या भएका जिल्लाहरू चाहिँ सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेलधुरा र अलि वर आउँदाखेरि दैलेख, दुल्लु, दैलेख, प्युठान, त्यसपछि दाङ सल्यानतिर चाहिँ धेरै बसोबास छ। खासमा छरिएर रहेको जनसङ्ख्याका कुरा गर्दाखेरि भारतवर्ष भनेर जुन भनिन्छ ती देशहरूमा प्राय हामी र हाम्रो सम्प्रदायका जनसङ्ख्याहरू धेरै देखिन्छन्। त्यो भन्नाले भारतवर्ष भन्नाले बर्मादेखि लिएर, म्यानमारदेखि लिएर बङ्गलादेशमा पनि नाथहरूको जनसङ्ख्या धेरै छ। भारतमा त हुने भइ नै हाल्यो, पाकिस्तानमा र अफगानिस्तानसम्म पहिला एकताका मुसलमान धर्मावलम्बीहरूको प्रादुर्भाव नहुँदासम्म अफगानिस्तान, पाकिस्तानमा पनि अहिले पनि नाथ सम्प्रदायका मठ मन्दिरहरू छन्। त्यसैले भारतवर्ष भनेर चिनिने देशहरू सबैमा नाथहरूको बस्ती भेटिन्छ र मठ मन्दिरहरू पनि पर्याप्त देखिन्छन्।
0: हजुर, मठ मन्दिरहरूको पनि प्रसङ्ग आयो होइन, खास गरी नेपालको सन्दर्भमा गोरखनाथको विशिष्टता रहेको छ धर्म, संस्कृति, संस्कारमा, नेपाली परम्परामा। गोरखनाथ धाम, अखाडा वा आस्था केन्द्रहरू चाहिँ नेपालमा कहाँ कहाँ रहेका छन्?
2: एक जमाना थियो भारतवर्षमा चाहिँ नाथ धर्म नै थियो, पर्याप्त जनसङ्ख्या थियो र सबैले त्यो नाथ धर्म भन्ने चलन थियो र नाथ धर्मको प्रादुर्भाव चाहिँ हाम्रो हिन्दू धर्मकै प्रादुर्भाव भएदेखि भन्दा पनि हुन्छ। नाथ भनेको शिवलाई पनि सम्बोधन गरिन्छ र त्यसपछि मच्छेन्द्रनाथ परम्परा जुन चाहिँ आसामबाट चाहिँ हाम्रो नेपालमा वर्षा नभएर अकाल भएको बेलामा मच्छेन्द्रनाथलाई नेपाल ल्याएर जुन कहानीमा हाम्रो भेटिन्छ, त्यसपछि चाहिँ गोरखनाथको प्रादुर्भाव हुन्छ। मच्छेन्द्रनाथलाई गुरु मानेर गोरखनाथको प्रादुर्भाव उदय भयो र गोरखनाथको प्रमुख मठ भनेको गोरखाकै मन्दिर हो भने त्यसको समकालीन गोरखपुर भारतको उत्तर प्रदेशमा रहेको गोरखपुरमा पनि गोरखनाथको बहुत ठुलो मठ र त्यसका जग्गाहरू, जमिनहरू, त्यसैले नेपालभरिका अब नाथ धर्मावलम्बी सम्बन्धी मन्दिरहरूको कुरा गर्दाखेरि चाहिँ गोरखनाथ मन्दिर गोरखा पछि काठमाडौँमा पनि 5-7 ठाउँहरूमा चाहिँ गोरखनाथका मन्दिरहरू छन्। काठमाडौँमा भएका मन्दिरहरू मध्येको मुख्य मन्दिर फेरि मृगस्थली नै हो र त्यो बाहेकको चाहिँ हाँडीगाउँमा छ। हाँडीगाउँ र मृगस्थली दुईटा हो। थापाथलीमा, साँखुमा अनि यता बनेपा र पाटनमा पनि र भक्तपुरमा दत्तात्रेय भनेर चिनिन्छ। त्यसरी थुप्रै मठ मन्दिरहरू भ्याल्लीमा छन् भने काठमाडौँ बाहिर चाहिँ दाङमा रतननाथ मन्दिर, नेपालगञ्जको बागेश्वरी मन्दिर, त्यस्तै गरेर पश्चिमतिर जाँदाखेरि चाहिँ गाउँ पछि कतै लट्ठीनाथ बाबा भन्छन्, कतै केदारनाथ बाबा भन्छन्, त्यस्तो गरेर थुप्रै मन्दिरहरू छन् नाथ सम्प्रदायका।
0: हजुर, अब यो गोरखनाथ बाह्रपन्थी नाथ भनौँ नाथ परम्परामा चाहिँ यो एउटा धर्म सम्प्रदायका रूपमा हेर्दाखेरि दीक्षित भएर सम्प्रदायमा सम्मिलित हुने दीक्षित हुने जुन परम्परा हो, यो वंश परम्परा समुदाय र सम्प्रदायका बारेमा चाहिँ केही बताइदिनुहोस् न।
2: हाम्रो चाहिँ अलि भिन्नै खालको परम्परा चाहिँ हो, नाथ धर्मावलम्बी परम्परा र हाम्रो अरू दस नामी सन्यासी परम्परामा अलिकति फरक के छ भने, नाथ धर्मावलम्बी हाम्रो जुन परम्परा छ यसमा चाहिँ गुरु शिष्य परम्परालाई चाहिँ बढी भ्याल्यु दिएर गुरुले जुनसुकै चेलालाई चाहिँ आफ्नो उत्तराधिकारी चिन्ने चिनाउने र बनाउने चलन छ। गुरु भनेको मठको मन्दिर महन्तजीले आफ्ना चेलाहरूमध्ये उपयुक्त पात्र छनौट गरेर आफ्नो उत्तराधिकारी बनाएर आफ्नो शेखपछि त्यो मठ मन्दिरको महन्त हुने परम्परा, त्यसरी लिँदाखेरि आफ्नो भएका दीक्षित भन्नाले पनि अब हाम्रोमा नाथ परम्परामा चाहिँ वर्षौँसम्म गुरुको सेवा गरेर विशेष कार्यक्रमका साथ कानचिरा लाउने भनेको कानमा दर्शन धारण गर्ने त्यो विशेष अनुष्ठान गरिन्छ र कानचिरा लाएकोलाई चाहिँ चेला बनाउने चलन छ र तिनीहरूमध्येको नै पछि महन्त हुन्छ। कानचिरा लाएको पहिलादेखिको नाथहरूकै सन्तानमध्ये पनि हुनसक्छ, बाहुन छेत्री अथवा अरू जातको मध्ये आएर गुरु महन्तहरूको सेवा गरेर शिक्षा लिएर नाथ धर्मबारे ज्ञान हासिल गरेर अरू जातबाट आएकालाई पनि कान्छिरेर दीक्षित गराउन सकिन्छ। त्यो हुँदाखेरि हाम्रो नाथ धर्ममा चाहिँ अलिकति यो चाहिँ प्रावधान चाहिँ कडा खालको प्रावधान छ। त्यसैले भयो के भने, यो कडा खालको प्रावधान हुँदाखेरि हाम्रा जो सम्प्रदायकाहरू पछि बिहे गरेर गृहस्थ भए उनीहरूमध्येका कम मान्छेहरू मात्रै कान्छिरा लाएर नाथ हुने चलन भयो भने, बीचबीचमा अरू धर्मावलम्बीहरू आएर कान्छिरा लाएर मठ मन्दिरहरूको महन्त हुने चलन भयो। त्यसो हुँदाखेरि जुन मठ मन्दिरको आफ्नो गुठी सम्पत्तिहरू छ तिनीहरूको सुरक्षा चाहिँ र संरक्षण चाहिँ त्यति राम्ररी नभएको कारण एउटा त्यो पनि हो जस्तो लाग्छ। जस्तै अरू दशनामी सन्यासीहरूकोमा गुरु परम्परा कम छ, उहाँहरूकोमा पनि अरू जात धर्मका पनि आएर सन्त महन्त हुन चाहिँ सक्छन्, तर प्राय सन्त महन्तकै छोराछोरी मध्ये सन्त महन्त हुने र पुजारी हुने चलन हुनाले गिरिपुरी भारतीका मठ मन्दिरहरूमा शङ्कराचार्य सिस्टम, शङ्कराचार्य भारतमा चारवटा शङ्कराचार्यको परम्परा सुरु भएपछि उनीहरू चाहिँ विभिन्न तरिका आफ्नो आफ्नो फरक फरक तरिकाबाट शङ्कराचार्य मनोनित चुनिन्छन् र उनीहरूको त्यो हिसाबले धर्म संरक्षण पनि भएको छ। हाम्रो नाथ परम्परा त्यति व्यवस्थित भएको छैन र त्यही भएर नाथ धर्मको चाहिँ त्यति राम्रो उत्थान पनि भएको छैन र संरक्षण पनि भएको छैन।
0: अब दशनामी सन्यासी त एउटा जातकै रूपमा पनि सूचीकृत भएको देखिन्छ होइन, अब नाथ परम्परामा चाहिँ त्यो कसरी हेर्ने गरिन्छ एउटा समुदायका रूपमा अथवा एउटा धर्म सम्प्रदायका रूपमा?
2: त्यही हाम्रो अलिक फरक के छ भने, ब्राह्मणहरूको कुरा गर्दाखेरि पूर्वीय बाहुन र कुमाई बाहुन भने जस्तो हाम्रो सन्यासीमा पनि दशनामी सन्यासी र नाथयोगी सन्यासी भनेर अहिले समावेशी आयोगले वर्गीकरण गरिदिया छ। समावेशी आयोगमा धेरै पटक धेरै विद्वानहरूले मिटिङहरू राखेर हामीहरूले पनि प्रतिनिधित्व गरेर हामीहरू नाथ सम्प्रदायका अलिकति पढे लेखेका हामी 8-10 जनाहरूले त्यहाँ एप्रोच गरेर समावेशी आयोगमा हामीले यो कुरो राख्यौँ र सन्यासीभित्र हाम्रो दुईवटा समूह, मेनली दुईवटा समूह हुन्छ, एउटा दशनामी एउटा बाह्रपन्थी नाथयोगी, त्यसैले दुईवटा ग्रुप बनाएर लिखित रूपमा चाहिँ आलेख बनाइदिनु पर्यो भन्ने कुरा गर्दाखेरि उहाँहरूले अहिले आएर चाहिँ सन्यासीको दुईवटा समूह, दुईवटा जात, जसमध्ये दशनामी एक थरी जात भयो भने हाम्रो नाथयोगी बाह्रपन्थी अर्को जात भनेर छुट्याएको छ। त्यसैले गृहस्थ नाथयोगीहरू हामी र पनि फेरि ठाउँ विशेषले थरहरू फरक छन्। कतै नाथ मात्रै लेख्ने चलन छ सुदूरपश्चिमतिर, मध्यपश्चिमतिर चाहिँ योगी लेख्ने चलन छ, बागमती प्रदेशतिर योगी र जोगी दुवै लेख्छन्, र पूर्वतिर कोशी र बीचको प्रदेशतिर खास गरेर पूर्वी पहाडी जिल्लाहरूमा चाहिँ जोगी लेख्ने चलन छ। कतै देवगण पनि लेख्छन्, कतै ब्रह्मचारी मात्रै पनि लेख्छन्, त्यसरी अलग अलग ठाउँमा अलि भिन्न जात लेख्ने चलन छ, तर हामी सबै चाहिँ बाह्रपन्थी नाथ योगीभित्र पर्छौँ।
0: अब समाजमा चाहिँ दीक्षाका हिसाबले नाथका प्रकारहरू पनि भनेको पाइन्छ होइन, यो चाहिँ कति प्रकारका हुन्छन्?
2: अब यो आदिनाथ भनेको शिव, त्यसपछि मच्छेन्द्र गोरक्ष पछिको परम्परामा नौनाथ भनेर नौनाथहरूको चलन थियो, मतलब नौनाथहरूले आफ्नो आफ्नो धर्म परम्परा चलाए, जसरी बाबुआमाको दुईटा छोरा भने जस्तो नाथ परम्परामा नौनाथ 84 सिद्ध भन्ने परम्परा छ, अनि नौनाथ 84 सिद्धहरूको परम्परा अनुसार, हुन त अब अहिले त्यो सबै छुट्याउन चाहिँ अब सबै मिक्सअप भइसक्यो, कति ठाउँमा त हामी नाथ हौँ, कतिजनाले हामी बाहुन हौँ भन्दै हिँड्छन् बेचरा, त्यो डिस्क्रिमिनेसनका कुरा पनि छन्। कतै ठाउँमा हामी क्षेत्रीय हौँ भन्छन्, धार्मिक धर्मगुरु सम्प्रदाय हो हाम्रो, त्यसैले अब नौनाथ र 84 सिद्ध बाहेकको हामी वज्रयान बुद्ध धर्मसित पनि हाम्रो धेरै कुराहरू, नाथ धर्मको धेरै कुराहरू बुद्ध धर्मसित मेल खान्छ। प्रसङ्गवश एउटा ऐतिहासिक तथ्य पनि हजुरलाई सुनाउन चाहे मैले, यो नेपालमा गोरखनाथ परम्परा र नौनाथ 84 सिद्ध परम्पराको धेरै प्रभाव भएर बुद्ध धर्मलाई धेरै सुविधा सहुलियत र प्रचार प्रसार हुने माहौल पनि बन्यो, परापूर्वकालको कुरा। त्यही प्रसङ्गमा चाहिँ पशुपतिनाथको पुजारी महन्त पनि हाम्रो नाथहरू हुने चलन हो पहिला, त्यही भएर चाहिँ धार्मिक हिसाबले वज्रयानी बुद्धिष्टहरू हाम्रो गोरखनाथ धर्म सम्प्रदायको कतिपय आदर्शहरू मान्नुहुन्छ, सिद्धान्तहरू मान्नुहुन्छ।
0: यो 84 सिद्धहरूमा चाहिँ वज्रयानी परम्परामा पनि 84 सिद्धहरू मानिँदो रहेछन्।
2: सेम हो।
0: नाथका प्रकारहरू भन्नुपर्दाखेरि फेरी लगाउने परम्परा पनि जुन अहिले पनि छ विद्यमान होइन, कम भएको भनिन्छ, यो परम्परा चाहिँ कस्तो छ हालको सन्दर्भमा चाहिँ?
2: यो धार्मिक परम्परा हो, यसलाई चाहिँ जहाँ चलन चल्तीमा छ त्यहाँ चाहिँ यसलाई बरकरार राख्नुपर्छ, यसलाई जारी राख्नुपर्छ। यो चाहिँ फेरि ऐतिहासिक कुरा कोट्याउनु पर्छ, यो 2200-2400 राजाको जमानामा ठुला राजा खानदानहरूमा दुईजना छोरा छन् भने एकजना छोरा चाहिँ राजा हुने, अर्को छोरा चाहिँ कान चिरेर जोगी हुने, अनि जोगी परम्पराबाट पनि समाजलाई कन्ट्रोल गर्ने, धार्मिक हिसाबले सुरक्षित राख्ने, समाजलाई व्यवस्थित गर्ने, एउटा छोरा कान चिरेर चाहिँ महन्त हुने, अनि अर्को छोरा चाहिँ राजा हुने, अनि दुवै किसिमले चाहिँ आफ्नो गाउँ समाज त्यति बेलाका 2200-2400 राज्यहरूको व्यवस्थापन र त्यही कान्छिरेका जोगीहरू मार्फत देश आफ्नो सरहदभित्र सीमाभित्र शान्ति सुरक्षा गराउने चलन थियो। त्यही परम्परा अनुसार राजाले एउटा कर उठाउने, राजाले अर्को कर बाली उठाउने, किसानहरू त्यति बेला त पैसाको हुँदैन, कृषि उपजहरू उठाउने र मन्दिरलाई अथवा राजाको ढुकुटीमा जम्मा गर्न लाउने, त्यो चलनलाई पहिला अन्न बाली वर्षमा दुईचोटि अन्न भित्र्याउने, दुईचोटि मन्दिरमा दिने अन्न बाली प्रसाद सर दिने चलन थियो भने पछि बिस्तारै त्यो दिन छोड्यो मान्छेहरूले। अब दिन छोडेपछि ए अन्न बाली भित्र्याउने बेला वर्षमा दुईपल्ट तपाईँहरूले अन्न बाली मन्दिरलाई दिनु पर्यो भनेर जानकारी दिनलाई फेरि लाउने चलन सुरु भयो। त्यो भनेको अब दिउँसो भन्न जान अप्ठ्यारो मानेर होला, अब राति जाने, त्यो कसैले सिंह भन्छ कसैले के भन्छ, त्यो एक्चुअली नाथ हो, शङ्ख श्रीखण्डको काठबाट बनेको सानो नाथ नै हुन्छ, त्यसको नामै नाथ हो, त्यो बजाउँदा पनि टुइँ आवाज आउँछ, अब शङ्ख बजाउने भयो। त्यसपछि त्यो परम्परा चाहिँ हाम्रो धार्मिक परम्परा मध्येकै हो र त्यसलाई चाहिँ पूर्वी पहाडी एरियामा इभन काठमाडौँमा, म काठमाडौँ बसेकै भयो 40 वर्षै हुँदा होला, अनि मेरै घरमा पनि फेरि लाउन आउँछन्, यता काभ्रेतिर बनेपातिरकाहरू कता कता भन्छन्, कतिजनालाई त मैले आफैले पनि इन्टरभ्यू लिएको छु। त्यो परम्परा चाहिँ पहिला चाहिँ त्यो एकदमै व्यवस्थित किसिमको सुरक्षाका लागि धार्मिक प्रचारका लागि त्यस्तो चाहिँ हिसाबले चाहिँ चलाइएको हो। तर अहिले मान्छेहरूले अलिकति जोगी माग्न आएको जोगी भन्ने चलन छ। तर जोगी भनेको हाम्रो हिन्दू धर्ममा हाम्रो समाजकै एउटा हिस्सा हो। नाथ एउटा धर्म हो र अहिले गृहस्थ नाथहरू नाथ भनेको एउटा जात पनि हो। जुन चाहिँ हाम्रो सुदूरपश्चिमका कुरा गर्दाखेरि त हाम्रो त्यहाँका मान्य जात भनेका बाहुन र ठकुरीहरू, उनीहरूले पनि हाम्रो सुदूरपश्चिमका हामी नाथहरू हामीलाई आदेश नाची भनेर हामीलाई ढोक्ने चलन हुन्छ गाउँ समाजमा। त्यसैले धार्मिक हिसाबले नाथ भनेको गुरुवर्ग मध्येको जात हो।
0: अब अन्तमा बाह्रपन्थी नाथ योगी संघका अध्यक्ष हुनुहुन्छ, यहाँ धेरै लामो समयदेखि संस्थामा सेवारत हुनुहुन्छ, बाह्रपन्थी नाथ योगी संघका गतिविधिहरू केही बताइदिनुहोस् न।
2: अब यो सम्प्रदायको म पहिलो डाक्टर, पहिलो प्राध्यापक, पहिलो के के गरेँ त्यो हिसाबले मलाई चाहिँ अध्यक्षबाट त तपाईँ बस्नुपर्छ, तपाईँलाई छोड्नै दिँदैनौँ हामी, तपाईँ नै हुनुपर्छ भन्छन् साथीभाइहरू। बेला बेलामा मेची महाकालीकै हामी जम्मा पनि हुन्छौँ अनि केही गरौँ भन्दाखेरि चाहिँ केही गर्न चाहिँ सकिएको छैन। पहिला योभन्दा पहिला गोरखनाथ सेवा सङ्घ भन्ने पनि संस्था थियो, 30-35 वर्ष त्यो संस्थाको अध्यक्ष मै थिएँ, तर धेरै केही गर्न सकिएन। यस्तै प्रचार प्रसार, इन्टरभ्यू दिने, आफ्नो एउटा भनिराख्ने कुरा मात्रै भयो। तर भनौँ न, गर्न खोजेका कुरा धेरै थिए तर अलि केही गर्न चाहिँ सकिएको छैन। त्यसमा मैले गर्न खोजेका कुरा चाहिँ यो कान्छीरेखा जुनसुकै जातबाट आएर पनि जोगी भएका कान्छीरेखाहरू र हामी कान नचिरेका गृहस्थहरू परम्परागत हिसाबले नै खानदानी नाथ योगीहरू भनौँ न, र अरू जातबाट आएर कान्छिरेर मठ मन्दिरमा महन्त हुनेहरूको तालमेल मिलाउन गाह्रो छ। मठ मन्दिरमा होस्टेल बनाइदिन सक्छौँ, गरिबुरुवाका बच्चाहरू त्यहाँ राखिदिन पढाउन लाउन सक्छौँ, गुठीको सहयोग जुराउन सक्थ्यौँ, चन्दा सन्दा गर्न सकिन्थ्यो, त्यो एउटा पाठ भएन। दोस्रो, हामी गृहस्थहरू मध्येका अलिक टाँटा बाँठाहरू बिचमा त धेरै रसिदहरू छपाएर सदस्यता बाँड्ने, पैसा जम्मा गर्ने, अनि छात्रवृत्ति दिने, विदेशसम्म पठाउने भन्ने खालले गफसफ चाहिँ गऱ्यौँ, आदि इत्यादि कारणले धेरै केही गर्न सकेका छैन।
0: जो संस्थागत रूपमा सम्पर्क गर्ने क्रम, भेटघाट गर्ने क्रम चाहिँ छँदैछ,
2: त्यो चाहिँ एकदमै एकदम पर्यो कि कतिजनालाई अलिअलि आर्थिक सहयोग पनि गर्ने, अलिक अलिअलि मतलब जे जति सहयोग हो गर्छौँ हामी। कतिपय अस्ति मात्रै एकजना नागरिकता सच्याउनु पर्यो, जोगी लेखेको योगी लेख्नु पर्यो, एउटै हो भन्दा त मान्दै मान्दैन, कुनै संस्थाको सिफारिस ल्या भनेर माग्यो, मलाई त सिफारिस चाहियो भनेर एकजना पूर्वी पहाडतिर ओखलढुङ्गातिर भाइ आएको थिएँ, मैले हाम्रो लेटर हेडमा लेखेर पठाइदिएँ, पछि फोन गरेको थियो, हुन्छ भयो मेरो काम भन्थे। त्यस्तो सामाजिक काम हो त्यो, एउटा साधारण उदाहरण मात्रै दिएको, त्यो हिसाबले गर्ने कुराहरू हामी गरिरहेको छौँ, भाइचारा निभाछौँ हामीले।
0: हस् त, समय दिनुभयो, यहाँप्रति धन्यवाद व्यक्त गर्दछु।
2: हस्, यहाँले पनि मलाई खोजी खोजी आएर यतिको बोल्ने र आफ्नो धर्म संस्कृति नाथ सम्प्रदायबारे बोल्ने र अब सुन्नेहरूलाई जनरल नलेज भन्ने मौका दिनुभयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो बाह्रपन्थी नाथ योगी संघका अध्यक्ष प्राध्यापक डाक्टर करवीरनाथ योगी। आजको कार्यक्रममा हामीले नेपाली संस्कृतिको अभिन्न संस्कार परम्परा रहेको नाथ योगी परम्पराका संस्कार संस्कृति सम्बन्धी सामग्री जोड्ने जमर्को गर्यौं। आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमबाट प्रस्तुत हेमन्त उप्रेती बिदा हुन्छु, नमस्कार।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, अब सुनाउँछौँ नेपाली चलचित्र सिनोबाट नारायण गोपाल र आशा भोसलेको स्वर, कुसुम गजमेरको रचना अनि सङ्गीत हो रंजित गजमेरको।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
2: नागरिक लगानी कोष।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष।
3: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
4: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आम्दानीको स्रोत बढाऊ।
1: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको बन्द सत्र आज हुँदैछ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालद्वारा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत र छलफल हुने, त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफलको सम्भावित कार्यसूची रहेकोमा अहिले 10 बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुने र त्यसपछि पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने कार्यसूची रहेको छ। यसै गरी बन्द सत्रमा पार्टी सभापति रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश तथा छलफल र अनुमोदन गरिने र पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ। सो पश्चात दिउँसोको खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यसूची रहेको छ। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मध्य प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। मध्य प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यस वर्ष मध्य प्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन गहुँ उत्पादन भएको छ। अघिल्लो वर्ष मध्य प्रदेशमा 1,78,433 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 3.37 मेट्रिक टनका दरले 7,31,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष सबैभन्दा बढी धनुषामा 33,500 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 2.94 मेट्रिक टनका दरले 98,490 मेट्रिक टन गहुँ उत्पादन भएको मध्य प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। प्रतिकूल मौसम, रोग किराको प्रकोप र सिंचाई तथा गुणस्तरीय बिउ बीजनको अभावका कारण यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको मध्य प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो। अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवा सभाको खाँदबारी नगरपालिका र सभा पोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। शनिबार पहिरोले सभा पोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानी डाँडामा यार बहादुर तामाङका 6 जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। उहाँका अनुसार पहिरोले विश्वकर्माको 2 तले घर पछाडितिरको भाग भत्काएको छ। पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घर समेत जोखिममा परेको छ। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोक स्थित सेती नदीपट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनुभयो। यसैबीच महानगरले सुकुम्बासी बस्तीका 572 परिवार मध्ये हालसम्म 337 परिवारको डकुमेन्ट भेरिफिकेसन सम्पन्न भएको र बाँकीको समेत छिट्टै सकिने जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नु पर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। लागु औषध नियन्त्रण ब्युरोको टोलीले भारततर्फ निकासी गर्न लागेको 15 किलो 340 ग्राम अफिम सहित दुई महिलालाई हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका 4 वर्षीय सन्ध्या घरती मगर तथा बर्दियाको बाँसगढी नगरपालिका 3 वर्षीय मीना रोकाया रहेका लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनु भयो। लागू औषध अफिम खरिद गरी बिक्रीका लागि भारततर्फ निकासी गर्न लागेको अवस्थामा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान एवं कार्यवाहीका लागि बर्दियाको इलाका प्रहरी कार्यालय मोतीपुरमा बुझाइएको प्रवक्ता रेग्मीले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि अन्तिम सम्झौता गर्ने उद्देश्यसहित शुरू भएको प्रत्यक्ष वार्ता जारी छ। स्विजरल्याण्डको लुसेर्न शहरमा हिजो शुरू भएको वार्तामा दुवै पक्षले केही जटिल विषयमा स्पष्टता खोज्दै प्राविधिक छलफललाई निरन्तरता दिने सहमति गरेका छन्। वार्तामा सहभागी एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञका अनुसार होर्मुज जलमार्ग पुनः सञ्चालन सम्बन्धी इरानका पछिल्ला अभिव्यक्तिबारे स्पष्टता ल्याउने, दक्षिणी लेबनानमा युद्ध विराम कार्यान्वयन गर्ने तथा सम्भावित आणविक सम्झौताका विभिन्न पक्षबारे छलफल भएको छ। र अब खेल समाचार। फिफा विश्वकपमा उपाधि दावेदार स्पेनसँग बराबरीमा खेलेर चर्चामा रहेको केप भर्डेले फुटबलको अर्को शक्ति उरुग्वेलाई पनि बराबरीमा रोकेको छ। आज बिहान अमेरिकामा भएको खेलमा केप भर्डेले उरुग्वेलाई 2-2 बराबरीमा रोकेको हो। खेलको 21 मिनटमा पहिलो गोल गरेर केप भर्डेले सुरुवाती अग्रता कायम गरेको थियो। यद्यपि पहिलो हाफमै उरुग्वेले गोल फर्काएर इन्जुरी समयमा थप 1 गरी 2-1 अग्रता बनाएको थियो, तर कडा टक्कर दिएको केप भर्डेले 61 मिनटमा दोस्रो गोल गरेर खेल बराबरी बनायो। केप भर्डेले अब साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै गैराती भएको खेलमा स्पेनले साउदी अरेबियालाई 4-0 गोल अन्तरले पराजित गरेको छ। बेल्जियम र इरान बीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ। आजै बिहान भएको खेलमा इजिप्टले न्युजिल्याण्डलाई 3-1 गोल अन्तरले पराजित गरेको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

नमस्कार, कार्यक्रम देश दर्शनमा तपाईँलाई हार्दिक स्वागत छ। म राधा जुङ्गना। तपाईँ अहिले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरूमा साथै देशभर भएका एफएम रेली प्रसारण केन्द्रहरू मार्फत एफएम 98.3 मेगाहर्जमा कार्यक्रम सुनिरहनु भएको छ। देश दर्शन हरेक हप्ताको सोमबार बिहान यसै समयमा सुन्न सक्नुहुन्छ। यस कार्यक्रममा हामी नेपालका पर्यटकीय गन्तव्य, पर्यटन क्षेत्रका सम्भावना, चुनौती र नेपालमा पर्यटन क्षेत्रले समृद्ध नेपाल निर्माणमा पुर्याउने योगदान र नयाँ पर्यटकीय गन्तव्य बारे जानकारी प्रस्तुत गर्दै आएका छौँ। आजको कार्यक्रम भने धार्मिक पर्यटकीय क्षेत्र देवघाटको इतिहास, पर्यटकीय महत्वका सन्दर्भमा चर्चा गर्दैछौँ।

0: देवघाट धाम नेपालको एक अत्यन्त पवित्र धार्मिक तथा सांस्कृतिक तीर्थस्थल हो, जसले धार्मिक आस्था, ऐतिहासिक परम्परा र प्राकृतिक सौन्दर्यलाई एउटै स्थानमा समेटेको छ। देवघाट काली गण्डकी नदी र त्रिशुली नदीको संगम स्थलका रूपमा विशेष परिचित छ। यही संगमबाट नारायणी नदी बग्न शुरू हुन्छ, जसले धार्मिक आस्था र पर्यटकीय दृष्टिले अत्यन्त महत्व बोकेको छ। देवघाटको इतिहास प्राचीन धार्मिक ग्रन्थहरू, विशेषत महाभारत र पुराणहरूसँग जोडिएको पाइन्छ। किम्वदन्ती अनुसार देवघाटमा विभिन्न ऋषि मुनिहरूले तपस्या गरेका थिए, जहाँ देवताहरूको आगमन हुने विश्वास गरिन्छ, जसका कारण यसको नाम देवघाट रहन गएको हो। महाभारतकालीन कथा अनुसार पाण्डवहरूले आफ्नो जीवनको अन्तिम समयतिर देवघाट पुगेर तपस्या गरेका थिए। विशेष गरी राजा युधिष्ठिर लगायतका पात्रहरूले त्यहाँ स्नान तथा ध्यान गरेको उल्लेख पाइन्छ। साथै वाल्मीकि ऋषिले पनि त्यहाँ आश्रम स्थापना गरेको जनविश्वास छ। इतिहासकारहरूको दृष्टिमा पनि देवघाट लामो समयदेखि साधु सन्तहरूको वासस्थान रहँदै आएको छ। यहाँ विभिन्न मठ मन्दिर र आश्रमहरू स्थापना भएका छन्, जसले यस क्षेत्रलाई धार्मिक केन्द्रका रूपमा विकास गर्न ठूलो भूमिका खेलेका छन्। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश मात्र होइन, धार्मिक आस्थाको दृष्टिले पनि अत्यन्त समृद्ध देश हो। यही धार्मिक विविधता र गहिरो आध्यात्मिक परम्पराभित्र देवघाट धाम एक विशिष्ट तीर्थस्थलका रूपमा स्थापित भएको छ। चितवन, तनहुँ र नवलपरासी गरी तीन जिल्लाको संगम क्षेत्रमा अवस्थित यो स्थल हिन्दू धर्मावलम्बीहरूका लागि मात्र नभई समग्र नेपाली समाजका लागि धार्मिक, सांस्कृतिक र आध्यात्मिक केन्द्रका रूपमा पनि विकसित भएको छ। देवघाट धामको धार्मिक महत्वलाई आस्थाको दृष्टिले मात्र हेर्नु पर्याप्त हुँदैन, यसको ऐतिहासिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक आयामलाई समेत समेटेर विश्लेषण गर्न आवश्यक हुन्छ। देवघाट धामको सबैभन्दा प्रमुख धार्मिक आधार यसको नदी संगम हो, जहाँ काली गण्डकी नदी र त्रिशुली नदी एक आपसमा मिसिन्छन्। हिन्दू धर्मशास्त्र अनुसार नदी संगमलाई तीर्थराजको रूपमा व्याख्या गरिएको छ। काली गण्डकी नदी विशेष रूपमा महत्वपूर्ण छ, किनकि यही नदीबाट शालिग्राम प्राप्त हुन्छ, जसलाई भगवान विष्णुको प्रतीक मानिन्छ। यसले देवघाटलाई वैष्णव परम्परासँग गहिरो रूपमा जोडेको छ। नदी संगममा स्नान गर्नु पाप मोचन, आत्मशुद्धि र मोक्ष प्राप्तिको माध्यम मानिन्छ।
1: म सोमनाथ कोइराला, देवघाट धामबाट। विशेष गरेर आज हामी देवघाट धाममा छौँ, धेरैले बुझ्नुहुन्छ, जान्नु भएको छ। मैले धार्मिक मान्यता मात्रै भने भगवानको स्वरूप साक्षात पूजा गरिन्छ। अब यसका हाम्रा भौतिक यो जुन विज्ञानले अहिले प्रमाणित गरिसकेको छ, शालग्रामको जलबाट 116 रोगहरूसँग लड्ने त्यो क्षमता त्यसमा प्राप्त हुन्छ भनिन्छ। त्यो प्रयोगशालामा हजुरहरूले पनि अब विशेष गरेर अध्ययन गर्नुहुन्छ। आजभोलि भौतिक विज्ञान बाहिरको शारीरिक विज्ञान अन्तर्गत अध्ययन गर्नुहुनेले त्यसको पनि रिसर्च गर्न सक्नुहुन्छ। र यो देवघाटको महत्त्व विशेष रहेको छ। यहाँ धेरै वर्षभरि नै यहाँ आएर मानिसहरूले आफ्ना पितृहरूको नाममा श्राद्ध गर्नुहुन्छ। यहाँ गरिएको श्राद्ध पिण्डदान गरियो भने तीर्थ श्राद्धमा आएर गर्दा, एकोदिष्ट श्राद्ध, पार्वण श्राद्ध गरिन हुँदाखेरि आफ्ना पितृहरूले स्वयं गङ्गाजल घरमा श्राद्ध गर्दा पनि यहाँको गङ्गाजल लगाएर मिसाइन्छ भने स्वयं गङ्गामा आएर गर्दा पितृहरूले सिधै प्राप्त गर्ने त्यो एउटा शास्त्रीय मान्यता पनि रहेको छ। र यहाँ माघे सङ्क्रान्तिदेखि लिएर अन्य हरेक पर्वहरूमा यहाँ विशेष यो धाम भएको हुनाले सदा सदा 12 यसको लागि एउटा पर्व यहाँ आउने गरिन्छ। र जति पनि यो आवाज सुनिरहनु भएको छ, सबैले देवघाटमा एकचोटि आएर यो पुण्य र यहाँका विशेष गरेर छुट्टै एउटा देवघाटको पर्यायवाची बनेको छ। अहिले संस्कृत भाषाको संरक्षणको निमित्त गुरुकुलहरू छन्, धेरै गुरुकुलहरू छन्।
0: यद्यपि आधुनिक विश्लेषणले यसलाई धार्मिक विश्वास मात्र नभई मानसिक शुद्धिकरणको प्रक्रिया पनि मान्छ। धार्मिक आस्थाले मानिसहरूलाई आत्मसन्तुष्टि र मनोवैज्ञानिक शान्ति प्रदान गर्दछ, जुन आजको तनावपूर्ण जीवनमा अत्यन्त महत्वपूर्ण पक्ष हो। देवघाटमा संस्कृत अध्ययन गर्न पुग्नु भएका एक विद्यार्थीको यो अनुभव सुनौ।
2: सोमनाथ कोइराला, मेरो घर सुदूरपूर्व भोजपुर जिल्ला, त्यो ठाउँमा बाट म यहाँ आएको। देवघाटमा महेश संस्कृत गुरुकुलम डाक्टर समीर रामानन्द गिरिजी महाराजले 2050 स्थापना गर्नुभएको गुरुकुलमा म अध्ययन गरिरहेको छु। आचार्य तहमा त्यही हामी अध्यापन पनि गर्छौँ। धर्म संस्कार संस्कृतिको संरक्षण गर्ने र विशेष गरेर त के हुन्छ भने जहाँ धेरै दुर्लभ चिजहरूको महत्त्व हुन्छ, जस्तै देवघाट कुन रूपमा दुर्लभ छ भने विश्वमा कहीँ पनि नपाउने शालग्राम शिला यहाँ देवघाटमा पाइन्छ। त्यो शालग्रामको चाहिँ त्यो बेला के प्रयोग हुन्छ अरे भने शालग्रामले भनेको जलको शुद्धि गर्छ। हजुर कहीँ जाँदै हुनुहुन्छ भने हजुरसँग फिल्टर छैन भने हजुरले शालग्राम लिएर जाने, त्यो पानी फोहोर जस्तो लाग्यो भने त्यहाँ शालग्राम राखिदिने र त्यो पानी गर्नु भने त्यसले त्यसपछि शुद्धिकरण गर्छ। त्यो शालग्राम अझ देवताको रूपमा स्वयं साक्षात भगवान विष्णुको रूपमा हामीले पूजा गर्छौँ। शालग्राम यहाँ प्राप्ति हुन्छ, नेपालको काली गण्डकीमा मात्र पाइन्छ। त्यो विश्वकै एउटा यो महत्त्वपूर्ण कुरा भयो। अर्को यहाँ तिनवटा हामी जुन दुईटा गण्डकी आइरहेको छ, एउटा श्वेता गण्डकी, कृष्णा गण्डकी, यता गोसाई कुण्डाबाट जहाँ चाहिँ हर भनेको शिवजी, यता चाहिँ दामोदर कुण्ड र मुक्तिनाथबाट जुन कागबेणीमा काली र गण्डकीको संयोग हुन्छ, त्यहाँबाट आइसकेपछि यता हरि, हरि र हरको संयोग भनेको विष्णु र शिव भनेको चाहिँ इष्टदेव के, जस्तै हामी मित्र भए जस्तै विष्णुले शिवलाई इष्टदेव मान्ने, आफ्नो भगवान मान्ने, अनि फेरि शिवले विष्णुलाई मान्ने, र हरि र हरको संयोग भएको हुनाले हरिहर क्षेत्र हो, एउटा दुईटा सङ्गम छ। अर्को के छ त भन्दा देवघाटमा चाहिँ देवताहरू जहाँ यहाँ रम्छन् स्नान गर्छन् होइन, देवताहरू रम्ने यो ठाउँ हो र एउटा ज्ञानको पनि धारा छ। तिनवटा गङ्गा भएका छन्। एउटा ज्ञानको गङ्गाकै छ भने म भोजपुरबाट किन देवघाट आएँ त भन्दा, नेपालको प्रामाणिक र भारतवर्षको भनेको हाम्रो यो भारतवर्षकै संस्कृत पढाइ हुन्छ देवघाटमा, एउटा ज्ञानको धारा पनि त्यहाँ बगिरहेको छ। यो संस्कृतको यहाँ आधिकारिक संस्कृतको पढाइ हुन्छ, एउटा छ कक्षादेखि पिएचडी अध्ययन अनुसन्धान केन्द्रको सम्म अब यहाँ काम भइरहेछ। त्यो एउटा संस्कृत क्षेत्रको हामी अध्ययन गर्न आउँछौँ भने तिनवटा गङ्गा, एउटा कृष्णा गण्डकी, एउटा श्वेता भनेको शुक्ला गण्डकी त्रिशुली, र ज्ञान धारा जुन एउटा अध्ययनको संस्कृतको धारा अध्ययन गराइन्छ, त्यो किसिमको एउटा त्रिवेणी सङ्गम लुप्त रूपमा रहेकी जुन हामी हेरिरहेको छौँ, यहाँ सरस्वती हुनुहुन्छ भन्ने त्यो एउटा विशेष शास्त्रीय मान्यता छ। त्यो किसिमले देवघाट एउटा त्यो हो भने, अब देवघाटको पर्यायवाची चाहिँ संस्कृत शिक्षा भन्ने बनिसकेको छ अहिले, र यति धेरै नजानी तरिकाले यहाँ साधक हुन्छन्, मान्छेले बुझेकै हुँदैन को सचिव हुन्छ अथवा को ठुलो ठुलो तहको मान्छे हुनुहुन्छ। धेरै विद्वान प्राध्यापक प्रोफेसर हुन्छ तर सामान्य धोती लगाएर गङ्गातिर डुलिरहनु भएको हुन्छ भनेको एउटा यो विद्वानहरू विद्वतहरूको वर्गको पनि एउटा स्थल हो। यहाँ धेरै त्यस्ता साधकहरू हुनुहुन्छ, त्यस्ता साधकहरू हुनुहुन्छ जसले आफ्नो उमेरै धेरै उमेर हुँदाहुँदै पनि कम जस्तो देखाएर सामान्यतर साधना गरिरहनु भएको छ, जुन संसारबाट विरक्त भएर आफ्नो देशको धर्मको रक्षाको निम्ति र विशेष गरेर आफ्नो आत्माको उद्धार यति बुझेका छौँ। देवघाटमा 10-12 वर्ष बसिरहँदाखेरि के बुझेका छौँ, केही नै बुझेका छैनौँ। तर देवघाट यस्तो चिज हो, अब देवघाटमा चाहिँ बस्नु आउनु केही नभए पनि एकचोटि आएर गङ्गा स्नान गर्नु, यहाँ घुम्नु, यहाँका गुरुकुलहरू आश्रममा बसेर आश्रममै बसेर भोजन गर्नु, र यहाँ गुरुहरूले चलाएको अभियानमा छोरै भए एउटा मात्रै इँटा थप्ने काम गरियो भने सायद जीवनको सफलता हुन्छ। हामी संस्कृत अध्ययन गरेर हामीले के चाहिँ बुझेका छौँ भने आफ्नो जीवन चाहिँ सफल बनाइयो है भन्ने मात्रै महसुस गरेका छौँ, अरू चाहिँ केही छैन। हाम्रो राम्रा कुराहरूले चाहिँ स्थान पाउनुपर्छ र विशेष गरेर दुःख पाउनु हुँदैन भन्दा दुःखी गरी पीडा। धर्म भनेको के हो त भन्दा, मान्छेले आफूले अरूलाई कस्तो व्यवहार गर्छ त्यस्तै व्यवहारको अपेक्षा गर्ने धर्म हो। जस्तै कसैले मैले उहाँलाई दुःख दिएँ भने उहाँले मलाई दुःख दिनु स्वाभाविकै हो, तर उहाँलाई खुसी बनाउन चाहेँ भने उहाँले मलाई पनि खुसी बनाउन चाहनु चाहिँ धर्म भनेको त यो धारणा गर्ने विषय हो।
0: देवघाटको महत्व मकर संक्रान्तिका दिन अझै धेरै छ। यस दिन हजारौं श्रद्धालुहरू त्यहाँ भेला भएर पवित्र स्थान, दान पुण्य र धार्मिक अनुष्ठान सम्पन्न गर्ने गर्दछन्। मकर संक्रान्ति केवल धार्मिक पर्व मात्र होइन, सामाजिक समागमको अवसर पनि हो। विभिन्न क्षेत्र वर्ग र समुदायका मानिसहरू एउटै स्थानमा भेला हुनु सामाजिक एकता र सांस्कृतिक आदान प्रदानको सशक्त माध्यम पनि मानिन्छ। यस्तो मेलाले धार्मिक पर्यटनलाई प्रवर्धन गर्दछ, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदछ भने सांस्कृतिक पहिचानलाई पनि सुदृढ बनाउँदछ। मोक्षधामको अवधारणा र जीवन दर्शन, देवघाटलाई मोक्षधामको रूपमा पनि चिनिन्छ। यहाँ जीवनको अन्तिम समय बिताउन आउने वृद्ध वृद्धाहरू, साधु सन्तहरू र आश्रमहरूको निर्माण विशेष मानिन्छ। मानिसको जीवनचक्र, जन्म, जीवन र मृत्युसँग सम्बन्धित धार्मिक अवधारणाले देवघाटलाई विशेष बनाएको छ। यहाँ पिण्डदान, श्राद्ध र अन्य पितृकर्महरू पनि गरिन्छ जसले मृतक आत्माको उद्धार हुने विश्वास छ। यस अर्थमा देवघाट धार्मिक स्थल मात्र होइन, जीवन दर्शन सिकाउने स्थानको रूपमा पनि परिचित छ। देवघाट धाममा रहेका विभिन्न आश्रम, मठ,

0: यसको वास्तविक मूल्याङ्कन सम्भव छ। सबैभन्दा पहिले देवघाट धाम धार्मिक पर्यटनको प्रमुख केन्द्र हो। यहाँ वर्षभरि हजारौं तीर्थयात्रीहरू आउने गर्दछन्। विशेष गरी मकर संक्रान्तिको अवसरमा लाग्ने मेला देवघाटको सबैभन्दा ठूलो आकर्षण हो। यस समयमा नेपालका विभिन्न भागबाट मात्र नभई भारत लगायतका देशबाट श्रद्धालुहरू पुग्ने गर्दछन्। तीर्थयात्रीहरूको यस्तो ठूलो आवागमनले धार्मिक पर्यटनलाई सशक्त बनाउनका साथै स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाउँदै ल्याएको छ। देवघाट धामको अर्को महत्वपूर्ण पक्ष यसको प्राकृतिक सौन्दर्य हो। यहाँ काली गण्डकी नदी र त्रिशुली नदीको संगमले अद्वितीय दृश्य प्रदान गर्दछ। हरियाली वातावरण, शान्त नदी किनार र स्वच्छ हावा ले पर्यटकहरूलाई आकर्षित गर्दछ। यसले देवघाटलाई धार्मिक स्थल मात्र नभई नेचर टुरिज्मको लागि पनि उपयुक्त गन्तव्य बनाएको छ। यहाँ विभिन्न समुदायका व्यक्तिहरूले धार्मिक पर्यटनका लागि आश्रम समेत बनाउने गरेका छन्। सुविधी सेवा समाज सुकल्पले पनि देवघाटमा आश्रम निर्माण गरिरहेको छ। सुविधी सेवा समाज चितवन जिल्लाका अध्यक्ष भुवन सुवेदीले देवघाट धार्मिक पर्यटनको मुख्य केन्द्रको रूपमा विकास हुने विश्वास व्यक्त गर्नुहुन्छ। मैले उहाँसँग देवघाटको पर्यटनका सन्दर्भमा छोटो कुराकानी समेत गरेकी छु।
1: मेरो भुवन प्रसाद सुवेदी, सुवेदी सेवा समाज सुकल्पको जिल्ला अध्यक्ष, चितवन जिल्ला अध्यक्ष। खास गरी भन्नुपर्दा मध्य नेपालमा रहेको धार्मिक पर्यटकीय समय सान्दर्भिक रूपमा चाहिँ एकदम महत्त्वपूर्ण र पवित्र क्षेत्र भए पनि विभिन्न कठिनाइहरू छन्। अब बर्खाको टाइममा चाहिँ तपाईँको बाटाघाटाको समस्या, आवश्यक व्यवस्थाहरूको चाहिँ कमजोरी अनि धेरै कुराले हो। तर अहिलेका वर्तमान परिप्रेक्ष्यमा चाहिँ तपाईँको चाहिँ यहाँ पर्यटकहरू, धार्मिक पर्यटक भित्रिने सम्भावना चाहिँ एकदम प्रचुर मात्रामा देखेको छु। खास गरी भने मित्र राष्ट्र भारतबाट पनि निकै नै धार्मिक पर्यटकहरू बनारस, काशी, गयातिरबाट आएको मैले देख्छु। म त्यहाँ निरन्तर दिनको दुईचोटि तिनचोटि पुगेकै छु। देवघाट चाहिँ निकट भविष्यमा धार्मिक पर्यटकको एकदम मूल केन्द्र बन्छ भन्ने हामीले आशा लिएका छौँ। त्यही हिसाबले पनि हामी चाहिँ लागि परेका छौँ, रात दिन अहोरात्र लागि परेका छौँ। ठ्याक्कै भन्नुपर्दा चाहिँ यातायातको कठिनाइ नै हो तपाईँको, किनभने नारायणगढबाट ओर्लिएर त्यहाँ जानुपर्ने कतिलाई थाहा पनि नहुनसक्छ। देवघाट भने तनहुँ र चितवन जिल्लाको दुवै क्षेत्रलाई चाहिँ ओगट्ने भएको हुँदा मान्छेलाई तनहुँ हो कि चितवन हो कि भन्ने हुन्छ, कन्फ्युजिङ हुन्छ मान्छेलाई। त्यो हिसाबले चाहिँ हो, खास गरी भन्दा तनहुँ र चाहिँ चितवनको दुवै भागलाई चाहिँ, दुवै जिल्लालाई ओगट्ने चाहिँ देवघाट पवित्र भूमि हो। त्यहाँ बिचमा कृष्ण गण्डकी, काली गण्डकी बगेकी छन्। तपाईँको चाहिँ यातायातकै कठिनाइ हो, अरू केही पनि होइन। एक्सेस यातायात नभएको हुँदा, ट्रान्सपोर्टेसन नभएको हुँदा त्यहाँ चाहिँ जानको लागि चाहिँ तपाईँको कठिनाइ छ।
2: धार्मिक पर्यटन, अब नेपालमा धेरै ठाउँमा धार्मिक पर्यटनको सम्भावना छ, तर देवघाट चाहिँ विशेष रूपमा लिन सकिन्छ यो चाहिँ एउटा एक पवित्र भूमिको रूपमा। तर किन चाहिँ यो राज्यले यति पवित्र ठाउँ, यति राज्यले यो सम्पत्ति हुँदाहुँदै पनि यसको सदुपयोग गर्न नसकेको?
1: राज्यको चासो नभएको बिल्कुलै होइन, किनभने राज्यका चाहिँ स्थानीय सरकार, प्रदेश सरकार र चाहिँ केन्द्रीय सरकारबाट चाहिँ गर्नुपर्ने पहलकदमी भइरहेकै छ। अब जनचेतनाको चाहिँ अभिवृद्धि नभएको भन्ने मेरो चाहिँ, प्रचार प्रसार नभएको भन्ने मेरो बुझाइ छ। किनभने त्यहाँ मान्छेले चाहिँ पवित्र स्थललाई चिन्न नसकेर अब त्यहाँको चाहिँ, त्यहाँ भएका चाहिँ प्रगति, त्यहाँ भएका चाहिँ सुधारहरू, त्यहाँ भएका चाहिँ उल्लेखनीय प्रगतिहरूलाई चाहिँ प्रचार प्रसार नगरेको, देशका कुना कुना अब अन्तर्राष्ट्रिय स्तरमा पनि चाहिँ प्रचार प्रसार गर्न नगरेको हुनाले त्यो चाहिँ ओझेल परेको जस्तो लाग्छ। त्यो विभिन्न एनआरएन, एनजिओ, आइएनजिओहरूले थुप्रै लगानी गरेका छन् म देख्छु। मारवाडी सेवा सदन, लायन्स क्लब, लियो क्लब, रोटरी क्लबहरूले त्यहाँ तपाईँको चाहिँ थुप्रै लगानी गरेका छन्। तर तिनीहरूको चाहिँ लगानी चाहिँ भने जतिको चाहिँ प्रतिफलयुक्त चाहिँ भएको छैन। अब यसलाई चाहिँ नीति निर्माण तहकोदेखि लिएर जनचासो, जनताले पनि यसलाई हेर्नु पऱ्यो। अब स्थानीय उपभोक्तादेखि लिएर सम्पूर्णले यसलाई चाहिँ पलकदमी गर्यो भने पक्कै पनि यो एक दिन चाहिँ राम्रो पर्यटकीय, धार्मिक पर्यटकीय क्षेत्र बन्छ भन्ने मैले आशा गरेको छु।
2: अझै मन्दिर क्षेत्र वारिपारि कतिपय कुराहरू व्यवस्थित देखिँदैन, के गर्न आवश्यक देख्नुहुन्छ तपाईँ?
1: अब मूलत यहाँ त्यहाँ के छ भने अलिकति स्थानीय प्रशासनको कमी कमजोरी देख्छ त्यहाँ। किनभने मदिराजन्य पदार्थहरू खुल्ला बिक्री भइरहेको हुन्छ, अनि विभिन्न चाहिँ पर्वहरू पर्दाखेरि त्यसको चाहिँ राम्रो उचित प्रबन्ध गरिएको हुँदैन। त्यसपछि गएर तपाईँको चाहिँ सुरक्षित छैन, एक त बाँदरको चाहिँ एकदम बढी बिगबिगी छ, मान्छेहरू त्यहाँ आउँदा कहाँ बस्ने, बस्ने पनि प्रचुर मात्रामा राम्रो छैन। अब बस्ने भन्छ न, तर आउँदा चाहिँ टाढा आउने मान्छेलाई बस्नको लागि चाहिँ उपयुक्त वातावरण चाहियो, बस्नको लागि चाहियो, नुहाउनलाई चाहियो। त्यो नभएको हुँदा चाहिँ मान्छेहरू आउने, यसो दिनमा अवलोकन गर्ने, फर्किहाल्ने भएको हुँदा चाहिँ त्यो पर्यटकीय, धार्मिक पर्यटक क्षेत्र बन्न नसकेको भन्ने कुरा चाहिँ मैले मेरो आफ्नो ठम्बै छ।
0: देवघाट धाम धार्मिक स्थल भए पनि यसको प्रभाव पर्यटन र अर्थतन्त्रसम्म फैलिएको छ। देवघाट धाम धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम स्थल मात्र नभई पर्यटन विकासको दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण केन्द्र भएकाले यसको थप विकासका लागि त्यहाँको स्थानीय सरकार पनि सचेत र सक्रिय रहेको पाइन्छ।

0: देवघाटबाट चाहिँ गएको चाहिँ जुन यो के भन्छ हामीले यो यहाँबाट उत्खनन भएका नदी जाने पदार्थबाट उत्खनन भएका शिलाहरू त्यस्तै गरेर चाहिँ अन्य चाहिँ एउटा शालिग्रामहरू भारतको चाहिँ प्रसिद्ध मन्दिरहरूमा यहाँको नै चाहिने देवघाट अन्तभर हुँदैन यहाँको नै चाहिने भनेर चाहिँ भन्ने गरिन्छ सुन्ने गरिन्छ भने यसको महत्त्व कति छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ एउटा कुरा र अर्को कुरा यो ठाउँको प्रचार प्रसार अलिक बिस्तारै बल्ल हुन थालेछ यो के भने कतिपय कुराहरू चाहिँ मिडियामा आउने प्रचार प्रसार भयो भने मात्र त्यो ठाउँ चाहिँ बढी चाहिँ अलिकति प्रचार प्रसारमा आएको हिसाबले मान्छेले जानकारी पाउने हुन्छ भने कतिपय ठाउँहरू बिस्तारै आफैले एउटा चाहिँ आफ्नै हिसाबले चाहिँ प्रचार प्रसार भएर त्यसको महत्त्व आइरहेको हुन्छ त्यस कारणले गर्दा के भने यसको अब बिस्तारै हामीले जुन हिसाबले यसको प्रचार प्रसार भइरहेको छ त्यो हिसाबले भन्दा पनि अब दर्शनार्थीहरू जो आउनुहुन्छ यहाँ भक्तजनहरू जो आउनुहुन्छ उहाँले नि यसको प्रचार प्रसार गरिरहनु भएको छ अहिले हामीले के गरेछौँ भन्दाखेरि यो देवघाटको चाहिँ हाम्रो यो एक नम्बरवटा भरतपुर महानगरपालिकाको एक नम्बरवटामा पर्छ यो देवघाट वारीपट्टि र पारिपट्टि तनहुँ पर्छ विशेष गरेर वारीपट्टि भन्नुपर्दा मैले यो एक नम्बर वार्डमा जस्तो बजार क्षेत्र पनि छ होइन एकदम अत्यन्त व्यस्त बजार सही चोक लाइन्स चोक पुल चोक मिलन रोड जङ्गल क्रस भएर गएपछि हामी चाहिँ एउटा देवघाट तीर्थस्थल जहाँनिर चाहिँ विश्व हिन्दूहरूको पवित्र तीर्थस्थल रहन्छ भएको छ त्यो ठाउँ रहेको छ ठिमुरा पनि त्यस्तै छ एकदम यो कस्तो भने हाम्रो एक नम्बर वार्ड चाहिँ एकदम विविधताले भरेको वार्ड त्योमध्ये एकदम महत्त्वपूर्ण ठाउँ चाहिँ हाम्रो देवघाट छ र देवघाटमा चाहिँ हामीले बजेट चाहिँ हाम्रो वडा स्तरीय बजेटबाट पनि हामीले देवघाटलाई चाहिँ विशेष महत्त्वको साथ हामीले विनियोजन गरेर त्यहाँ विकासको बजेटहरू खर्च गरेका छौँ हामीले र त्यसमा अहिले हामी आउनुभन्दा अगाडि त्यहाँ चाहिँ देवघाटमा चाहिँ त्यहाँनिर अलिकति दासगसका जाने बाटो त अलिकति अलि अलि अलिकति तल गछि बन्न बाँकी छ होइन भने सबै ठाउँमा लगभग हाम्रो कम्प्लिट यो वर्ष कम्प्लिट भइसकेको छ हरेक ठाउँमा चाहिँ तपाईँको बाटोहरू ढलान गर्ने कामहरू पिचोड गर्ने कामहरू खाल्टाखाल्टी पुर्ने कामहरू सम्पूर्ण रूपमा सम्पन्न भइसकेको छ जस्तो त्यहाँ तपाईँको चाहिँ अब गेटदेखि स्वर्गद्वारी गेट जाने बाटोदेखि लगेर चौकी त्यहाँ प्रहरी चौकी हुँदै हनुमान मन्दिरसम्म तलसम्म जाने बाटो ढलान भइसकेको छ जुन ढलान लगभग 2-4 वर्ष होइन 50 वर्ष चाहिँ टिकाउ हुने किसिमले बनाइएको छ र त्यो बनाउँदाखेरि म स्वयं त्यो चाहिँ तपाईँको त्यहाँ लार बाटो खनिदेखि बेलादेखि रड बान्ने बेलादेखि ढलान गर्दाको बखतसम्म 8-10 पटक म आफै अनुगमन गर्न गएर आफै बसेर आफैले ढलान गरेर बसेर चाहिँ त्यहाँ ढलान भएको छ त्यो भएको हुनाले त्यो बाटो एकदम राम्रो भएको छ त्यसै गरेर त्यहाँ चौकीको बाटो हुँदै लक्ष्मीनारायण मन्दिरसम्मको बाटो राम्रो भएको छ सबै चाहिँ बाटोको चाहिँ अवस्था अहिले एकदम अत्यन्त राम्रो छ यो अहिले जुन सुवेदी कुलबन्धुहरू जीवहरूको चाहिँ उहाँ आश्रम एउटा बनाएको छ यो वास्तवमा साँच्चै भने राज्यको पैसा राम्रै लगानी भएको छ तर त्यो राज्यको लगानी एकदम राम्रो हुँदै गर्दाखेरि जुन चाहिँ उहाँले बनाउनु भएको छ त्यसमा चाहिँ म एकदम गर्वान्वित भएको छु किन भन्दाखेरि देवघाटमा धेरै चाहिँ आश्रमहरू बनेका छन् राज्यको त्यहाँ राम्रै चाहिँ उल्लेखनीय चाहिँ सहयोग रहेको छ राज्यको चाहिँ उपस्थिति पनि रहेको छ त्यहाँ उहाँहरूले राज्यसँग माग गर्दाखेरि अथवा उहाँहरूको जुन उद्देश्य छ त्यो उद्देश्यसँग उहाँहरूले जुन उद्देश्य भनेर रकम माग्नु भएको छ त्यो उद्देश्य अनुरूप उहाँको काम भएको छैन जस्तो आश्रम भनेको आश्रम अनुसार आश्रमको नम्स अनुसार चल्नु पऱ्यो आश्रमको भावना अनुसार चल्नु पऱ्यो आश्रमको मर्म अनुसार चल्नुपर्छ नि त्यो अन्त मैले त्यति भेटाएको छैन र अहिले सुवेदी बन्धुजीवहरूको चाहिँ उहाँ जुन आश्रम बनिरहेको छ त्यहाँ अहिलेसम्मको गतिविधि त म एकदम सन्तुष्ट छु किन भन्दाखेरि उहाँले जुन किसिमको काम गर्नुभएको छ त्यो चाहिँ एकदम अनुकरणीय काम गर्नुभएको छ र मलाई लाग्छ अहिलेसम्मको हिसाब किताबले उहाँले भविष्यमा पनि एकदम राम्रो गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु र त्यहाँ बस्ने पदाधिकारीहरू त्यहाँ बस्ने चाहिँ त्यहाँसँग जोडिएको सुवेदी बन्धु समाजसँग जोडिएका चाहिँ आदरणीय व्यक्तित्वहरू अत्यन्त चाहिँ एउटा समाजमा प्रतिष्ठित मान्छेहरूले चाहिँ गर्नुभएको कामलाई त्यो पनि एउटा नमुनाको रूपमा रहेको छ र उहाँहरू त्यस्तो मान्छेहरू त्यहाँ संलग्न छ र उहाँहरूले नै त्यस्तो मान्छेहरूले ह्यान्डल गराएको छ त्यस कारणले गर्दा म केमा विश्वस्त छु भन्दाखेरि संस्थासँग जोडिएको चाहिँ आदरणीय महानुभावहरू निजामती कर्मचारीबाट चाहिँ रिटायर भएको कर्मचारीहरू त्यहाँ छ जोडिएको छ र एउटा चाहिँ विभिन्न क्षेत्रमा चाहिँ अलिकति ख्यातिप्राप्त व्यक्तिहरू यहाँ रहेको हुनाले यो संस्थाले चाहिँ पक्क पनि राम्रो गर्छ भन्ने मैले विश्वास लिएको छु किनभने गरिरहेको वर्तमान अवस्थामा अत्यन्त राम्रो काम अनुकरणीय काम गरिरहेको हुनाले फेरि पनि गर्छ भन्ने मलाई विश्वास रहेको छ
1: यसै गरी देवघाट धाम सांस्कृतिक पर्यटनको दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण छ यहाँ रहेका मठ मन्दिर आश्रम र साधु सन्तहरूको जीवनशैलीले नेपाली संस्कृति र परम्पराको झल्को दिन्छ विभिन्न जात्रा पर्व र धार्मिक अनुष्ठानहरूले यहाँको सांस्कृतिक वातावरणलाई जीवन्त बनाएको छ पर्यटकहरूले यहाँ आएर दृश्यावलोकन मात्र नभई नेपाली संस्कृति र आध्यात्मिक जीवनशैलीको प्रत्यक्ष रूपमा अनुभव गर्न पाउँछन् देवघाट धाम आध्यात्मिक तथा योग पर्यटनका लागि पनि उपयुक्त स्थल हो यहाँको शान्त वातावरण आश्रमहरू र साधनाको परम्पराले ध्यान योग र मानसिक शान्ति खोज्ने पर्यटकहरूलाई आकर्षित गर्दछ आधुनिक जीवनशैलीका कारण बढ्दो मानसिक तनावबाट मुक्ति खोज्ने मानिसहरूका लागि देवघाट एक आदर्श गन्तव्य बन्न सक्ने सम्भावना छ यसले स्पिरिचुअल टुरिज्मको विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ देवघाट धामको अर्को महत्वपूर्ण पक्ष यसको आन्तरिक पर्यटनमा योगदान हो

काठमाडौँ, हेटौँडा र चितवन जस्ता प्रमुख स्थानहरूबाट सजिलै पुग्न सकिने भएकाले यहाँ आन्तरिक पर्यटकहरूको संख्या उल्लेखनीय छ। सडकको सहज पहुँचले यसलाई छोटो समयको भ्रमणका लागि उपयुक्त पर्यटकीय गन्तव्य बनाएको छ। आर्थिक दृष्टिले पनि देवघाट धामले स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। पर्यटकहरूको आगमनले होटल, लज, पसल, यातायात र अन्य सेवाहरूको माग बढाएको छ। यसले स्थानीय बासिन्दाहरूलाई रोजगारी र आय आर्जनको अवसर प्रदान गरेको छ। यसरी देवघाट पर्यटन मार्फत स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने माध्यम बनेको छ। यद्यपि देवघाट धामको पर्यटकीय विकासमा केही चुनौतीहरू पनि रहेका छन्। पर्याप्त पूर्वाधारको अभाव, सरसफाई तथा वातावरणीय समस्या, भिडभाडको व्यवस्थापनको कमी र अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसारको कमी प्रमुख समस्याका रूपमा देखिन्छन्। विशेष गरी नदी प्रदूषण र अव्यवस्थित विकासले यसको दीर्घकालीन आकर्षणमा नकारात्मक असर पार्न सक्छ। त्यसैले देवघाट धामको दिगो विकासका लागि योजनाबद्ध पूर्वाधार निर्माण, वातावरण संरक्षण, व्यवस्थित व्यवस्थापन र प्रभावकारी प्रचार प्रसार आवश्यक देखिन्छ। सरकारी तथा निजी क्षेत्रको सहकार्य, स्थानीय समुदायको सहभागिता र दीर्घकालीन पर्यटन नीतिले यसलाई अझ सशक्त बनाउन सक्दछ। निष्कर्षमा भन्नुपर्दा देवघाट धाम धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आध्यात्मिक अनुभवको अद्वितीय संगम भएको पर्यटकीय गन्तव्य हो। यसको बहुआयामिक महत्वले यसलाई नेपालको प्रमुख पर्यटन केन्द्रका रूपमा स्थापित गरेको छ। उचित व्यवस्थापन र प्रवर्धन गर्न सकेमा देवघाट धाम भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा चिनिने धार्मिक तथा आध्यात्मिक पर्यटन गन्तव्य बन्ने पूर्ण सम्भावना रहेको छ। निष्कर्षमा भन्नुपर्दा देवघाट नेपालको धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको महत्वपूर्ण धरोहर हो। काली गण्डकी र त्रिशुली नदीको संगममा अवस्थित यो स्थानले हिन्दू धर्मावलम्बीहरूको गहिरो आस्था बोकेको छ। साथै यसको प्राकृतिक सौन्दर्य र शान्त वातावरणले यसलाई उत्कृष्ट पर्यटन गन्तव्य बनाएको छ। तर यसको दिगो विकासका लागि योजनाबद्ध प्रयास भने आवश्यक छ। यदि पूर्वाधार विकास, वातावरण संरक्षण र प्रभावकारी व्यवस्थापनमा ध्यान दियो भने देवघाट नेपालको पर्यटन उद्योगमा अझ ठूलो योगदान पुर्याउन सक्दछ। एक धार्मिक स्थल मात्र नभई नेपालको सांस्कृतिक पहिचान, आध्यात्मिक चेतना र पर्यटन सम्भावनाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ।

यिनी विषयवस्तुको चर्चासँगै हामी कार्यक्रमको अन्त्यतिर छौँ। तपाईँले यस कार्यक्रमलाई रेडियो नेपालमा हरेक हप्ताको सोमबार बिहान यसै समयमा सुन्दै आउनु भएको छ। रेडियो नेपाल मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू र मुलुकका विभिन्न स्थानमा रहेका सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका एफएम रिले प्रसारण केन्द्रहरूबाट एफएम 98.3 MHz तपाईँले कार्यक्रम देश दर्शनलाई सुन्दै आउनु भएको छ भने रेडियो नेपालको वेबसाइट radionepal.gov.np तथा रेडियो नेपाल मोबाइल एपबाट समेत तपाईँले कार्यक्रमलाई संसारभर सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रमबारे हामीलाई प्रतिक्रिया दिनुहोला। अर्को हप्ता पर्यटकीय गतिविधि सहित नयाँ विषयको जानकारीका साथ तपाईँ हामी फेरि भेट्नेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गना बिदा चाहन्छु। नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ इन्द्रनारायण, निर्मला श्रेष्ठ र साथीहरूको स्वरमा रहेको यो असारे भाका। सङ्कलन हो हरिबहादुर रञ्जितको।
1: ओ र गुरु फर्किया

जगमाला कव्यले जाई धोबी लुगा धुन्थ्यो अरू कसलाई हुन्थ्यो सपाने मारौनेलाई बर्खा लाग्यो झरे सुन्यो मैना चरे

0: गर्भा जोडिसकेपछि भविष्य सम लागोस् काम हुन्छ हुन्न बन पैसा समाइकन भविष्य सम लागोस् काम
1: आजै पानी पर्यो आजै कुहिरो छर्यो आजै उम्र्यो टार्को जाऊ झुल्केको

0: तिमलाई टाउको दुख्दा मलाई आया आया कोल्याइ देला बनको भी घुमाउने चर्का परिरहेछ मर्का कोल्याइ देला बनको भी जान त जान्छु तिम्रो माइती घरमा कोल्याएको भल्लानी फुल फुल्यो केसमा त्यो बिरानो देशमा कोल्याएको भल्लाने
1: थैलीलाई फरि पैसा सारा ओरी हलाइ लाइ लाइ गनाउला दुई जनाको किस्सा एकै ठाउँमा मिसा धारा लाइ लाइ

भर्खरै सुनायौं गोपाल जीसी र शारदा घिमिरेको स्वर, गोपाल जीसीको संकलनमा रहेको असारी भागा। अब सुनाउँछौ अर्को गीत, कृष्ण बस्नेत र संगीता साक्यको स्वर, संकलन हो कृष्ण बस्नेतको।

उत्तमराज सिटौलाको स्वर अनि संकलनमा रहेको असारे भाका सुनायौँ। अब सुनाउँछौँ अन्तिममा एउटा गीत, दुर्गा रायमाझी र साथीहरूको स्वर, संकलन हो दुर्गा रायमाझीको। यसपछि यहाँले सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

छर्के हाल्ला जस्तो छ है।

0: आउनु डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको बन्द सत्र आज हुँदैछ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालद्वारा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत र छलफल हुने, त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफलको सम्भावित कार्यसूची रहेकोमा अहिले महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र यसमाथि छलफल हुने र त्यसपछि पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइनेछ। यसै गरी बन्द सत्रमा पार्टी सभापति रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश तथा छलफल र अनुमोदन गरिने तथा पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ। सो पश्चात दिउँसोको खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यसूची रहेको छ। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मध्य प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। मध्य प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यस वर्ष मध्य प्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन गहुँ उत्पादन भएको छ। अघिल्लो वर्ष मध्य प्रदेशमा 1,78,433 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 3.37 मेट्रिक टनका दरले 7,31,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष सबैभन्दा बढी धनुषामा 33,500 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 2.94 मेट्रिक टनका दरले 9,8,490 मेट्रिक टन गहुँ उत्पादन भएको मध्य प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। प्रतिकूल मौसम, रोग किराको प्रकोप र सिंचाई तथा गुणस्तरीय बिउ बिजनको अभावका कारण यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको मध्य प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो। अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवा सभाको खाँदबारी नगरपालिका र सभा पोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। शनिबार पहिरोले सभा पोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार, शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानी डाँडामा यार बहादुर तामाङका 6 जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। उहाँका अनुसार पहिराले विश्वकर्माको 2 तले घर पछाडितिरको भाग भत्काएको छ। पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घर समेत जोखिममा परेको छ। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 2076 सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्य कोषमा 10,53,510 रुपियाँ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन 88 जना, नियम विपरीत राइड सेयरिङ 93 जना, संकेत बत्ती उल्लङ्घनकर्ता 117 र तीव्र गतिमा सवारी साधन हुइक्याएका 228 जनालाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार लेन अनुशासन पालना नगर्ने 129, निषेधित क्षेत्रमा हर्न बजाउने 57, सडक पेटीमा सवारी साधन पार्किङ गर्ने 90, एकतर्फी कायम गरिएको सडक उल्लङ्घन गर्ने 88 र अन्य सवारी नियम पालना गर्ने 1,186 सवारी चालक रहेका छन्। पोखराको पृथ्वी चोकस्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको 5 तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोक स्थित सेती नदी पट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो। यसैबीच महानगरले सुकुम्बासी बस्तीका 572 परिवार मध्ये हालसम्म 337 परिवारको डकुमेन्ट भेरिफिकेसन सम्पन्न भएको र बाँकीको समेत छिट्टै सकिने जनाएको छ। लागू औषध नियन्त्रण ब्युरोको टोलीले भारततर्फ निकासी गर्न लागेको 15 किलो 340 ग्राम अफिम सहित 2 महिलालाई हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका 4 की 30 वर्षीय सन्ध्या घरती मगर तथा बर्दियाको बाँसगढी नगरपालिका 3 की 42 वर्षीय मीना रोकाया रहेका लागू औषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यले स्विजरल्याण्डमा सुरु भएको इरान अमेरिका वार्तामा प्रारम्भिक प्रगति भएको मध्यस्थकर्ताहरूले बताएका छन्। दुवै पक्षले हर्मुज जल घाँटी खुल्ला राख्ने तथा लेबनानमा पुनः द्वन्द भड्किन नदिन सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति जनाएका छन्। स्विस रिसोर्ट बुर्गेनस्टकमा सम्पन्न पहिलो चरणको वार्तापछि पाकिस्तान र कतारले वार्ता सकारात्मक तथा रचनात्मक वातावरणमा भएको जनाएका छन्। उनीहरूका अनुसार प्राविधिक तहमा थप छलफल अघि बढाउन आवश्यक संयन्त्र निर्माण गरिएको छ। साथै हर्मुज जलघाँटी क्षेत्रमा कुनै पनि घटना वा गलत बुझाइबाट तनाव बढ्न नदिन प्रत्यक्ष सम्पर्क च्यानल स्थापना गर्ने सहमति भएको छ। लेबनानमा पुनः हिंसा भड्किन नदिन सम्बन्धित पक्ष र लेबनानी अधिकारीहरूबीच समन्वय गर्ने उद्देश्यले डी कन्फ्लिक्सन सेल पनि गठन गरिएको छ। र अब खेल समाचार। फिफा विश्वकपमा उपाधि दावेदार स्पेनसँग बराबरीमा खेलेर चर्चामा रहेको केप भर्डेले फुटबलको अर्को शक्ति उरुग्वेलाई पनि बराबरीमा रोकेको छ। आज बिहान अमेरिकामा भएको खेलमा केप भर्डेले उरुग्वेलाई 2-2 गोलको बराबरीमा रोकेको हो। यस्तै गैराती भएको खेलमा स्पेनले साउदी अरेबियालाई 4-0 गोल अन्तरले पराजित गरेको छ। बेल्जियम र इरान बीचको खेल भने गोलरहित बराबरीमा सकियो। आजै बिहान भएको अर्को खेलमा इजिप्टले न्युजिल्यान्डलाई 3-1 गोल अन्तरले पराजित गरेको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही छिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रमपछि असारे गीतहरू सुन्नुहुनेछ। करिब 12 बजेसम्म मध्याह 12 बजे समाचार प्रसारण हुनेछ। समाचारपछि के तिमी मेरो साथी बन्छौ कार्यक्रम सुन्नुहुनेछ। करिब 1 बजेसम्म 1 बजे हो समाचारको समय। 1 बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले म्युजिक क्याफे कार्यक्रम सुन्नुहुनेछ। करिब 2 बजेसम्म 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम हाम्रो चासो।
1: कार्यक्रम हाम्रो चासो। नमस्कार। उपभोक्ता हकिक र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेसनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले दोलखा जिल्लामा रहेको भीमेश्वर नगरपालिकालाई छनौट गरेका छौँ। भीमेश्वर नगरपालिकामा बसोबास गर्नुहुने नगरवासीहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त, यसकै सेरोफेरोमा रहेर आज हामीले दोलखा जिल्लामा रहेको भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतसँग कुराकानी गरेका छौँ।
2: कार्यक्रम हाम्रो चासोमा कमला बस्नेतज्यूलाई धेरै धेरै स्वागत छ।
3: हस्, धन्यवाद।
2: भीमेश्वर नगरपालिकामा बसोबास गर्ने नगरवासीहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू खान पाउनु भएको छ होला भन्ने मनमा उत्साह जाग्यो। कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपलब्ध हुन्छ म्याम यहाँ?
3: दोलखा जिल्ला चाहिँ यो उच्च पहाडी भेगमा पर्ने जिल्ला हो। यो चाहिँ अलि पहिला आजभन्दा 10-15 वर्ष अगाडिको कुरा हेर्दाखेरि चाहिँ सबैभन्दा यो चाहिँ डेट अफ हुन लागेका सामग्रीहरू, अलिक कम क्वालिटी भएका सामग्रीहरू यो जिल्लामा भित्रिँदा रहेछन्। हामीले पनि अहिले पछिल्लो अवधिमा थाहा पायौँ। त्यति बेला हामीलाई चाहिँ क्वालिटी होइन गुणस्तर डेट हेर्नुपर्छ भन्ने जानकारी थिएन हामीलाई पनि। अलिअलि पढे लेखेका त थियौँ तर हामीले त्यो नलेज थिएन। तर पछिल्लो अवधिमा जब स्थानीय सरकारहरूले आफ्नो चाहिँ क्षेत्रभित्र काम गर्न थाल्नुभयो, त्योभन्दा पछाडि चाहिँ यो बजार अनुगमन गर्दै गर्दा स्थानीय सरकारलाई चाहिँ बजार अनुगमन गर्ने एउटा जिम्मेवारी पनि छ। त्यो जिम्मेवारी अन्तर्गत रहेर बजार अनुगमन गर्दै गर्दा चाहिँ पछिल्लो अवधिमा हामीले पनि कम्प्लेन गऱ्यौँ। डेट एक्सपायर भएका, थोरै डेट मात्रै बाँकी भएका सामग्रीहरू नल्याउनका लागि व्यापारी सप्लायर्सहरूलाई रिक्वेस्ट पनि गऱ्यौँ, सजग पनि गरायौँ। त्यस पछाडि व्यापारीहरूलाई हरूको पनि हामीले चाहिँ अनुगमन गर्दाखेरि म्याक्सिमम् डेट एक्सपायर सामग्रीहरू चाहिँ हामीले जफत गर्नु पर्यो। त्यस कारणले चाहिँ हामी यो पछिल्लो अवधिमा व्यापारीहरू पनि अलिक सचेत हुनुभयो सप्लायर्सहरू पनि अलिक सचेत भएर बाहिरबाट आउने खाद्यान्न सामग्रीहरू चाहिँ अहिले पहिलाको तुलनामा केही सुधार भएको छ। क्वालिटीकै सामानहरू आउँछ र म्याक्सिमम रेट भएकै सामग्रीहरू आउँछ। थोरै रेटका सामग्रीहरू धेरै नराख्नको लागि हामीले व्यापारी यहाँको व्यापारी लोकल व्यापारीहरूलाई भनेका छौँ। र अब अरू चाहिँ धेरै जसो तरकारीहरू यहीँ उत्पादन हुन्छ, साग, काउली, बन्दा, मुला जस्ता चाहिँ तरकारीहरू यहीँ उत्पादन हुन्छ। केही केही आजकल अफ सिजनमा चाहिँ ग्राहकहरूले खोज्ने बोडी, सिमे लगायतको अनि काँक्रा यस्ता सामग्रीहरू चाहिँ यस्ता तरकारी फलफुलहरू चाहिँ बाहिरबाट आउँछ। ती बाहिरबाट आउने चाहिँ फलफुलहरू तरकारीहरूलाई पनि हामीले केही कन्ट्रोल गर्ने वातावरण बनाएका छौँ। व्यापारीहरूलाई चाहिँ तपाईँहरूले यसको चाहिँ यो स्वस्थ छ भनेर ग्यारेन्टी गरेर मात्रै तपाईँहरूले बिक्री गर्न पाउनुहुन्छ भनेर त्यो व्यवस्थापन मिलाएका छौँ। र अर्को चाहिँ अब सबै ठाउँमा त कन्ट्रोल गर्न सकिँदैन, अब कहीँ कहीँ त हामीले सोचे जस्तो नहुन नि सक्छ होइन। अहिले भर्खरै हामी नै बजारमा गयौँ भने अहिले मैले यहाँ यही कुरा गर्दा कहीँ त्यस्तो भेट्यो भने गफलाएको जस्तो नै हुनसक्छ होइन। कहीँ कहीँ अब कतै चाहिँ कम्प्लेन पनि छ होइन, कहीँ डेट एक्सपायर सामान पाइयो भने अहिले नागरिक सचेत हुनुभएको छ, हामीलाई फोन गर्नुहुन्छ, मिडियामा दिइहाल्नुहुन्छ होइन। हामीले पनि तत्काल अनुगमन गर्छौँ, उहाँलाई सतर्क राख्छौँ। र अब बाहिरबाट आउने सामानहरू अलिअलि यस्तो फलफुल तरकारीहरू चाहिँ कस्तो भने काँक्रा आउँछ, काँक्रा किनेर तपाईँको चार पाँच दिन राखेपछि त्यो आफू चाउरी पर्छ के, फ्रिजमा राखेन भने, यतिकै बाहिर राख्यो फ्रिजमा राखेको नखाने भनेर राख्यो भने त्यो चाउरी परेको हुन्छ। त्यसकारण त्यसमा म्याक्सिमम् विषादी छ भन्ने कुरा चाहिँ हाम्रो बुझाइ हो। तर अब हामीले यहाँ ल्याब टेस्ट गर्नलाई त्यो त्यस्तो खालको ल्याब यहाँ छैन होइन, त्यसकारण ठ्याक्कै त्यसमा कति विषादी छ भनेर त्यो मापन गरेर हामीले त्यसलाई सार्वजनिक गर्न सक्दैनौँ। अब हामीले भेटेसम्मको हामीले अनुगमन गर्दाखेरि चाहिँ व्यापारीलाई पनि ग्राहकहरूलाई पनि सचेत हुनुहोस्, यो अफ सिजनको फलफुल र तरकारी धेरै तपाईँहरू नकिन्नुहोस्, खरिद नगर्नुहोस् भनेर सजग गराउने काम त गरेका छौँ। तथापि पनि कहीँ कतै अलिअलि चाहिँ भेटिन्छ। सुरक्षित खाद्यान्नको सन्दर्भमा हामीले एक दुईवटा चाहिँ कार्यक्रमहरू पनि गरेका छौँ।
2: हजुर, यसरी अनुगमनको क्रममा भेटिएका डेट नागेका सामानहरू त्यस्तो भएपछि दण्ड जरिवाना गर्ने कारवाही गर्ने प्रावधान पनि छ भनिन्छ, त्यो पनि गर्ने गरेका छौँ हाम्रो नगरपालिका।
3: म्याक्सिमम छ, मैले भने नि सुरु सुरुमा हामीले बजार अनुगमन गर्दा एउटा खाद्यान्न पसल त त्यो रित्तै भएको थियो, त्यो सबै डेट एक्सपायर सामानले हामीले सबै त्यो सामान यहाँ ल्याउँदा दुई ट्रक सामान थियो, भनेको एउटैको मात्र दुई ट्रक त होइन कि, अरू सबैको गर्दा दुई ट्रक सामान हामीले जफत गऱ्यौँ, त्यो हाम्रो लागि राम्रो विषय होइन है। त्यसलाई कसरी कन्ट्रोल गर्ने भनेर हामीले यहाँ छलफल गऱ्यौँ र एउटा मेकानिजम बनाएर त्यसलाई कार्यान्वयन गऱ्यौँ। त्यसैले उहाँलाई चाहिँ पहिला सूचना दिए गर्छौँ हामी, त्यस पछाडि हामी फिल्डमा अनुगमन गर्छौँ, त्यस पछाडि फेरि उहाँलाई चाहिँ त्यो जफत गरेको सामानहरू यस्तो यस्तो हुन्छ भने त्यसको प्रक्रियाहरू सबै बताउँछौँ र यसो अर्को चोटिलाई सतर्क गराउँछौँ र उहाँले जबरजस्त गर्नुभयो भने पहिलो चोटिलाई 5,000, दोस्रो चोटिलाई 10,000 र तेस्रो चोटिलाई 25,000 जरिवाना छ। केही मान्छेहरू त्यो दण्ड जरिवानाभित्र पर्नु भएको छ, कति मान्छे इमान्दारी मान्छेहरूले आएर जरिवाना बुझाउनु भएको छ, एक दुईजनाले त अहिले पनि जरिवाना बुझाउनु भएको छैन, उहाँको लागि चाहिँ हामीले अब कसरी अगाडि जाने भनेर सल्लाह गर्दैछौँ।
2: यस्तो किसिमको दण्ड जरिवाना गर्ने बेलामा हाम्रै पार्टीको निकट हामीलाई भोट दिएको मान्छे भनेर त्यस्तो पनि गर्ने गरेको छ भन्ने अरू नगरपालिकाहरू स्थानीय तहहरूमा सुनिन्छ, त्यस्तो किसिमको हुन्छ कि हुन्न होला?
3: हाम्रोमा चाहिँ छैन, हाम्रो होइन रिसाउन त सबैभन्दा त्यो जफत गर्ने सामान जफत गर्ने चाहिँ मेरै पार्टीको हुनुहुन्थ्यो व्यापारीहरू, उहाँहरू मसँग रिसाउनु भएको छ, अहिले पनि रिसाउनु भएको छ। तर मैले रिसाउनुहुन्छ भनेर मैले कानुन मिचेर काम गर्न चाहिँ मिल्दैन, किनभने म मेरो जिम्मेवारीमा छु। पार्टीले मलाई टिकट दियो, चुनाव जिताएर यहाँ पठाउनु भयो, त्यो एउटा प्रक्रियामा आइयो होइन। तर फेरि म यो कुर्सीमा बस्दै गर्दा त्यो जिम्मेवारी बहन गर्दै गर्दा चाहिँ मेरो पार्टीको मान्छे उसलाई मैले जोगाउनुपर्छ भनेर मैले लागेँ भने एउटालाई त जोगाउँला, फेरि एउटा मैले मेरो पार्टीको जोगाउँदै गर्दा अर्को पार्टीको मान्छेले त्यसलाई वाच गरिरहेको हुन्छ होइन, म माथि एक्सन हुनसक्छ। त्यस कारणले मैले त्यसो नगरेर सुरु सुरुमा गाह्रो हुन्छ, अप्ठ्यारो हुन्छ, तर पछि बानी पर्नुहुन्छ। नियम विधि पद्धति त मान्नुपर्छ, उहाँहरूलाई हामीले कन्भिन्स गरेर सूचना गरेर गरायो नि त, हामी 81 झट्ट गएर त्यो चाहिँ सामान झिकेर लिएर आएको होइन, सबै प्रक्रिया पुरा गरेर सबै उहाँलाई जानकारी गराएर लिएर आउँदा चाहिँ रिसाउनु हुँदैन भन्ने मान्यता हो हाम्रो। तर मैले मेरो जिम्मेवारी पुरा गर्छु भनेर हामीले त्यसलाई कार्यान्वयन गरेका छौँ।
2: भीमेश्वर नगरपालिका भनेपछि पहाडी नगरपालिका, यहाँ उत्पादन हुने खाद्य वस्तुहरू नगरवासीहरूलाई पुग्ने उत्पादन हुन्छ?
3: लगभग यो चाहिँ कुखुराको अन्डा र कुखुराको मासु चाहिँ उत्पादन गरेकोले लगभग पुग्छ भन्नु।

0: नागरिकहरू बाँदरले दुःख दिएपछि घरै छोडेर बाहिर बसाइसारे जानुभएको छ कतिपय, भने कतिपयले आफ्नो खेती छोडेर अब अरू व्यवसाय व्यापार व्यवसाय चाहिँ रोज्न थाल्नु भएको छ। बाँदरले एकदमै धेरै दुःख दिएको छ, बाँदर कन्ट्रोल गर्न सकेको छैनौँ। यति बेला हामीले अरू केही नगरेर बाँदर नियन्त्रण मात्रै गरिदिउँ भने पनि ती नागरिकहरूले हामीलाई धन्यवाद दिनुहुन्थ्यो, तर अब देशको विधि पद्धति कानुन होइन यी सबै कुराले गर्दा हामीले बाँदरलाई कन्ट्रोल गर्न सकेका छैनौँ। हामीले स्थानीय स्तरमा अप्नाउनु पर्ने सबै विधिहरू अप्नाउँदा पनि त्यसलाई कन्ट्रोल गर्न सकिएन, त्यसकारण बाँदर आतंक छ। बाँदर आतंकका कारण चाहिँ सबै जसो धेरै जसो जग्गाहरू चाहिँ बाँझो छ।
1: जो कृषिमै लाग्नु भएको छ कृषकहरू, उहाँहरूको लागि चाहिँ नगरपालिकाले के कस्तो सुविधाहरू प्रदान गर्दै आएको छ म्याडम?
0: व्यवसाय गर्ने किसानहरूका लागि हामीले केही अनुदानका कार्यक्रमहरू सञ्चालन गरेका छौँ, र अनुदान पनि हामीले दुई किसिमले, एउटा उत्पादनमा आधारित, अर्को चाहिँ लगानीमा आधारित व्यवसायहरूलाई प्रवर्धन गर्ने हिसाबले गरेका छौँ। त्यसो गर्दा विपन्न नागरिकहरूका लागि चाहिँ 80-20 हिसाबले अनुदानका कार्यक्रमहरू तयार के अरे वितरण गरेको छ भने, अरू सर्वसाधारणको लागि चाहिँ 50% अनुदानको हिसाबले कार्यक्रमहरू सञ्चालन गरेका छौँ। जस्तै पशुपालन, कृषि व्यवसाय होइन कुराहरूलाई चाहिँ हामीले प्रमोट गर्ने र व्यवसायिक बनाउने हिसाबले गरेका छौँ। र अर्को चाहिँ हामीले प्रविधि हस्तान्तरण पनि गरेका छौँ। कतिपयलाई चाहिँ यो चाहिँ मिनी टेलर होइन ट्र्याक्टर भन्छ क्यारे त्यो ह्यान्डओभर गरेका छौँ, थ्रेसर मेसिनहरू होइन गहुँ झार्ने, त्यस पछाडि मकै छोडाउने मेसिनहरू चाहिँ उपलब्ध गराएका छौँ। कतिलाई चाहिँ टनेल भन्छ त्यो चाहिँ व्यवसाय सञ्चालन गरेकाहरूलाई चाहिँ फलामे टनेल वितरण गर्ने कार्यक्रमहरू पनि आयो। कतिपय प्रदेश स्तरको कार्यक्रम छ, कतिपय नगर स्तरको, कतिपय वडा स्तरका कार्यक्रमहरू छन्। ती कार्यक्रमहरूमा चाहिँ प्राय अनुदान र अब कति चाहिँ पकेट क्षेत्रको हिसाबले पनि हामीले चाहिँ कार्यक्रम सञ्चालन गरेका छौँ।
1: कतिपय कृषिमा लाग्नु भएको जो साँच्चै नै किसान हो, उहाँहरूको पहुँचका कारणले यी सुविधाहरू नपाएको, तर जसले यो सबै कागजातहरू मिलाउन सक्नुहुन्छ उहाँहरूले चाहिँ यी सुविधाहरू पाएको गुनासोहरू पनि सुनिन्छ कतिपय अवस्थामा। भीमेश्वर नगरपालिकामा यस्तो समस्या छ?
0: यस्तो चाहिँ यो पहुँचको कारण भन्दाखेरि पनि सूचना कसले कति लिन्छ भन्ने हुँदो रहेछ क्या। हाम्रो सूचनाको माध्यम भनेको चाहिँ तपाईँको नगरपालिकाले सूचना निकाल्छ, वेबसाइटमा राख्छ, अनि त्यस पछाडि त्यही सूचना वडा कार्यालयमा पठाइदिन्छ। वडा कार्यालयले आफ्नो सूचना पार्टीमा सूचना टाँस्छ। सामान्यतया फोन गर्ने, वडा अध्यक्षसँग वडा सदस्यसँग कनेक्ट हुने, अनि नगरपालिकाको कर्मचारी हामी मेयर उपमेयरसँग यसो कनेक्सनमा रहने मान्छेहरूले त्यो सूचना पहिला पाउँदो रहेछ। सर्वसाधारण मान्छेहरू चाहिँ प्राय वडा कार्यालय जाने काम पनि पर्दैन, अध्यक्षसँग फोन पनि हुँदैन होइन, हामीसँग पनि यसो बेला बेलामा फोन गफ हुँदैन भने त्यो मान्छेहरूले चाहिँ सूचना पाउनुहुन्न रहेछ क्या। त्यो सूचना नपाएको कारणले चाहिँ उहाँहरूले यहाँबाट दिएको सेवा सुविधाहरू नपाएको अवस्था चाहिँ छ। तर जसले सूचना पाउनुभयो, सूचना पाउनेहरूले चाहिँ त्यो सुविधा लिनु भएको छ। अब कागजपत्र मिलाउने कुरा त हामीले त यहाँ त केसम्म गरेको छौँ भने, जसले कागजपत्र मिलाउन सक्नुहुन्न उहाँहरूको कागजपत्र हाम्रो सम्बन्धित शाखाको कर्मचारीलाई तपाईँहरूले त्यो कागजपत्र सबै मिलाइदिनुहोस् होइन, उसलाई चाहिने चिज उसले लिएर आउनुपर्ने चिज लिस्ट बनाएर दिनुहोस् हामीले भनेका छौँ, र कर्मचारीहरूले त्यो काम गर्नु पनि भएको छ। तर अब सामान्य खालको नागरिक, म कहिलेकाहीँ गाउँघर होइन टोल बस्तीमा अनुगमनका सन्दर्भमा, कतिपय भेटघाटका सन्दर्भमा उहाँले बोलाउँदा नबोलाउँदा पुग्छु, त्यस्तो बेलामा पुग्दा चाहिँ हामीलाई जानकारी नै छैन, थाहै छैन, कसरी थाहा पाउने भन्नुहुन्छ क्या। त्यसो हुँदा चाहिँ मनमा अलि कस्तो खल्लो अमिलो हुन्छ होइन, उहाँलाई कसरी सूचनालाई एक्सेस पुर्याउने भन्ने चाहिँ चिन्ता छ। पछिल्लो अवधिमा हामीले उपभोक्ता समितिहरू छन् नि त, हाम्रा विकास निर्माणका उपभोक्ता समितिहरू छन्, कतिपयले कृषि समूह दर्ता गर्नुभएको छ, कतिपय मान्छेहरू चाहिँ सहकारीमा आबद्ध हुनुहुन्छ, हो ती संस्थाहरू मार्फत पनि त्यो सूचनालाई त्यहाँसम्म उहाँहरूको एक्सेसमा पुर्याउने भन्ने चाहिँ गरेका छौँ। अब कति सम्भव भएको छ थाहा छैन मलाई, तर हाम्रो तर्फबाट गर्ने पहल चाहिँ गरेका छौँ। हामीले सूचना पानौँ हाम्रो लागि यो समस्या छ भनेर सामान्य नागरिक आउनुहुन्न, आउन सक्नुहुन्न, उहाँलाई थाहै छैन नगरपालिकाले यसो गर्छ, वडाले यसो गर्छ, हामीलाई सहयोग गर्छ भन्ने कुरा कति पहिला थाहा छैन। र उहाँहरूका लागि जतिसक्दो धेरै सूचना त्यहाँसम्म पुर्याउने कोसिस चाहिँ हामीले दुई तिनवटा, जस्तै एउटा आमा समूह, एउटा चाहिँ महिला समूह, अर्को स्वयंसेविका, अर्को चाहिँ सहकारी, उहाँहरू मार्फत चाहिँ त्यो सूचनालाई फरवर्ड गर्नको लागि हामीले वडा अध्यक्षहरूलाई भनेका छौँ। वडा कार्यालयमा मात्रै राखेको सूचनाले त्यो पर्याप्त हुँदैन, यो चाहिँ यो संस्था यो समूहलाई पनि फरवर्ड गरिदिनुहोस् भनेर भनेको छौँ। वडाले त्यसलाई चाहिँ कतिपयले गर्नुभएको छ, कतिपयले अब सुरु गर्नुहोला, अब त्यो पनि होइन वडाको कर्मचारी र वडा अध्यक्षज्यूसँग भर पर्छ नि त, त्यो कसैको व्यक्तिगत नेचरहरू हुन्छ, कसैको काम गर्ने तौर तरिका शैली फरक पर्छ, कसैले त्यही काम छिटो गर्नु

0: हुन्छ कसैले ढिला गर्नुहुन्छ त्यति चाहिँ फरक छ। नत्र अब पहुँचको आधारमा कागज पत्र नै बनाउन नजानेर सुविधा नपाएको भन्ने चाहिँ त्यति धेरै लाग्दैन मलाई।
1: अब यहाँ त गाउँ गाउँमा पनि डुलिराख्छु भन्नुभयो, यहाँ पुग्दाखेरि किसानहरूले आफूले उत्पादन गर्ने कृषि वस्तुमा विषादीको प्रयोग चाहिँ कतिको गरेको देख्नु भएको छ?
0: सकेसम्म हामीले चाहिँ यो प्राङ्गारिक मल बनाएर युज गर्नका लागि हामीले प्राङ्गारिक मलको ट्रेनिङहरू पनि सञ्चालन गरेका छौँ। प्रत्येक वडामा चाहिँ वर्षको एकचोटि त्यो हामीले तालिम सञ्चालन गर्छौँ। उहाँहरूलाई प्राङ्गारिक मल बनाउनका लागि आवश्यक सर सामग्री एक सेट चाहिँ सबैलाई पुग्दैन, एक सेट चाहिँ त्यहाँ उपलब्ध पनि गराएको छौँ हामीले। अब यो कस्तो हुँदो रहेछ भन्नुहुन्छ भने प्राङ्गारिक मल बनाउन अलि झन्झट हुने, समय लाग्ने, अनि यतापट्टि खाद्य मल चाहिँ तुरन्त पाइने होइन, र त्यो खाद्य मलले जति काम गर्छ त्यसपछि काम गर्न नसकेको र अब विभिन्न खालका रोगहरू लाग्दाखेरि विषादी हालेर तुरन्त त्यसलाई चाहिँ सेभ गर्न सकिने भएको भएर किसानहरू त्यतातिरै आकर्षित चाहिँ हुनुहुन्छ। तर योभन्दा दुई वर्ष अगाडि सायद हाम्रो मकैबारीको सागमा चाहिँ अलिक बढी विषादी देखियो भनेर एउटा चाहिँ प्रचार भयो, के रहेछ त भनेर तत्काल हामीले फेरि चाहिँ अर्को चेक गऱ्यौँ होइन। त्यसको चाहिँ हामीले सामाजिक सञ्जालमा आउने बित्तिकै भोलि पर्सिपल्ट नै त्यहाँ गएर फिल्डमा गएर हाम्रो प्राविधिक पठाएर चेक गर्दा चाहिँ त्यस्तो देखिएन फेरि होइन। भएछ के भन्नुहुन्छ भने विषादी प्रयोग गर्यो होइन, विषादी प्रयोग गरेको कति दिनसम्म खान टिप्नु हुँदैन नि त, तर उसले चाहिँ त्यो एक दिन अगाडि गर्दैछ के, त्यो समय नपुग्नुभन्दा एक दिन अगाडि गरेर तरकारी पठायो। यो त नजिक छ नि त भीमेश्वर नगरपालिका, त काठमाडौँबाट नजिक छ, खुरकोट पनि नजिक छ होइन। बिहान यहाँबाट चाहिँ 7 बजे गाडी हिँड्छ खुरकोटमा, त 10-11 बजे गाडी पुगिहाल्छ होइन। अनि त्यति बेला चाहिँ अब त्यहाँ त्यही बेला भयो होला चेक गर्ने बेला, त्यति बेला गर्दा विषादी देखियो भनेपछि हामीले त्यसलाई नियन्त्रण गर्ने गरेका छौँ। र किसानहरू आफै पनि सतर्क हुनुहुन्छ किनभने उहाँ आफैले खाने साग पनि हो नि त, त्यो त बेच्ने मात्र होइन, तपाईँहरू आफै खानुहोस्। हामी सबभन्दा पहिला त्यो पहिलो उत्पादन चाहिँ उहाँ तपाईँ आफू पहिला खाएर मात्रै बाहिर पठाउनुहोस् भन्छौँ। त्यसकारण अब प्र्याक्टिकल त हामी त्यहीँ बसेर गराउन त सकेका छैनौँ, तर हामीले किसानलाई भनेका छौँ किनभने तपाईँलाई तपाईँको ज्यानको तपाईँको परिवारको जति माया लाग्छ अरू पनि त्यही हो नि त होइन, त्यसैले तपाईँले चाहिँ यो बदमासी नगरिदिनुहोस् भनेर भनेको छ, तर धेरै सतर्क हुनुहुन्छ अहिले।
2: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ दोलखा जिल्लामा रहेको भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतसँग गरिएको कुराकानी, उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौँ।
1: हामी आएर बजार घुम्दाखेरि युवाहरूभन्दा ज्येष्ठ नागरिकहरू अलि धेरै देख्यौँ। ज्येष्ठ नागरिक भनेपछि अब कतिपय अवस्थामा त उहाँहरूले धेरै पढ्नु पनि भएको हुन्न, उहाँहरूले खाद्य वस्तुहरू किन्दाखेरि सजग हुने अवस्था चाहिँ कतिको देख्नु भएको छ?
0: व्यवसाय गर्ने मान्छेहरू चाहिँ यहाँ बेचेर बस्नुहुन्न, जहाँ उहाँहरूको उत्पादन हुन्छ त्यहाँबाटै गाडीमा सामान लोड गरेर पठाउनुहुन्छ। यहाँले बजारमा जो देख्नुभयो जो भेट्नुभयो नि उहाँहरू चाहिँ सामान्यत गाउँमा थोरै थोरै उत्पादन गरेर लिएर आएर बेच्ने मान्छेहरू, किसानहरू होइन, एकदमै प्रत्यक्ष किसानहरू हो। र अरू अलिक ठुलो पसल राखेर बस्ने, त्यो तराजु ढक राखेर बस्नेहरू चाहिँ ती चाहिँ बिचौलियाहरू हुन्। ती बिचौलियाहरूले चाहिँ त्यहाँ चाहिँ व्यवसाय किसानहरूसँग बढे पनि अलिक सस्तोमा लिएर आएर यहाँ नाफा खाएर बेच्ने हो, अनि यहाँ पनि ती किसानहरूसँग सस्तोमा लिने, एकमुष्टमा एक ढोकै लिदिने एकैचोटि, अनि त्यहाँ चाहिँ तपाईँको नाफा खाएर बेच्ने हो होइन। ती बिचौलियाहरूभन्दा बाहेकका जो थोरै ढक तराजु नलिकन होइन बेचेर सातो सडक पेटीमा बेचेर बस्नु भएको छ नि, उहाँहरू चाहिँ स्पेसल किसानहरू, जो चाहिँ अहिले दुई मुठा भनौँ न एक अँगलो एक बिटो साग लिएर आयो बेच्यो, त्यस पछाडि चिनी किन लिएर गयो होइन, चुरोट सुरोट अब आफ्नो आवश्यकता तेल किन लिएर गयो, यसरी खाने किसानहरू, उहाँहरूले त्यो विषादी प्रयोग गर्नुहुन्न। उहाँहरूको उत्पादनमा विषादी भन्ने चाहिँ हुँदै हुँदैन, त्यो एकदम अर्ग्यानिक चिज हो। त्यसैले उहाँहरूलाई पनि जानकारी त छ विषादी भएको साग चाहिँ मकैबारीमा भयो रे भनेर, एकचोटि चाहिँ यहाँ पनि आउनु भएको थियो होइन, हामीले नि खानुपर्छ कहिलेकाहीँ हाम्रोमा नहुँदा मकैबारीमा विषादी भएको साग छ रे त्यसलाई कन्ट्रोल गर्नु पऱ्यो भनेर आउनु भएको थियो। अहिले चाहिँ सामाजिक सञ्जाल अनि यो सञ्चारका माध्यमहरूका कारणले ज्येष्ठ नागरिकहरू पनि सतर्क नै हुनुहुन्छ, किनभने उहाँहरू पनि अब अलिक धेरै ज्येष्ठ हुनुहुन्न नि त, घरबाट होइन उत्पादन आफूले चाहिँ खेती गर्न सक्ने, त्यस पछाडि सङ्कलन गरेर यहाँसम्म ल्याएर आएर बेच्न सक्ने हुनुहुन्छ। धेरै यति विषादी हाल्दा यति असर गर्छ भन्ने नलेज चाहिँ उहाँहरूसँग छैन, तर सामान्यतया विषादी भनेको विषादी हो, प्रयोग गर्न हुँदैन भनेर भन्ने, र अब त्यहाँ मैले अघि पनि भने उहाँले विषादी नै प्रयोग गर्नुहुन्न, मल प्रयोग गर्नुहुन्छ, खाद्य मल चाहिँ प्रयोग गर्नुहुन्छ।
1: हजुर, ज्येष्ठ नागरिकहरूको कुरा निस्किहाल्यो, ज्येष्ठ नागरिकहरूको लागि चाहिँ कस्तो कस्तो सुविधा भीमेश्वर नगरपालिकाले उपलब्ध गराउँदै आएको छ?
0: उहाँहरूलाई एउटा चाहिँ सहायक सामग्री चाहिन्छ भने सहायक सामग्री लौरो व्हील चेयर जस्ता सामग्रीहरू चाहिँ वितरण गरेका छौँ। त्यस पछाडि उहाँहरूलाई चाहिँ हाम्रो ओडास मार्फत चाहिँ स्वास्थ्य परीक्षण हुन्छ महिनाको एकचोटि, जस्तै सुगर, ब्लड प्रेसर होइन, जस्ता चाहिँ चेक जाँचहरू सामान्यतया हाम्रो स्वास्थ्य चौकीमा बस्ने स्टाफहरू जो स्वास्थ्य कर्मीहरू हुनुहुन्छ उहाँहरूले घरमा गएर हेरिदिनुहुन्छ। त्यस पछाडि अब कुनै पनि कार्यक्रम कतै जाँदा लाइन लाग्ने ठाउँमा चाहिँ के अरे उहाँलाई पहिलो प्राथमिकता दिएर चाहिँ अगाडि राखेकै छौँ, राख्ने व्यवस्था मिलाएका छौँ। र अब उहाँहरू बिरामी हुनुभयो, गाह्रो भयो, घरमा चाहिँ उहाँहरूलाई सहयोग गर्ने मान्छे कोही छैन भने चाहिँ हस्पिटल आउनका लागि उहाँले हामीलाई कल गर्नुभयो, वडाध्यक्ष अथवा मेयर उपमेयरलाई कल गर्नुभयो भने हामीले त्यहाँबाट यहाँसम्म ल्याउनका लागि यातायातको व्यवस्थापन गरेका छौँ। यति नै हो, खासै हामीले त्यस्तो धेरै ज्येष्ठ नागरिकहरूको लागि अरू विशेष कार्यक्रमहरू चाहिँ सञ्चालन गरेको। सामाजिक सुरक्षाको व्यवस्था चाहिँ अब यो बैङ्क मार्फत गर्नुपर्छ भनेको भएर राज्यको नियमलाई त हामीले पालना गर्नै पर्यो, त्यसकारण हामीले यहाँ चाहिँ तीन चारवटा बैङ्कहरूसँग कनेक्ट गरेर उहाँले नमान्दा नमान्दै पनि हामीले ओडा तहसम्म गइदिनुहोस् भनेर ओडामा पुर्याउने कोसिस गऱ्यौँ र फेरि रिक्वेस्ट गरेर अहिले चाहिँ हामीले टोलमा अब नजिकको टोलमा गएर सबै टोलमा त भ्याइँदैन होइन, अलिक ठुलो एरिया छ, अलिक टाढाको छ भने एक ठाउँमा सेन्टर पर्ने ठाउँमा गएर चाहिँ वितरण गरिदिनु न ओडाभन्दा बाहेक भनेर गरेका छौँ। एक दुईवटाले चाहिँ मानेर गर्नु पनि भएको छ, कहीँ चाहिँ बैङ्कको स्टाफ पनि कम हुने, सुरक्षाको हिसाबले पनि त्यो चाहिँ जोखिम हुने होइन, त्यस कारणले उहाँहरू मान्नु भएको छैन। र अब अहिले पछिल्लो अवधिमा चाहिँ यो आर्थिक वर्षमा चाहिँ बैङ्कहरू जस्तै मलाई आएर भनिसक्नुभयो ओडामा जान सक्दैनौँ, बैङ्कमै आउनेलाई हामी बरु उहाँलाई अगाडि राखेर होइन सबैभन्दा अगाडि राखेर गर्न सक्छौँ, तर उहाँलाई हामीले छुट्टै व्यवस्था गर्न सक्दैनौँ, हामी ओडामा जान सक्दैनौँ भन्नुभएको छ। त्यसलाई कसरी मिलाउने हामी कोसिस गर्दैछौँ।
1: हजुर, अब भीमेश्वर नगरपालिकामा रहेका विद्यालयहरू शैक्षिक अवस्था त्यसको बारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
0: नगरपालिकाभित्रको शिक्षा क्षेत्रलाई हामीले व्यवस्थित बनाउन खोजिरहेका छौँ। मेरो चाहिँ यो दोस्रो कार्यकाल भएको भएर पहिलो कार्यकालमा हामीले म 2074 सालमा निर्वाचित भइसके पछाडि पूर्व मेयर र हाम्रो टिमले चाहिँ शिक्षालाई अलिक बढी फोकस गरेर कार्यक्रम सञ्चालन गऱ्यौँ। हामीले बोर्डिङ जाने बच्चा र यो सरकारी विद्यालय पढ्ने बच्चाहरूलाई हिंताबोध नहोस् होइन, स्कुल जाने बच्चा चाहिँ एकदम जस्तो ड्रेस पनि लाएर जाने, टाई सुटहरू होइन, अब सरसफाइ नहुने भएको भएर सबैलाई एउटै एकरूपता कायम होस् भनेर एउटा ड्रेसमा एकरूपता गऱ्यौँ, ड्रेस कोड कायम गऱ्यौँ। त्यस पछाडि हामीले के अरे शिक्षकहरूलाई चाहिँ विभिन्न खालको त्यो विषयगत तालिमहरूको व्यवस्थापन गऱ्यौँ। त्यस पछाडि इङ्ग्लिस मिडियमबाट कक्षा सञ्चालन गर्ने भनेर जसले जहाँबाट सुरु गर्न सक्नुहुन्छ त्यहाँबाट सुरु गर्नका लागि यो इङ्ग्लिस मिडियमको बुकलाई चाहिँ 50% अनुदानको व्यवस्थापन गऱ्यौँ। त्यस पछाडि चाहिँ अब जहाँ जहाँ भौतिक संरचना चाहिँ बन्यो त्यो भौतिक संरचना बनेका ठाउँमा त्यहाँका आवश्यक फर्निचरहरूको व्यवस्थापनमा हामीले सहयोग गऱ्यौँ। र अब शैक्षिक सुधार कार्यक्रम भनेर चाहिँ हामीले विभिन्न चाहिँ खेलकुदका सामग्रीहरूदेखि लिएर त्यो चाहिँ विषयसँग सम्बन्धित चाहिँ यो हुन्छ सामग्रीहरू, जस्तै विज्ञानलाई चाहिने आवश्यक सामग्रीहरू, म्याथलाई चाहिने आवश्यक सामग्रीहरू, यी सामग्रीहरू उपलब्ध गरायौँ। विद्यालय स्तरमा चाहिँ यो शिक्षा क्वालिटीयुक्त शिक्षा चाहिँ बनाउनका लागि प्र बैठक चाहिँ हामीले मासिक बैठक बस्छौँ र प्रहरूसँग बसेर चाहिँ त्यो विद्यालयमा भएका समस्याहरू के छन् र अब त्यसलाई सुधार गर्न के गर्नुपर्छ भनेर महिनाको एकचोटि चाहिँ हामी छलफल गर्छौँ होइन, बैठक बस्छौँ, छलफल गर्छौँ र त्यसको व्यवस्थित योजनाहरू बनाउँछौँ, त्यसलाई कार्यान्वयन गर्नका लागि सम्बन्धित विद्यालयलाई निर्देशन गर्छौँ। त्यस पछाडि अब विद्यार्थीहरूलाई चाहिँ हामीले नेपाल सरकारले जुन खाजा खर्च दिएको छ त्यो खाजा खर्चमा महिनामा के अरे एकजना विद्यार्थी बराबर हामीले चाहिँ 10 रुपियाँ थप गरिदिएका छौँ, किनभने नेपाल सरकारले 15 रुपियाँ दिएको थियो पहिला, त्यस पछाडि अहिले 20 रुपियाँ गरेको छ, के अरे यहाँबाट हामीले 10 रुपियाँ थप गरेर विद्यार्थीहरूलाई खाजाको व्यवस्था गरेका छौँ। सेनिटरी प्याडको व्यवस्थापन गरेका छौँ र सेनिटरी प्याड डिस्पोज गर्नका लागि सबैभन्दा ठुलो समस्या भयो विद्यालयहरूलाई, सेनिटरी प्याड डिस्पोजको लागि हामीले मावि विद्यालयहरूमा चाहिँ मेसिनहरू पठाएका छौँ। त्यस पछाडि प्राइभेट बोर्डिङहरूमा चाहिँ हामीले स्थानीय सरकार भनेको के हो, यसलाई कसरी सञ्चालन गर्नुपर्छ भनेर विशेष खालको ओरिएन्टेसनहरू गरेका छौँ र हाम्रो स्थानीय चाहिँ पाठ्यक्रम तयार भएको छ। त्यो स्थानीय पाठ्यक्रमलाई अनिवार्य गरेका छौँ सबै विद्यालयहरूमा, लगायतका अरू शैक्षिक गतिविधिहरू, अब त्यो तालिम गोष्ठी, अरू शैक्षिक सुधारका कार्यक्रमहरू चाहिँ थुप्रै हाम्रा प्रत्येक आर्थिक वर्ष सञ्चालन हुन्छन्।
1: हजुर, शिक्षा सँगसँगै जोडिएर आउँछ स्वास्थ्य। स्वास्थ्य चाहिँ कतिको गुणस्तरीय पाउनु भएको छ नगरवासीहरूले?
0: हामीले भन्दा त अब सबै स्वास्थ्य संस्थाहरूमा, नगरपालिकाभित्रका चाहिँ स्वास्थ्य चौकीहरू होइन, हेल्प पोस्टहरू, त्यस पछाडि सहरी स्वास्थ्य केन्द्र, गाउँघर क्लिनिकहरू छ, यी सबैमा जनशक्तिहरू व्यवस्थापन गरेका छौँ। उपयुक्त जनस्वास्थ्यहरू त्यहाँ उपलब्ध गराएका छौँ। आवश्यक स्वास्थ्य सामग्रीहरू त्यहाँ उपलब्ध गराएका छौँ। नेपाल सरकारबाट पाउने, फ्रीमा पाउने औषधिहरू चाहिँ उपलब्ध गराएका छौँ। थप चाहिँ हामीले नगरपालिकाबाट स्वास्थ्य संस्थाहरूमा जाँच गर्न आउने जो महिलाहरू हुनुहुन्छ उहाँहरूका लागि निशुल्क सेनिटरी प्याडहरू उपलब्ध गराएका छौँ। त्यस पछाडि अब जुन महामारी रोगहरू आउँदा त्यसको विशेष व्यवस्थाहरू गरेका छौँ। त्यसैले अब हामीले भन्दा गुणस्तरीय नै स्वास्थ्य प्राप्त गर्नु भएको छ भन्ने लाग्छ र हामीले बेला बेला स्वास्थ्य शिविरहरू पनि सञ्चालन गर्छौँ। कहिले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षणमा हामीले शिविर सञ्चालन गर्छौँ। ओडाले, प्रत्येक ओडाले चाहिँ महिनै पछि चेक जाँच गर्छ। कहिले चाहिँ यो पाठेघरको मुखको क्यान्सरको चाहिँ शिविरहरू सञ्चालन गर्छौँ। कहिले आँखाको शिविरहरू सञ्चालन गरेका छौँ प्रत्येक ओडा ओडामा होइन, र कहिलेकाहीँ नगर स्तरमा, कहिलेकाहीँ जिल्ला स्तरमा पनि, कहिलेकाहीँ हामीसँग धुलीखेल हस्पिटल छ, त्यो हस्पिटलसँग सहकार्य गरेर त्यो हस्पिटलको आयोजनामा पनि हामीले शिविरहरू सञ्चालन गरेका छौँ। त्यसैले पनि पहिलाको तुलनामा अब एकदमै अहिले एकदम एडभान्स खालको स्वास्थ्य सेवा पाउनु भएको छ भनेर त हामी भन्न सक्दैनौँ, किनभने हाम्रो भूगोल, हाम्रो अवस्था, हाम्रो क्षमता, हाम्रो आर्थिक स्रोत, यी सबै कुराहरूले भर पर्दो रहेछ। पछिल्लो अवधिमा 2074 सालभन्दा पछाडि चाहिँ सहज र नागरिकहरूले चाहिँ अब सोचेको भन्दा राम्रो सेवा चाहिँ पाउनु भएको छ भनेर दावी गर्छौँ हामी।
1: हजुर, अब भीमेश्वर नगरपालिकाभित्रको यातायातको अवस्था, यो बाटोहरूको अवस्था चाहिँ कस्तो छ?
0: भीमेश्वर नगरपालिकाभित्रको सडकहरूको अवस्था चाहिँ अब हजुरहरू हिजो आउँदै गर्दा भीमेश्वर नगरपालिकामा यहाँलाई हार्दिक स्वागत छ भनेको जुन गेटबाट भित्र पसिने बित्तिकै रफ रोडहरू पाउनुभयो होला, त्यो हाइवे हो। त्यो सडककोलाई, सडकको मर्मत सम्हार गर्ने, त्यो सडकको निर्माण गर्ने काम चाहिँ सडक विभागभित्र पर्छ, हाम्रो नगरपालिकाको क्षेत्राधिकारभित्र होइन, क्षेत्र चाहिँ नगरपालिकाभित्र पर्छ तर अधिकार चाहिँ हामीसँग छैन, त्यसको बजेट हामीसँग आउँदैन। त्यो चाहिँ सडक विभागले नै निकालेको, केन्द्रीय सडक विभागले निकालेको ठेक्का प्रक्रियाबाट काम हुन्छ। त्यो ठेक्का प्रक्रिया निकाल्दा आजभन्दा बाह्र वर्ष अगाडिदेखि त्यो ठेक्का निक्लेर काममा त्यो कामको सुरुवात गरेको हो। तर ठेकदारले बदमासी गरेर काम गर्दैन, सडक भत्कायो, त्यस पछाडि छोड्यो, फेरि अलिकति बनायो, फेरि छोड्यो गरेर हामीलाई चाहिँ, मेरो यो 8 वर्ष पुरा भएर 9 वर्ष लाग्यो मैले यो स्थानीय तहमा नेतृत्व गरेको, यो पुरै समय चाहिँ त्यही सडकको कारणले गाली खाने कामभन्दा अरू भएको छैन। हाइवेको अवस्था त्यस्तो छ, पुरै चाहिँ होइन, कहीँ कहीँ ठाउँ ठाउँमा त्यो अवस्था छ। अब त्यसलाई यसपालि पनि ब्ल्याकलिस्टमा राख्ने कोसिस गऱ्यौँ हामीले। त्यस पछाडि अब अहिले पनि ठेकदार जेलमा छ, तर छोरा चाहिँले चाहिँ मुद्दा जितेपछि काम गर्छु भनेर आएछ, अलिअलि त्यहाँ काम गरे जस्तो पनि गर्दैछ। निगरानी गरेका छौँ, उसलाई खबरदारी गरेका छौँ, काम गर भनेका छौँ, तर उसले हामीले सोचे जस्तै काम अहिले पनि सुरु गरेको छैन, प्रयास गरिरहेका छौँ। र हाम्रा नगरपालिकाभित्रका 4-5 स्ट्राटेजिक सडकहरू छन्, ती स्ट्राटेजिक सडकहरूलाई हामीले चाहिँ बहुवर्षीय आयोजनामा राखेका छौँ। कतिपयको स्रोत सुनिश्चित भएको छ र आवश्यक ठाउँमा ढलान, यो पहाडी ठाउँ भएको भएर उकालो, ओह्रालो, भिरालोहरू छ, त्यस्तो ठाउँमा चाहिँ कहीँ बक्सोलिङ, कहीँ ढलान, कहीँ कालो पत्रे, कहीँ चाहिँ सोलिङ मात्रै, अनि कहीँ नाला बनाउने कामहरू भएको छ। समग्रमा भन्नुपर्दा अब यहाँ हिउँद बर्खा दुवै समयमा सामान्यतया गाडी चल्छ। र अरू कृषि सडकका सम्बन्धमा पनि किसानहरूले बढी उत्पादन गरेर बिक्री गर्ने एरियालाई हामीले चाहिँ फोकस गरेर 12 महिना गाडी चल्ने बनाएका छौँ। र अब त्यसलाई कालो पत्रे गर्ने प्रक्रियामा चाहिँ हामी छौँ, तर हाम्रा चाहिँ नगरपालिकाभित्र झनै यो 200 जति सडकहरू छन्, यी 200 सडकलाई बाह्रै महिना चल्ने बनाउन सक्यो भने नै ठुलो कुरा हो भने जस्तो चाहिँ हामीलाई फिल भएको छ। किनभने सडक भनेको चाहिँ बच्चा जन्माएर त्यसलाई हुर्काउने बढाउने काममा जति खर्च हुन्छ त्यस्तै रहेछ होइन। अहिले एक ठाउँमा बनायो, फेरि अर्को वर्ष अर्को ठाउँमा बनायो, हाम्रो जस्तो एकैचोटि चाहिँ करोड राखेर सट्टै चाहिँ ब्ल्याकटप गर्न पाएको भए त्यो सडकलाई सधैँभरि धेरै खर्च गर्नु पर्दैन थियो होला। तर हामी त के गर्छौँ भने यो वर्ष 25 लाख पर्यो भने अर्को वर्ष 30 लाख पर्छ, अर्को वर्ष 20 लाख पर्छ, अनि यो 20 लाख 25 लाख 30 लाखले काम गर्दा चाहिँ थोरै थोरै काम गर्नुपर्ने हाम्रा बाध्यताहरू छन्, जसले गर्दा यो आजभन्दा 2 वर्ष अगाडि काम गरेको सडक अहिले भत्किसकेका छ, फेरि त्यहाँ बजेट हाल्नुपर्ने स्थिति छ। त्यसले गर्दा एकदमै एडभान्स राम्रो होइन टलक्क टल्किनी बनाउन सकेको छैन, जति बने त्यो चाहिँ थोरै थोरै लगानीले गरेका कामहरू भएका छन्।
1: हामी कार्यक्रमको अन्तिम चरणमा पुगेका छौँ। रेडियो सुनेर बस्ने सम्पूर्ण आम उपभोक्ताहरू, यहाँको नागरिक, नगरपालिकाका नागरिकहरूलाई हजुरको केही सल्लाह सुझाव छ?
0: रेडियो मार्फत मैले जति पनि नगरपालिकाले निर्वाचित बडीको जिम्मेवारीमा बसेर काम गर्दै गर्दा गर्दै गर्दा जति काम भयो त्यसलाई सार्वजनिक गर्न पाउँदा धेरै खुसी लागेको छ। नागरिकहरूले रेडियोबाट पनि सुन्नुहुन्छ र प्रत्यक्ष आफ्नो वडामा भएका विकास निर्माणका काम नागरिकले महसुस पनि गर्नुभएको छ। म रेडियो मार्फत के अपेक्षा राख्दछु भने स्थानीय सरकारले गर्नुपर्ने विकास निर्माणका नियमित प्रक्रिया हो यो हुन्छ नै। अब यो विकास निर्माणका कामलाई चाहिँ कसरी दिगो बनाउने भन्ने कुरा चाहिँ हामी जनप्रतिनिधि, स्थानीय सरकार, सरकारवाला र सबैभन्दा बढी जिम्मेवार चाहिँ स्थानीय नागरिकहरू हुनुहुन्छ। त्यसैले आफ्नो टोल, बस्ती, आफ्नो ओडामा भएका जति पनि विकास निर्माणका काम छन्, सडक, खाने पानी, सिँचाइ, बत्ती, स्वास्थ्य चौकी, विद्यालय, त्यहाँ बनेका पुल, पुलेसा, यी सबै विकास निर्माणका काम भनेको नागरिकका लागि गरिएको हो र त्यसको उपभोग गर्ने जिम्मेवार व्यक्ति पनि नागरिक नै हुनुहुन्छ। त्यसैले त्यसलाई दिगो बनाउने, त्यसको व्यवस्थापन गर्ने र त्यसबाट जति सक्दो धेरै फाइदा लिने काममा चाहिँ नागरिकले अलिक बढी चासो दिनुभयो भने राम्रो हुन्थ्यो। विकासलाई चाहिँ नगरपालिकाको विकास हो, यो आयोजना ओडाको हो, यो ओडा अध्यक्षले गरेको, यो चाहिँ नगरपालिकाले गरेको भन्दा पनि यो हाम्रो चाहिँ अधिकार हो, हाम्रो अधिकार भएर हामीले पायौँ र यसलाई चाहिँ 12 महिना अथवा जति सक्दो लामो टिकाउने हामीले बनाउन पाए हुन्थ्यो भन्ने सोचेर त्यसको संरक्षण गरिदिनु भयो भने, त्यसको सही व्यवस्थापन गरिदिनु भयो भने राज्यको पैसा पनि अनावश्यक ठाउँमा खर्च हुँदैन थियो कि भन्ने लाग्छ। त्यसैले म आम नागरिकलाई के भन्न चाहन्छु भने तपाईँको टोलमा बनेको सडक तपाईँको लागि हो, त्यो सडकमा कतै अलिकति भत्क्यो, कति खाल्डो पर्यो, पानी जम्यो भने तपाईँलाई 2 कोदाला खन्दा त्यो पानीलाई निकास दिन सकिन्छ। तर त्यही खाल्डो पुरा गर्न नगरपालिका ओडा कुरेर बस्नुभयो भने प्रक्रियामा गएर त्यो काम गर्दाखेरि झनै झनै तपाईँको 6 महिना वर्ष दिन लाग्छ। त्यो 6 महिना वर्ष दिनभित्र त्यहाँ ठुलो पोखरी बनिसक्छ, ठुलो कान्लो भत्केर गइसक्छ, त्यसकारण त्यसलाई चाहिँ अर्को राज्यको पैसा खर्च गर्नुपर्छ। त्यसैले नागरिकको जिम्मेवार त्यहाँनिर हो, एउटा चाहिँ 2 कोदालो खनेर नाला बनाइदिने नागरिकको जिम्मेवारी, त्यो सानो खाल्डो छ भने त्यसलाई 2 ढुङ्गा 1 कोदालो माटो हालेर पुरिदिने नागरिकको जिम्मेवारी हो। उपभोक्ता समितिले सही काम गरेको छ कि छैन खबरदार गर्ने, निगरानी गर्ने र उसलाई काम गर्न सहयोग गर्ने, ठेकदारलाई चाहिँ त्यसै गरी खबरदारी गर्ने, उसलाई सहयोग गर्ने र काम गर्ने वातावरण बनाउने, गलत गर्यो भने खबरदारी गर्ने र सम्बन्धित निकायसम्मलाई सूचना दिने काम चाहिँ नागरिकको हो भन्ने मेरो बुझाइ छ। त्यसैले त्यो सडकको क्षेत्रमा होस्, अरू सबै विकास निर्माणका, कृषि, पशु, शिक्षा, स्वास्थ्य, यावत विकासका क्षेत्रमा चाहिँ नागरिकहरू सचेत भएर त्यहाँ चाहिँ जाग्नुभयो भने त्यो विकासले दिगो विकास हुन्छ र त्यो नागरिकको हुन्छ। त्यसले विकास र नागरिक चाहिँ जोडिनुपर्छ। अहिले चाहिँ यो आयोजना जुनसुकै आयोजना गयो त्यो वडा अध्यक्षको हुन्छ, वडा सदस्यको हुन्छ, मेयर उपमेयरको हुन्छ, त्यो होइन, त्यो त नागरिकको हो, नागरिकको हो, नागरिकले त्यसलाई अपनत्व ग्रहण गर्नुपर्छ भन्ने चाहिँ मेरो मान्यता हो। र आम नागरिकहरूलाई यो स्थानीय सरकारले गरेको होस्, प्रदेश सरकारले अथवा सङ्घीय सरकारले, जुनसुकै सरकारले गरेको विकास निर्माणको कामलाई अपनत्व ग्रहण गर्दै त्यसको व्यवस्थापन, सही व्यवस्थापन गर्नका लागि नागरिकहरू सचेत हुनुहुन्छ नै, पोजिटिभली सचेत भएर त्यसको उपभोग गर्नुभयो भने सबैभन्दा राम्रो हुन्छ भन्ने लाग्छ। र अर्को चाहिँ जति पनि कमी कमजोरीहरू होलान्, हामीले पनि काम गर्दै गर्दा हामी एकदमै 100% एक्सिलेन्ट त छैनौँ, काम गर्दै सिक्दै काम गरेको हो हामीले पनि, हामीले कति कमी कमजोरी गरेका छौँ भने त्यो नियतवश होइन भनेर बुझिदिनुपर्छ। यदि कसैले नियतवश गरेको हो भने त्यसलाई खबरदारी गर्नु पर्यो, नियतवश नगरेको काम कमी कमजोरीलाई चाहिँ सल्लाह सुझाव दिनु पर्यो। र स्थानीय सरकार चुन्ने अधिकार पनि नागरिकसँग छ, त्यही अनुसार उहाँहरूले चुनेर भोट गरेर हामी यहाँ छौँ, होइन, भोलि हामी पनि त्यो ठाउँमा पुग्छौँ, हामीले अरू मान्छेलाई चुनेर पठाउनु पर्छ। त्यस कारण चाहिँ नागरिकहरू भनेको सर्वेसर्वा हो, गलतलाई गलत हो भन्नु पर्यो, खबरदारी गर्नु पर्यो, सचेत गराउनु पर्यो र सही बाटो हिँड्नका लागि सकारात्मक सल्लाह र सहयोग गर्नु पर्यो। र हामी जनप्रतिनिधि, हामी चाहिँ गोठाला हौँ, त्यसैले हामीलाई सही बाटो हिँडेनौँ, हामीले ट्र्याक आउट गऱ्यौँ भने चाहिँ खबरदारी गर्दै हामीलाई सही बाटो हिँडाउनको लागि गर्नको लागि म देशभरिका नागरिकहरूलाई अपिल गर्दछु।
1: हामीलाई समय उपलब्ध गराएर यति धेरै भीमेश्वर नगरपालिकाका कार्यहरूका बारेमा जानकारी गराउनु भयो। कार्यक्रम हाम्रो चासो अनि रेडियो नेपालकै तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
0: मैले पनि आफ्नो जिम्मेवारीमा रहेर काम गर्दै गर्दा यो 8 वर्षको अवधिमा जति यो सार्वजनिक पद धारण गरेर काम गरे, यो अवधिमा गरेका कामहरू चाहिँ संक्षिप्तमा आम नागरिक समक्ष सार्वजनिक गर्ने एउटा राम्रो अवसर दिनुभयो, त्यसका लागि म रेडियो नेपाल लगायत तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु।
2: भर्खरै हामीले यहाँहरू समक्ष राख्यौं भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतसँग गरिएको कुराकानी। स्वस्थ, सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन, कानून र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नु पर्छ कि अधिकार कानूनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हक अधिकार र संरक्षणका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरू माझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। हवस् त, अब आजको लागि उपभोक्ता हक र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्र सुलोचना बज्राचार्य सहित रिता तिमल सिन्हा बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

0: भन्छु नि
1: लजाऊ सबैजना जाऊ है
0: लजाऊ जाऊ रमाइलो गर्नु पर्छ है आज
2: यो परमेश्वर तिमी भने सबै खुशी भएर मानो अहिले रोप्न हाल्दा
3: भाइसाक माइना गयो जेठनी त्यस्तै भयो।

भ्याउँदाखेरि भेट भइहाल्यो फेरि बस्छु आज तुम्केर भिन गए पनि रात जाने छैन बस्छु आज तुम्केरा।

घर छेउ चटर पटर पूर्व जाने मटर कटाई हाल्यो दा भन्ने भल्छेउ सुस्तै सुस्तै नबुझ्ने म उस्तै कटाई हाल्यो दा भन्ने मेरे मन जस्तो तिम्रो भएको भए हुन्थ्यो छोरा बा भन्ने वीर व्यथा भुल्ने हातमा समय डुल्ने हुन्थ्यो छोरा बा भन्ने।

Pulgasera lau ni soy embargo.

0: सुनायौँ असारी गीत राजेश ढकाल र सरू गौतमको स्वरमा. राजेश ढकालको रचना रहेको थियो भने सङ्गीत विष्णु तामाङको. अब सुनाउँदैछौँ यो अर्को असारी गीत सुशीला लामा र रामेश्वर भण्डारीको स्वरमा. राजकुमार खनालको रचना रहेको छ भने नारायण दङ्गालको सङ्गीत. यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ. सूचना र सन्देशहरूपछि ठिक 12 बजे समाचार प्रसारण हुनेछ. समाचारपछि के तिमी मेरो साथी बन्छौ कार्यक्रम सुन्न सक्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल.
1: मान्छे मनी राम्रै मान्छेलाई दिउँ माया आशेर, मन परेको मान्छे भेट.

आकाशमा बादल लाग्न थाले पछि मनमा पर्छ झन पिर, आजको रूपै आइनौ भने तिमी मनमा पर्छ झन पिर। कहिले खेतमा धाउँछु गोरु लिएर आउँछु भने तिम्रै गाउँतिर, भनेको मैले बुझ्ने होइन कहिले।

थिएन खुसी लाग्यो यो वर्ष देख्न पाइयो अब त के चाहियो खुसी लाग्यो यो वर्ष यसपालिको मेला भेट भएको बेला मनमा भाछ धन हर्ष

मैले पानी पल्ने गरे गुरु गर्ने खेती लाउने बेलामा तिमीसँगै भए यो मन खुसी हुन्छ खेती लाउने बेलामा बिरातीको भान्से मन परेको मान्छे गाउँ घरको मेलामा नक्कलीको मन

0: लौनो डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको बन्द सत्र आज हुँदैछ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुने र त्यसपछि प्रतिवेदनमाथि छलफल हुने, त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफलको सम्भावित कार्यसूची रहेको जनाइएको छ। महामन्त्री कविन्द्र बुर्ला कोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुने र त्यसपछि पार्टीका सहमहामन्त्रीको विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइनेछ। बन्द सत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश तथा छलफल र अनुमोदन गरिने र पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ। सो पश्चात निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यसूची रहेको छ। अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवा सभाको खाँदबारी नगरपालिका र सभा पोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन्। पहिरोले सभा पोखरी एक, धुपुमा धनबहादुर विश्वकर्माका चारजनाको परिवार र शान्तिराम पोखरेलका चारजनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरोको जोखिमकै कारण खाँदबारी नगरपालिका छ खानी डाँडामा यारबहादुर तामाङका छजनाको परिवार पनि स्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। उहाँका अनुसार पहिरोले विश्वकर्माको दुई

पनि बराबरीमा रोकेको छ। आज बिहान अमेरिकामा भएको खेलमा के भर्डेले उरुग्वेलाई 2-2 गोलको बराबरीमा रोकेको हो। खेलको 21 मिनटमा पहिलो गोल गरेर के भर्डेले सुरुवाती अग्रता कायम गरेको थियो। यद्यपि पहिलो हाफमै उरुग्वेले गोल फर्काएर इन्जुरी समयमा थप 1 गोल गरी 2-1 अग्रता बनाएको थियो, तर कडा टक्कर दिएको के भर्डेले 61 मिनटमा दोस्रो गोल गरेर खेल बराबरी बनायो। के भर्डेले अब साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै गैराती भएको खेलमा स्पेनले साउदी अरेबियालाई 4-0 गोल अन्तरले पराजित गरेको छ। बेल्जियम र इरान बीचको खेल भने गोल रहित बराबरीमा सकियो। आज बिहान भएको खेलमा इजिप्टले न्युजिल्यान्डलाई 3-1 गोल अन्तरले पराजित गरेको छ। रेडियो नेपालबाट मध्याह बाह्र बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 1 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार नमस्कार, अनि हार्दिक स्वागत छ। आज पनि हामी यही समय स्टेसनमा यो सोमबारको बसाइमा करिब करिब 45 मिनटसँग यहाँहरूसँग रहनेछौँ। आज पनि सदा झैँ यहाँहरू माझमा हामी दुईजना उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी अनि म विद्या चौधरी। हजुर, यहाँहरू यो कार्यक्रम रेडियो नेपालका 60 प्रादेशिक प्रसारण केन्द्रहरूबाट सुन्दै हुनुहुन्छ। त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम के तिमी मेरो साथी भन्छौ सुन्दै हुनुहुन्छ। सदाजी, आज पनि हामी 4 गीतको साथमा उपस्थित भइसकेका छौँ। 01-42-11-21-37 लाइन पनि खुल्ला गरिसकेका छौँ। हिजोको दिनमा चाहिँ रुक्मिनी पोखरेलले कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्थ्यो भने आज म यहाँहरूको साथमा विद्या चौधरी उपस्थित भएकी छु। जहाँ जस्तो सुकै अवस्थामा हुनुहुन्छ, स्वस्थ अनि व्यस्त रहनुहोला। सकारात्मक सोचको साथमा आफ्नो कामलाई एकदमै निरन्तरता दिनुहोला भन्न चाहन्छौँ। र ज जसको घरमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरू, बालबालिकाहरू हुनुहुन्छ, उहाँहरूको एकदमै ख्याल गर्नुहोला र आफ्नो घरको फोहोरको व्यवस्थापन आफै गर्न आग्रह गर्न चाहन्छौँ। र सँगसँगै चाहिँ एकदमै मजाले ट्राफिक नियमको पनि पालना गर्न अनुरोध गर्न चाहन्छौँ। गर्मी छ, तराईमा चाहिँ एकदमै यति बेला चाहिँ गर्मी छ, होइन? यहाँहरूले चाहिँ दिउँसो गर्ने काम चाहिँ बिहान र बेलुका गर्नुहोला। आफ्नो स्वास्थ्यको एकदमै ख्याल गर्नुहोला। प्रशस्त मात्रामा पानी पिउनुहोला, एकदमै स्वच्छ पानी पिउनुहोला। अझ मिल्छ भने उमालेर चिसो गरेको पानी चाहिँ एकदमै धेरैभन्दा धेरै पिउन आग्रह गर्न चाहन्छौँ। जतिजना विद्यार्थी शिक्षकहरू हुनुहुन्छ, होइन, यो गर्मीमा तराईमा अहिले होइन स्कुल खुलिरहेको छ, बिदा पनि कतै दिनुभएको छ कतै दिनुभएको छैन, होइन, टिनले छाएको टहरामा बसेर पढ्ने जतिजना पढाउने शिक्षक विद्यार्थीहरू हुनुहुन्छ, उहाँलाई एकदमै सुरक्षित भएर चाहिँ पढ्न र पढाउन आग्रह गर्न चाहन्छौँ। र यहाँहरू जतिजना यो कार्यक्रम सुन्नुभएको छ, कार्यक्रमको नियमहरू थाहा पाइसक्नु भएको छ, जतिजना नयाँ हुनुहुन्छ सुन्दै हुनुहुन्छ हामीलाई भने, यहाँहरू यो कार्यक्रममा सहभागिता जनाइसकेपछि आफू चाहिँ आफूले साथीप्रतिको भावना भन्नुपर्ने हुन्छ। कस्तो साथी बन्नुपर्छ मात्रै होइन, हामी चाहिँ साथी कस्तो बन्नुपर्छ र साथीको लागि चाहिँ हामी के गर्न सक्छौँ, होइन, साथीले हाम्रो लागि मात्रै गर्ने होइन तर हामी चाहिँ साथीको लागि के गर्नुपर्छ त्यो कुरा पनि ध्यान दिनुपर्छ। कतिजना चाहिँ हाई हेलो बाईवाला साथी हुनुहुन्छ, त्यस्तो साथीहरू हुनुहुन्छ भने लामो समयसम्मको लागि होइन, आफू रहन्जेलसम्मको लागि साथी बनिदिन आग्रह गर्न चाहन्छौँ, होइन। कहिलेकाहीँ साथीहरूसँग झगडा हुन्छ, केही कुरा मिल्दैन, तर ती कुराहरूलाई चाहिँ जहाँको तहीँ राखेर चाहिँ आफ्नो साथीको सम्बन्ध जुन छ, होइन, त्यो चाहिँ निरन्तरता दिनुपर्छ। झगडा हुन्छ, होइन, हामी अब केही कुरा चित्त बुझेको छैन भने भन्न सक्ने र सुन्न सक्ने क्षमता चाहिँ हुनुपर्छ। यति गऱ्यो भने हाम्रो मित्रता, हाम्रो सम्बन्ध चाहिँ कहिले पनि बिग्रिँदैन। जतिजना साथीहरूसँग रिसाउनु भएको छ, बोल्नु भएको छैन भने कृपया नरिसाइदिनु।

किन हुन पनि आग्रह गर्न चाहन्छौँ र धेरै जसो यस कार्यक्रममा बाट चाहिँ साथी बनेका साथीहरू हुनुहुन्छ, गुनासो के गर्नुहुन्छ भने जथाभावी म्यासेज गर्नुहुन्छ, मिस कल गर्नुहुन्छ, फोन गरिसकेपछि को बोल्नुभएको, किन यसरी फोन गर्नुभएको भनेर भन्नुहुन्छ, भनेर गुनासो गर्नुहुन्छ। कृपया त्यस्तो चाहिँ नगरिदिनुहोला होइन, धेरै पटक म्यासेज होइन, जथाभावी म्यासेज लेख्ने अनि जथाभावी फोन गर्ने मिस कल गर्ने साथीहरू भयो भने त कस्तो आफैलाई रिस उठ्छ कि, इरिटेट लाग्ने काम चाहिँ नगरिदिनुहोला भन्दै ढिला नगरिकन कार्यक्रमको सुरुवात गरिहाल्छौँ गीतबाट। एकदमै मलाई चाहिँ यो गीत एकदमै मनपर्छ, यहाँहरूलाई पनि पक्कै पनि मनपर्छ होला, यो गीत सुनेर नाच्नु होला मजासँग भन्दै कार्यक्रमको सुरुवात गर्दैछौँ। टेक बिसी समीक्षा अधिकारीको स्वरमा रहेको यो गीत राख्दैछ भने गीत रचना अनि सङ्गीत रहेको छ ऋषि खड्काको, त्यसपछि सुने एक ब्यालेसी घर साथ 21 र 7 36 को लाइन खुला गरिसकेका छौँ, यहाँहरूसँग प्रत्यक्ष कुराकानी गर्न आउने नै छौँ।

हजुर, गीतपछि फेरि पनि स्वागत छ कार्यक्रम के तिमी मेरो साथी भन्छौ सुनेर बस्नु नै सम्पूर्ण सम्पूर्ण मित्रहरूमा। साथी साथी यो शब्द आफैमा एउटा सुन्दर सम्बन्ध हो भनिन्छ नि, रगतको नाता भन्दा पनि कतिपय अवस्थामा मित्रताको नाता बलियो हुन्छ। जीवनका कैयौँ मोडमा जब सबैले साथ छोड्छन् तब एक असल साथीको काँधमा टाउको राखेर रुन पाउनु नै सायद सबैभन्दा ठुलो भाग्य हो। साथी भनेको उज्यालोमा चम्कने तारा मात्र होइन, अन्धकारमा हात समातेर बाटो देखाउने दियो पनि हो। त्यसैले आफ्नो जीवनमा त्यस्तो कोही साथी छन् भने आज उसलाई भन्नुहोस् मलाई तिम्रो साथको कति अर्थ छ भनेर, किनकि समय र सम्बन्ध दुवै निकै अनमोल हुन्छ नि। भन्दै कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार। हेलो नमस्कार हजुर। नमस्कार, कहाँ बाटोको बोल्दै हुनुहुन्छ? के छ टेकेन्द्रजी सुर्खेतको हालखबर? कुन ठाउँ ठ्याक्कै? अरू सब ठिकठाक सन्चै हुनुहुन्छ? हाम्रो पनि एकदम ठिकठाक छ, गर्मी छ हौ यता त, के गर्ने होला। सुर्खेतमा त एकदमै धेरै आँपहरू पाउँछ नि, अहिले आँपको सिजन।

0: नेता पार्टी भनेपछि शासन कस्तो हुनुपर्छ भन्ने त्यो आफ्नो आफ्नो भर पर्छ, तर चाहिँ धनको घमण्ड नगर्ने, रुखको घमण्ड नगर्ने, जातपातको भेदभाव कुनै पनि नगर्ने त्यस्तो साथीले चाहिँ मलाई चाहिँ आउन सक्नुहुन्छ, मेरो सम्पर्क मलाई गरेर आउन सक्नुहुन्छ। सम्पर्क नम्बर रहेको छ 98582 259 98582 259 एनसिलको छ भने एनसिलको 97054 88 259 97054 88 259 यो नम्बर रहेको छ। फेरि एनसिलको लागि फेरि भन्यो भने 98582 259 98582 259 सम्पर्क गरेर जस्तो सुकै एक जस्तो सुकै साथी आउन सक्नुहुन्छ, तर आज है भोलि भाइ भन्ने साथी नआइदिनु होला भन्न चाहन्छु। धन्यवाद
1: भाइ। टेकेन्द्रजी हुनुहुन्थ्यो सुर्खेतबाट, कन्ट्याक्ट नम्बर पनि छोडिसक्नु भएको छ 98582 259 फोन गरेर उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ, साथी भन्न सक्नुहुनेछ भन्दै फेरि अर्को श्रोता साथीलाई लिन्छौँ। हामी कहाँबाट हुनुहुन्छ? हेलो नमस्कार।
2: हेलो गुड मर्निङ। नमस्ते नमस्कार विद्या सिस्टर।
1: नमस्ते नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: म प्रदीप बान्ता उदयपुरबाट।
1: उदयपुरबाट प्रदीप जी, के छ नि हालखबर? अहिले उदयपुरमै हुनुहुन्छ?
2: हजुर, म उदयपुर पुगिरहेछु हिजो भर्खर मात्र।
1: अनि के छ अरू हालखबर?
2: हालखबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। अब त्यही हो, अब अहिलेको समय गर्मीको मौसम, तैपनि आज शीतल शीतल छ, पानी परेर बेलुकीतिर ठुलो पानी पर्यो, अहिले शीतल छ।
1: तर हाम्रोतिर नि राति चाहिँ पानी परेको थियो र पनि गर्मी नै छ, के गर्ने होला? यही यस्तो छ, तराईतिरको हालत के होला भन्ने भइरहेछ क्या।
2: हजुर, काठमाडौँ भ्यालीमा अब राति पानी परे पनि दिनमा घाम लागेको हुन्छ, त्यही भएर पनि गर्मी।
1: प्रदीपजी, अनि यहाँ चाहिँ नियमित जीवस आउनुहुन्छ, खुसी लाग्छ होइन? अनि कति यो कार्यक्रमबाट चाहिँ साथीहरू बनाउनु भएको छ नि?
2: साथीहरू मेरो थुप्रै हुनुहुन्छ, अब पूर्वदेखि लिएर पश्चिमसम्मको साथीहरू हुनुहुन्छ होइन, सबैतिरको साथी हुनुहुन्छ। अनि अडिट पनि रहनुहुन्छ क्या, रेडियो नेपालदेखि आउने साथीहरू अडिट रहनुहुन्छ, त्यही खुसी लाग्छ मलाई।
1: त्यस्तो साथी पाउन त एकदमै गाह्रो छ नि फेरि है अहिलेको समयमा। प्रायः जस्तो चाहिँ हाई हेलो बाई वाला साथीहरू हुनुहुन्छ के।
2: हजुर हो नि,
1: म पनि मेरो साथी, मेरो जति नयाँ साथीहरू हुनुहुन्छ होइन, हाई हेलो बाई गर्ने हो भने चाहिँ अहिले नै छुट्यौँ है भनिदिन्छु के, कस्तो होला के भनेर भन्नुहुन्छ कि उहाँहरूले चाहिँ।
2: हजुर
1: होइन, व्यस्त भइन्छ आफ्नो ठाउँमा छ, तर साथी भइसकेपछि लामो समयसम्म होस् न होइन।
2: हजुर एकदम।
1: प्रदीप जी, ल अब साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौँ।
2: हस् हुन्छ, अब साथीको भावना, साथीसम्म भावना चाहिँ को कुरा चाहिँ नगरौँ होइन, अब जो असल हुनु पर्यो होइन, अब आफू सक्षम रह्यो भने साथीहरू पनि एकदम सक्षम नै रहनुहुन्छ भन्ने जहाँसम्म मलाई लाग्छ, अनि साथीहरू एकदम ज्ञानी बुझ्ने असल हुनुहुन्छ, त्यही खुसी लाग्छ मलाई।
1: कस्तो भनेपछि मौनतामा पनि भाषा बुझ्ने हुनु पर्यो होइन?
2: हजुर एकदमै एकदमै। हुन्छ, म कन्ट्याक्ट नम्बर छोड्छु ल।
1: हुन्छ
2: हस्, मेरो कन्ट्याक्ट नम्बर रहेको छ 98549 17 65 84 98549 17 65 84 साथी बन्न सक्नुहुन्छ। म चाहिँ अब सबैलाई थाहा छ होइन, म विवाहित मान्छे हो, विवाहित अविवाहित जस्तै सुकै पनि साथीहरू आउन सक्नुहुन्छ भन्दै तपाईँको बसाइबाट छुटेँ ल।
1: बाबाई प्रदीप बान्तवा हुनुहुन्थ्यो उदयपुरबाट। फेरि हामी अर्को साथीलाई स्वागत गर्छौँ। हेलो नमस्कार।
3: हेलो नमस्कार दिदी।
1: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
3: म पोखराबाट अर्जुन छेत्री।
1: पोखराबाट अर्जुन छेत्री, अर्जुनजी
3: हजुर
1: एकदमै ब्युटिफुल ठाउँबाट आउनुभयो नि।
3: अब बसिराखेकोलाई त अब अरू नै सर राम्रो लाग्छ।
1: पोखरा भन्ने बित्तिकै होइन, मन नपर्ने सायद पोखरा मन नपराउने मान्छेहरू कमै हुनुहुन्छ होला है।
3: हजुर, अब यताको मौसम फेरि त्यति जाडो, त्यति गर्मीमा पनि त्यति गर्मी

0: परेन हिमालहरू ढकमक्क
1: पोखरा मलाई चाहिँ एउटा के कुरा महसुस भएको छ भने पोखरा गयो भने जुनसुकै समयमा नि पानी पर्छ, छाता चाहिँ अनिवार्य साथमा हुनुपर्छ, अरू होस् नहोस् छाता चाहिँ हुनु पर्यो।
0: यो बैशाखबाट असोजसम्म त होस्
1: जतिखेर नि पानी पर्छ है,
0: कुन बेला पर्छ थाहा हुन्न, कहिले कहिले पानी पनि छाताले धान्नै नसक्ने हुन्छ, अहिले त प्लास्टिकको ऱ्याङ्कुटा आएको छ,
1: एकदमै सजिलो पनि छ नि बोक्न, सानो छैन, सानो पकेटमा नि अटाउँछ कि त्यो,
0: सानोमा अटाउँछ, साइड ब्यागमा ट्याक्क अट्यो।
1: हामी छिटै नै पोखरा आउँदैछौँ है, मजाले घुमाउनु पर्छ। अनि अर्जुनजी अरू के गर्नुहुन्छ यहाँले?
0: म चाहिँ यसो के अरे बाँसुरीहरू सिकाउने बजाउँछु।
1: कस्तो खुसी लाग्यो। ल अब साथी प्रतिको भावना छोड्नुहोस् र छुटिनेछौँ हामी।
0: साथी प्रतिको अब गीत सङ्गीतलाई माया गर्ने होइन, अब गीत सङ्गीतलाई माया गर्ने, लोकबाजाहरूलाई माया गर्ने, अनि अर्को कुरोहरू अब जस्तो पनि आउन सक्नुहुन्छ, सबैले भनिराखेकै कुरा हो, अब नराम्रो नियत भएको नआइदिनु होला, त्यही नै हो अब अरू त।
1: अनि यहाँलाई सम्पर्क गर्नु पर्यो भने चाहिँ कहाँ कसरी सम्पर्क गर्ने होला नि?
0: मेरो नम्बर छ, नम्बर टिप्नु नि, 98251 87801 मेरो यो नम्बर रहेको छ एनसिएलको, 98251 87807801 87801 अगाडि 98251 टिप्नु भयो होला।
1: यसमा फोन गरे भने मजाले फोन उठ्छ र साथी बनाउन सकिन्छ होइन?
0: हजुर, अहिले त मैले एनटिसीबाट गरेको छु, कसैले फोन हान्नु भयो भने अहिले त लागेको छैन होला,
1: एकदमै
0: डिस्कनेक्ट हुने बित्तिकै लाग्छ। एनटिसीको म उतै पर्सनलमा दिन्छु, अब दुई कुरा एउटै हो, जहाँ गएर मलाई नै।
1: ल हुन्छ हस् अर्जुनजी, नमस्कार। अर्जुन छेत्री हुनुहुन्थ्यो पोखराबाट, 98251 87801 नम्बर दिइसक्नु भएको छ यहाँले पनि। अर्जुनजीलाई मजाले साथी बनाउन सक्नुहुनेछ भन्दै अब भने एकजना साथीसँग कुराकानी गर्नेछौँ, त्यसपछि गीत सङ्गीततर्फ लाग्नेछौँ। कहाँबाट हुनुहुन्छ? हेलो नमस्कार।
2: हेलो हजुर, टिसा नमस्कार।
1: नमस्कार नमस्कार हजुर, स्वागत छ यहाँलाई कार्यक्रम के दिन मेरो साथी भन्छौँ।
2: हुन्छ, धन्यवाद हजुरलाई। सिस्टर
1: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर म बोल्दैछु भोजपुरबाट, शर्मिला चोखाङ।
1: भोजपुरबाट शर्मिला
2: चोखाङ।
1: शर्मिला के भन्नुभयो?
2: शर्मिला चोखाङ।
1: चोखाङ
2: हजुर,
1: के छ नि शर्मिलाजी भोजपुरको हालखबर?
2: हजुर भोजपुरतिर सबै ठिकै छ, राम्रै छ सिस्टर।
1: कतिको घुमाइ भइरहेको छ नि भोजपुरतिर?
2: हजुर
1: भोजपुरमा टन्नै घुम्ने ठाउँहरू छ नि त।
2: हजुर छ, तर त्यति घुम्नु आज भोलि अलिक फुर्सद छैन भन्नुपर्छ सिस्टर।
1: अब त हामी होइन, अब खेततिर व्यस्त हुन्छौँ, खेतबारीतिर। बारी भन्ने बित्तिकै के के रोप्नु भएको छ नि आज भोलि?
2: हजुर यतिखेर अब हामी मसे छर्नु धमाधम छ भन्नुपर्छ सिस्टर, मकै दोहोऱ्याउँदैछौँ, दोहोऱ्याउनेले गोड्नेको गोड्दैछ,
1: त्यसरी नै चलिरहेको छ है। कस्तो राम्रो नि शर्मिलाजी लाउनु भयो, अनि साथी चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ यहाँलाई?
2: हजुर साथी चाहिँ म यस्तो उस्तो केही भन्दिनँ सिस्टर, सबै खाले साथीहरू मनपर्छ भन्नुपर्छ
1: अब यस्तो खाले साथी मनपर्छ भन्यो भने त सबै त्यस्तो साथीहरू त बन्न पनि सक्नुहुन्न नि त होइन?
2: हजुर होइन, सबै खाले नै अब यस्तो उस्तो भनिराख्छु न सिस्टर, पहिले पुरानो साथीहरू नि मेरो दुई चारजना हुनुहुन्छ, पहिले पहिलेको साथीहरू अनि त्यस्तै हुनुहुन्छ होला जस्तो लाग्छ नि मेरो सोचमा चाहिँ।
1: एकदमै ल हुन्छ, अब भने कन्ट्याक्ट नम्बर छोड्नुहोस् र छुट्टिनेछौँ।
2: हुन्छ है, मेरो कन्ट्याक्ट नम्बर चाहिँ 98141 90 85 30 98141 90 85 30 बच्चादेखि लिएर वृद्धसम्मै मलाई साथी बनाउनु सक्नुहुनेछ भन्दै नमस्ते, बाई बाई सिस्टर।
1: बा बाई। शर्मिला चोखाङ हुनुहुन्थ्यो भोजपुरबाट, अब भने हामी गीत सङ्गीततर्फ लाग्दैछौँ। साथी कस्तो हुनुपर्छ भनेपछि मौनताको पनि भाषा बुझिदिने असल साथीले तपाईँको शब्द मात्रै सुन्दैन होइन, तपाईँको मौनता र आँखामा लुकेका भावनाहरू पनि सजिलै पढ्न सक्छन्। जहाँ शब्दहरूको खाँचो पर्दैन त्यहीँ साँचो मित्र पाइन्छ, हुनुहुन्छ, भेटिन्छन् होइन, तर आफू पनि साथीको लागि कति चाहिँ राम्रो छु होइन, के गर्न सकेको छु त साथीको लागि भन्नेतिर पनि लाग्नुपर्छ। र हामी यही गर्न आग्रह गर्न चाहन्छौँ होइन, कोही कसैसँग आफ्नो साथीहरूसँग केही कुरामा मन दुखाउनु भएको छ, नबोलिकन बसिदिनु भएको छ भने कृपया त्यस्तो नगरिदिनु होला, किनकि हाम्रो लामो समयसँग बनेको त्यो सम्बन्ध चाहिँ एउटा सानो कुराले चाहिँ हाम्रो मित्रता सकिन्छ, सम्बन्ध सकिन्छ। त्यस कारण के कुरा मनमा लागेको छ मजाले क्लियर भएर चाहिँ टाइम निकालेर कुरा गर्न सक्नुहुनेछ। चिया मन पराउने साथीहरू चाहिँ चिया गफमा चाहिँ ती कुराहरू राख्न सक्नुहुन्छ होइन, थोरै समय निकालेर आफ्नो साथीलाई चाहिँ दिनुहोस्। हाम्रो देवकी दिदी चाहिँ यी कुराहरू सुनेर मजाले खुसी भएर चाहिँ स्माइल दिइरहनु भएको छ है। अब चाहिँ गीत बजाउनु पर्छ भनेर भन्दै हुनुहुन्छ। अब राख्दैछौँ मेलिना राई र अनिल पुन मगरको स्वर मारेको गीत राख्दैछौँ भने सचिन बैरागीको गीत रचना रहेको छ, अनिल पुन मगरको सङ्गीत रहेको छ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। त्यसपछि फेरि पनि हामी यहाँसँग प्रत्यक्ष जोडिन आउने नै छौँ। रेडियो छोडेर कतै नजानु होला।

0: झण्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोस छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
3: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं
4: नागरिक लगानी कोष
1: सुशासन प्रवर्धनमा आम नागरिकसँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ
5: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ
1: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ
5: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य
6: सूचना सन्देशपछि फेरि पनि स्वागत छ कार्यक्रम के तिमी मेरो साथी भन्छौ सुनेर बस्नु नै सम्पूर्ण श्रोता मित्रमा भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 FM 103 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत त्यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम के तिमी मेरो साथी भन्छौ सुन्दै हुनुहुन्छ भने हामी दुईजना स्टुडियोमा छौँ प्रविधि संयोजनमा हुनुहुन्छ हाम्रो ब्युटिफुल दिदी हुनुहुन्छ देवकी भण्डारी अनि म विद्या चौधरी यहाँ माझमा छौँ तपाईँ हाम्रो सबैको जीवनमा एउटा यस्तो मान्छे हुन्छ जसले केही नबोली पनि हाम्रा सबै दुःख बुझिदिन्छन् त्यही मान्छे हो तपाईँको साथी यदि त्यस्तो साथी तपाईँको छेउमा हुनुहुन्छ भने सम्झिनुहोस् तपाईँ संसारको सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ त्यो साथीलाई नगुमाउनुहोला मन नदुखाइदिनुहोला त्यस्तो साथीको है त यो भन्दै कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ हेलो नमस्कार
7: हजुर हजुर नमस्ते दिदी नमस्ते
6: नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ
7: हजुर म यो प्युठानदेखि हो खास त है अनि म हालै बुटोलदेखि हो है म यो टङ्क सुनार हजुर है त
6: टङ्कजी के छ नि हाल खबर
7: ठिकै छ सधैँ छ हजुर के छ नि हजुरको
6: हाम्रो पनि एकदम ठिकठाक छ गर्मी कतिको छ सोध्न पाइन्छ बुटलमा अहिले है ल एकदमै आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला है त ल साथी प्रतिको भावना भन्नुहोस् त र छुट्टिनेछौँ
7: त्यही नि आफूभन्दा सानालाई मिल्छ अनि आफूभन्दा ठुलालाई आदर सत्कार गर्न मिल्छ जस एउटा जातभातको भेदभाव गर्न नपाउने अनि राम्रो धनी गरिबको भेदभाव गर्न नमिल्ने अनि सानोदेखि ठुलासम्मको जोडिन सक्नुहुन्छ है
6: त्यस्तो साथी कोही हुनुहुन्छ भने टङ्कजीलाई मजाले साथी बनाउन सक्नुहुन्छ
7: हजुर हजुर
6: अनि कहाँ कसरी सम्पर्क गर्ने होला नि
7: ए मेरो त्यही हो मेरो सम्पर्क नम्बर हजुरको 98-4-74-26-996
6: नमस्कार टङ्क सुनार हुनुहुन्थ्यो प्युठानबाट फेरि हामी अर्को साथीलाई लिन्छौँ हेलो नमस्कार
8: हजुर दिदी नमस्ते।
6: नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ?
8: म सरिता मगर रामेछापबाट।
6: सरिताजी
8: हजुर, एकदम ठिकठाक छ, राम्रो छ भन्नु पर्यो। अनि हजुरले के छ लगायत काठमाडौँतिरको?
6: काठमाडौँतिरको एकदमै ठिकठाक छ, गर्मी छ, के गर्नु सरिताजी?
8: हजुर हजुर, केमा गर्मी गर्मी नै छ भन्नु पर्यो।
6: केमा व्यस्त हुनुहुन्छ?
8: आज भोलि खासै काम चलेको छैन भन्नु पर्यो, पानी परेको छैन है, रोपाइहरू चलेकै छैन, अनि त्यस्तै घरतिरकै काममा यसो बसी बसाइ अनि बाख्रा बस्तु त्यस्तै भन्नु पर्यो।
6: त्यसरी नै चलिरहेको छ है?
8: हजुर हजुर।
6: अनि हामी पनि छौँ नि त, हामीलाई चाहिँ छुट्याइदिने हो सरिताजी। अनि उता धनकुटाको सरिताजीसँग कुरा हुन्छ कि नै?
8: नै, उसँग त सम्पर्क बिन भएको भएको भएकै भयो
6: भने धेरै नै बिचमा आउनु भएको थियो नि उहाँ।
8: हजुर हजुर,
6: फेरि हराउनु भयो सायद, सुनेर साथ दिँदै हुनुहुन्छ होला होइन?
8: हजुर,
6: यही आशा गरौँ हामी। ल सरिताजी,
8: हजुर,
6: अब तपाईँ यति मिठो बोल्नुहुन्छ होइन, तपाईँलाई साथी नबनाउने त कुरै भएन होइन? अनि कस्तो खालको साथी मनपर्छ नि यहाँलाई?
8: मलाई त साथी भन्नुपर्दा सबै थरीको मनपर्छ भन्नु पर्यो, एकदम असल साथी, राम्रो साथी, सबै थरीको साथी।
6: मलाई चाहिँ कस्तो साथी मनपर्छ थाहा छ? छुच्चो खडुस साथी मनपर्छ। अनि एकदमै बोलिरहने, म धेरै बोल्छु नि त।
8: हजुर हजुर,
6: अनि एकदमै बोल्ने, रिसाउने, मतलब अझ बढी भन्दाखेरि चाहिँ मेरो कमजोरीहरू भन्ने साथीहरू चाहिँ मलाई मनपर्छ के? त्यस्तो साथीहरूसँग मतलब हुन्छ नि, कुरै कुरामा चाहिँ सबै कुरा भन्न पाइन्छ नि त।
8: हजुर,
6: दुई तिनजना मेरो त्यस्तो साथी हुनुहुन्छ कि।
8: हजुर,
6: एकजना चाहिँ टिचिङमा हुनुहुन्छ, अर्को चाहिँ श्रम मन्त्रालयमा हुनुहुन्छ, भर्खरै भेट भएको थियो, गुनासो गर्दै हुनुहुन्थ्यो फोन नउठाउने भनेर। म उठाउँदिनँ, 5 बजे पछाडि फोन उठाउँछु ल, फोन गर्नु होला भनेर भनेको, अनि रिसाउनु भयो। ल अब साथीप्रतिको भावना छोड्नेस् र छुट्टिनेछौँ।
8: साथीप्रतिको भावना भन्नुपर्दा त्यही हो, मलाई असल साथी मनपर्छ, सबै थरीको साथी आउनु होला, मलाई त्यस्तो जातभातको भेदभाव लाग्दैन, सबै थरीको साथी आउनु होला भन्न चाहन्छु, अनि तर राम्रो बोल्ने असल साथी आउनु होला भन्न चाहन्छु। अनि मेरो सम्पर्क नम्बर रहेको छ 97-49-71-25-96, 97-49-71-25-96 भन्न चाहन्छु। अनि एउटा साथीको नम्बर छोड्छ है दिदी,
6: ल छोटो है छिटो।
8: उहाँ साथीको घर चाहिँ दोलखा मेलुङ भन्न चाहन्छु, उहाँको नाम चाहिँ प्रेम श्रेष्ठ, उहाँको नाम प्रेम श्रेष्ठ, दोलखा मेलुङको साथी हुनुहुन्छ, अनि उहाँको सम्पर्क नम्बर चाहिँ 98-44-060-070, 98-44-060-070 चाहिँ कल गरेर साथी बनाइदिनु होला भन्दै गएँ दिदी। नमस्ते।
6: नमस्ते, सरिता मगर हुनुहुन्थ्यो रामेछापबाट, फेरि अब हामी अर्को साथीलाई लिन्छौँ। हेलो नमस्कार। हेलो
9: हेलो दिदी, नमस्ते।
6: नमस्ते, नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रम के तिमी मेरो साथी भन्छु म।
9: हजुर एकदमै दिदी, अनि दिदी लगायत हाम्रो नेपालको अनि के छ त अनि?
6: एकदम ठिकठाक छ, अनि यहाँको शुभ नाम के पर्यो होला?
9: मेरो वीरेन्द्र राई हो दिदी।
6: वीरेन्द्र राई, कुन ठाउँदेखि
9: दिदी?
6: कुन ठाउँदेखि?
9: म उदयपुरबाट है दिदी।
6: उदयपुरबाट, अघि प्रदीपजी आउनु भएको थियो। वीरेन्द्र राई भन्ने बित्तिकै मेरो पनि वीरेन्द्र साथी हुनुहुन्छ है, उहाँ चाहिँ पहिला रेडियोमै हुनुहुन्थ्यो वीरेन्द्र खत्री, अहिले चाहिँ सुर्खेतमा हुनुहुन्छ। तपाईँको नाम आएपछि ठ्याक्कै याद आयो है, उहाँ सुन्दै हुनुहुन्छ भने एकदमै मिठो सम्झना छ है भनेर भनिहाल्यौँ हामी दुवैजनाको तर्फबाट।
9: वीरेन्द्रजी,
6: अनि तपाईँ बसेको ठाउँको हालखबर के छ?
9: एकदमै दिदी, यता अहिले अनि पानी परेर भर्खर भर्खर रहेको छ होइन,
6: भनेपछि शीतल होला,
9: एकदम शीतल छ दिदी भन्नुपर्दा।
6: यो शीतल शीतल अब मौसम छ होइन, अब ट्याक्क साथीहरूलाई चाहिँ साथी कस्तो हुनुपर्छ, आफू पनि कस्तो हुनुपर्छ भनेर भन्नुहोस् र छुट्टिने।
9: हजुर दिदी, अब साथी त अब किनभने आफू राम्रो भइदियो भने साथी त्यसै पनि राम्रो हुने हो होइन, आफू नराम्रो भइदियो भने साथी पनि त्यस्तै नराम्रो हुने हो होइन, हुन भन्नु पर्दाखेरि मलाई चाहिँ साथी बनाउनु पर्दाखेरि सबै साथी एकदमै सबै खालकोले मनपर्छ भन्नु पऱ्यो है, किनभने सानादेखि ठुला ठुलादेखि साना सबै वृद्धा वृद्धि सबैले मनपर्छ भन्न चाहन्छु। साथीहरू यस्तो उस्तो भन्न म चाहदिनँ, किनभने आफू राम्रो भइदियो भने साथी चाहिँ एकदमै राम्रो हुन्छन् भन्ने भावना विचार भएको मान्छे हो है दिदी. अनि त्यसैले मेरो सम्पर्क नम्बर चाहिँ मैले छोड्न चाहन्छु. साथीले साथी बनाउन सक्नु चाहनुहुन्छ भने मलाई मेरो 97 46 41 70 10 97 46 41 70 10 अर्को एन्सेलको नम्बर 98 24 36 49 46 98 24 36 49 46 मा साथी बनाउन सक्नुहुन्छ. वान सेकेन्ड. अनि 9746417 0 अनि 10 मा मलाई साथी बनाएर बन्न सक्नुहुन्छ. अनि एनसेलको नम्बर 9824 अनि पछि 6 36 अनि 49 अनि 46 मा मलाई साथी बनाउँदै बिदा हुन चाहन्छु. ओके, बाई बाई.
6: बाई वीरेन्द्र राई हुनुहुन्थ्यो उदयपुरबाट. अब अन्त्यमा हामी एकजना साथीसँग कुराकानी गर्नेछौँ. को हुनुहुन्छ लक्की साथी? स्वागत छ उहाँलाई. हेलो नमस्कार.
10: हेलो नमस्कार. नमस्ते.
6: नमस्कार नमस्कार. कहाँबाट बोल्दै हुनुहुन्छ?
10: म इलामबाट तिरा जाउँ है त. इलामबाट बोलिरहेको छु. संयोग राई बोल्दैछु.
6: इलामबाट संयोग राई.
10: हजुर.
6: कस्तो राम्रो नाम संयोग.
10: अब यो राम्रो लागेर सिस्टर.
6: एकदमै राम्रो. संयोगले भेट भयो लास्टमा भए पनि.
10: हाम्रो विद्या सिस्टरसँग चाहिँ एकदम संयोगले भेट भयो रहेछ. एकदम मलाई खुसी लाग्यो भन्नुपर्छ.
6: अब म चिया खान छोडिसके इलामबाट आउँदैछु भनेपछि कस्तो चिया खाने उठुटी चल्यो कि?
10: खानुहुन्छ मलाई थाहा छ. बुधबार जेस होइन 12 बजीदेखि जेस 12:53 खाइराख्नुहुन्छ नि बुधबार. मलाई थाहा छ नि त.
6: एकदमै इलामबाट धेरै चिया पठाउनुहुन्छ नि त. अनि हाम्रो सुन्नुहोस् न संयोगजी, हाम्रो देवकी दिदीले के भन्दै हुनुहुन्छ भने इलामको मलाई छुर्पी र चक्लेट चाहिँ एकदमै याद आयो भन्दै हुनुहुन्छ. के गर्ने होला?
10: के हुन्छ अब तिहारमा अथवा दसमा पठाइदिउँला नि त है, बुम ट्रकबाट एकैचोटि है.
6: त्यो धेरै छोटो समय भयो भन्दै हुनुहुन्छ है.
10: मैले चाहिँ अलिक हिलोबाट छ अलिकति आउँदा आउँदा हेटौडातिर कता छुट्यो गाडी भन्छ अरे, सिन्धुलीतिर कता झऱ्यो भन्छ, त्यस्तो हुन्छ होला. अहिले चाहिँ नगरौँ अब, जस बसेर तिहारको टाइम बिचमा
6: आउँछ है. ल पर्खिबस्छु भन्नुभएको छ है त. समीरजी कस्तो रमाइलो कुराकानी भयो होइन, खुसी लाग्यो. अब भने हामीसँग समय एकदमै कम छ, साथीप्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौँ.
10: मलाई त जस्तै खालको साथी मनपर्छ, जस पूर्वको होस् जय होइन पश्चिमको होस्, जस तपाईँहरू साथीहरू आउन सक्नुहुन्छ, जस तपाईँ एसएमएस गर्दा चाहिँ आफ्नो नाम ठेगाना लेखेर पठाउनु होला भन्न चाहन्छु. अनि जस मेरो कन्ट्याक्ट नम्बर एनटिसीको नम्बर रहेको छ 98 56 84 105. वान सेकेन्ड. 98 56 84 105. एनसल नम्बर रहेको छ 98 14 98 53 160. वान सेकेन्ड. 98 14 98 53 160. जस तपाईँहरू कल गर्न सक्नुहुन्छ भन्न चाहन्छु, र अरूको नम्बरबाट प्लिज कल नगरिदिनु होला भन्न चाहन्छु. जस तपाईँहरूको आज जस ब्यालेन्स छैन भने कुनै दिन तपाईँहरू कल जस नोट गरेर नम्बर लेखेर राख्न सक्नुहुन्छ, र कुनै दिन कल गर्न सक्नुहुन्छ. र तपाईँहरूले जस पैसै छैन भने पनि तपाईँहरूले मिस कल गर्न सक्नुहुन्छ, 24 घन्टा खुल्ला छ भन्न चाहन्छु. र एकचोटि मेरो जाँदा नम्बर भन्न चाहन्छु 98 56 84 105. वान सेकेन्ड. 98 56 84 105.
6: बाबा संयोग राई हुनुहुन्थ्यो इलामबाट, आजको कार्यक्रमको अन्तिम साथी. सुनेर र सहभागिता जनाएर साथ दिनुहुने सम्पूर्ण मित्रहरूलाई एकदमै धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छौँ. ज जसको फोन लागेन मजाले सुनेर साथ दिनुभयो उहाँहरूलाई पनि धन्यवाद. नरिसाइदिनुहोला र गुनासो पनि नगरिदिनुहोला. अर्को साता अवश्य पनि मजाले यहाँहरूसँग कुराकानी हुनेछ, फोन लाग्नेछ भन्न चाहन्छौँ. र दिदीलाई त छुटाउने नै भएन, दिदीको कारणले नै मेरो आवाज यहाँको घर आँगनसम्म पुगेको छ, यहाँसँग कुराकानी गर्न पाएका छौँ. देवकी भण्डारीलाई पनि एकदमै धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छौँ. अन्त्यमा यही भन्छु, बाटोमा हिँड्दा हामी हजारौँ मान्छेसँग भेटघाट हुन्छ, भेटिन्छौँ, तर ती हजारौँमा ती एकजना साथी खोज्नुहोस् र बन्नुहोस्, ती हजारौँमा एकजना खोज्नुहोस् र बन्नुहोस् जसले तपाईँको हात समात्दा संसारकै सबैभन्दा सुरक्षित भएको महसुस गराओस् र आफू पनि त्यो महसुस गराउने हो कि साथीको लागि त्यस्तो खालको हामी साथी बन्न सक्यो भने सुनमा सुगन्ध हुन्छ। यही भन्दै गीत ट्याक्कै हाम्रो दिदीले बजाइसक्नुभयो। मेलिना राई र श्रीकृष्ण बमल्लको स्वरमा रहेको यो गीत राखेका छौँ। गीत रचना सङ्गीत रहेको छ श्रीकृष्ण बमल्लको। तिम्रै मान्छे हुन मन छ सानो भन्दै हुनुहुन्छ, बाँकी गीतबाट सुन्नुहुनेछ। यो गीत पछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। त्यसपछि ठिक एक बजे सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। ठिक 1:20 यहाँले सुन्नुहुनेछ कार्यक्रम म्युजिक क्याफे सूर्य लामाको साथमा। यहाँहरूको बाँकी दिन शुभ रहोस् भन्दै म विद्या चौधरी बिदा हुन्छु। हौस् त, नमस्कार।

0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढाउ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
0: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू, सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
4: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाफदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
0: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
5: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
0: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
0: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
5: सम्भव भएसम्म सुक्खा सहने जातहरू, जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
0: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
5: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
0: फोन नम्बर 5 42 13 5 9।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
8: के हुन्छ?
7: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
8: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
7: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
8: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
9: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ। बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालको अनुशासन आयोगको प्रतिवेदनमा छलफल हुने र त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफलको सम्भावित कार्यसूची रहेको महामन्त्री कविन्द्र बुर्ला कोटीले जानकारी दिनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई थप समावेशी बनाइने भएको छ। पहिलो राष्ट्रिय महाधिवेशन पूर्व विधान संशोधन गरेर समावेशी बनाउन लागि हो। विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्य समितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ, जस अनुसार सभापति एक महिला सहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिला सहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। त्यसै गरी 1 कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष, 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिनेछ। अब समिति 151 सदस्यीय हुनेछ। 79 जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। 7 प्रदेशका सभापति स्वतः पदेन सदस्य हुनेछन्। विधानले यसभन्दा अघि कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनित गर्ने गरिएकोमा अब 1 उपसभापति, 1 महामन्त्री र 2 सहमहामन्त्री समेत मनोनित गर्ने व्यवस्था गरिएको छ। अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवा सभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। पहिरोले सभापोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले जानकारी दिनुभयो। पहिरोको जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानी डाँडामा यार बहादुर तामाङका 6 जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 2076 सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्य कोषमा 10.5 लाख रुपियाँ भन्दा बढी राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वैकेशन विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीचको सम्झौतालाई अन्तिम रूप दिन स्विजरल्यान्डमा सुरु भएको पहिलो चरणको वार्तामा उत्साहजनक प्रगति भएको मध्यस्थकर्ता कतार र पाकिस्तानले बताएका छन्। गत साता भएको प्रारम्भिक सम्झौतालाई अन्तिम रूप दिन आइतबार सुरु भएको पहिलो चरणको वार्ता टुङ्गिएपछि कतार र पाकिस्तानले संयुक्त वक्तव्य जारी गर्दै यस्तो जानकारी दिएका हुन्। संयुक्त वक्तव्यमा दुवै पक्षले हर्मुज जलमार्ग खुल्ला राख्ने तथा लेबनानमा पुनः द्वन्द भड्किन नदिन सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति जनाएका र 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने मार्गचित्र तयार गरेको उल्लेख छ। साथै हर्मुज जलमार्ग क्षेत्रमा कुनै पनि घटना वा गलत बुझाइबाट तनाव बढ्न नदिन प्रत्यक्ष सम्पर्क च्यानल स्थापना गर्ने पनि सहमति भएको छ। अन्य प्राविधिक वार्ताहरू भने साताभरि नै स्विजरल्यान्डमै जारी रहने उच्च स्तरीय समितिले जनाएको छ। कतारमा पुनः सञ्चालनको तयारीमा रहेको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा गएराति ठूलो विस्फोटपछि आगलागी हुँदा कम्तीमा 54 घाइते भएका छन्। उक्त घटनामा 18 अझै बेपत्ता रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। रस लाफान औद्योगिक क्षेत्रमा अवस्थित बारजान ग्यास आपूर्ति केन्द्रमा युद्धका कारण रोकिएको उत्पादन पुनः सञ्चालन गर्ने काम भइरहेका बेला विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। युद्धका क्रममा इरानको आक्रमणपछि प्रभावित उक्त क्षेत्रमा कामदारहरू मर्मत तथा पुनः सञ्चालनको काममा निरन्तर जुटिरहेका स्थानीय सञ्चार माध्यमले जनाएको छ। कतारको गृह मन्त्रालयले घाइतेको संख्या उल्लेखनीय रूपमा बढेको पुष्टि गरेको छ। विस्फोटबाट भएको क्षतिको विवरण पूर्ण विवरण अझै सार्वजनिक गरिएको छैन। यद्यपि उक्त घटनाले कतारको ऊर्जा पूर्वाधारमा पुनः गम्भीर असर परेको आशंका गरिएको छ। अब खेलकुद। फिफा विश्वकप अन्तर्गत आज बिहान भएको खेलमा इजिप्टले न्युजिल्यान्डलाई 3-1 अन्तरले पराजित गरेको छ। यसै गरी फिफा विश्वकप अन्तर्गतको आजको अर्को खेलमा इजिप्टसँग न्युजिल्यान्ड पराजित भएको छ। स्पेनलाई रोकेको भेप भर्डेले उरुग्वेलाई पनि बराबरीमा रोकेको छ। यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भइरहेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि।
1: साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौ। आउनुहोस् कार्यक्रम शुरू गरौं कृषि समाचारबाट।
2: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध क्षेत्रमा रहेका नीतिगत समस्याहरूलाई सम्बोधन गर्दै किसान र व्यवसायको हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। दुग्ध विकास बोर्ड हरियर भवनमा आयोजित निजी डेरी, उद्योगी, दुग्ध उत्पादक सहकारी संस्था तथा सरकारवालाहरूसँगको विशेष छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले यस्तो धारणा राख्नु भएको हो। मन्त्री एवं दुग्ध विकास बोर्डकी अध्यक्ष चौधरीले दुग्ध क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सहकारी, उद्योगी र सरकार मिलेर किसानलाई सुखी बनाउने धारणा राख्नुभयो। साथै उहाँले आगामी 6 महिनाभित्र किसानको कुनै पनि भुक्तानी बाँकी नरहने गरी सरकारले काम गरिरहेको समेत उल्लेख गर्नुभयो। कृषि क्षेत्रलाई बिचौलिया मुक्त बनाउन सरकारले चाँडै कृषि विधेयक ल्याउन लागेको जानकारी दिँदै मन्त्री चौधरीले मूल्य निर्धारण भए बमोजिम दूध संकलन र भुक्तानी भए नभएको नियमित अनुगमन गर्न बोर्डलाई निर्देशन समेत दिनुभयो।
3: अब हामीले बिचौलिया रहित कृषि विधेयक ल्याउँदैछौ। कृषि विधेयक चाहिँ हामीले अगाडि बढाइसकेका छौँ र दुग्ध विकास बोर्डको चाहिँ कानुनको पनि त्यसरी नै हामीसँग भएको जुन दुध क्षेत्रसँग सम्बन्धित निर्देशिकाहरू छ, नीतिहरू छ, खर्क नीति लगायतको, यो हाम्रो पशु प्रजनन नीति लगायतको, यो पशु राष्ट्रिय पशु स्वास्थ्य नीति लगायतको धेरै कुराहरू चाहिँ यसमा चाहिँ कनेक्ट भएर आउँछ। त्यो सेक्टरहरूलाई पनि हामीले कसरी चाहिँ सहजीकरण गरेर एकीकृत रूपमा लग्न सकिन्छ भन्ने कुरामा हामी लागिरहेका छौँ। मूल्य निर्धारण चाहिँ प्रभावकारी बनाउँछ बोर्डले, हामी त्यसमा चाहिँ थप एक्सर्साइज गरौँ, त्यसलाई साइन्टिफिक बनाऊ। अर्को कुरा चाहिँ अहिलेसम्म मूल्य निर्धारण गरेको कुरामा चाहिँ किसानले दुध खरिद भएको छ कि छैन त्यसको पनि अलिकति अध्ययन गर्ने विषय पनि छ, त्यसमा पनि काम गरौँ। त्यस पछाडि अलिकति अगाडि आगामी दिनमा काम गर्न सकिन्छ। बोर्डलाई पावरफुल बनाएर तपाईँहरू चाहिँ यो बोर्डले मेरो काम गर्छ भन्ने त्यो अनुभव गराउँछौँ भन्दा मेन पाटो चाहिँ अब हामी भुक्तानी नदिकन बस्न सक्दैनौँ र भुक्तानी दिनको लागि तपाईँहरू के गर्नुपर्छ त्यो काम गर्नुहोस्। जसरी हुन्छ स्टक क्लियरेन्स गरेर हुन्छ कि कसरी हुन्छ तपाईँको भुक्तानी चाहिँ दिनु पर्यो, यसमा चाहिँ राज्य निर्मम ढङ्गले लाग्छ। हामीले आफू पनि सुध्रिरहेका छौँ, हजुरलाई पनि सुध्रिने मौका दिइरहेका छौँ।
2: कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेले संस्थानले हाल प्रत्येक 3-3 महिनामा दुधको भुक्तानी गर्दै आएको जानकारी दिँदै यसलाई अझ परिमार्जन र सुधार गर्दै लैजाने बताउनुभयो।
4: दुग्ध विकास संस्थानले वार्षिक रूपमा 2 अरब नाफा गर्यो, नाफा त हामी बाँड्छौँ होला नि त, व्यवसायले बाँड्छ होला नि त। किसानको भुक्तानी रोकेर हाम्रा संस्थानहरू नाफामा गइरहने अनि किसानको भुक्तानी रोकिने विषयहरू पनि छन् भने त्यो खोजीको विषय हो। सरकारले पनि अहिले चाहिँ दुग्ध क्षेत्रलाई प्राथमिकता राखेर काम गर्नुभएको छ।
2: त्यस्तै दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डाक्टर बालक चौधरीले बजारमा दुधको तथ्याङ्क र भुक्तानीका सम्बन्धमा धेरै गुनासोहरू आउने गरेको स्वीकार गर्दै यसलाई व्यवस्थित बनाउन बोर्ड लागि परेको उल्लेख गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार थापा, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, नेपाल डेरी साइन्सका अध्यक्ष सियाराम सिंह, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर बहादुर कुंवर र डेरी विज्ञ टंक बहादुर थापा लगायतले आफ्ना भनाई राख्नुभयो। उहाँहरूले दुग्ध क्षेत्रको दिगो विकासका लागि सरकार समक्ष दुग्ध उत्पादनको लागत घटाउने उपायहरू अवलम्ब गर्नुपर्ने, डेरी उद्योगलाई विद्युत महसुलमा छुट दिनुपर्ने, डेरीजन्य मेसिनरी सामान आयातमा भन्सार छुटको व्यवस्था हुनुपर्ने, सरकारले प्रतिबन्ध लगाएका केही दुग्धजन्य पदार्थ अझै पनि आयात भइरहेकोले त्यसलाई तत्काल पूर्ण रूपमा रोक्नुपर्ने भनाइराख्नुभयो। दुग्ध क्षेत्र नेपालको अत्यन्तै सम्भावनायुक्त क्षेत्रको रूपमा रहेको र यसको विकासका लागि सबै सरोकारवालाहरू बीच सहकार्य आवश्यक रहेको कार्यक्रममा औँलाइएको छ। हाल नेपालको दुग्ध क्षेत्रको वार्षिक कारोबार करिब 28 अर्ब रुपियाँ रहेको छ। नेपालमा वार्षिक दुध उत्पादन 27,18,177 लिटर र वार्षिक वृद्धि दर 3.4% रहेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना 2 ले सिन्धुपाल्चोक र दोलखाका ग्रामीण भेगको सामाजिक र आर्थिक चित्र बदल्न थालेको छ। विगतमा परम्परागत खेती प्रणाली, सिँचाइको अभाव, बजारको अनिश्चितता र पशुहरूमा नस्ल सुधार नहुँदा गुजारा चलाउन मात्र सीमित यहाँका कृषकहरू अहिले व्यावसायिक र जलवायु अनुकूल कृषितर्फ आकर्षित भएका छन्। आयोजनाको स्थलगत प्रगति, प्रभाव र वास्तविक अवस्था बुझ्नका लागि गत जेठ 28 तीस गतेसम्म आयोजना क्लस्टर इकाइ सिन्धुपाल्चोकको संयोजनमा बहुपक्षीय स्थलगत भ्रमण आयोजना गरिएको थियो। अनुगमनका क्रममा आयोजनाले ग्रामीण क्षेत्रमा ल्याएको आर्थिक र सामाजिक परिवर्तन र कृषकहरूमा जगाएको उत्साह स्पष्ट रूपमा देखिएको छ। आयोजना लागू हुनु अघि सिन्धुपाल्चोक र दोलखाका विकट गाउँहरूको अवस्था निकै कष्टकर थियो। कृषकहरू आकाशे पानीको भरमा खेती गर्न बाध्य थिए भने स्थानीय जातका पशुहरूले सोचे जस्तो नाफा दिन सकेका थिएनन्। उत्पादित थोरै तरकारी पनि भण्डारण गर्ने आधुनिक पूर्वाधार नहुँदा कुहिएर फाल्नुपर्ने बाध्यता थियो। तर खाद्य तथा पोषण सुरक्षा आयोजना 2 फेन्सेफ लागू भएपछि यहाँ आधुनिक प्लास्टिक टनेल, साना सिँचाइ कुलो, उन्नत बोइरबोका, आधुनिक खोर र कोल्ड स्टोर जस्ता प्रविधिहरू भित्रिएका छन्, जसले गर्दा कृषकहरूको श्रम र समय बचत भएको छ। बालीको उत्पादन परिमाण बढेको छ र कृषकहरूको आमदानीमा पनि वृद्धि भएको छ। विशेष गरी महिला र दलित समुदायको सक्रिय सहभागिताले ग्रामीण भेगमा सामाजिक समावेशीकरण र नेतृत्व विकासमा समेत ठूलो परिवर्तन ल्याएको छ। सुनकोशी गाउँपालिका 4 बिर्ता टोलका किसानहरू अन्न बाली मात्रै लगाउने पुरानो बानी छाडेर अहिले उन्नत जातको बिउ उत्पादन गर्ने स्रोत केन्द्रको रूपमा स्थापित हुँदैछन्। समूहले आधुनिक मोइस्चर मिटर, डिजिटल तराजु, ड्रम, विद्युतीय मकै छोडाउने मेसिन प्राप्त गरेको छ। स्वर्गद्वारी जातको गहुँको मूल बिउ 200 केजी, रामपुर कम्पोजिट मकैको बिउ 240 केजी र आलुको बिउ सहयोग पाएपछि यहाँ प्रमाणित बिउ उत्पादनको क्षेत्र विस्तार भएको छ। समूहकी अध्यक्ष सुशीला खड्काले खेती मात्रै गर्ने होइन, बिउ नै उत्पादन गरेर बेच्न सक्ने रहेछौ भन्ने फेन्सेफ आएपछि मात्र थाहा पाएको बताउनुहुन्छ।
5: हामीले अब गहुँ उत्पादन गरेका छौँ, स्वर्गद्वारी बिउ, त्यहाँबाट हामीले गएर धान गरेका छौँ मकनपुर, अहिले उत्पादन भएको चाहिँ पोहोरको साल उत्पादन भएर अब हामीले त्यति खरिद गरेर बिक्री गऱ्यौँ होइन, अब अहिलेको चाहिँ उत्पादन भएको गहुँहरू हाम्रो भण्डार गरेर राखेका छौँ हरपेटीमा तिन लेयर बाँधेर। यहाँ सबै संस्थाले नै गर्नुभएको छ होइन, हाम्रो पहिला त यो कोदो बाली प्रबन्धनमा 4 लाख लिएको हो हामीले, 4 लाखमा, अनि अब अहिले सानो सिँचाइ हालेको छ 1.5 लाखको कार्यक्रम फेन्सबाट आएको छ, त्यही हो र अनि हाम्रो मूल बिउ उत्पादनसम्म भनेर चाहिँ पोहोर हामीहरूलाई सरहरूले दिनुभएको छ, हरपेटी ब्याग दिनुभयो होइन, अनि खुट्टाले चलाउने ठेसर मिसिन दिनुभयो, सानो 30 किलो जोख्ने काँटा दिनुभयो, डिटेलर काँटा दिनुभएको थियो पोहोरको साल चाहिँ। अब पहिला चाहिँ हामीले त्यसबाट उत्पादनबाट हामीले पैसा लिन पाएको थिएन नि त केही पनि, कोदो बेच्थ्यौँ अब त्यो रक्सी पानीहरू मान्छेहरूले लान्थ्यो कोदो अलिअलि होइन, अनि अब अहिले कोदो चाहिँ अलिअलि थोरै बहुत मात्रै रोप्छौँ, त्यो वस्तुहरूलाई खान्छ, अनि त्यो गहुँहरू चाहिँ अब अहिले हामीहरूले सबै वितरणको लागि नै छुट्याएरै राखेका हुन्छौँ, धानहरू पनि अब बिउलाई भनेको जति हामीले छुट्याएरै राखेका हुन्छौँ, अनि खानको लागि चाहिँ हामीले छुट्टै अरू अरू धान पनि हुन्छ। अहिले त मैले त्यहाँबाट केही नभए पनि पैसा 55-60 हजार पैसा लिएँ कि, मैले दुःख नगरिकन त त्यतिकै परिवर्तन हुँदैन। गहुँको त अहिले 1000 किलो जति छ त, 1000 किलो जति चाहिँ हाम्रो किनभने सिफारिस भएकै गहुँहरू नै छन्।
2: सुनकोशी गाउँपालिका 5 भोटे यमुनामा परम्परागत बाख्रा पालनलाई आधुनिक रूप दिएको छ। अनुदान मार्फत उन्नत बोयर बोका ल्याइएको छ भने खोर सुधार, उन्नत घाँसको बिउ, पशु स्वास्थ्यका लागि औषधि वितरण गरिएको छ। समूहका अध्यक्ष इन्द्रबहादुर खड्काले व्यावसायिक तालिम र अनुदान पाएपछि बाख्रा पालनबाट परिवार पाल्न र राम्रो कमाउन सकिन्छ भन्ने आत्मविश्वास पलाएको भनाइराख्नुहुन्छ।
6: सुरुवाती चरणमा जुन यो बाख्रा पालनको विषयमा प्रवर्धन कार्यक्रम र पूरक कार्यक्रम नआउँदा अलिकति बाख्राहरू हिलो मैलोमा बस्नुपर्ने जिगजेग अवस्थाहरू थियो, त्यसलाई परिवर्तनमूलक भएर प्रवर्धनबाट टाढमा बस्ने सिस्टम र त्यो पछि पूरक अनुदान पाइसकेपछि एउटा घरमा बस्ने खालको थालनी सुरु भएको छ र यसले बाख्राको तौल तरिकामा वृद्धि भई अलिकति आर्थिक उत्पादनमा पनि टेवा पुगेको हामीसँग अनुमान छ र यही कारणले गर्दा बाख्राहरू हिजो हामी जानी नजानी जति गल्ती कमजोरी गरे पनि यो औषधि उपचारदेखि लिएर बाख्रा पालन पोषणका कुराहरूदेखि लिएर धेरै कुराहरूमा हामी कमी कमजोरी छौँ। अहिले यो विभिन्न तालिम, विभिन्न संस्था, यो फान्सेप नेपालले यो बाटो आइसकेपछि परिवर्तन र सुधारात्मक परिवर्तन भएको यो प्रवर्धन कार्यक्रमहरूमा तपाईँको बाख्रा खोर सुधार, औषधि, दाना र यो मेसिनहरू आएछ र त्यसपछि पूरक अनुदान अन्तर्गत तपाईँको पूरक अनुदान गर्दाखेरि खोर सुधार, सुधारेको खोर, त्यसपछि आएर औषधि, त्यसपछि आएर सेफ्टी सामग्री, गम्बुट, पन्जा, एब्रोनहरू र होर्डिङ बोर्ड लगायत विभिन्न असामग्रीहरू आएछ।
2: सुनकोशी 6 29 महिलाहरू आबद्ध तीन चक्के पोषण समूहले विशेष गरी सुनौलो 1000 दिनका आमाहरू, गर्भवती तथा सुत्केरी महिलालाई प्राथमिकता दिएर काम गरिरहेको छ। पहिलो चक्रमा मात्रै समूहले 1.12 मेट्रिक टन विविध तरकारी उत्पादन गरेको छ। साथै गिरिराज जातका चल्ला वितरण गरिएपछि गाउँमा 2566 अण्डा र 420 केजी कुखुराको मासु उत्पादन भई घरयासी पोषणमा उल्लेख्य सुधार भएको समूहकी सदस्य चन्द्रकुमारी भण्डारीले जानकारी दिनुभयो।
7: हामीलाई बेच्न राख्न सिकाउनु भयो, अनि त्यहाँबाट बिउहरू दिनुभयो। बिउहरू दिएपछि हामीले अब टँडेला बनायौँ, अनि त्यो टँडेला बनाएपछि अहिले त्यसमा चाहिँ गोलभेडा काँक्रा
2: दोलखाको मेलुङ एक पावतीमा सञ्चालित दुग्ध उत्पादन तथा घाँस स्रोत केन्द्रले 8 मुर्रा क्रस भैँसी, 6 आधुनिक गोठ, 4 घाँस काट्ने मेसिन प्राप्त गरेको छ। पशुपालन सँगसँगै यस घाँस स्रोत नर्सरीबाट मात्रै समूहले आर्थिक वर्ष 2081-82 279,620 रुपियाँ आमदानी गर्न सफल भएको कोषाध्यक्ष उदीप शिवाकोटी बताउनुहुन्छ।
8: 81 सालमा माघतिरबाट सुरु गरौँ, पहिलो वर्ष 81-82, 82-83, 83-84 अब जाँदैछौँ। भनेपछि अब पहिलो वर्षदेखि लगानी त अब अनुदान मार्फत हामी दोस्रोमा छौँ। पहिलो वर्ष 1.5 लाख, दोस्रो वर्ष 2 लाख, यो वर्ष असारभित्रमा यो सकिनेछ। बिउ बिरुवा हामीले सेट मार्फतको चाहिँ हामीले एसनेपियर, स्मार्ट नेपियर, मक्का क्रस अनि सुम्बासे टेरा लगायतको घाँसहरूलाई बढाइराखेको छौँ। अब हामीले यता डाले घाँस तथा भुट्यान घाँस, पोथ्रो घाँसहरू चाहिँ मेन्डुला, भटमासे, इपिलिपिल, टाँकी, बडर अनि इन्दु, रक्त कमल, राइखन्यु, कालो निबारो लगायतका विभिन्न गरेर डाले घाँस तथा भुइँ घाँस गरेर 22-23 प्रजातिका घाँसहरू हामी त्यो डाले घाँस र सेट्स गरेर चाहिँ हामीले पोलिब्याग र सेट्स गरेर 3 लाख+ बिरुवाहरू चाहिँ उत्पादन गरेको छौँ।
2: बैतेश्वर 2 दोलखाको खानीबोटी कृषक समूहले 266 मिटर सिँचाई कुलो निर्माण गरी 266 वर्ग किलोमिटर जमिनमा 12 महिना सिँचाई पुर्याएको छ, जसले उत्पादनको चक्र नै बदलेको समूहका अध्यक्ष लाल बहादुर घिमिरेले जानकारी दिनुभयो।
9: धेरै लाभदायक, धेरै फाइदा पाइयो र यो गत सालमा हामीले साह्रै दुःखले दाजुभाइ झगडा गरी अनेक गरी मालमटो गरी बिउ उमार्न सक्दैन थियौँ, धानको बिउ उभिँदैन थियो र अहिलेको साल हामीलाई कति सहजताले दाजुभाइ मिलेर

0: सुन्दरी छ ड्यामसाइट सिन्धुपाल्चोकमा आयोजनाको 20 लाख रुपियाँ अनुदान सहयोगमा तरकारी संकलन तथा शीत भण्डारण केन्द्र निर्माण गरिएको छ। समूहकी सचिव रीता नापित श्रेष्ठ भन्नुहुन्छ, कोल्ड स्टोर निर्माण भएपछि यस क्षेत्रमा कृषिको उत्पादन नै फरक देखिएको छ।
1: पहिला पहिला त त्यति खेतीहरू गरिँदैन थियो यतातिर, अहिले चाहिँ यो फेन्सी संस्था आइकन चाहिँ मान्छेहरूले तरकारीहरू पनि रोपिरहनु भएको छ, आलुहरू पनि मजाले उत्पादन गर्नुहुन्छ कि अहिले चाहिँ। त्योभन्दा अगाडि त आफूलाई खानालाई मात्र गरिन्थ्यो भनेदेखि, अहिले चाहिँ यो फेन्सी संस्था आइकन चाहिँ उहाँहरूले बिउ बिजनहरू दिएर चाहिँ सबैले अलिकति कस्तो भनेदेखि आय आर्जनको रूपमा पनि गर्नुहुन्छ कि।
0: आयोजना क्लस्टर इकाइ सिन्धुपाल्चोक अन्तर्गत हाल 419 कृषक समूहहरू, जसमा बालीतर्फ 162, पशुपालनतर्फ 126 र पोषणतर्फ 131 गठन भइसकेका छन्। यसमा कुल 9325 सदस्यहरू आबद्ध छन्, जसमध्ये 3546 महिला र 5779 पुरुष सदस्य रहेका छन्। संयुक्त अनुगमनमा अर्थ मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, पशुसेवा विभाग, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, आयोजना केन्द्रीय कार्यालय हरियर भवन, याफियो तथा सरकारवाला निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। टोलीमा सहभागी अधिकारीहरूले आयोजनाको उपलब्धिको प्रशंसा गर्दै यसको दिगोपनमा जोड दिनु भएको छ।
2: मैले सोचेको भन्दा एकदमै धेरै नै प्रगति भएको पाएँ मैले। किसानहरूले चाहिँ थोरैले आर्थिक सहयोग गर्दाखेरि पनि सदुपयोग गरेर अझ धेरै चाहिँ उहाँहरूले काम गर्नुभएको देखिन्छ। जस्तै यही अहिले हामीले हेरिरहेको यो सिँचाइ कुला पुलो पनि हामीले 6 लाख रुपियाँ अनुदान दिँदाखेरि उहाँहरूले थप 3 लाखको काम गरेर 9 लाखको काम गर्नुभएको छ, अझै काम गर्दै हुनुहुन्छ। अन्यत्र पनि हेर्दाखेरि धेरै राम्रो काम भएको देखिन्छ। गरी यो पोषणमा भयो, यतापट्टि बिउ बिजनमा भयो, र रैथाने बिरुवा बिउमा पनि काम गर्नु भएको रहेछ। 80% मात्रै अरू हाइब्रिड लगाएर 20% चाहिँ रैथाने बिउहरू जोगाउने गरी अहिले काम गर्नु भएको रहेछ। त्यो एकदम राम्रो पक्ष छ। त्यो हेर्दाखेरि हामीले सिंहदरबारबाट हेरिरहेको भन्दा पनि फिल्डमा हेर्दाखेरि किसानहरूले राम्रोसँगले सदुपयोग भएको देखिन्छ। किसानकै तहमा हामीलाई यो आधुनिक तरिका चाहिँ हामीले सिकाइदिनुपर्ने आवश्यकता देख्छु मैले। र साथसाथमा किसान मैत्री स्थानीय स्तरका यन्त्र उपकरण चाहिँ विकास गरेर यो आधुनिक अलिक महँगो भन्दा पनि हाम्रै भइरहेका चाहिँ जति यन्त्र उपकरण छन् त्यसलाई अलिक आधुनिक तरिकाले र सहज किसिमले बनाउने तरिकाले चाहिँ हामीले प्रविधिमा सिकाउनु पर्छ भन्ने मलाई लागेको छ।
3: हामी यो खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना फेन्सेप 2 अनुगमनको क्रममा थियौँ। हामी सिन्धुपाल्चोक र दोलखा जिल्लाको अनुगमन गर्दै गर्दा यो आयोजनाको जुन प्रमुख उद्देश्य छ, सीमान्तकृत गरिब र महिला किसानहरूलाई जुन लक्षित गरी विभिन्न क्रियाकलाप सञ्चालन गरेको छ, त्यो चाहिँ अब जहाँ चाहिँ व्यवसायी किसानहरूको पहुँचमा जुन विभिन्न आयोजनाहरू सञ्चालन थिए त्यो नपुगेको ठाउँमा चाहिँ यो आयोजनाले आफ्नो कार्यक्षेत्र बनाएर महिलाहरू, सीमान्तकृत किसान, गरिब किसानहरूलाई चाहिँ केही नयाँ प्रविधिहरू दिएको चाहिँ देखियो। यो आवश्यक पनि हुन्छ, किनभने थाना र मझौला किसान भनेको नेपालको कृषिको मेरुदण्ड पनि हो। उहाँहरूको संरक्षण, उहाँहरूको प्रवर्धन पनि आवश्यक हुन्छ। यो सरकारको नीतिमा पनि पर्छ, सरकारले यसलाई प्राथमिकतामा पनि राखेको छ, र त्यो कुरो चाहिँ यो आयोजनाबाट सम्बोधन भएको देखियो। कुनै कुनै ठाउँमा जहाँ चाहिँ किसानहरू एकजुट भएको छन्, उहाँहरूले यो आयोजनाको उद्देश्य पनि बुझ्नु भएको छ, र उहाँहरूले जुन भविष्यमा हामीले एकजुट समूहकृत भएर हाम्रो व्यवसाय, हाम्रो खेतीपातीलाई अगाडि बढायौँ र यसलाई एउटा व्यवसायको रूपमा अगाडि बढाउन सक्यौँ, अहिलेको जलवायु परिवर्तनको सन्दर्भमा नयाँ प्रविधि अवलम्बन गर्दै उत्पादन वृद्धिमा जोड दियौँ भने यो चाहिँ जुन यो आयोजनाले जुन केही किसानलाई दिन खोजेको कुरो चाहिँ आगामी दिनमा पनि किसानले त्यसको चाहिँ दिगो रूपमा त्यसलाई उपयोग गरेर त्यसलाई चाहिँ कन्टिन्यू गर्न सकिन्छ।
0: खाद्य तथा पोषण सुरक्षा आयोजना 2 उदाहरणीय नमुना प्रस्तुत गरेको छ। अब आगामी दिनमा यसका उपलब्धिहरूलाई दिगो राख्दै उत्पादित सामग्रीको उचित बजार व्यवस्थापन, स्थानीय सरकारसँगको बलियो साझेदारीलाई अगाडि बढाउनु पर्ने मुख्य चुनौती र अवसर दुवै देखिन्छ।
4: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाईलाई बिदा दिनुहोस्। नमस्ते।
5: तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद।
6: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा। प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मक्तानको तर्फबाट यो बर्खाको समयमा अत्याधिक गर्मी र भारी वर्षा तथा बाढी पहिरो डुबान लगायतका विभिन्न विपदका घटनाहरू हुन

सक्ने भएकोले हामी सबै सजग र सतर्क रहन आवश्यक छ। साथै मौसम सम्बन्धी सूचनालाई ध्यान दिँदै आवश्यक सावधानी अपनाउन कोसिस गर्ने, जोखिमयुक्त स्थानबाट सुरक्षित रहने र सम्बन्धित निकायका निर्देशनको पालना गर्ने बानीले सम्भावित क्षतिलाई न्यूनीकरण गर्न मद्दत गर्छ। त्यसैले सुरक्षित रहौँ, सचेत बनाऊ र विपदबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सबैले जिम्मेवार बन्न सिकौँ भन्दै आउनुहोस्। आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौँ आज प्रस्तुत गरिने बिल्कुलै नयाँ नयाँ 5 वटा नेपाली गीतका झलकहरूबाट।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। हामीले भर्खरै मात्र प्रस्तुत गर्यौँ आजको म्युजिक क्याफेमा प्रसारण गरिने बिल्कुलै नयाँ पाँचवटा नेपाली गीतका झलकहरू। यी गीतलाई पूर्ण रूपमा सुन्न चाहनुहुन्छ र साथीभाइ इष्टमित्रहरूलाई पनि सुनाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-721 र 01-42-11-736मा तपाईँले प्रत्यक्ष फोन गरेर हामीसँग कुराकानी पनि गर्न सक्नुहुनेछ। त्यस्तै तपाईँको कल लागेन भने रेडियो नेपालको फेसबुक पेजबाट हामी अडियो लाइभ छौँ, त्यहाँ कमेन्ट लेख्दै गर्नुहोला। तपाईँको कमेन्ट पनि कार्यक्रम अवधिभरमा अवश्य पनि पढ्ने नै छु भन्दै अहिले भने टेलिफोनमा आउनुभएको कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार।
1: हेलो दर्शन, नमस्ते हजुर।
0: दर्शन नमस्ते, हजुरको शुभ नाम?
1: म सुनसरीबाट राजेश कुमार माझी।
0: ओहो राजेश जी, धेरै पछि आउनुभयो त तपाईँ।
1: हजुर हजुर, धेरै लामो समय पछि आएको नि।
0: गर्मी कतिको छ सुनसरीतिर अहिले?
1: गर्मी चाहिँ खासै चाहिँ छैन, पानी परिरहन्छ बेला बखतमा।
0: भनेपछि राति राति पानी परिरहेछ, दिउँसो दिउँसो घाम लागिरहेछ, तैपनि मौसमलाई चाहिँ
1: पनि घाम खासै छैन, मन्द मन्द छ,
0: मन्द मन्द छ। ए
1: तर अलिकति हावा पनि चल्दैछ, अनि गलिलि गर्मी पनि महसुस भइराखेको छ।
0: विश्वकप कतिको लागिरहेछ? विश्वकप छैन लागेको, गर्मीको सिजन छ होइन, अब झरी कति बेला हुन्छ होइन, प्राकृतिक विपत्तिहरू कति बेला हुनसक्छ भन्ने केही ठेगानै छैन होइन। यति बेला चाहिँ हो, त्यसैले कुनै पनि घटना दुर्घटनाहरू हुनुभन्दा अगाडि हामीले सजगता अथवा सचेत भएर बच्न र सुरक्षित हुन सकिन्छ भने त्यतातिर पनि ध्यान दिन चाहिँ जरुरी छ होइन। राजेशजी, कुराकानी फेरि गर्दै गरौँला, अहिले कुन गीत सुन्न र सुनाउन चाहनुहुन्छ?
1: मलाई एक नम्बरको गीत बजाइदिनुहोस्।
0: कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
1: सर्वप्रथम हजुरलाई, अनि टेक्निसियन मित्र, अनि रेडियो नेपाल सम्पूर्ण साथीलाई गीत सुनाउन चाहन्छु, र अन्य साथी बन्नु पर्दा अस्ति बर्थडे मनाउने सहयात्री सरहरूलाई बिलेटी फापी बर्थडे धेरै धेरै सुना दिन चाहन्छु, र आगामी दिनमा बर्थडे आउँदैछ एक्सन विराज राई रमेश कार्की दुवैजनालाई एडभान्स हापी बर्थडे धेरै धेरै सुना दिन चाहन्छु, र अन्य साथी बन्नु पर्दा गगन चेर समय कन्सा मन्जु मुखिया विमला याम्पो दुखी कल्पना साम्पाङ प्रतिमा स्पर्शी जेनु बान्ता गुरासर सरा मन्जु थापा सुमी लिम्बू लवली किरात्रा इष्कारमित लिम्बू हरफल रोशनी मानबहादुर मगर प्रकाश ब्रिटेशली प्रतिमा प्रतीक्षा प्रदीप बान्तवा रोशन खुलाङ राई कमला मुखिया आरके थापा राई बेलु सानु याम्पू चक्र बान्तवा राई योगेन्द्र बस्ने दाई निष्मानी सुलिम्बू रामप्रसाद निरौला अनि गणेश श्रेष्ठ अनि पवित्र राई रत्नबहादुर थापा लजाल स्मृति लिम्बू चन्द्र बस्ने दाई सबिना मगर दिदी चार साथी धनश्वर चामलिङ लक्ष्मी राई दुर्लोकी राती मेखो राई रबिन राई जुनिना राई अनि बल्का बान्तवा दिदी
0: सक्यो राजेश जी
1: सम्झना कार्यक्रमलाई पनि म भागेर मिला मलाई राजकुमार राजभने चिने सम्पूर्ण साथीलाई सुनाउँदै छुटिन्छु। हस्त, बाई बाई।
0: ओके, बाई बाई। उहाँ हुनुहुन्थ्यो सुनसरीबाट राजेश कुमार माझीजी, धेरै पछि आउनु भएको थियो अनि हामीले रमाइलो कुराकानी पनि गऱ्यौँ। अब को हुनुहुन्छ उहाँसँग पनि हामी कुराकानी गरिहाल्छौँ। नमस्कार।
2: नमस्ते सिरा सर।
0: नमस्ते। हो, यो परिचित आवाजै हो यार।
2: हो नि, एकदमै पूर्वादेखि त हामी त यति धेरै झुल्किन्छौँ नि फेरि।
0: त्यही त भने है।
2: हो नि, हो
0: अघि राजेश अहिले रोशन है।
2: हेर्नु न ठ्याक्कै अब अरूभन्दा पनि हेर्नु न अब अलिकति उज्यालो पार्ने काम गर्छौँ कि त्यही भएर पनि सायद हजुरसँग ट्याक्कै आउँछ कि क्या हो।
0: धेरै साथीहरूको फोन लागेन होइन, हामी कुराकानी गर्न पाएनौँ भन्ने कति धेरै गुनासो हुन्छ होइन, हजुरहरूको फ्याटो फ्याटो फोन लाग्छ
2: भनेको त अब आफ्नो ठाउँमा छ क्या, उहाँहरूले पनि अलिकति अब हामी जस्तै अब मेहनत चाहिँ गर्नु पऱ्यो क्या सर।
0: त्यही त त्यही त है,
2: तपाईँ मेहनत गर्यो भने मेहनतको फल त पक्कै पनि अब होइन छिटो छिटो पाउने नै हो होइन, हामी पनि मेहनत धेरै गर्छौँ नि यो कार्यक्रम आउनका लागि त।
0: ल, एकदमै खुसी लाग्यो। विश्वकप फुटबल कतिको लागिरहेछ तपाईँलाई?
2: मसँग चाहिँ खासै त्यति अब सिधा सर भनिदिने भने मलाई खासै लागेको छैन।
0: किन होला है, अघि एकजना राजेश जी पनि त्यसै भन्दै हुनुहुन्थ्यो होइन,
2: नलाग्ने भन्ने कुरा त होइन, लागेको हो, तर म धेरै त्यो जुन खेलभित्र बसेर चाहिँ होइन अब साथीहरूसँग चाहिँ ठ्याक्कै अब अरूभन्दा पनि अब हार जितको कुराहरू अब भइराखेको हुन्छ, तर पनि मैले चाहिँ त्यो जुन कुन जित्ने कुन हार्ने भन्ने खालकोमा चाहिँ बाजीमा चाहिँ छुइनँ।
0: ल ठिक छ, एकदमै राम्रो है बाजी किन राख्नु होइन, आफ्नो सपोर्ट गर्ने टिम त सधैँ छ, सपोर्ट गर्ने देश सधैँ छ, खेलाडी सधैँ छ होइन, बाजी किन राखिरहनु पर्यो होइन,
2: बाजीको अब बाजीमा चाहिँ धेरै छ क्या, त्यही भएर पनि मलाई चाहिँ त्यसमा चाहिँ अब खासै छैन भन्नुपर्छ क्या।
0: ल एकदमै मिठो गीत बज्दैछ, उपहार दियो धोका जिन्दगी नै प्याला बन्यो, निष्ठुरीको बैगुनीको निर्मोहीको दिल परानीको अरे होइन अब शिव परिवार र अनु चौधरीको मिठो स्वरमा छ यो गीत होइन, ककसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
2: विशेष त अब हजुर लगायत प्राविधिकमा रहेर साथी रहनुहुने हाम्रो प्राविधिक मित्र अनि रेडियो इन्टरटेन परिवार सबैको लागि पनि विशेष त सम्झना माया साथमा अब बस्दै गरेको गीत पनि सुनाउन चाहन्छु हजुरहरू सबैमा। अनि साथमा हुनुहुन्छ हाम्रो टिकाराम राई अनि छोरी प्रतिमा, प्रतीक चेन्जोई, प्रदीप बान्तावा अनि भाइ प्रवीण मगर, एक्सन विराज, वरुण चञ्चले, आशिष नयन, अमित अनन्त सुनवार अनि मनको साथी जीवन कार्की अनि शङ्कर कार्की अनि दाई अमर निर्दोष, इन्द्रा बुढा ठोकी हुनुहुन्छ, अरुण नदी खत्री, मिनबहादुर मगर हुनुहुन्छ अनि गगन तेराथुमी कान्छा, चन्द्र बस्नेत, रत्नबहादुर थापा, कुमारी यङ्गाङ, किराती अञ्जना हुनुहुन्छ, राजु शर्माजी, योगेन्द्र बस्नेत हुनुहुन्छ, दाई भगवान् राजस्वामी, रामना राजस्वामी, दिनेश चौधरी, दिलबहादुर राई, युवाराज पोखरेल, इतराम चौधरी, हर्प रोशनी, पवित्र राई, सानो सम्झना राई, मन्जु मुखिया, सबिना मगर हुनुहुन्छ अनि एन्जल तस्तिर बान्तावा, राज बान्तावा हुनुहुन्छ, सुनि लिम्बू, गुरासर सुसारा हुनुहुन्छ अनि त्यस्तै गरी हुनुहुन्छ हाम्रो अभागी रमिला, अल्का बान्तावा, उषा किरण, मुस्कान बान्तावा, राई अनिता, सागर पुमा, एम चामलिङ, सहयात्री उमेश, अञ्जन राई हुनुहुन्छ, टेक बहादुर पुमा राई, राजकले मगर, शम्भु कटुवा, जोय विवास कुलुङ अनि भान्जी पुष्पा चामलिङ, मामा लक्ष्य साल्तेन हुनुहुन्छ अनि नाम छुटेको अब धेरै साथीहरू हुनुहुन्छ, इन्दिरा चामलिङ, बिलु सानु याम्पु, सबैको लागि भन्दै छुट्टिन्छु, नमस्ते,
0: ओके बाई बाई। वहाँ हुनुहुन्थ्यो रोशन फुलाहाङ राईजी। अब भने हामी पहिलो गीत नै प्रस्तुत गर्न चाहन्छौँ, मैले अघि नै भनिसकेँ उपहार दियो धोका जिन्दगी नै प्याला बन्यो, शिव परियार र अनु चौधरीको स्वरमा छ यो गीत।

0: सुन्नुभयो यो मिठो गीत। गीतले भन्दै थियो किन झुटो कसम खुवायो अन्धकारमा मलाई रुवायो। वास्तवमा निकै मिठो गीत थियो यो र यो गीत सँगसँगै कार्यक्रम म्युजिक क्याफेमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु र यति बेला तपाईँ सँगै छौँ प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य लामा मोक्तान। र तपाईँ हामीसँग प्रत्यक्ष कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-721 र 01-42-11-736 अघिदेखि खुल्ला छ है। अहिले कोही आइसक्नु भएको छ र कमेन्ट पनि गर्दै गर्नुहोला, कमेन्ट पनि पढ्ने तयारीमा छु है। र टेलिफोनमा आउनुभएको साथीलाई स्वागत गर्छु अहिले चाहिँ। नमस्कार। ठिक मुला खालरङ जीवन सहयात्री जी दाजु ठिक छ नि तपाईँको?
1: ठिक छ हजुर, ठिक छ। के छ हाल खबर?
0: मेरो एकदमै ठिक छ। झ्याबा मुला गला कस्तो मजाले बोल्नु भयो क्या है। अनि म त तामाङ कार्यक्रममा कुनै दिन तपाईँलाई गेस्ट बनाउनु पर्ला कि जस्तो पो लागिसक्यो त।
1: हो
0: हो, कार्यक्रमको नामै थाहा छ तपाईँलाई? खुसी लाग्यो, एकदमै खुसी लाग्यो दाजु।
1: शुक्रबारको स्यालगर किन आउँदैन भाइ?
0: शुक्रबारको स्यालगरको कार्यक्रम सञ्चालिका यति बेला नेपालमा हुनुहुन्न होइन? उहाँ नेपालमा आउनुभयो भने फेरि कन्टिन्यू हुन सक्ला होइन। अहिले चाहिँ नेपालमा हुनुहुन्न, उहाँ एकदमै बाहिर जानु भएको छ यात्रामा है। त्यसपछि
1: त्यति नै खुबी भएको अरू यहाँ नेपालमा हुनुहुन्छ नि तामाङ
0: हुनुहुन्छ हुनुहुन्छ किन नहुनु होइन। यसको यसको लागि केही प्रक्रियाहरू हुन्छन् त्यो होइन। अब फेरि भविष्यमा आउन सक्ला त्यो कार्यक्रमहरू। अनि
1: नियमित बजाउनु पर्छ भाइ।
0: अँ त्यही त, एकदमै एकदमै। अनि रोसीतिरको बाटो के छ अहिले?
1: रोसीतिरको बाटो पानीमा आयो, ठिक छ, पानी आयो त्यस्तै छ के।
0: मैले आज त्यही पनि भनेको थिएँ, अत्याधिक गर्मीको समय पनि हो यो र अत्याधिक पानी पर्न सक्ने समय पनि हो। कति बेला पानी पर्छ त्यो पनि ठेगान छैन होइन। पानी पर्ने बित्तिकै त्यो बाटो चाहिँ अत्याधिक अलिकति खतरनाक नै भनौँ न होइन,
1: अलिकति
0: त्यो हुनसक्छ। त्यसैले त्यो त्यो बाटो गएर हिँड्ने हुने यात्रुहरूले चाहिँ विशेष सावधानी अपनाउन जरुरी नै देख्छु।
1: आर्मी पुलिसहरूभन्दा आफूलाई ठुलो कहिले नि नभन्नु होला, नसोच्नु होला, होसियार अप्नाउनु होला। हिजो नि रातभरि पानी आइराखेको थियो, अहिले चाहिँ अलि उग्रेको छ, अलिकति होसियार रहनु होला भनौँ न।
0: ल अब गीत सुनाऊ र सुनाऊ है त दाजु।
1: हजुर, दुई नम्बरको छानेको छु मैले
0: है
1: तपाईँलाई, टेक्निसियन मित्रलाई, अनि यता हुनुहुन्छ ओमरी सापकोटा, अनि कोमल राई, सुनु राई, गरिमा राई, रूपा राई, अनि बागलुङतिर हुनुहुन्छ बिन्दुजी, गुल्मीबाट यता बागलुङ सिमीकोटमा हुनुहुन्छ दुर्बाजी, उहाँहरू सम्पूर्ण जसले सुनिराख्नु भएछ उहाँहरू सम्पूर्ण साथीहरूलाई सम्झि, सम्पूर्ण साथीहरूलाई सम्मानको साथ आभार गर्दै छुट्टी जय बुद्ध जय पशुपति जय प्रेम।
0: ओके, जीवन सहयात्री जी हुनुहुन्थ्यो काभ्रेबाट र अर्को साथी पनि हुनुहुन्छ टेलिफोनमा। नमस्कार। नमस्ते नमस्ते बहिनी, तपाईँको हालखबर के छ?
2: म एकदमै लामो समयपछि प्रतीक्षामा बसिरहेको थिएँ, प्रतीक्षामा बस्नु त म छोडिरहेको थिइनँ, ठ्याक्क आज लाग्यो
0: मैले बुझिसकेँ, चिनिसकेँ नि, कहिले काहीँ कहाँबाट भनेर सोध्नु परिहाल्यो है, कहिले काहीँ बिर्सिन्छ नि त, मान्छेको स्वभाव हो होइन। मतलब छ नि स्वभाव भन्नाले त्यो गलत स्वभाव भन्न खोजे होइन, मान्छे हो, कहिले काहीँ भुल बस बिर्सिन सकिन्छ भन्न खोजे।
2: हजुर हजुर, म एकदमै सुनेर साथ दिइराखेँ।
0: कतिको गर्मी छ उदयपुरमा त? उदयपुर भन्ने बित्तिकै मलाई कस्तो फिल हुन्छ भने नि एकैचोटि कस्तो गर्मी जस्तो लाग्ने
2: क्या। यति बेला त यति धेरै गर्मी, यति धेरै गर्मी भइरहेछ, बिहान धेरै पानी पर्यो र पनि यता गर्मी प्राय हुन्छ।
0: म त्यही त, म 10-11 वर्ष पहिले यही समयमा हुनसक्छ म उदयपुर पुगेका थिएँ कि, ओ मलाई 2-3 घन्टा त्यहाँ बस्नलाई यस्तो गाह्रो भयो, एउटा प्रोग्राममा पुगेका थिएँ है।
2: हजुर, मलाई चाहिँ अब यतै हुर्केको जन्मेकोले गर्दा त्यति अब त्यति गर्मी लाग्दैन, तर मेरो श्रीमानज्यू प्रदीप बान्तावा चाहिँ अब भोजपुर देवनटार आमचोकको मान्छे हो, एकदमै गर्मीले गर्दा बस्नै नसक्ने अवस्थामा हुनुहुन्छ। हिजो काठमाडौँदेखि आएर आज एक दिन मात्रै हुँदैछ, एकदमै उहाँ गर्मीले खपिसक्ने छैन। म त अब फेरि पनि काठमाडौँ फर्किने बेला भयो भनेर कुरा गर्दै हुनुहुन्छ, उहाँले पनि नमस्कार भनिदिनुहोस् है।
0: ल, मेरो तर्फबाट पनि नमस्कार सुनाइदिनुहोस् होइन, सम्झना सुनाइदिनु होला।
2: हुन्छ, विशेष एकदमै सूर्य दाई, प्रादीप दाई, डिजीको लागि रेडियो नेपाल होल टिमलाई बजनेसम्म डेडिकेट गर्न चाहन्छु। अनि अघि मात्रै फोन गर्दैन थियो मेरो एकदमै मनको साथी मिलन सर, राम्रो मान्छे राजेश कुमार माझीलाई मिठो सम्झना, शुभ दिन प्रदीप र प्रतीक्षाले एकदम मजाले सम्झिरा है भनेर भन्न चाहन्छु। अनि दाई चक्रबान्तावा हल्कर रोशनी यति बेला रेडियो होइन नेपाल ट्युन गरेर बस्ने भए सम्पूर्णलाई एकमुष्टमा धेरै सम्झना। म धेरै प्रतीक्षा होलमा बसेँ, एकमुष्टमा सबैलाई मिठो सम्झना छ। बिरान्छु, नमस्ते, बाई बाई।
0: ओके, बाई बाई। उहाँहरूको लागि मैले यो मनले किन माया तिमी तिमी भन्छ, पैसामा तिम्रै तस्विर छापिदिने मन छ, म भनौँ कसरी, म त पागल पागल भए तिमीलाई हेरी हेरी। प्रमोद खरेल र अनु चौधरीको स्वरमा रहेको यो मिठो गीत प्रस्तुत गर्न अघि तपाईँले नै माया गरेर पठाउनु भएको केही सुन्दर कमेन्टहरू पढ्न चाहन्छु। रुबिना राईजीले लेख्नु भएको छ, साथीको सम्बन्ध भनेको न त रगतको नाता न त कागजको हस्ताक्षर हो, तर पनि मुटुको सबैभन्दा नजिकको भावना हो। हाँसोमा साथ दिने, दुःखमा काँध दिने र कहिले काहीँ चुपचाप बसेर पनि सबै साथी नै हो सच्चा साथी। समय बदलिन्छ, दूरी बढ्छ, तर साँचो मित्रता कहिले पुरानो हुँदैन। साथी भन्ने शब्द सानो भए पनि यसको अर्थ जिन्दगीभन्दा ठुलो हुन्छ। वाउ, कस्तो राम्रो भावना लेख्नु भएछ, यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। जीवन कार्कीजी, अरुणदी खत्रीजी, त्यस्तै कर्णप्रिय केसीजीले हामीलाई कमेन्ट लेख्दै लेख्नु भएको छ, दर्शन नमस्ते, के छ हालखबर हजुरहरूको, सन्चै हुनुहुन्छ, म यता भारतको हिमाञ्चलबाट। कर्णप्रिय केसी, सङ्गीत घर चाहिँ दाङको तुलसीपुर, कार्यक्रम मार्फत धरती कुनाको आकाश जुनसुकै हो बोलको गीत प्ले गरिदिनु भन्नुभएको छ, यो गीत चाहिँ कुनै दिन बजाउँला। र बाँकी कमेन्टहरू फेरि पढ्ने नै छु, कमेन्ट गर्दै गर्नुहोला। अहिलेलाई भने प्रस्तुत छ यो मनले किन माया तिमी तिमी भन्छ।

0: यी र यस्तै यस्तै मिठा मिठा गीतहरू अझै बाँकी छन्। कार्यक्रम सुन्दै गर्नुहोला र सहभागिता पनि जनाउँदै गर्नुहोला। म धेरै साथीहरूले कमेन्ट लेखिरहेको देखिरहेको छु। मनिता मगरजी, दिलु सानु याम्फुजी, राजाराम रायमाझीजी, हस्त तामाङ थिङजी, दिल्सा राईजी, धेरै साथीहरूको कमेन्ट छ होइन, बाँकी नाम लिन छुटेकाहरू सबैको कमेन्ट पढ्छु। अझ पनि कमेन्ट गर्दै गर्नुहोला। र अहिले भने टेलिफोनमा आउनुभएको साथीलाई नै स्वागत गर्न चाहन्छु। तपाईँ पनि पहिलोचोटि कार्यक्रम म्युजिक क्याफे सुन्दै हुनुहुन्छ र सहभागिता जनाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 0142 11 7 21 र 0142 11 7 36 प्रत्यक्ष कुराकानी गर्ने टेलिफोन नम्बरहरू हो यो। नमस्कार।
1: हजुर नमस्ते।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: प्रवीण मगर हो।
0: प्रवीण जी झोरले यार।
1: झोरले छतुला।
0: कहाँ हुनुहुन्छ अहिले प्रवीण जी?
1: म काठमाडौँतिर छु त।
0: काठमाडौँमा हुनुहुन्छ?
1: हजुर।
0: काठमाडौँको कुन ठाउँतिर हुनुहुन्छ अहिले?
1: अहिले म सामाखुसीतिर।
0: गर्मी छ त त्यहाँ त झन् होइन?
1: तपाईँहरूकोतिर गर्मी छैन र?
0: एसीभित्र बसिरहेको छु म, कसरी गर्मी हुन्छ मलाई?
1: एसीभित्र बस्नुहुन्छ
0: अनि त होइन, सिंहदरबारभित्र बस्छु नि त होइन?
1: ल एसीभित्र
0: भनेर अलिकति फुर्ती गरे मात्रै हो है, त्यस्तो होइन? तपाईँ तपाईँ जसरी बस्नु भएको छ म पनि त्यसरी बसिरहेको छु।
1: हजुर हजुर।
0: मैले बार बार योभन्दा पहिला पनि भन्थेँ नि होइन, जति हामी कुराकानी गर्छौँ जस्ट फनको लागि कुरा गर्छौँ, रमाइलोको लागि कुरा गर्छौँ होइन?
1: रमाइलो गर्नु पर्यो नि त।
0: पर्यो त, रोइला गर्नु पर्यो भन्छ अगाडि होइन? प्रवीणजी
1: है,
0: के गर्नुहुन्छ प्रवीणजी साँच्चै तपाईँ? सानोतिनो कामले पनि जिन्दगी पाल्न मिल्ने रहेछ है, खाना लाउन पुगेपछि त सानोतिनो काम हुन्छ। अनि प्रवीणजी,
1: हजुर,
0: विश्वकप कतिको लागिरहेछ?
1: विश्वकप लागिरहेछ त
0: है। तपाईँले सपोर्ट गरिरहनु भएको टिम अथवा देश कुन हो अहिले?
1: तपाईँको भन्नु त।
0: म त भन्दिनँ, अहिले साथीहरू रिसाउनु हुन्छ।
1: तपाईँ
0: पहिला भन्नु अनि म भन्छु ल।
1: मैले सपोर्ट गरेको टिम चाहिँ पहिलाबाटै ब्राजिल हो।
0: यसपालि कसले जित्ला जस्तो लाग्छ ल भन्नु त?
1: अब खेलो नै अब नपत्याउने खोलाले नै बगाउँछ भन्छन् होइन
0: है,
1: लास्टमा त्यही टिमहरू फाइनल पुगिरहेको हुन्छ।
0: त्यही त, अहिले भन्न सकिन्न,
1: अहिले भन्न सकिन्न दाइ, तपाईँको भन्नु न कसको टिम हो।
0: हस् हस्, अब कुन गीत सुनेर सुनाउने ल भन्नुहोस् प्रवीणजी।
1: हेर दाइले त हस हस भनेर टार्नु भयो है,
0: यसलाई भन्छ मठ्याइ गरेको के?
1: तपाईँ मलाई मेरो गेस्टमा होइन अर्जेन्टिना हुनुपर्छ कि पोर्चुगल?
0: हो ल, अब तपाईँले गेस गरिहाल्नु भयो होइन, कार्यक्रम पछि सब सुन्नु होला।
1: गीत छ बाँकी?
0: 3, 4, 5 छ।
1: 3 नम्बरको बजाइदिने।
0: वाउ, आजको सबसे खतरा लागेको गीत है, हुन त सबै खतरावाला थियो होइन, त्यसमा पनि खतरा चाहिँ खेम सेन्चुरीको नयाँ गीत आइरहेछ कि होइन? खेम सेन्चुरीको गीत भनेपछि त अहिले त के हो के हो अचम्म चल्छ नि। त्यहाँ माथि दीपिका बयम्बु मगरको गीत होइन, खतरा खतरा दुईजना गायक गायिकाको गीतहरू प्रस्तुत हुँदैछ क्या, बज्दैछ। कसलाई सुनाउन चाहनुहुन्छ?
1: अनि साथीहरू सन्त दाई एक्सन विराज र निवास शेर्पालाई अग्रिम जन्मदिनको शुभकामना भन्न चाहन्छु। अनि दाई आशिषमान बस्नेत, परुण चञ्चले, हिमा राई, त्यसै गरी भूमिका दिदी हुनुहुन्छ, लक्ष्मी क्षेत्री दिदी हुनुहुन्छ, सुनिता राई दिदी हुनुहुन्छ, सुनिता गुलुङ, जुना लिम्बू, सानो कमला, अनि अनि अनि अनि ढकल धर्मराज दाई हुनुहुन्छ, अनि अब धेरै धेरै साथीहरू हुन्छ, नगेन्द्र रिजाल, अनि अनि सबै सबैलाई सुनाउँदै बिदा हुन चाहन्छु। हस् त, नमस्ते बाबा।
0: नमस्ते बाबा। झोरले प्रवीणजी हुनुहुन्थ्यो काठमाडौँबाट, प्रवीण मगरजी। र अर्को साथी पनि टेलिफोनमा आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गरिहाल्छु। नमस्कार। लासु फ्याफुलाङा खलाङ्गामसे याम्बु याम्से राङ्गा मिन्तिका निसालामा हो, निसालामा निसालामा दोलखाला के गर्दै हुनुहुन्छ अहिले चाबेलमा? त्यो त मलाई थाहा थियो, दोलखामा भन्दा त काठमाडौँमा यति बेला गर्मी छ नि बहिनी होइन? अनि यो गर्मी सहन सक्नु भयो? है दुईदमै हुँदैन, एकदमै मात्रै हो है। ल ठिक छ, अब हामी एकदमै गीत सुनौँ, को कसलाई सुनाउन चाहनुहुन्छ?
2: हुन्छ, मिठो सब्जी कार्यक्रम सञ्चालन गर्नुहुन्छ बर्मी सङ्गीत सब्जीको लागि रेडियो लागि भन्छु सुनिरहनु भएको छ प्यारी साथीहरू सुधराई हुनुहुन्छ अनि निर्जना लामा शरीर स्वास्थ्य सबै धेरै सम्झना भन्छु अनि मन्जु श्रेष्ठ मलाई जितिङ सबै श्रेष्ठहरू पनि धेरै सम्झना जति पनि साथीहरू थिएर प्रोग्राम जुन चाहिँ ठाउँबाट हेर्दै रहेछ सबैलाई सम्झिरहेछु भन्दै जान्छु ल, बाई बाई।
0: ओके बाई बाई। निशा लामाजी हुनुहुन्थ्यो दोलखाको, उहाँ काठमाडौँबाट कल गर्दै हुनुहुन्थ्यो यति बेला चाहिँ हामीसँग कुराकानी भइसकेको छ। यसपछि भने तपाईँको सुन्दर कमेन्टहरू सबै पढ्ने नै छु, अहिलेलाई भने प्रस्तुत गर्न चाहन्छु आँखा लोभी मन पापी हत्ये गर्यौ नि कति राम्री हौ क्यारे निर्माया तिमी मलाई चौपट्टै मन पर्यो नि। बाँकी चाहिँ गीतबाट सुनौ। यो गीतमा स्वर रहेको छ खेम सेन्चुरी र दीपिका बयम्बु मगरको।

मिठो गीत प्रस्तुत गर्दै थियो, भन्दै थियो आँखा लोभी मन पापी हत्ते गर्यौ नि कति राम्रै हौ क्यारे निर्माया तिमी मलाई चौपटै मन पर्यो नि कति धेरै कुराकानी गर्ने मन थियो, मन छ धेरै, कुनै दिन दिनभरि बसेर गफ गरौँला है। अहिले भने तपाईँले पठाउनु भएको कमेन्टहरू मात्रै पढ्न चाहन्छु, टेलिफोन गर्न प्रयास नगर्नु होला आजलाई। मनिता मगरजीको कमेन्ट पढ्दैछु, नमस्ते दाई म सुन्दैछु भन्नुभएको छ। दिलु सानु एम्फुजीले सूर्य मोक्तान दाजु गुड आफ्टरनुन भन्नुभएको छ। उहाँले अब बज्ने गीत चाहिँ उहाँको श्रीमान धनराज याम्फु, अन्जान यात्री प्यारी साम्पाङ, इन्दिरा चामलिङ राई, कुमारी योङहाङ लावती, गगन तेरथुमे कान्छा, राजेश कुमार माझी गोर्खा होइन चक्रबान्तवा राई, कमला मुखिया, भूमिका राई र लवली किरात राईलाई सुनाउन चाहनु भएको छ। अब कुन गीत बज्छ त्यो चाहिँ प्रतीक्षा गर्दै गर्नुहोला। अनि राजा राम रायमाझीजीले लेख्नुभएको छ, अब बज्ने गीत मेरो जीवनसाथी किशोर रायमाझी, लवली छोरा राम, राजा रायमाझी अनि नरेन्द्र डिमाल, अरुणदी खत्री, सुमी लिम्बु, मुना मुखिया, सृजन मुखिया, सृजना मुखिया है, र रामबहादुर सुक्रामलाई सुनाउन चाहन्छु भन्नुभएको छ। हस्त तामाङ थिङजीले हामीलाई नमस्ते भन्नुभएको छ भने दिलसा राईजीले सुन्दैछु ग्रिन सिटी इलामबाट भन्नुभएको छ। उहाँले कान्छी फुलमाया राई, एलिसा लिम्बु, प्रिया राई, सरु छेत्री, दादा आशिष नारायण बस्नेत, अनि ढकाल धर्मराज, विपना राई, प्रतिमा स्पर्शी लगायत धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ। रुबिना राईलाई पनि मिस यु भन्न चाहन्छु भन्नुभएको छ राजा राम रायमाझीजीले। कर्णप्रिय केसीजीको के छ हालखबर भन्नुभएको छ, मेरो एकदमै ठिक छ, उहाँको कमेन्ट अघि पनि मैले पढिसकेको थिएँ। गगन तेरथुमेजीले नमस्कार, अब बज्ने गीत चाहिँ सुनाउनु पर्दा रत्नबहादुर थापा, मनको साथी जीवन कार्की पूर्णबहादुर थुलुङ, राज बान्तवा, कुमार प्रजा, अस्मिता बान्तवा राई, हरपल रोशनी, दिलु सानु याम्फु, एन्जल तस्पिरा बान्तवा, नरेन्द्र रिमाल, ओमनी सापकोटा लगायत सम्पूर्णलाई सुनाउन चाहन्छु भन्नुभएको छ। त्यस्तै इन्दिरा चामलिङ राईजीले मिठो सम्झना छ प्यारो साथी मिडिया प्रेमी निर्मला वोनेम दिलु सानु याम्फु, अनि कमला मुखिया, मिसिङ रेवत, गीता लिम्बुलाई लगायत सम्पूर्ण साथीहरूलाई भन्नुभएको छ। अनि प्रेम थापाजीले भन्नुभएको छ रेडियो नेपाल परिवारलाई एकदमै गुड आफ्टरनुन भन्नुभएको छ, सबैलाई गुड मर्निङ लेख्नु भएको छ, सायद उहाँ विदेशमा हुनुहुन्छ। सरु छेत्रीजीले पनि हामीलाई कमेन्ट लेख्नुभएको छ, अनि देवाङ राईजीले लेख्नु भएको छ, उहाँले कमेन्ट लेख्नु भएको छ दिपेश खत्रीजीको, नमस्कार हजुर कार्यक्रम म्युजिक क्याफे सुन्दैछु भोजपुरको तारेगौडाबाट भन्नुभएको छ। अनि केही साथीहरूको नाम लिन्छु नरिसाउनु होला, विनोद बरुवाल, निशा थोकर, रमेश कार्की, यम जिएम, निराजन कटेल लगायत सम्पूर्ण साथीहरूलाई ज जसले कमेन्ट गर्नुभयो उहाँहरू सबैलाई धन्यवाद दिँदै वहाँ अब भने हामी आजको लागि कार्यक्रम म्युजिक क्याफेबाट छुटिएर जान्छौँ, र तपाईँको बाँकी दिन शुभ रहोस् भन्दै अहिले 2 बजे देश विदेशका ताजा खबरहरू अङ्ग्रेजी भाषामा प्रस्तुत गर्नका लागि सहकर्मी कौशल घिमिरे तयारी अवस्थामा हुनुहुन्छ, र पछिल्लो पटक मलाई प्रविधिमा साथ दिनुहुने पराग पोखरेल मित्रलाई धेरै धेरै धन्यवाद सहित म सूर्य मोक्तान छुटेर जान्छु। हवस् त नमस्कार।

0: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आम्दानीको स्रोत बढाऊ।
1: आफ्ना युवा उमेरका छोरा छोरीहरू लागू औषधको दुर्व्यसनमा फसेका छन् कि छैनन्, अभिभावकहरूले पनि सधैं ख्याल गरौं। उनीहरूको व्यवहारमा परिवर्तन देखिएमा सतर्कता अपनाऊ।
2: स्वस्थ सुखी परिवार र समुन्नत समाजका लागि लागू औषध दुर्व्यसनलाई निरुत्साहन गरौं।
3: जनहितका लागि रेडियो नेपाल।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँले मिडियम वेब 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेले स्टेशनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि असारे गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान शिशिर योगी र सिन्धु मल्लको स्वरमा, गणेश विषमको रचना रहेको छ भने सङ्गीत गोविन्द आचार्यको।

0: स्वदेश गानपछि अब सुनाउँदैछौँ असारे गीतहरू. सुनौ यति बेला धर्मराज नेउपानी, गौरी भट्ट र साथीहरूको स्वरमा धर्मराज नेउपानीको रचना र सङ्गीत रहेको छ.
1: ए पिछि रात बाउसा तल खेत पुरै
2: ल्याउनु ल्याउनु ल्याउनु.

अब सुनाउँदैछौँ यो अर्को गीत, सुफिक्स मदन, रिता कुलु र अमन एकलको स्वरमा, अमन एकल र रामकृष्ण पाण्डेको रचना रहेको छ भने सुफिक्स मदनको सङ्गीत।

पर्छौ भने भरमा माग्न आउँछु घरमा भैना लैजाऊ सुपारी दिलमा बसिरहेछौ सुँदो।

खसारी गीतहरू सुनाउने क्रममा अबको पालोमा सुनाउँदैछौँ गङ्गाराम घिमिरे र शारदा रोसाइलीको स्वरमा अशोक कुमार सापकोटाको रचना रहेको छ भने नारायण दङ्गालको सङ्गीत।

पुगिसकेछ।

अहिलेलाई असारी गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ हरिदेवी कोइराला र साथीहरूको स्वरमा हरिदेवी कोइरालाको रचना र सङ्गीत रहेको छ। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि दनुवार भाषामा समाचार सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: एकदमै गाह्रो भयो, न गोरु कुवा दिए, अब घर जाने बेला पनि भयो, अब कति काम गर्ने, भोलिलाई राख्न पऱ्यो नि।
1: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: सडक तथा सडक पेटीमा पसल नराखौ, निर्माण सामग्री नथुपारौ र सडक सीमा अतिक्रमण नगरौ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
4: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
6: के हुन्छ?
5: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
6: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
5: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
6: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
4: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2075 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामारू 50 लाखसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने विशेष अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले समयमै ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन सूचित गर्दछौ। साथै 2076 साल वैशाखदेखि हालसम्मका खराब वर्गमा रहेका कर्जा ग्राहक तथा हाल नियमित रहेका कर्जा ग्राहकहरूले बुझाउनु पर्ने सम्पूर्ण सावा, ब्याज बुझाई, कर्जा चुक्ता वा नियमित गरेमा समेत विशेष छुटको व्यवस्था गरिएकोले ब्याङ्कको शाखा कार्यालयमा सम्पर्क गरी समयमै ब्याज छुट सुविधाको लाभ लिनुहुन सूचित गर्दछौ। यो विशेष ब्याज छुटको योजना विक्रमसम्म 2082 साल असाढ मसान्तसम्म मात्र लागू हुनेछ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनमा जारी। यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार। समाचार सेवालाई छिटो छरितो रूपमा सम्प्रेषण गर्न सञ्चार मन्त्रीको निर्देशन। र कतारमा पुनः सञ्चालनको तयारीमा रहेको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा गैराती विस्फोट। कम्तीमा 54 जना घाइते, 18 जना बेपत्ता। हिजोदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अहिले चितवनमा जारी छ। यसै सन्दर्भमा थप जानकारी दिन हाम्रा समाचारदाता विमल गेवाली अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। विमलजी, विमलजी, विमलजी, हेलो, उहाँसँग प्राविधिक कारणले अहिले हामी जोडिन सकेनौँ। अहिले हामी पछि यहाँहरूलाई जानकारी गराउनेछौँ। अब बाँकी समाचार। नेपालमा औसत समयभन्दा 6 दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मनसुन सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप 4 प्रदेशमा विस्तार भएको हो। महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ। यद्यपि मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद सञ्जीव अधिकारीले बताउनुभयो। सामान्यतया नेपालमा मनसुन जुन 13 प्रवेश गर्ने भए पनि यस वर्ष 6 दिन ढिलो गरी प्रवेश गरेको महाशाखाले जनाएको छ। मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम सुरु भएको छ। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको सन्दर्भमा थप कुराकानी गर्न यति बेला हाम्रा समाचारदाता विमल गेवाली हामीसँग जोडिनु भएको छ। विमलजी, विमलजी, केही प्राविधिक कारणले हामी अझै पनि उहाँसँग जोडिन सकेका छैनौँ। हामीले प्रयत्न गरिरहेका छौँ। अब बाँकी समाचार। जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा चल्ने सम्भावना रहेको जनाएको छ। त्यसका विभिन्न पहाडी र हिमाली जिल्लामा भने मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले राष्ट्रिय समाचार समिति रासस भरतपुरको नवनिर्मित तालिम भवनको आज निरीक्षण गर्नुभएको छ। नवनिर्मित भवनको सबै कक्षको निरीक्षणपछि यथाशक्य छिटो सञ्चालनमा ल्याउनुपर्ने बताउनुहुँदै कर्मचारी तथा स्थानीय समाचारदाताका बारेमा जानकारी लिनुभयो। सो अवसरमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले समाचार सेवालाई छिटो छरितो रूपमा सम्प्रेषण गर्न निर्देशन दिनुभयो। समाचार सामग्री उत्पादनमा महत्त्वपूर्ण भूमिका रहेकोले सूचना प्रविधिको क्षेत्रमा द्रुत गतिमा भएको विकासलाई आत्मसात गरी देश र जनताका पक्षमा सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले 5,76,71,000 रुपियाँ लागतमा निर्माण गरेका भवनमा 20 कोठा र सभाकक्ष रहेको छ। अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवा सभाको खाँदबारी नगरपालिका र सभा पोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। पहिरोले सभा पोखरी 1, धुपुमा धनबहादुर विश्वकर्माका 4 परिवार र शान्तिराम पोखरेलका 4 परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरोको जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानी डाँडामा यार बहादुर तामाङका 6 परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। उहाँका अनुसार पहिरोले विश्वकर्माको 2 घरको पछाडितिरको भाग भत्काएको छ। पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घर समेत जोखिममा परेको छ। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्न सक्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सौराहा स्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गर्नुभएको छ। प्रजनन केन्द्रका प्रमुख मणि पूरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नु भएको हो। खोरसोर स्थित तालिम केन्द्रमा अहिले 9 माउ र 7 हात्तीका छावा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा हुनुहुन्छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 2076 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 10.5 लाख रुपियाँ बढी राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बैतडीको सिगास गाउँपालिकामा स्थानीय कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको कृषक पाठशालाले सकारात्मक प्रभाव पार्न थालेको छ। कृषक पाठशाला स्थापना भएपछि परम्परागत खेती प्रणाली परिवर्तन गरी आधुनिक तथा जलवायु मैत्री कृषि प्रविधि अपनाइएसँगै किसानहरू उत्पादन वृद्धि गर्न सफल भएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
1: बैतडीको सिगास गाउँपालिका 1 स्थापना गरिएको कृषक पाठशालाले स्थानीय किसानको कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्न थालेको छ। परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै आधुनिक तथा जलवायु मैत्री कृषि प्रविधि अपनाइएपछि किसानहरूले उत्पादन वृद्धि गर्न सफल भएका हुन्।
2: धेरै तरकारीहरू लगाउन सिक्यौँ, मलहरू यो बेन्ना बनाउन सिक्यौँ, अनि घरैसी झोलमल बनाउन सिकेँ।
3: पहिले आफ्नै तरिकाले लगाउँथे, थोरै थोरै खानसम्म, 1-2 घर बेच्नसम्म। अहिले त अब गाडीको माग पनि गर्न थाल्यौँ, बढी बढी लगाउन थाल्यौँ।
4: परियोजना आएपछि हामी धेरै लगाउँछौँ सागपात, बढी मात्रामा सागपात लगाउँछौँ। समूहले पनि धेरै सपोर्ट गरिरहेछ, लगाउने तरिका पनि हाम्रो फरक छ, उब्जनी पनि पहिलाको भन्दा अहिले धेरै।
1: सारथी नेपाल र सिगास गाउँपालिकाको समन्वयमा स्थापना गरिएको उक्त कृषक पाठशालालाई जलवायु मैत्री कृषक पाठशालाको रूपमा सञ्चालन गरिएको छ। रासायनिक विषादीको प्रयोग घटाउँदै वातावरण मैत्री र सुरक्षित कृषि उत्पादनमा जोड दिइएको सारथी नेपालका कृषि प्राविधिक दिपेश सिंह धामीले बताउनुभयो।
5: रासायनिक मल अथवा विषादीको जुन व्यापक रूपमा प्रयोग भइरहेको छ, त्यसलाई चाहिँ न्यूनीकरण गर्नका निमित्त हामीले जलवायु मैत्रीका टेक्निकहरू प्रयोग गरेर त्यसलाई चाहिँ न्यूनीकरण गर्ने र त्यसैबाट उत्पादनमा उत्पादकत्व वृद्धि गर्ने भन्ने त्यो किसिमको लक्ष्य रहेको छ।
1: यस्तै कृषक पाठशाला मार्फत किसानहरूलाई आधुनिक कृषि प्रविधि, रोग किरा व्यवस्थापन, जैविक मलको प्रयोग तथा जलवायु अनुकूल खेती प्रणाली बारे व्यवहारिक ज्ञान प्रदान गर्ने गरिएको छ। यो कार्यक्रम सञ्चालन भएपछि किसानहरूको उत्पादन र आमदानीमा उल्लेखनीय सुधार देखिएको सिगास गाउँपालिका 1 वडा अध्यक्ष रामचन्द्र एरीले बताउनुभयो।
6: र अहिलेको तुलना गर्ने हो भने खन्तलले त एकदमै फट्को मारेको छ। यहाँ पनि कृषि पाठशालाले अझै यसलाई सहयोग गर्ने र सबैको जीवन स्तर र आर्थिक अवस्था मजबुत हुने मैले विश्वास गरेको छु।
1: स्थानीय किसानले कृषक पाठशालाबाट प्राप्त ज्ञान र सिपले उत्पादन वृद्धि हुनुका साथै खेतीप्रति आत्मविश्वास बढेको बताएका छन्। समयानुकूल कृषि प्रणालीलाई प्रभावकारी बनाउँदै यस्ता कृषक पाठशालाको विस्तार अन्य क्षेत्रमा पनि आवश्यक रहेको स्थानीयको भनाइ छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: रुकुम पश्चिमको मुसिकोट नगरपालिका 1 सुन्दर भण्डारीको मृत्यु भएको छ। पश्चिम मुसिकोट स्थित मुखलु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएका उहाँको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको प्रहरीले जनाएको छ। बर्दियाको राजापुर नगरपालिकामा गत वर्षको तुलनामा रक्त अल्पता भएका किशोरीहरूको संख्यामा कमी आएको छ। राजापुरका सम्पूर्ण विद्यालयहरूमा अध्ययनरत किशोरीमा परीक्षण गर्दा गत वर्ष 82% देखिएको रक्त अल्पता यस वर्षको परीक्षणमा 65% किशोरीमा मात्र देखिएको हो। बर्दियाबाट संवाददाता यज्ञ सापकोटाको रिपोर्ट।
7: बर्दियाको राजापुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्त अल्पता परीक्षण गरेको थियो, जसमध्ये 65% किशोरीहरूमा रक्त अल्पता फेला परेको छ। नगरपालिकाले विद्यालयमा अध्ययनरत 10 वर्षभन्दा माथिका 2175 किशोरीको रक्त परीक्षण गर्दा 1433 किशोरीमा रक्त अल्पता देखिएको छ, जसमध्ये 72 किशोरीलाई कडा खालको रक्त अल्पता देखिएको। राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश प्रसाद अर्यालले बताउनु
8: कडा किसिमको रक्त अल्पता देखेको 72 किशोरीहरूलाई हामी प्रत्यक्ष निगरानीमा राख्छौँ। कुन स्वास्थ्य संस्थाको नजिकको स्कुल हो, हामी त्यही किसिमले डेटा पनि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउँछौँ। उहाँलाई चाहिँ विभिन्न किसिमका समस्या हुनसक्छ, ड्रग चलाउनु पर्ने हुनसक्छ।
7: गत वर्ष 1441 किशोरीको रक्त परीक्षण गर्दा 1174 रक्त अल्पता देखिएको थियो, जसमध्ये 123 कडा खालको रक्त अल्पता देखिएको थियो। तुलनात्मक रूपमा रक्त अल्पतामा सुधार आए पनि सोचे जस्तो सुधार भएको छ। छैन। किशोरीको रक्त अल्पता सुधार गर्नका लागि यस वर्ष पनि सबै किशोरीको रगत परीक्षण गरिएको राजापुर नगरपालिकाका नगर प्रमुख दिवेश थारीले बताउनुभयो।
9: आइरन चक्की जसले खानुभयो उहाँहरूलाई रक्त अल्पता नभएको अवस्था छ, सुधार हुँदै गएको अवस्था देखिन्छ भने जसले खानु भएको छैन उहाँलाई फेरि पनि रक्त अल्पता देखा परिरहेको छ।
7: नियमित आइरन चक्की खाने गरेमा रक्त अल्पताको समस्या समाधान हुनेछ। यज्ञ प्रसाद सापकोटा बर्दिया।
10: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
11: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
10: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
11: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। कतारमा पुनः सञ्चालनको तयारीमा रहेको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा गैराती ठूलो विस्फोटपछि आगलागी हुँदा कम्तीमा 54 जना घाइते भएका छन्। उक्त घटनामा 18 जना अझै बेपत्ता रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। रस लाफान औद्योगिक क्षेत्रमा अवस्थित बारजान ग्यास आपूर्ति केन्द्रमा युद्धका कारण रोकिएको उत्पादन पुनः सञ्चालन गर्ने काम भइरहेका बेला विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। क्रममा इरानको आक्रमणपछि प्रभावित उक्त क्षेत्रमा कामदारहरू मर्मत तथा पुनः सञ्चालनको काममा निरन्तर जुटिरहेका स्थानीय सञ्चार माध्यमले जनाएका छन्। कतारको गृह मन्त्रालयले घाइतेको संख्या उल्लेखनीय रूपमा बढेको पुष्टि गरेको छ। अमेरिका र इरान बीचको सम्झौतालाई अन्तिम रूप दिन स्विजरल्याण्डमा सुरु भएको पहिलो चरणको वार्तामा उत्साहजनक प्रगति भएको मध्यस्थकर्ता कतार र पाकिस्तानले बताएका छन्। गत साता भएको प्रारम्भिक सम्झौतालाई अन्तिम रूप दिन आइतबार सुरु भएको पहिलो चरणको वार्ता टुङ्गिएपछि कतार र पाकिस्तानले संयुक्त वक्तव्य जारी गर्दै यस्तो जानकारी दिएका हुन्। संयुक्त वक्तव्यमा दुवै पक्षले हर्मुज जलमार्ग खुला राख्ने तथा लेबनानमा पुनः द्वन्द्व भड्किन नदिन सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति जनाएका र 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने मार्गचित्र तयार गरेको उल्लेख छ। साथै हर्मुज जलमार्ग क्षेत्रमा कुनै पनि घटना वा गलत बुझाइबाट तनाव बढ्न नदिन प्रत्यक्ष सम्पर्क च्यानल स्थापना गर्ने पनि सहमति भएको छ। अब खेलकुद। फिफा विश्वकपमा उपाधि दावेदार स्पेनसँग बराबरीमा खेलेर चर्चामा रहेको केप भर्डेले फुटबलको अर्को शक्ति उरुग्वेलाई पनि बराबरीमा रोकेको छ। आज बिहान अमेरिकामा भएको खेलमा केप भर्डेले उरुग्वेलाई 2-2 बराबरीमा रोकेको हो। खेलको 21 मिनटमा पहिलो गोल गरेर केप भर्डेले सुरुवाती अग्रता कायम गरेको थियो। यद्यपि पहिलो हाफमै उरुग्वेले गोल फर्काएर इन्जुरी समयमा थप 1 गोल गरी 2-1 अग्रता बनाएको थियो। तर कडा टक्कर दिएको केप भर्डेले 61 मिनटमा दोस्रो गोल गरेर खेल बराबरी बनायो। केप भर्डेले अब साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै गैराती भएको खेलमा स्पेनले साउदी अरेबियालाई 4-0 गोल अन्तरले पराजित गरेको छ। बेल्जियम र इरान बीचको खेल भने गोल रहित बराबरीमा सकियो। आजै बिहान भएको खेलमा इजिप्टले न्यूजिल्यान्डलाई 3-1 अन्तरले पराजित गरेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनमा जारी। यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार। समाचार सेवालाई छिटो छरितो रूपमा सम्प्रेषण गर्न सञ्चार मन्त्रीको निर्देशन। र कतारमा पुनः सञ्चालनको तयारीमा रहेको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा गैराती विस्फोट, कम्तीमा 54 घाइते, 18 जना बेपत्ता। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। प्रधानमन्त्री बालेन्द्र शाही सौराहामा रहल हात्ती प्रजनन तसु तालिम केन्द्र खोरसोर आज दिथारेलक। प्रजनन केन्द्र मुख्य मणिपुरन चौधरीक अनुसार सेब्बे परिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्ल हो। खोरसरक तालिम केन्द्रमा अख्नि 9 माइक तसु 7 हात्ती छ्याबेक रहछन्। राष्ट्रिय स्वतन्त्र पार्टी वरिष्ठ नेता समेत रहल प्रधानमन्त्री शाह पार्टी पहिला राष्ट्रिय महाधिवेशनमा भाग लिएर चितवनमा रहेस। सूचना तसु संचार मन्त्री डाक्टर विक्रम तिमल सिंह राष्ट्रिय संचार समिति राससा भरतपुरक नयाँ बानाला तालिम भवन आज दिथारेलक। नयाँ बानाला भवनक सेब्बे कोठा दिथाको जटका पारे चारो चाल्याले आने पर्ला पास्ती कर्मचारी तसु स्थानीय संचारदाताक बारेमा जानकारी लिल रहेस। उही अवसरमा संचार मन्त्री डाक्टर तिमल सिंह संचार सेवालाई चारो पाठ्याले निर्देशन दिति संचार सामग्री निकालेलाई विशेष भूमिका रहल राससै सूचना ठाउँमा चार चार अखल विकासलाई आफ्नै मानिकु देश तसु जनताक सेवा दिलारमा जोड दिइरहेलक। सघन सहरी तसु भवन बानालार आयोजना चितवने 5,76,71,000 रुपियाँ लागतमा बानाल रासस भवनमा 20 कोठा तसु सभाहाल रचेक। पहिलाक मन्त्री राजेन्द्र खरेल 80 उमेरमा बितिरहेलक। नेपाली काङ्ग्रेसक सादगी नेता समेत रहल उसे पाछलो किसो वर्ष सुकुने दम रोगकबाट पीडित रहलक। काठमाडौँ बानेश्वरमा रहल फ्रन्टलाइन अस्पतालमा स्वास्थ्य जाँच गर्दै जैल राति ओखरक ज्यान जैल ओखरक बेट्याक महेश खरेलले जानकारी दिलरछाट। विक्रमसम्म 2003 काभ्री पलाञ्चोक खरेल थोकमा जन्मल। खरेल विक्रमसम्म 2056 आम निर्वाचनमा काभ्री पलाञ्चोकबाट प्रतिनिधि सभा सदस्य निर्वाचित लग ओखरग आज नै पशुपतिक आर्यघाटमा दाह संस्कार गर्दिर छिक। काभ्रे पलाञ्चोक जिल्लाक मण्डन देवपुर नगरपालिका 12 ठुलीबेसीमा रहल इन्द्रावटी लरिक बेटिनी बगरमा जैल राति 2 टिपरे च्यापीको बालुवा लोड गर्दै जेसिबी डोजर खलासी ज्यान जैरेली। पाँचखाल नगरपालिका 8 होक्से करखल खलासी 19 देवेन्द्र तामाङक टिप्परमा बालुवा लोड गरेको ब्याग गर्दे खनि उय ठाउँमा रोकेको धरल टिप्परक बिचमा च्यापीको ज्यान जैल। जिल्ला पुलिस कार्यालय डिएसपी रविन विष्टै जानकारी दिलर छाट। ओखरग अनुसार घटनापछि टिप्परक ड्राइभर पाराल तसो अर्को एकजना ड्राइभरलाई भने समातिको छानबिन भइधरली। एस्निके तनहुक स्थानीय बन्दीपुर गाउँपालिका 4 गुम्बा नजिक टिप्पर दुर्घटनामा परेको ड्राइभरक ज्यान जैरेलिक। ज्यान जैलमा ब्यास नगरपालिका 4 36 चुनु श्रेष्ठ रहल डिएसपी द्वारिका प्रसाद घिमिरे जानकारी दिलर छात। धेरै नै गर्मी बढ्नेछ। कञ्चनपुरक बेदकोट नगरपालिकै 4 दिनसम्म स्कुल बन्द गर्ला निर्णय गरिरहेले। नगरपालिकै मौसम खराबी कारण विद्यार्थीक स्वास्थ्यले दिठाको आइलार कानु मङ्गलबारै सो शुक्रबारसम्म 4 दिनक लागि नगरभित्र सेब्बे स्कुलमा विदा गर्ला मुख्य प्रशासकीय अधिकृत हरिदत्त भट्टै जानकारी दिलर छाट। यसनिकै भीमदत्त नगरपालिकै पनि गर्मी बढ्नेछ। सरकारी तसु बोर्डिङ स्कुलमा 12 दिन बिदा दिलार निर्णय गरिरहेले। नगरपालिका मुख्य प्रशासकीय अधिकृत महेश बहादुर बमग अनुसार इए असार 8 गते वा आज सोको असार 19 गतेसम्म गर्मी तसु बर्खे बिदा एकैचोटि मिलाएको बिदा दिलार निर्णय गर्न हो। इएमाझ कञ्चर पुरमा पाछलो 1 यतै बेसको गर्मी बढिरहेले। मौसम पहिला कलर अनुमान महाशाखै तराई जिल्लामा आइलार 3 दिनसम्म धिपटोक लहर चलाइपार्ला रखेको सतर्क रहेले अनुरोध गरिरहेले। काठमाडौँमा छोराटे स्वास्थ्य आँख छानबिन तसु स्वास्थ्य सिस्टम सुदृढीकरणका लागि 1 परियोजना चालेले आन्दोलन छिक। नेपालमा पहिलापल्ट उसे परियोजनालाई स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्रालय सहित विश्व स्वास्थ्य संगठन संयुक्त राष्ट्रसङ्घीय बाल कोष युनिसेफ डुलीखेल अस्पताल इन्टरनेसनल सेन्टर अफ फर आई हेल्थ लन्डन स्कुल अफ हाइनिज एन्ड ट्रपिकल मेडिसिन सँगै मिलिको कर्ल काम कर्ल नेपाल नेत्रज्योति सँगै व्यवहारमा आन्ल हो। स्वास्थ्य सेवा विभागक महानिर्देशक डाक्टर अनुज भट्टचन्द नेपाल नेत्रज्योति सँगक अध्यक्ष प्राध्यापक डाक्टर चेत राज पन्त लन्डन स्कुल अफ हाइनिज एन्ड ट्रपिकल मेडिसिनक प्रतिनिधि डाक्टर आयसा मल्लिके अझै मात्रै आयोजना गर्ल कार्यक्रममा उसे परियोजना एकता रूपमा सुरुवात गर्नला। नाभु समय सुको बन्द अख्ल हेटौँडा लुगा उद्योगलाई फेरि चाल्यालाई सरकारक तयारी सँगै सरकारी निकायबाट एकरक ठाउँमै जैकु डिठाको काम आगु बढाल रहेछ। हेटौँडा औद्योगिक क्षेत्रभित्र 2032 बनाएको 2035 चल्ल हेटौँडा लुगा उद्योग 2057 बन्द अख्लर लिग एकलै फेरि चाल्याले प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालय काम आगु बढाती यी बीचमा उद्योग वाणिज्य तसु आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्योगक ठाउँमै जैकु डिठाला बाजल रचेक।
ट्राफिक पुलिसले काठमाडौँ उपत्यकाबाट बार जैलार यात्रुले नैचैद रूपमा दुःख तसो हैरान दिला दोषमा 10 जनालाई समातिरहे। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालयबाट खटला टोली कोटेश्वर तसो जडीबुटीमा चालाला बस काउन्टर कर्मचारी चालाला ड्राइभर तसो खलासी यात्रुलाई नैचैद दुःख दिएको

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब करिब 4 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ मेलिना राई, विशाल निरौलाको स्वरमा रहेको गीत भने सागर बमको गीत रचना नि सङ्गीत रहेको छ।

अहिले सुनायौँ सुरेश लामा अस्मिता अधिकारीको स्वरमा रहेको आधुनिक गीत। दिनेश थपलियाको गीत रचना रहेको थियो विशाल निरौलाको सङ्गीतमा। यो समय यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। अब अर्को गीत राख्दैछौँ यहाँ माझमा, रिता केसी प्रवीण बेडवालको स्वरमा रहेको यो गीत राख्दैछौँ भने रमेश कोइरालाको रचनामा रहेको छ राजकुमार बगरको सङ्गीतमा।

अहिले सुनायौ रामचन्द्र काफ्ले अनु चौधरीको स्वरमा रहेको आधुनिक गीत विशाल अधिकारीको गीत रचना अनि सङ्गीतमा। अब अर्को आधुनिक गीत राख्दैछौँ यार माझमा अन्जु पन्त टेक बिसीको स्वरमा रहेको छ। हरिभक्त बुढाथोकीको गीत रचना रहेको छ भीम बिसीको सङ्गीतमा।

अहिले सुनायौँ राजेश पायल राई मिलन मातेको स्वरमा रहेको आधुनिक गीत। गोविन्द प्रसाद उपाध्यायको गीत रचना रहेको थियो दीपक राज गौतमको सङ्गीतमा। अब अन्तिम गीत राख्दैछौँ। सिमरन परियारको स्वरमा रहेको छ भने गीत रचना अनि सङ्गीत रहेको छ रोशन सिंहको। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुन्छ। अपराह चार बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। समाचारपछि तामाङ भाषाको कार्यक्रम स्यालगार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: रमेश तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
1: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
0: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
2: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2075 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामारू 50 लाखसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने विशेष अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले समयमै ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन सूचित गर्दछौ। साथै 2076 साल वैशाखदेखि सम्मका खराब वर्गमा रहेका कर्जा ग्राहक तथा हाल नियमित रहेका कर्जा ग्राहकहरूले बुझाउनु पर्ने सम्पूर्ण सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा समेत विशेष छुटको व्यवस्था गरिएकोले ब्याङ्कको शाखा कार्यालयमा सम्पर्क गरी समयमै ब्याज छुट सुविधाको लाभ लिनुहुन सूचित गर्दछौ। यो विशेष ब्याज छुटको योजना विक्रमसम्म 2082 साल असाढ मसान्तसम्म मात्र लागू हुनेछ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो विधान संशोधन गर्दै पार्टी संरचनालाई थप समावेशी बनाउने भएको छ। समावेशी सहभागिता सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रक्रिया अघि बढेपछि प्रत्यक्ष लाभान्वित हुने समुदायहरू उत्साहित देखिएका छन्। पार्टीले महिला, जनजाति, मधेसी, दलित समुदायका पक्षमा निर्णय गरेको भन्दै लाभान्वित समुदाय उत्साहित बनेका हुन्। आधा जनसङ्ख्या उघट्ने महिलाहरू मध्येबाट एकजना केन्द्रीय उपसभापति हुनुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय समितिका 900 सदस्य मध्येबाट प्रदेशबाट प्रतिनिधित्व गर्ने एउटा प्रदेशको 5 दरले 35 सदस्यहरूलाई पूर्ण समावेशी बनाइनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले सौरा स्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोर सोरको आज निरीक्षण गर्नुभएको छ। प्रजनन केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नु भएको हो। खोर सोर स्थित तालिम केन्द्रमा अहिले 9 माउ र 7 हात्तीका छावा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा हुनुहुन्छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सेनाले राष्ट्रिय समाचार समिति रासा भरतपुरको नवनिर्मित तालिम भवनको आज निरीक्षण गर्नुभएको छ। नवनिर्मित भवनको सबै कक्षको निरीक्षणपछि यथाशक्य छिटो सञ्चालनमा ल्याउनु पर्ने बताउँदै कर्मचारी तथा स्थानीय समाचारदाताका बारेमा उहाँले जानकारी लिनुभयो। सो अवसरमा सञ्चार मन्त्री डाक्टर तिमल सेनाले समाचार सेवालाई छिटो छरितो रूपमा सम्प्रेषण गर्न निर्देशन दिनुभयो। समाचार सामग्री उत्पादनमा महत्त्वपूर्ण भूमिका रहेकोले सूचना प्रविधिको क्षेत्रमा द्रुत गतिमा भएको विकासलाई आत्मसात गरी देश र जनताका पक्षमा सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। गैराती वर्षासँगै आएको पहिरोले ताप्लेजुङमा 3 घरमा क्षति पुग्नुका साथै 1 जलविद्युत आयोजना बाढीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फतालुङ गाउँपालिका वडा नम्बर 1 सावादिनको तिमरङमा पहिरोले दुर्गा लिम्बू, गणेश कटुवाल र सोमबहादुर लिम्बूको घरमा पहिरोले क्षति पुर्याएको हो। पहिरोले नरेन्द्र लिम्बूको घर पूर्ण रूपमा क्षति भएको छ भने 2 घर आंशिक रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ। यता जिल्लाको मिकुवा खोला गाउँपालिकामा मध्यमेवा जलविद्युत आयोजना बाढीले बगाएको प्रहरीको भनाइ छ। विद्युत आयोजनाको ड्याम फुटेर आयोजना बगाएको बताइएको छ। पहिरोको क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी दिएको छ। वर्षायाम नजिकिँदै जाँदा बाढी पहिरो, ढुङ्गा खस्ने, आकस्मिक बाढी तथा अन्य प्राकृतिक विपदको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै रसुवामा विपद व्यवस्थापनको तयारी पूरा गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति रसुवाले सम्भावित विपदको पूर्व तयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
4: *14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। कतारमा पुनः सञ्चालनको तयारीमा रहेको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा गैराती ठूलो विस्फोटपछि आग लागी हुँदा कम्तीमा 54 घाइते भएका छन्। उक्त घटनामा 18 अझै बेपत्ता रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। रस लाफान औद्योगिक क्षेत्रमा अवस्थित बारजान ग्यास आपूर्ति केन्द्रमा युद्धका कारण रोकिएको उत्पादन पुनः सञ्चालन गर्ने काम भइरहेका बेला विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिका र इरान बीचको सम्झौतालाई अन्तिम रूप दिन स्विजरल्याण्डमा सुरु भएको पहिलो चरणको वार्तामा उत्साहजनक प्रगति भएको मध्यस्थकर्ता कतार र पाकिस्तानले बताएका छन्। गत साता भएको प्रारम्भिक सम्झौतालाई अन्तिम रूप दिन आइतबार सुरु भएको पहिलो चरणको वार्ता टुङ्गिएपछि कतार र पाकिस्तानको संयुक्त वक्तव्य जारी गर्दै यस्तो जानकारी दिएका हुन्। संयुक्त वक्तव्यमा दुवै पक्षले हम्बुर जलमार्ग खुल्ला राख्ने तथा लेबनानमा पुनः द्वन्द भड्किन नदिन सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति जनाएका र 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने मार्गचित्र तयार गरेको उल्लेख छ। रुसको राजधानी मस्कोतर्फ लक्षित ड्रोन खसालिएपछि अधिकारीहरूले जनाएका छन्। इस्कोका सियर सर्गेई सोभ्यानिनले सामाजिक सञ्जाल टेलिग्राम मार्फत गैराती मस्कोतर्फ गइरहेका करिब 59 ड्रोन नष्ट गरिएपछि बन्द रहेका विमानस्थल स्थानीय समयअनुसार बिहान 5:39 पुनः सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। र नेपालमा औसत समयभन्दा 6 ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मनसुन सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप 4 प्रदेशमा विस्तार भएको हो। महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मध्य प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा फैलिएको छ। सामान्यतया नेपालमा मनसुन जुन 13 प्रवेश गर्ने भए पनि यस वर्ष 6 ढिलो गरी प्रवेश गरेको महाशाखाले जनाएको छ। रेडियो नेपालबाट अपराह 4 समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपाल येनै ग्रीष्मा शेर्पाने शेर्विकेकी साङ्ग्योर सेन्डोनाङ सिलोन बालेन्द्र साकी सौराकी हात्ती प्रजनन तेजिन तालिम केन्द्र खोर्सोर आरिङ निरिसेन क्या नङ्गवा खोर्सोरकी केन्द्रला तन्दा लङ्बु गेर्पो टिक्पे क्यान चुरो कोतोपेन राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाकी थेङताङबोकी ग्यालुङ छोक्सेनला फेउ सिलोन साकी खुङ्की खाङबे मितिवाताङ क्यान केन्द्र निरिसेन क्या नङ्गो प्रजनन केन्द्र कि चो मणिपुरन चौधरीकी ख्यान्थोक नङसोङ तुब्राङ क्याने दलेन तेजिन ग्याङसिङ लोनपो डाक्टर विक्रम तिमल सिनाकी ग्यालुङ साङ्गेर छोक्पा रासासकी फरतपुरला जोई वतोप जोङदा ल्याखुङ आरिङ निरीक्षण क्या नङ्गवा सम्बा जोई वतोप ल्याखुङकी कछेतिवा तेरे निरीक्षण क्यान सिन्सिमा लोनपो डाक्टर तिमल सिनाकी तत्तु छोलरङ ल्याखुङ जिनक्योङकीगो सुङ्गिन लेचेत पातङ सानेदेशन कि रिपोर्टर तिमी कोलासँग ख्यान्तोक लानङ्गो सेन्क्वा सगन सरी तेजिन भवन निर्माण आयोजना चितौनकी टेङ्गा करोटङा बोम दिन्जु थोन ठोक्ताङ तोङ दिन्जु थोन चिक्की डोसुङला रासासकी ल्याखुङ जोइङ गोतोभिएन तुछो रिङ्बुने चुन्नु जिन्क्योङ माके वतुप हेटुडाकी मन्जी जुक्टु नयाङडुङ जिन्क्योङ कितुब्ला सुङ्की हुर्था क्याने लाका खि वतुप सेन्क्वा हेटौडा जुक्टु न सखुला विक्रम लोङ्गे तोङ सुम्जुसुवाङिला गोचुनी विक्रम लोङ्गे तोङ सुम्जुसुवाङ्गने चुन्न जिन्क्योङ खि वाउ मन्जी जुक्टुन विक्रम लोङ्गे तोङ अप्चुङ्गा तिन्ने चुन बन्द गलोभिएन हेटौडा मन्जी जुक्टु न याङडुङ जिन्क्योङ कितुप तन्दोग्ला सिलोन तेजिन लोन्छोक ल्याखुङकी हुर्था क्याने लाका खि वतुपताङ जुक्टुन छोङडेल तेजिन आपूर्ति लोनखाङकी लोनपो गौरी कुमारी यादवकी सङ्घ ती जुक्टुनकी दास सतीवा सिनाङ्गो सेन्क्वा छजुप मङ्बु फर्सीमा धनगढी उपमहानगरपालिकाकी लोप्टा तिवा तेरिला निमा जुस्या खुङसाङ तेरुप थाक्छोत क्यानक्वा उपमहानगरपालिकाकी आरिङलेन ख्याफेलकी छजुप मङ्बु फरुपताप्की लोपटुप तिवी ठोतेनला कलेहुङ थोपोछि खोङ तिवी ठोतेनला खाक्सेनपोचिने नगरकी सखुल नङला खेरोप लोप्टा तिवा तेरी असार लाकी गते गो याङना सलाने जुन गते चिङे स्या खुङसाङ तेरुप थाक्छोत याउएन छजुप ताङ लुङ छेन्दे लु तेमा सुङक्यो क्यान्दे तुब्लासँग उपमहानगरपालिकाकी लोपटुक तिवाताङ मिमाङ तेरिला सुङ्गा तुराङ क्याने छजुप मङ्बु फर्सीमा कञ्चनपुरकी बेदको टोङख्यार्की सङ हिमा जुसक लोप्टा जिन्क्योङ मेकितुप थाक्छुत क्यानक्वा टोङख्यार्की छजुप फर्ने लोपटुक तिवाला कल्याय छुङसीमा सलने जुन जापा सङ सेख टोङख्यार नाङला वतोप लोप्टा तिवाला तेरिला कुङसङ बिन्दुप जोङखी प्रशासकीय अधिकृत चो हरिदत्त फटकी ख्यान्थोक नाङसोङ गोमी लोनपो राजेन्द्र खरेल लोग्य चुला नासगलग्वा नेपाली कङ्ग्रेसकी गोठित सङ्घ इन्दुप खरेल लोच चे गमने चुन दम नजाकी मेन्जुखी गौतङ दाङगोमो काठमाडौँकी बानेश्वरला वतु फ्रन्टलाइन मेनखाङला मेन्जुखी गौतु रिम्बाला नासगलोभिएन विक्रम लो नितोङ सुम्ला काभ्रेकी खरेल थोक्ला के नाङ्गो खरेल विक्रम लो नितोङ अप्चुङ्गा ठोकी प्रतिनिधि सभा वतिम्ला काभ्रे प्लान्चोक्ने गेलोभिएन खोङकी फुङबु आरिङ पशुपति आर्यगढला सिङ्गु सेन्गुवा दिपरलारङ नेपाली कङ्ग्रेसकी छोक्चो गगन कुमार थापाकी सोखी गोठी तेजिन गोमी लोनपो राजेन्द्र खरेल नासा गोलोकोला सेमदोक्या नाङ्गुवा छोक्चो थापाकी सिङसे खरेला कुदुसु नाङ्गिन सेमदोक्या नाङसोङ हुम्लाकी नमखाम युलछोकपाने मेन्जु कितुप थन्दोक्ला एमबी मक्मिकी हेलिकप्टर तेमा आङ्याप होतोप हाम्पुम्ला सुङक्योप क्यान्डग्वा नमखा युलछोकपा वडा आङ्गचिक हेका कि लोङ्गे सुग्या कि सरी लामाला एमबी मक्मिकी हेलिकप्टर तेमा सुङक्योप क्याउएन जोङखी मेनखाङ हुम्लाला आङ्याप्ला हो लामाला मङ्कले छुङसीमा मेन्जु कितुप थन्दोक्ला हेलिकप्टर तेमा सुर्खे तङ्गोप ठोतेन सेवा ल्याखुङ हुम्लाकी चौमाकान्त तिवारीकी ख्यान्थोक नाङसोङ उपत्यका ट्राफिक कोर्सुङ माकमिकी मितिवाला दुक्पा तेरुप न्यान क्योलोप मि मेरा चिथम्बला जिम्बु सेन्गुवा ट्राफिक कोर्सुङ माकमी ल्याखुङ तेमा लग्लेने क्याउ छोपी कोटेश्वर ताङ जडीबुटी सखुल्ला जिन्क्योङ क्यान गोतु बस काउन्टर कि लचेतपा बस तोङ्गोप मि ताङ बस रोक्रम्बा तिमी मितिवाला खाङ थेप्चे दुक्पा बिन्दुप क्योन वासीमा मेरा चिथम्बला जिम्बो येन जिम्बु मितिवा दनुसाकी लो शिवजुकी सूर्यबहादुर देवकोटा दोलखाकी लो
सुमजु स्वाङ्गी कि प्रकाश शिवा कोटे भक्तपुर कि लोङ्गप चुङ्गाङ्गा कि हरिफजन थापा दोलखा कि लो सुमजु स्वाज्ञा कि दिल्ली प्रसाद लामी छाने सिन्धुपाल्चो कि लोङ्गी सुग्या कि सुरेश तामाङ यिन्दुप काठमाडौँ उपत्यका ट्राफिकको सुङमाक बेला खुङ्के सुङ सेपा नरेश राज सुबेदी कि ख्यान्थोक नाङसोङ दुराङ क्याने जिम्बु मेतिवी नाङ्ला सिन्धुली कि लोङ्गी सोदिन कि तिलक कुमार थापा दोलखा कि लोङ्गी सुठुकी खड्कबहादुर तामाङ सिन्धुली कि लो सुमजु स्वा ठुक्की डोर्कु कुमार श्रेष्ठ उखलडुङ्गा कि लो शिवजु स्याङ्गा कि नन्दलाल बुढा थोकी ताङ सिन्धुपाल्चो कि लो सुमजु स्वा ठुक्की राजेश सापकोटला कोर्सुङ माग्मे जिम्बो येन खोङतिवी मितिवी झोला खाङ थेप्चे थेन्दो झोला खुनी तेरुसी दुक्पा बिन्सीमा ट्राफिक कोर्सुङ माग्मे जिम्बो सुङसेपा सुबेदेकी सुङसुङ कञ्चनपुरकी भीमदत्त टोङ्ख्या र वराङ चपियला कोर्सुङ माग्मेकी थमा नाक्पो ताङ क्यान वरा छोकमिला जिम्बु सेन्क्वा भीमदत्त टोङ्ख्यारकी गौरा लाखाङ टोला ठिम्की खप्तेला गल्ने थमा नाक्पो चोङताङ यप्लेन हाको सीमा कोर्सुङ माग्मी छोकपी ती टोङ्ख्यारकी वरा छोकमिला जिम्बुताङ तादा खोङकी ङ्याम्सिपकी वतुप चोङखी कोर्सुङ माग्मी ल्याखुङकी डिएसपी टेकबहादुर रावतकी ख्यान्थोक नाङसुङ झापकी गौरीगञ्ज युलछोकपा वराङ जी बाइसेटोला रुल्गी फेनी मिमेरा चिकना सगलग्वा चेखाङबी गोचे तुग्रिम्बाला लाक्पी थेप्तोकला रुल्की फेनी गौरीगञ्ज युलछोकपा वराङ जीकी लोगे जुग्या ग्याकी पञ्चमाया शेर्मा ना सगलुप चुङखी कोर्सुङमा पिल्याखुङकी लेनिख्याफेले कितुपमी तेजेन डिएसपी रञ्जन आवागी ख्यान्थोक डाङसुङ तनहुकी बन्दीपुर युलछोकपा वराङ जिल्ला टिप्पर दाप्योग्ला सोनी मेरा चिक नासगाउँगा टिप्पर दाप्योग्ला सोनी टिप्पर तुङ्गो मि ब्याज युलछोकपा वराङ झिकी लो सुमजु स्वा ठोकी चुनु श्रेष्ठ नासगलुप डिएसपी द्वारिका प्रसाद घिमिरेकी ख्यान्तोक नाङसोङ दाङनुब्ला गेको छेर्वी जोसालेन्सी टोकपा हनी ताब्लेजुङकी दासा नाछोक्ला ओतुप खाङबा सुम्ला क्युन फकुताङ छुलोक आयोजना चेक शतकी खुन्नी गलोप सेनग्वा जोङखी कोर्सुङ माक्मिला खुङ ताब्लेजुङकी सेतुप नाङसिन फताङलुङ युलछोकपा वराङ सुकी दुर्गा लिम्बु गणेश कटुवाल ताङ सोमबहादुर लिम्बुकी खाङबाला छेर्वी जोसालेन्सी वाउ टोकपेकी क्युन फकु सेनग्वा रेडियो नेपालनी छेर्वी साङ्ग्यो डोसुङ थुचिसे।

नसो फ्याफुल्ला सेलगारके ताङला छारभुरी राङ्दा टेनमुला ङा सूर्य मोक्तानला तर्फ ग्याम नन्देचुके ताङ सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल बागमती प्रदेश सिंह दरबार स्टुडियो ग्याम्से प्रसारण तासिटी बमला लानी रे सोमबार कुनु दिन लब्लिङ एसिचुइसे गामिन डिबलि छ प्रसारण ताबन खबा सालगार गेताङ रेडियो नेपाल ललो मिडियम वेब फ्रिक्वेन्सी गदे एफएम ब्यान्ड 98.3 मेगा हर्ज सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल एप्लिकेसन गनिला वेबसाइट गदे www.radionepalonline.com थेन www.radionepal.gov.np ग्याम राङला मोबाइल आइप्याड ट्याब्लेट थिएन कम्प्युटर रिनुन प्रत्यक्ष ज्ञानबारी खाम्बमला धान्दै ह्याङ्ल ह्युल्ला माहौल विश्वकप फुटबल क्रोब गार्लाङ नाम्ताइब दुई खेती किसानी लाभा दुई थिएन विपत्ला घटनाका देताबारी खाम्बा दुई नुन हिँड्न चु असारला बार्खाला दुई लामान गार्लाङ छेप्पा छावा अथवा क्रोब दुई उसम खापदुरी ग्रेन नाम्ताइब हिँड्न खापदुरी भाल्थेन ढुई खाप हिँड्न थि भाल्थेन ढुई से खाप्पा दुरी लोलो लोलो विपत्ला घटनाका दे ठुङ्गला बारे खाम्बा हिँड्न विपत्तिलाई नुन ठेगान आतब मोला थे तपसे याङ बेनान सजग थिएन सतर्क तबारी खाम्दोबा दुई तासे जिम्ब मोला याङसे खाइमदामन मौसम सम्बन्धी सूचना त ध्यान पिन्छ सावधानी तिनबारी बाङ्ला तोब मोला जोखिम तबारी खाम्बा ग्लाग्याम सुरक्षित तादोबा तिन सम्बन्धित निकायलाई निर्देशन दा तिनबारी खाम्छन् तबारी खाम्बा क्षति त च्याङ्नला बारी खाम्बा मोला थे तपसे सुरक्षित तागे सचेत तागे ओसेम विपद ग्याम तबारी खाम्बा जोखिम द च्याङ्नला बारी बेनान जिम्मेवार तबारी बाङ्ला गे विभान तिनीलाई गेताङ न तिगे एला माया घाते मुला गाँदा सेम नाङ्री छुम्सी थान्न बेबु भाइ ग्याम वाइरी काई मुला अमृत लामा थिन बबिता पाखरिनला

तिनीले के ताङले थानमा भएका दी जकी जकी पुरान तसाइन हुन् खाइमा दमा न्यानगे न्यानगे मानमा खाल्ला भएका दी थानमन मला तिनी राप वाइसे याङदा तिलाई दिङ गाछला ताङ्गा दिँदा डन्ना लाबु मला चुनन ताङ्गरी अर्को जकी पुरान तर लामन सेम छुन लाबारी खाम्बा रोमान्टिक वाई यान्गे वाइसे विवन मला तिल ज्याबा काइसाङ तिल ज्याबा स्याल न्याला लाने रङ गादी हाली हाल वाइरी काइमला राजु लामा थिन डोङबा काइमो इन्दिरा कोलेला

धरम बिसान तिनीलाई गेताङलाई लिच्छ लिच्छरी दोखा सिजनमा मला लिच्छरी यङ नेपालीलाई गुर्गेक दिनमा थिएन यथार्थलाई तामलासी थेरङमान गुर्गेको वाइ थान्मान मला दन्दे फिर्का भिल्ली नितोबा याङ लामा नेपालीला बाध्यता थिएन रहर गोर यिन दोषी बना तर राङला मायादा नामसारिन खासे फिर्का भिल्ली केला बारी नितोमा चुलुहिरी लामन ग्रेन धोई काप्पराङमा ताप मला जन थारेङ तासिटी दोमाम राङला मायाला लामन लामन डन्मा खाप मला ज्याबा आज्याबा बिनान गेरी थिलान स्याल झल झल इम्राङ सिटी मला रो बिसी नहाबाका देशे पाङ्ब मला थेताबासेन मुला ताला लामन मिसे पाङ्ब मला फिर्क्या भ्युली लाबा गेसे माङमी ज्याबन राङ्न लाब मला तासैनुन मायाला अभाव बिसाम खाइमा दामन तानला सिपिन्ब मला पर्देशे टाङ्ग युवा गाल्दा पिङ्नला सिपिन्ब मला सेम बिसाम खाइमा दामन खालीला सिपिन्ब मला याङसे याङला लुइदा याङसे याङला मङ्दा पुरा तानला बारी याङसे लामन से गदे गुम लसिनुन टिपदा मला चुराङमा ताम लामन नेपाली गदेसे नाबन खाबा साजा नामदर हिन्ना चुराङमन कोइताम लाबा घुर्के गुवाइङ गे वाइसेपाङमन मुला गाँबुला मुगलान्डी गाला माया नामसारी जति थारेङ ताजी झनलाना माया सिमनाङ्री बिबु वाइ वाइरिकाई मुला विश्व दोङथेन शशिकला मुक्ताल्ला।

तिनीलाई के ताङ्ने चुराङमा चुराङमा ज्याबा ज्याबा तामाङ भएका दे थाना थानन तिलै तामगा दे लाना लानन तिनीलाई गेताङ याम फेसिनेमा दुई तासे जेम्बा मला तिनीलाई गेताङ याम चुबारी डाङ्ना लामा लामा तुझे छे गेताङ स्यालगारला फेरि डाङ्ला तिलाई सल्लाह सुझाव गुनासो थिएन प्रतिक्रिया कदी मुला पिसान न त सिधान 98 5 11 6 8 8 9 4 98 5 11 6 8 8 9 4 रे सम्पर्क लाभरी थेन गाला इमेल ठेगाना मोक्तान सूर्य 39@gmail.com रे इमेल लाभरी राङ्दा मोइजेल लाभन तिनीलाई गेताङ याम राङ्लान रो गा सूर्य मोक्तान फेसिनीला राङ्ला चुङ्गिसो ज्याबतागाई लासो फाफुल्ला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
3: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गएँ, सिप अनुसारको काम पाएँ, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
2: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
4: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: सडकको भारवहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2075 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामारू 50 लाखसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने विशेष अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले समयमै ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन सूचित गर्दछौ। साथै 2076 साल वैशाखदेखि सम्मका खराब वर्गमा रहेका कर्जा ग्राहक तथा हाल नियमित रहेका कर्जा ग्राहकहरूले बुझाउनु पर्ने सम्पूर्ण सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा समेत विशेष छुटको व्यवस्था गरिएकोले ब्याङ्कको शाखा कार्यालयमा सम्पर्क गरी समयमै ब्याज छुट सुविधाको लाभ लिनुहुन सूचित गर्दछौ। यो विशेष ब्याज छुटको योजना विक्रमसम्म 2082 साल अषाढ मसान्तसम्म मात्र लागू हुनेछ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। प्रविधि संयोजनमा धर्मपाल प्रसाद शाह, सुधीर मिश्र, उद्घोषणमा सहकर्मी मनुका कुँवरसँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो विधान संशोधन गर्दै पार्टी संरचनालाई थप समावेशी बनाउने भएको छ। समावेशी सहभागिता सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रक्रिया अघि बढेपछि प्रत्यक्ष लाभान्वित हुने समुदायहरू उत्साहित देखिएका छन्। पार्टीले महिला, जनजाति, मधेसी, दलित समुदायका पक्षमा निर्णय गरेको भन्दै लाभान्वित समुदाय उत्साहित बनेका हुन्। आधा जनसङ्ख्या उघट्ने महिलाहरूमाबाट एकजना केन्द्रीय उपसभापति हुनुपर्ने व्यवस्था गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सौरा स्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गर्नुभएको छ। प्रजनन केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री साथ तालिम केन्द्र पुग्नु भएको हो। खोरसोर स्थित तालिम केन्द्रमा अहिले 9 माउ र 7 हात्तीका छावा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा हुनुहुन्छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाले राष्ट्रिय समाचार समिति रासोसा भरतपुरको नवनिर्मित तालिम भवनको आज निरीक्षण गर्नुभएको छ। नवनिर्मित भवनको सबै कक्षको निरीक्षणपछि यथासक्य छिटो सञ्चालनमा ल्याउनु पर्ने बताउँदै कर्मचारी तथा स्थानीय समाचारदाताका बारेमा जानकारी लिनुभयो। सो अवसरमा संचार मन्त्री डाक्टर तिमल सेनाले समाचार सेवालाई छिटो छरितो रूपमा सम्प्रेषण गर्न निर्देशन दिनुभयो। समाचार सामग्री उत्पादनमा महत्त्वपूर्ण भूमिका रहेकोले सूचना प्रविधिको क्षेत्रमा द्रुत गतिमा भएको विकासलाई आत्मसात गरी देश र जनताका पक्षमा सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। वर्षायाम नजिकिँदै जाँदा बाढी पहिरो, ढुङ्गा खस्ने, आकस्मिक बाढी तथा अन्य प्राकृतिक विपदको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै रसुवामा विपद व्यवस्थापनको तयारी पूरा गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति रसुवाले सम्भावित विपदको पूर्व तयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। बेलायतका प्रधानमन्त्री किर स्टर्मरले लेबर पार्टीको नेताबाट राजीनामा दिनुभएको छ। नीतिगत युटर्न तथा अलोकप्रियता बढेपछि उहाँले कार्यकालको 2 नपुग्दै राजीनामा घोषणा गर्नुभएको हो। लन्डन स्थित 10 Downing Street बाहिर सम्बोधन गर्दै स्टर्मरले देशको हितलाई ध्यानमा राखेर आफूले सबै निर्णय गरेको बताउनुभयो। पार्टीमा नयाँ नेता छनौट नभएसम्म उहाँ प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुहुनेछ। नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ। सन् 2024 लेबर पार्टीबाट आम निर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बन्नुभएका स्टर्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो। अमेरिका र इरान बीचको सम्झौतालाई अन्तिम रूप दिन स्विजरल्याण्डमा सुरु भएको र पहिलो चरणको वार्तामा उत्साहजनक प्रगति भएको मध्यस्थकर्ता कतार र पाकिस्तानले बताएका छन्। गत साता भएको प्रारम्भिक सम्झौतालाई अन्तिम रूप दिन आइतबार सुरु भएको पहिलो चरणको वार्ता टुङ्गिएपछि कतार र पाकिस्तानले संयुक्त वक्तव्य जारी गर्दै यस्तो जानकारी दिएका हुन्। संयुक्त वक्तव्यमा दुवै पक्षले हम्बुर जलमार्ग खुल्ला राख्ने तथा लेबननमा पुनः द्वन्द्व भड्किन नदिन सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति जनाएका र 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने मार्गचित्र तयार गरेको उल्लेख छ। रेडियो नेपालबाट अहिले रुसको राजधानी मस्कोतर्फ लक्षित ड्रोन खसालिएपछि आज केही समयका लागि बन्द रहेको त्यहाँका 4 प्रमुख विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको अधिकारीहरूले बताएका छन्। इस्कोका मेयर सर्गेई सोभियानिनले सामाजिक सञ्जाल टेलिग्राम मार्फत गैराती मस्कोतर्फ गइरहेका करिब 59 ड्रोन नष्ट गरिएपछि बन्द रहेका विमानस्थल स्थानीय समयअनुसार बिहान 5:30 पुनः सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। रुसले युक्रेनी सहरहरूमा आक्रमण जारी राखिरहेका बेला त्यसको प्रतिकार स्वरूप युक्रेनले रुसभित्र ड्रोन आक्रमण गर्दै आएको भनिए तापनि मेयर सोभियानिनले उक्त ड्रोन युक्रेनबाट प्रक्षेपण गरिएका हुन् वा होइनन् भन्ने बारे प्रष्ट उल्लेख गर्नुभएको छैन। रेडियो नेपालबाट अहिले सुनिरहेको साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ स्वैच्छिक रेडियो कार्यक्रमको पुनः प्रसारण। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

अन्तर्गत मौरीको जीवन चक्रका सम्बन्धमा गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?

0: रवि रवि ए रवि के गर्दैछौ?
1: हजुर, किन चिच्याएको रमन?
0: तयार भयो त? आज मिसको घर जाने भनेको होइन, जाउँ हिँड।
1: ल ल, म आइहालेँ एकछिन है, जुत्ता लगाएर आउँछु।
0: छिटो आऊ।
1: किन नि, बिस्तारै गए पनि पुगिहालिन्छ नि। एकछिन कुर न, कस्तो हतार भएको के तिमीलाई।
0: ल ल आऊ, ढिलो भइसक्यो।
1: ल हिँड जाउँ।
0: हिजो हामीले मिससँग छलफल गरेर मौरीको बारेमा कति धेरै कुरा जान्न पायौँ है।
1: हो नि, सबै किसिमका मौरीहरूको बनावट सजिलै बुझ्न सकियो।
0: मलाई त सबै मौरीलाई नजिकबाट निहालेर हेर्न पाउँदा क्या खुसी लागेको थियो।
1: आज पनि मिसकोमा गएर मौरीको प्रजनन र यसको जीवन चक्रको बारेमा राम्रोसँग छलफल गर्नुपर्छ है।
0: हुन्छ, अब त मिसको घर पनि आइपुग्यो।
2: किन भुकेको होला यसरी? यता आइज मिन्टु।
1: मिसकोमा त कुकुर पनि रहेछ।
2: ए, तपाईँहरूलाई देखेर पो भुकेको रहेछ मिन्टु।
3: नमस्कार मिस।
2: नमस्कार, आउनुहोस्, डराउनु पर्दैन। मिन्टु तपाईँहरूलाई नचिनेर भुकेको हो, टोक्दैन।
0: मलाई त कुकुरदेखि साह्रै डर लाग्छ मिस।
1: तिमी त जेसँग पनि डराउँछौ त।
2: टोक्ने जनावरहरूसँग सतर्क हुनुपर्छ, मौरीले पनि टोक्छ नि।
0: हो मिस, मैले हिजो उसलाई यही सम्झाएको थिएँ, तर ऊ मलाई जिस्काउने मात्र गर्छ।
2: नजिस्काउनुहोस् न रवि, साथीहरू मिलेर रहनु पर्छ।
0: मिस, मौरीले प्रजनन कसरी गर्छ?
2: सामान्यतया मौरीमा मैथुनिक प्रजनन हुन्छ, तर भाले मौरी अनिश्चित फुलबाट जन्मन्छ।
0: यसको बारेमा मलाई केही जानकारी छैन, तिमीलाई थाहा छ त रवि?
1: मैथुनिक प्रजनन भनेको त भाले ग्यामेट र पोथी ग्यामेटको समागमबाट हुने प्रजनन होइन र मिस?
2: हो रवि, तर मौरीमा प्रजनन गर्ने तरिका अरूभन्दा फरक छ।
1: कसरी फरक छ मिस?
2: यिनीहरू घरमा बस्ने भए तापनि प्रजनन योग्य हुनासाथ रानी मौरी मेटिङ फ्लाइटका लागि बाहिर निस्कन्छे।
1: रानी मौरी एक्लै बाहिर निस्केर कसरी प्रजनन गर्छ मिस?
2: के तपाईँले कहिले मौरीको झुन्ड हावामा घुमिरहेको देख्नु भएको छ, जुन आफ्नै समूहको नाचमा व्यस्त देखिन्छन्?
1: मैले त देखेको छैन मिस।
0: मौरीको झुन्ड त देखेको छु, तर के गरेको भन्ने थाहा छैन।
1: यिनीहरूले नाचेर प्रजनन गर्छन् हो मिस?
2: त्यसो भनेको होइन रवि, जब रानी मौरी प्रजनन योग्य हुन्छ, उसले फेरोमोन नामक रसायन उत्पादन गर्छ। उक्त रसायन घरमा भएका सबै मौरीले ग्रहण गर्छन्, जसले गर्दा उनीहरूले आफ्नो घर पहिचान गर्न सक्छन्।
1: अनि उक्त रसायनले प्रजननमा कसरी सहयोग गर्छ त मिस?
2: फेरोमोनलाई प्रजननको संकेत पनि भनिन्छ। यसको गन्धले घर तथा घर वरिपरि रहेका सबै भाले मौरीलाई आफूतिर आकर्षित गर्छ र उत्तेजित गर्छ।
0: ए, रानी मौरीले भाले मौरीलाई आफू वयस्क भएको संकेत गर्न फेरोमोन उत्पादन गर्दो रहेछ।
2: रमनले कुरा बुझ्नु भएछ।
0: तर मेटिङ फ्लाइट भनेको बुझिन मिस?
2: जब रानी मौरी घरबाट बाहिर निस्कन्छे, सयौं भाले मौरीहरू यसलाई पछ्याउँदै यसको पछि उड्छन्। यसको पछि लाग्ने क्रममा जुन भाले मौरी सबैभन्दा छिटो रानी मौरीलाई भेट्छ, रानी मौरीले उसैसँग सम्भोग गर्छ। सम्भोगका क्रममा शुक्रकीटहरू शरीरमा रहेको स्पर्म स्याकमा जम्मा गर्छ, त्यसैले यस उडानलाई मेटिङ फ्लाइट भनिन्छ।
1: मैले त रानी मौरीले एकै पटकमा धेरै भाले मौरीसँग सम्भोग गर्छ भन्ने सुनेको थिएँ, के यो सही हो मिस?
2: हो रवि, तपाईँले सुनेको एकदम सही हो। रानी मौरीले मेटिङ फ्लाइटको समयमा धेरै भाले मौरीसँग सम्भोग गर्छ र सबैबाट शुक्रकीट जम्मा गरेर स्पर्म स्याकमा राख्छ।
0: मेटिङ फ्लाइटका लागि उपयुक्त समय चाहिँ कुन हो मिस?
2: सामान्यतया मेटिङ फ्लाइटका लागि रानी मौरी घमाइलो मौसम भएको बेला साँझको समयमा बाहिर निस्कन्छ।
1: मौरीले आफ्नो जीवनकालमा मेटिङ फ्लाइट कति पटक गर्छ मिस?
2: मौरीले आफ्नो जीवनकालमा एक पटक मात्र मेटिङ फ्लाइट गर्छ।
0: यसले फुल पनि एक पटक मात्र पार्छ हो मिस?
2: होइन,

0: यसले आफ्नो जीवनभरि फुल पार्छ।
1: एक पटक मात्रको मेटिङ फ्लाइटको सम्भोगले फुलहरू कसरी निषेचित हुन्छन् त मिस?
0: कस्तो राम्रो जिज्ञासा राख्नुभयो। रानी मौरीले मेटिङ फ्लाइटको समयमा धेरै भालेसँग सम्भोग गर्छे र धेरै शुक्रकीटहरू स्पर्म स्याकमा जम्मा गर्छे। उक्त शुक्रकीटहरू उसको जीवनकालभरिका लागि फुल निषेचन गर्न प्रयोग गर्छे।
2: कस्तो अचम्म रहेछ मौरीमा त, अरू जीवहरूमा त त्यस्तो हुँदैन नि। मेटिङ फ्लाइट पछि रानी र भाले मौरी के गर्छन् मिस?
0: मेटिङ फ्लाइट पछि रानी मौरी घरमा फर्कन्छे, तर भाले मौरी चाहिँ मर्छ।
1: कसरी मर्छ मिस?
0: सम्भोगको क्रममा भाले मौरीको पछाडिको भाग पनि च्यातिन्छ, त्यसकारण भाले मौरी न

0: ढलेको हुन्छ।
1: तीन थरीका मौरीहरू एकै किसिमका फुलहरूबाट बन्छन् हो मिस?
0: होइन, भाले मौरी अपर्युक्त ह्याप्लोइड फुलबाट बन्छ। अपर्युक्त भन्नाले अनिषेचित हो है। भने रानी मौरी र कर्मी मौरी निषेचित डिप्लोइड फुलहरूबाट बन्छन्।
1: फुल पार्ने कोष पनि फरक फरक हुन्छन् हो मिस?
0: हो, रानी मौरीले भाले बनाउन भाले कोषमा, कर्मी बनाउन कर्मी कोषमा र रानी बनाउन रानी कोषमा फुल पार्छ।
1: रानी मौरीले एक दिनमा कति फुल पार्छ मिस?
0: रानी मौरीले एक दिनमा 2000-3000 फुल पार्छ। मौरीको जात अनुसार फुलको संख्या घटबढ हुन सक्छ।
2: अनि फुलको साइज चाहिँ कत्रो हुन्छ?
0: फुलको साइज 1 मिलिमिटरदेखि 1.5 मिलिमिटरसम्मको हुन्छ।
1: मौरीको फुल अवस्था कति समयको हुन्छ मिस?
0: फुल अवस्था सबै मौरीको 3 दिनकै हुन्छ।
1: मौरीको आवाज सुन्दा पनि कस्तो रमाइलो लाग्दो रहेछ।
0: हो नि, यिनीहरूको आवाज सुन्दा रमाइलो अनुभूति हुन्छ नि।
2: 3 दिनको फुल अवस्थापछि यिनीहरू लार्वा अवस्थामा पुग्छन् है मिस?
0: हो रमन, फुल अवस्थापछि लार्वा अवस्था सुरु हुन्छ।
2: लार्वा अवस्थामा यिनीहरूले अरू किराहरूले जस्तै धेरै खान्छन् हो मिस?
0: हो, मौरीले पनि लार्वा अवस्थामा निकै धेरै खान्छन् र छिटो छिटो हुर्कन्छन्।
2: मौरीको लार्वा अवस्था कति दिनको हुन्छ मिस?
0: मौरीको किसिम अनुसार लार्वा अवस्थाको समय अवधि पनि फरक फरक हुन्छ।
2: भन्नाले रानी, भाले र कर्मीको लार्वा अवस्था फरक फरक हुन्छ हो मिस?
0: हो, रानी मौरीको 5 दिनदेखि 5.5 दिन, कर्मीको 6 दिन र भाले मौरीको 6 दिनको हुन्छ।
1: मौरीको लार्वाले के खान्छ मिस?
0: 3 दिनसम्म सबै किसिमका मौरीका लार्वालाई रोयल जेल्ली खुवाइन्छ। तर 3 दिनपछि मौरीको किसिम अनुसार खाना पनि फरक फरक हुन्छ।
2: लार्वालाई रोयल जेली कसले खुवाउँछ मिस?
0: यिनीहरूलाई कर्मी मौरीले नै खुवाउँछन्।
1: रोयल जेली कहाँबाट ल्याउँछन् त मिस?
0: रोयल जेली बाहिरबाट ल्याउने होइन नि।
2: अनि यो रोयल जेली कसरी खुवाउँछन् त?
0: 7-11 दिनको उमेरका कर्मी मौरीको शिर ग्रन्थीबाट रोयल जेली उत्पादन हुन्छ। त्यही रोयल जेली यिनीहरूले खुवाउँछन्।
1: अनि 3 दिनपछि के खुवाउँछन् त मिस?
0: 3 दिनपछि रानी मौरीलाई रोयल जेली नै खुवाउँछन्। तर भाले र कर्मी मौरीलाई मधुरोटी खुवाउँछन्।
2: मधुरोटी भनेको चाहिँ के हो मिस?
0: मह र कुटको मिश्रणलाई मधुरोटी भनिन्छ।
1: यो पनि यिनीहरूलाई कर्मी मौरीले नै खुवाउने हो मिस?
0: हो, 4-6 दिन उमेर समूहका कर्मी मौरीले लार्वालाई मधुरोटी खुवाउँछन्।
1: यति धेरै खाँदा त यिनीहरूको वृद्धि पनि छिटो हुन्छ होला है मिस?
0: हो, यिनीहरूको वृद्धि अति छिटो हुन्छ। त्यसैले त यिनीहरूको लार्वा अवस्थामा 4-5 पटक काँचुली फेर्छन्।
2: काँचुली फेर्ने भनेको के हो मिस?
0: काँचुली फेर्ने भनेको लार्वाको साइज बढ्दै जाँदा यसलाई बाहिरबाट छोप्ने छाला बढ्दैन। त्यसैले यसले पुरानो छाला छोडेर नयाँ छालाको विकास गर्छ। यसलाई काँचुली फेर्ने भनिन्छ अथवा मोल्टिङ भनिन्छ।
1: सबै मौरीको लार्वाले काँचुली फेर्छन् र मिस?
0: सबै किसिमका मौरीका लार्वाले काँचुली चाहिँ फेर्छन्।
2: अनि सबै मौरीका लार्वाको साइज एउटै हुन्छ त मिस?
0: होइन नि, रानी र भाले मौरीको लार्वाको साइज कर्मी मौरीको भन्दा अलिक ठुलो हुन्छ।
2: लार्वाको साइज र समय अवधि पनि फरक फरक हुनुको कारण चाहिँ के हो मिस?
0: तपाईँहरूले थाहा पाइसक्नु भयो नि, फरक फरक किसिमका मौरीको लार्वालाई खुवाउने खाना फरक फरक हुन्छ। त्यही फरक पोषणका कारणले यिनीहरूको हुर्कने समय अवधि पनि फरक हुन्छ।
2: मिस, मौरीको लार्वामा कस्ता कस्ता भागहरू विकास भएका हुन्छन्?
0: यिनीहरूमा खासै शारीरिक अङ्गहरूको विकास भएको हुँदैन।
1: यिनीहरूमा खुट्टा हुन्छन् त मिस?
0: यिनीहरूमा खुट्टा विकास भएको हुँदैन।
2: यिनीहरूको आँखा विकास भएको हुन्छ कि हुँदैन मिस?
0: आँखा पनि विकास भएको हुँदैन।
2: त्यसैले होला है यिनीहरूलाई खाना पनि कर्मी मौरीले खुवाउनु परेको।
0: हो, रमनले सही भन्नुभयो।
1: लार्वाको रङ कस्तो हुन्छ त मिस?
2: लार्वाको रङ सेतो हुन्छ।
0: लार्वा अवस्था पछि कुन अवस्था आउँछ हजुरहरूलाई थाहा छ?
1: थाहा छ मिस।
0: ल भन्नुहोस् त।
2: प्युपा अवस्था।
0: स्याबास।
1: प्युपा अवस्था कति समयको हुन्छ मिस?
0: मौरीको किसिम अनुसार प्युपाको समय अवधि पनि फरक फरक हुन्छ।
2: कति कति दिनको हुन्छ मिस?
0: रानी मौरीमा करिब 8 दिन, कर्मी मौरीमा 12 दिन र भाले मौरीमा 14 दिनको अवधिमा सम्पूर्ण

0: पूर्ण विकास भई प्युपा अवस्था पूरा हुन्छ।
1: प्युपा अवस्थामा चाहिँ के खान्छन् मिस यिनीहरूले?
0: प्युपा अवस्थामा यिनीहरूले केही खाँदैनन्।
2: अरू किराहरू जस्तै यिनीहरू पनि नचली बस्छन् रे है मिस?
0: हो नि, यिनीहरू खाना नखाई नचली निष्क्रिय रहन्छन्।
1: प्युपा अवस्थामा यिनीहरूमा कस्तो परिवर्तन हुन्छ त मिस?
0: मौरीको लार्वा अवस्था पूरा हुने बित्तिकै कर्मी मौरीले यिनीहरू रहेको भ्रूणकोषलाई पातलो मैलले छोपिदिन्छन् अनि तिनीहरू नखाई नचली बस्छन्। तर तिनीहरूको शारीरिक संरचनामा परिवर्तन हुन सुरु हुन्छ।
2: कस्ता कस्ता परिवर्तन हुन्छन् मिस?
0: यिनीहरूको शरीर टाउको छाती र पेटमा बाँडिन्छ।
1: यो कसरी हुन्छ मिस?
0: लार्वा अवस्थामा विकास भएका केही नचाहिने तन्तुहरू शरीरबाट छुट्टिन्छन् र टुक्रिएर जान्छन्, जसलाई हिस्टोलाइसिस भनिन्छ। केही नयाँ तन्तुहरूको विकास हुन्छ। यसरी नयाँ तन्तु निर्माण हुने प्रक्रियालाई हिस्टोजेनेसिस भनिन्छ।
2: अनि अरू के हुन्छ मिस प्युपा अवस्थामा?
0: प्युपा अवस्थामा वयस्क अवस्थामा चाहिने सबै अङ्गहरूको विकास हुन्छ।
2: सबै अङ्ग भन्नाले कुन कुन अङ्गहरू हुन् मिस?
0: टाउकोमा मुखका भागहरू, एन्टेना, संयुक्त आँखा विकास हुन्छ भने छातीको भागमा 3 जोडी खुट्टाहरू र 2 जोडी पखेटाहरूको विकास हुन्छ।
1: ओहो, यिनीहरू नखाई नचली बस्दा पनि कति धेरै काम हुँदो रहेछ है?
0: हो नि, हामीले हेर्दा यो अवस्था यिनीहरूको आरामको अवस्था हो। तर यो अवस्था सबैभन्दा सक्रिय अवस्था हो, किनकि यस अवस्थामा महत्त्वपूर्ण परिवर्तनहरू हुन्छन्।
2: यिनीहरू ती बन्द भ्रूणकोषबाट कसरी बाहिर आउँछन् मिस?
0: जब यिनीहरू पूर्ण रूपमा विकास भएर वयस्क अवस्थामा पुग्छन्, तब यिनीहरूले मुखमा रहेको म्यान्डिबलले भ्रूणकोषमा रहेको जालो काटेर भ्रूणकोषबाट बाहिर निस्किन्छन्।
2: ओहो, यिनीहरूको विकास प्रक्रिया त अनौठो रहेछ।
0: मौरी सानो किरा भए पनि यसको जीवन चक्रमा धेरै किसिमका परिवर्तनहरू हुन्छन्।
1: भर्खर बनेका वयस्क मौरीहरू भ्रूणकोषबाट बाहिर निस्कने बित्तिकै काम गर्न योग्य हुन्छन् त मिस?
0: कर्मी मौरी असाध्यै मेहनती हुन्छ, त्यसैले होला यसले भ्रूणकोषबाट निस्कने बित्तिकै काम गर्न सुरु गर्छ। तर भाले र रानी चाहिँले काम गर्दैनन्।
2: मौरीको जीवन चक्र त फूलबाट सुरु भएर वयस्क अवस्थासम्म पुगेर पुरा हुँदो रहेछ। यस्तो प्रक्रियालाई एउटै शब्दमा कसरी सम्झने मिस?
0: यसरी फूलबाट लार्वा, लार्वाबाट प्युपा र प्युपाबाट वयस्कमा परिवर्तन हुँदै जीवन चक्र पुरा गर्ने प्रक्रियालाई कम्प्लिट मेटामार्फोसिस भनिन्छ।
1: आज त मौरीको जीवन चक्रका सम्पूर्ण अवस्थाको बारेमा कति धेरै कुरा जान्न पाइयो।
0: तपाईँहरूले धेरै कुरा त सिक्नुभयो, तर के तपाईँले यी 3 किसिमका मौरीहरूको जीवन चक्र पुरा हुन कति समय लाग्दो रहेछ भनेर भन्न सक्नुहुन्छ?
2: सकिहाल्छौ नि मिस। फुल अवस्था, लार्वा अवस्था र प्युपा अवस्थाको समय अवधि जोड्यो भने आइहाल्छ नि।
1: रानी मौरीको जीवन चक्र 16 दिनमा पुरा हुँदो रहेछ।
0: भाले र कर्मीको कति लाग्दो रहेछ त?
2: भालेको 21 दिन र कर्मीको 23.5 दिन लाग्दो रहेछ।
1: ओहो, आज त हामीले मौरीको बारेमा कति धेरै कुरा जान्न पायौँ।
0: अझै केही कुराहरू जान्न बाँकी नै छ।
1: आज त धेरै ढिला भइसक्यो, घरमा बुबा आमाले पनि खोज्ने बेला भइसक्यो। आज हामी जान्छौँ है मिस, भोलि फेरि आएर हजुरसँग अरू पनि सिक्छौँ है।
2: आज त हामीले धेरै कुरा सिक्यौँ, एकै दिनमा धेरै सिक्यो भने त बिर्सिन्छ।
0: हुन्छ त, फेरि भेटेर अरू छलफल गरौँला है।
1: हुन्छ मिस, बाइ बाइ मिस।
0: बाइ बाइ।
3: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। नमस्कार श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 4 सामाजिक समस्या र समाधान अन्तर्गत पाठ 6 रहेको सामाजिक समस्याको पहिचान र समस्या समाधान सिपमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
3: नानी बाबुले प्ले कार्ड चाहिँ साह्रै राम्रो बनाउनु भएछ।
4: नमस्कार म्याम, हामी कहिलेकाहीँ विद्यालयमा पनि बनाउँछौँ नि त, त्यसैले बानी परेकाले राम्रो भयो होला म्याम।
5: म्याम, हजुर त सामाजिक अभियन्ता हुनुहुन्छ होइन त?
3: हो नि, तर तपाईँहरूलाई कसरी थाहा भयो?
5: र्याली सुरु हुनुभन्दा अघि उद्घोषकले हजुरको परिचय गराउनु भएको थियो नि त।
3: ए हो त। अनि बाबु नानी, विद्यालयमा तपाईँहरूको पढाइ कस्तो चल्दैछ त?
4: ठिक छ म्याम, हिजो सरले विद्यालयमा प्ले कार्ड बनाएर ल्याउनु, भोलि र्यालीमा जाने भन्नुभएको थियो, त्यसैले आज यता आयौँ। रमाइलो लाग्यो म्याम।
3: हो र, रमाइलो पो लाग्यो।
5: हो नि म्याम, हजुरसँग सामाजिक समस्याको पहिचान र समस्या समाधान सिप सम्बन्धमा छलफल गर्न पाए पनि हुन्थ्यो नि।
3: ए भइहाल्छ नि, ल त त्यसो भए ऊ त्यहाँ चौतारो रहेछ, जाउँ त्यतै बसौँ है त।
4: आहा, कति राम्रो चौतारो रहेछ।
3: ल, सबैभन्दा पहिले सामाजिक समस्या भनेको के बुझ्नु भएको छ त तपाईँहरूले, ल भन्नुहोस् त।
5: समाजको विकासमा बाधा अडचन पैदा गर्ने, विकृति फैलाउन मद्दत गर्ने, कुरीति कुसंस्कार र अन्धविश्वासमा आधारित सबै समस्याहरू सामाजिक समस्या हुन्।
3: थाहा रहेछ त। हो, यसरी सामाजिक मूल्य मान्यता र नियम विपरीतका व्यवहारहरू जसले व्यक्ति र समाजलाई नकारात्मक असर गर्छ तिनीहरू सबै सामाजिक समस्या हुन्।
4: म्याम, धुमपान, मध्यपान, बोक्सी प्रथा, छाउपडी प्रथा, यिनीहरू सबै सामाजिक समस्याका उदाहरणहरू होइनन् त?
3: हो नि, धेरै छन् सामाजिक समस्याहरू, जस्तै फजुल खर्च, बाल विवाह, घरेलु हिंसा, बाल श्रम शोषण आदि सबै सामाजिक समस्याहरू नै हुन्। साँच्ची तपाईँहरूको समुदायमा विशेष गरी के समस्याहरू रहेका छन् नि?
5: मेरो समुदायमा त धुमपान, मद्यपान, बाल श्रम शोषण, महिला हिंसा जस्ता समस्याहरू छन्।
3: अनि बाबुकोमा चाहिँ के सामाजिक समस्या छन् भन्नुहोस् न त।
4: मेरोमा फजुल खर्च, सामाजिक सञ्जालको दुरुपयोग, अरूको देखासिकी जस्ता समस्याहरू छन् म्याम।
3: हो, यसरी हाम्रो समाजमा समाजै पछि फरक फरक सामाजिक समस्याहरू रहेका हुन्छन्।
5: म्याम, हामीले सामाजिक समस्याको कारणहरू कसरी पहिचान गर्न सक्छौँ?
3: कति राम्रो प्रश्न गर्नुभयो। हो, सबैभन्दा पहिले त हामीले समाजमा उत्पन्न समस्याहरू के छन् खोजी गर्नु पर्यो, अनि तिनीहरूले विकृति फैलाउन मद्दत गरेको छ कि छैन बुझ्नु पर्यो। यदि विकृति फैलाउन मद्दत गरेको भएमा तिनीहरू सामाजिक समस्याहरू हुन् भनेर भन्न सकिन्छ।
4: अनि त्यसपछि के गर्ने म्याम?
3: सामाजिक समस्या उत्पन्न हुनका कारणहरू के हुन् भनेर खोजी गर्नु पर्यो।
5: कसरी खोजी गर्ने त म्याम?
3: कुनै सामाजिक समस्या उत्पन्न हुनुमा के कारणहरू जिम्मेवार छन् भनेर खोजी गर्नुपर्छ।
4: एउटा उदाहरण भनिदिनुहोस् न म्याम।
3: ल, ध्यान दिएर सुन्नुहोस् है त। जस्तै कुनै एउटा असल मानिस अचानक धुमपान गर्न थाल्यो भने के कारणले उसले धुमपान गर्यो, खराब साथीको सङ्गतमा पो पर्यो कि, देखासिकीले पो धुम्रपान गर्न थाल्यो कि भनेर खोजी गर्नुपर्छ।
5: म्याम, अरू कारण पनि म भन्छु है।
3: हुन्छ, भन्नुहोस् न।
5: स्मार्ट देखिन्छु भनेर धुमपान गर्न थालेको हो कि, कस्तो हुन्छ चाखी हालौँ भनेर पो धुमपान गर्न थालेको हो कि भनेर पनि खोजी गर्न सकिन्छ।
3: हो, सही भन्नुभयो। यसरी सम्भावित के कारणहरू हुन्छन् भनेर टिपोट गर्ने अनि अनुसन्धान गर्न सुरु गर्ने, अनुसन्धान गर्ने क्रममा उसका साथीभाइ, बुबा आमा वा सम्बन्धित सबै व्यक्तिहरूलाई भेटेर उसको बारेमा सोधखोज गर्नुपर्छ।
4: म्यामले कति प्रश्न हुने गरी उदाहरणसहित भन्नुभयो।
3: सामाजिक समस्या पहिचान गर्ने अर्को तरिका भनेको उक्त समस्या सिर्जना कसरी भयो भनी पृष्ठभूमिको खोजी गर्नु पनि हो नि।
5: यसको पनि उदाहरण भनिदिनुहोस् न म्याम।
3: ए ल सुन्नुहोस् है त, यदि कोही मानिसले मद्यपान सेवन गर्न थालेको थाहा भयो भने ऊ मद्यपान सेवन गर्ने अवस्थासम्म कसरी पुग्यो त? कतै उसको आफन्त वा घर परिवारमा कसैले मद्यपान सेवन त गर्दैनन् वा साथीभाइको करकापमा परेको त होइन भनेर खोजी गर्नुपर्छ।
4: हरेक समस्याको यसरी समस्या उत्पन्न हुनुको कारण खोजी गर्न सकिन्छ त?
3: सकिन्छ बाबु। समस्या उत्पन्न हुनका सम्भावित सबै कारणहरूको टिपोट गरेपछि खोजी गर्दै जाने अनि जरासम्म सजिलै पुग्न सकिन्छ। अनुसन्धान भनेकै यही त हो नि।
5: मलाई ठिक लाग्यो म्याम। समस्या उत्पन्न हुनाको कारणको जरा पत्ता लगाउन सकियो भने त जरा नै उखेलेर फाल्न सकिन्छ होला है।
3: ठिक भन्नुभयो नानी तपाईँले। त्यसैले नै समस्या उत्पन्न हुनाको जरा पत्ता लगाउनु पर्छ भनेर भनिएको हो नि त।
4: सामाजिक समस्याका असरहरू सम्बन्धमा पनि छलफल गरौँ है म्याम।
3: सामाजिक समस्याले उत्पन्न गराएका प्रतिकूल अवस्थालाई नै असर भनेर भनिन्छ। यी असरहरू त सजिलै पत्ता लगाउन सकिन्छ नि होइन त?
5: सकिन्छ होला। त्यस समस्याले के नराम्रा अवस्थाहरू सिर्जना गरेका छन् खोजी गरेपछि पत्ता लागिहाल्छ होला नि म्याम।
3: हो, तपाईँले एकदम राम्रो कुरा गर्नुभयो। सामान्यतया सामाजिक समस्याका असरहरू मिल्दाजुल्दा नै हुन्छन्। जस्तै धुमपान, मद्यपान र लागु पदार्थ सेवनका असरहरू मिल्दाजुल्दा हुँदैनन् त?
4: हो हो, मलाई पनि त्यस्तै लाग्यो। विभिन्न किसिमका प्राणघातक रोगहरू लाग्न सक्ने, अकालमै मृत्यु हुन सक्ने, होइन त म्याम?
3: हो नि, अझ अरू पनि छन् नि। अनावश्यक रूपमा पैसा खर्च हुने, समाजमा इज्जत नरहने, घर परिवार र समाजले घृणा गर्ने, यी सबै धुमपान, मद्यपान र लागु पदार्थ सेवनका असरहरू त हुन् नि।
5: फजुल खर्चका असरहरूको पनि छलफल गरौँ न।
3: भइहाल्छ नि। अनावश्यक खर्च हुने, आफ्नो हैसियतभन्दा बढी खर्च गर्दा आर्थिक अभाव हुने र यसका कारणले नराम्रा दुर्घटनाहरू पनि हुन सक्ने र त्यस्तै गरी पैसाले कहिल्यै पनि नपुग्ने पनि हुन सक्छ।
4: फजुल खर्च पनि सामाजिक विकृति होइन त?
3: हो नि, यसले समाजमा विकृति उत्पन्न गराउँछ। हुनेले त खर्च गर्छन्, नहुनेलाई त अरूले अनावश्यक खर्च गरिदिँदा समस्या उत्पन्न हुन्छ।
5: म्याम, कोही त अरूलाई देखाउनकै लागि आफूसँग नहुँदा पनि अरूसँग मागेर भए पनि रमाइलो गर्ने, लुगा लगाउने, जे पनि बढी बढी खर्च गर्ने गर्छन् नि।
3: हो, त्यही नराम्रो काम भएर त यसले विकृति निम्त्याउँछ भनिएको हो नि। त्यसरी आफ्नो हैसियत भन्दा बढी गरेर अरूलाई देखाउनकै लागि खर्च गर्ने मानिसले भविष्यमा दुःख पाउँछ।
4: म त अहिलेदेखि नै अनावश्यक खर्च गर्दिन। बुबा आमाले खाजा खान दिनु भएको पैसा त बचाएर राख्छु।
3: भेरी गुड, साह्रै राम्रो बानी। हामीमा मितव्ययिताको गुण हुनुपर्छ।
5: घरेलु हिंसाका असरहरू चाहिँ के हुन्छन् म्याम?
3: समाजमा अशान्ति, झैझगडा हुने, शारीरिक यातना हुने तथा मानसिक रूपमा कमजोर बनाउने, महिला हिंसाका घटनाहरू बढ्दै जाने, छोराछोरीको पढाइमा असर पर्ने, यिनै त हुन् नि।
4: हत्या, आत्महत्याका घटनाहरू पनि घरेलु हिंसाका कारणले हुन्छन्, होइन त म्याम?
3: हो नि। ल, अब बाल विवाहका असरहरूको छलफल गरौँ है त। यो त तपाईँहरूसँग नै सम्बन्धित त छ, होइन त?
5: म भन्छु है म्याम, पढाइ बिग्रिन्छ। सानै उमेरमा बच्चा पाउँदा आमा र बच्चा दुवैको स्वास्थ्य कमजोर हुन्छ।
3: अनि आर्थिक अभावका कारणले घरायसी झगडा हुने, धेरै सन्तान जन्माउने सम्भावना पनि बढी नै हुन्छ।
4: यो त हामीले विद्यालयमा पनि पढेका थियौँ। त्यसैले हामीले आफू शारीरिक रूपमा परिपक्व र आर्थिक रूपमा सक्षम नभइकन विवाह गर्नु हुँदैन।
3: ल भन्नुहोस्, अब कुन सामाजिक समस्याका असरहरूको छलफल गर्ने त?
5: बाल श्रमको म्याम।
3: बाल श्रम भनेको बाल बालिकाको श्रम शोषण नै हो। यसले पनि बाल बालिकालाई शारीरिक तथा मानसिक रूपमा असर गर्छ र बाल अधिकारबाट उनीहरूलाई वञ्चित पनि गराउँछ।
4: हाम्रा बच्चादेखि सँगै खेलेका कति साथीहरू सहरमा घरेलु कामदारका रूपमा काम गर्दैछन्।
3: त्यसरी घरेलु कामदारको रूपमा काम लगाउँदा पनि कतिले त माया ममता दिएर राम्रो खान लगाउन दिएर विद्यालयमा पढ्न पठाउने गर्छन्। त्यसो गर्दा त ठिकै छ, तर कतिको चाहिँ श्रम शोषण भएको अवस्था पनि देखिन्छ।
5: हो नि म्याम, बाबुआमाले गरिबीका कारणले त्यसरी आफ्ना छोराछोरीलाई अर्काको घरमा पठाएका होइनन् त?
3: हो नि, बाबुआमाको बाध्यताको सजाय बालबालिकाले भोग्नु परेको छ।
4: म्याम, अब सामाजिक समस्या समाधानका उपायहरू सम्बन्धमा छलफल गरौँ है।
3: हुन्छ, सामाजिक समस्या समाधानका लागि धेरै विकल्पहरू रहेका छन्। तपाईँहरूको उमेरकै सन्दर्भबाट कुरा सुरु गरौँ है त।
5: हाम्रो उमेरकाले सामाजिक समस्या समाधानका लागि के सहयोग गर्न सक्छन् भन्ने सन्दर्भमा कुरा गर्नुभएको हो म्याम।
3: हो, बुझिहाल्नुभयो। मुख्य त तपाईँहरूले साथी खराब छ कि विचार गरेर असल साथीको मात्र सङ्गत गर्नु पर्यो।
4: हो नि म्याम, खराब साथी पर्यो भने त ऊ त बिग्रिएकै भयो, आफू पनि बिग्रिन्छ।
3: हो, त्यस्तै गरी कसैले धुमपान मद्यपान लागु पदार्थ आदिको सेवनका लागि कर गरेमा सके त उसलाई पनि सेवन नगर भनेर सम्झाउने, नसके पनि आफू चाहिँ नखाने गर्नुपर्छ।
5: हामीले विद्यालयमा सिकेका कुराहरू घर परिवार र छरछिमेकीलाई जानकारी गराउने पनि होइन त म्याम।
3: हो नि, सामाजिक समस्या समाधानमा त तपाईँ विद्यार्थीहरूको पनि महत्त्वपूर्ण योगदान हुन्छ। आजै र्यालीमा प्ले कार्ड बनाएर हिँडियो, यो पनि जनचेतनाका लागि त हो नि, होइन त?
4: हामीले कुलतमा लागेको साथीसँग सङ्गत नगर्ने र उसको बारेमा उसको घर परिवार र विद्यालयमा शिक्षकहरूलाई खबर पनि गरिदिन सक्छौँ, होइन त म्याम?
3: हो नि, तपाईँले एकदम ठिक भन्नुभयो। त्यस्तै गरी मानिसहरूलाई केही न केही काममा व्यस्त गराउनु पनि सामाजिक समस्या कम गराउनु हो।
5: कसरी म्याम?
3: खाली दिमाग शैतानको घर भन्ने उखानै छ, सुन्नुभएको छैन र? मानिस खाली भएपछि नराम्रा साथीहरूको समूह बनाउने, जाँड रक्सी चुरोट खाने, कुलतमा फस्ने जस्ता घटनाहरू घटिरहेका छन् नि त।
4: मलाई यो चाहिँ सही लाग्यो म्याम। हाम्रो टोलमा पनि एक थरी युवाहरू काम नभएर समूहमा बस्ने, हो हल्ला गर्ने, जाँड रक्सी चुरोट खाने गरेर बरा लिएर हिँड्ने गर्छन्।
3: हो नि, यदि युवाहरू बेरोजगार भए भने उनीहरू बिग्रने डर हुन्छ, त्यसैले राज्यले नै त्यस्ता युवाहरूलाई सिपमूलक तालिम दिने, सहुलियत दरमा ऋण उपलब्ध गराएर व्यवसायमा संलग्न गराउने जस्ता कार्य गर्नुपर्छ।
5: समाजमा छन् नि म्याम बोक्सी प्रथा, छाउपडी प्रथा, घुम्टो प्रथा, छुवाछुत, अन्धविश्वास जस्ता समस्याहरूलाई हटाउने उपायहरू चाहिँ के छन् नि म्याम?
3: ल सुन्नुहोस् है त, शिक्षा प्रदान गर्ने, जनचेतना तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, कानुनको सही रूपमा कार्यान्वयन गर्ने, पीडित व्यक्तिले खुलेर आवाज उठाउने जस्ता कार्यहरू सामाजिक समस्या समाधानका उपायहरू हुन्।
5: मैले त आमा बुबासँग भन्ने गर्छु, कसैलाई पनि विभेद गर्ने, छुवाछुत गर्ने, असमान व्यवहार गर्ने नगर्नुहोस् है, यसो गर्यो भने त कानुनी सजाय भोग्नुपर्छ भनेर।
3: भेरी गुड, साह्रै राम्रो काम गर्नुभएको रहेछ। तपाईँहरूलाई विद्यालयले राम्रो कुरा सिकाएको हो नि त।
4: म्याम, आज हजुरसँग यसरी छलफल गर्न पाउँदा साह्रै खुसी लाग्यो, धेरै कुराहरू सिक्ने अवसर पाइयो।
3: ल, म तपाईँहरूले के सिक्नु भएछ सानो एउटा घटना सुनाउँछु। उक्त घटना कुन सामाजिक समस्यासँग सम्बन्धित छ, घटनाको कारण के हो, असर के हो र समाधानका उपायहरू के हुन सक्छन् भन्नुहोस् है त।
5: आहा, भइहाल्छ नि म्याम।
3: ल, घटना सुन्नुहोस् है त। धनबहादुर नियमित रूपमा धुमपान गर्छन्, त्यसैले उनी लामो समयसम्म बिरामी परे। घर परिवारले उनलाई अस्पताल पुर्याए। अस्पताल जाँदा डाक्टरले उनको फोक्सोमा क्यान्सर भएको बताए।
4: यो घटनामा मुख्य समस्या भनेको धुमपान गर्नु हो।
3: ओ, स्याबास। अनि घटनाको कारण चाहिँ के हो त?
5: समस्याको मुख्य कारण चाहिँ स्वास्थ्य सचेतनाको अभावको कारणले नियमित रूपमा धुमपान गर्नु नै हो।
3: स्याबास, कति राम्रोसँग भन्नुभयो। हो, समस्याले सिर्जना गरेका असरहरू चाहिँ के हुन् त? ल भन्नुहोस् त।
4: एउटा चाहिँ घर परिवारलाई तनाव, दुःख, पीर, चिन्ता। दोस्रो, फोक्सोमा क्यान्सर हुनु। तेस्रो, औषधि उपचारको लागि खर्च हुनु।
3: स्याबास, कति राम्रोसँग भन्नुभयो है तपाईँहरूले। ल, अब भन्नुहोस् त, समाधानका उपायहरू चाहिँ के हुन सक्छन् त?
5: सुरुमै धनबहादुरले धेरै धुमपान गर्नु हुँदैन थियो। अब क्यान्सर रोग लागिसकेपछि के गर्नु नि म्याम? औषधि उपचार गर्ने, डाक्टरको सल्लाह अनुसार चल्नुपर्छ।
3: तपाईँले भन्नुभएको पनि ठिकै छ। अरू सुन्नुहोस् है त, धनबहादुरको घटनाबाट सचेत भई घर परिवार, छरछिमेक सबैले धुमपान स्वास्थ्यका लागि हानिकारक रहेछ, गर्नु हुँदैन भनेर आफू पनि धुमपान नगर्ने र अरूलाई पनि सम्झाउने गर्नुपर्छ।
4: म्याम, हामीलाई हजुरले कति राम्रोसँग घटनाबाट समस्या पहिचान र समाधानका उपायहरू पत्ता लगाउन सिकाउनु भयो।
3: तपाईँहरूले सुरुमै सामाजिक समस्या पहिचान र समाधानका उपायहरूको सिप सिक्ने भन्नुभएको होइन त?
5: हो म्याम, यसरी नै हामीले हरेक घटनाको समस्या र समाधानका उपायहरू पत्ता लगाउन सक्ने रहेछौँ।
4: म्याम, हजुरलाई धेरै धेरै धन्यवाद हाम्रो लागि यति समय निकालेर सिक्ने अवसर प्रदान गर्नुभएकोमा।
3: मलाई त साना भाइ बहिनीहरूसँग छलफल गर्न साह्रै रमाइलो लाग्छ। म एक दिन तपाईँहरूको विद्यालयमा आउनेछु, अझ धेरै छलफल गरौँला है त।
5: हस् म्याम।
3: ल त, अब घरतिर लागौँ है।
6: हस् म्याम, बाई।
2: हस् त श्रोता, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
7: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश कान, दिवाकर खड्का र राम थापाको स्वरमा नवराज शर्मा पौडेलको रचना, राम थापाको सङ्गीतमा।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हस्त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला पनि साँझको 6 बज्न लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकारले किसानको पक्षमा काम गरिरहेको बताउनु भएको छ। आज रौतहटको गढीमाई नगरपालिकाको 13 नगरसभाको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री यादवले मध्य प्रदेशमा किसानको बाहुल्यता रहेको जानकारी दिनुभयो। उहाँले उत्पादनका लागि किसान खुसी नबनाएसम्म कृषि अर्थतन्त्रको विकास असम्भव भएको जानकारी दिनुहुँदै कृषिमा आबद्ध किसानलाई कृषि अनुदान उपलब्ध गराउने सन्दर्भमा सरकार अग्रसर भएर अगाडि बढ्ने बताउनुभयो। नगरसभामा गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले आर्थिक वर्ष 2083-84 लागि 59,22,55,000 बजेट प्रस्ताव गर्नुभएको छ। बागमती प्रदेशको साक्षरता दर 82.1% रहेको छ। मुलुकको साक्षरता दर 76.2% हुँदा त्यसभन्दा बढी बागमती प्रदेशको साक्षरता दर 82.1% रहेको छ। चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि दर 3.85% रहने अनुमान हुँदा बागमती प्रदेशको 5.40% रहने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताउनुभयो। आर्थिक वर्ष 2082-83 मुलुकको कुल गृहस्थ उत्पादन 66.9 करोड मध्ये बागमती प्रदेशको हिस्सा 37.7% अर्थात् 24.23 अर्ब पुग्ने अनुमान गरिएको छ। त्यस्तै मुलुकको प्रति व्यक्ति आय 1,535 अमेरिकी डलर रहँदा बागमती प्रदेशको प्रति व्यक्ति आय सबैभन्दा बढी 2,466 अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ। मुलुकको निरपेक्ष गरिबी 20.27% र बहुआयामिक गरिबी 17.4% हुँदा बागमती प्रदेशमा निरपेक्ष गरिबी 12.59% र बहुआयामिक गरिबी 7.0% मात्र रहेको सरकारको आर्थिक वर्ष 2083-84 बजेटमा उल्लेख गरिएको छ। कोशी प्रदेश सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 वार्षिक बजेटमाथि छलफल भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिपथेम्पले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा प्रस्ताव गर्नुभएपछि छलफल जारी भएको थियो। छलफलमा प्रदेशसभा सदस्य प्रेमराज थामसाङले बजेटको स्रोतको सुनिश्चितता गर्ने जिम्मेवारी सरकारको हो भन्दै शिक्षा र स्वास्थ्यमा ल्याएको कर नीतिले सीमान्तकृत वर्ग मार्कामा पर्ने धारणा राख्नुभयो। उहाँले चिया निकासीमा भारत सरकारले गरेको अवरोधबाट नेपालका दर्जनौं चिया उद्योग ठप्प भएको, 50,000 भन्दा बढी चिया मजदुरको रोजगार धरापमा परेको र चिया किसान पनि समस्यामा परेकाले सरकारले कूटनीतिक छलफल गरी यो विषयलाई छिनोफानो गर्नुपर्ने धारणा राख्नुभयो। सदस्य गीतादेवी रेग्मीले बजेटले सुशासन र जनताको जीवनस्तरलाई टेवा दिन सक्ने रहेको भनी खुसी व्यक्त गर्नुभयो। अर्का प्रदेशसभा सदस्य खड्गबहादुर बस्नेत र डोल्मा तामाङले खानेपानीका लागि बजेटमा गरिएको व्यवस्थाले प्रदेशका जनता निकै लाभान्वित हुने बताउनुभयो। विशेष समयमा प्रदेशसभा सदस्य राजेन्द्र कुमार राईले आर्थिक वर्ष 2083-84 बजेटले जनताप्रति उत्तरदायी वहन गर्न सक्ने जिकिर गर्नुभयो। शून्य समयमा कोशी प्रदेश सदस्य निमसरी राजवंशी र कमल जोपेगुले प्रदेशका विविध समस्याका बारेमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। नरायणी अस्पतालमा पहिलोपटक हिमोफिलिया उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। हिमोफिलिया सोसाइटी नेपाल तथा नारायणी अस्पताल वीरगञ्जको सहकार्यमा वीरगञ्ज क्षेत्रका हिमोफिलियाका बिरामीको उपचारको सहजता ल्याउने उद्देश्यले आइतबारदेखि सो केन्द्र पहिलोपटक सञ्चालनमा ल्याइएको हो। सोसाइटीका अध्यक्ष नवीन ढुङ्गेलका अनुसार यसबाट अस्पतालमा उपचाररत करिब 40 हिमोफिलियाका बिरामी थप सहजता हुने छ। कञ्चनपुरको भीमदित नगरपालिका 18 कटान स्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागू औषधसहित वडा सदस्य पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावत अनुसार उक्त क्षेत्रमा अवैध लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले भीमदत 18 निवासी तथा सोही वडाकी वडा सदस्य रूपा जेरूलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएको हो।
झापाको गौरीगंज गाउँपालिका 4/22 टोलमा विषालु सर्पले डस्दा वृद्धाको मृत्यु भएको छ। गौरीगंज 4/22 टोलकी 88 वर्षीय पञ्चमाया शर्माको विषालु सर्पले डस्दा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन आवालेले जानकारी दिनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटीका 46 कृषि कार्यक्रम, 7 बजे समाचार, 7:25 समय रहनेछ घटना र विचारको, 7:45 प्रहरी कार्यक्रम, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समयमा लोकगीत सुन्न सक्नुहुनेछ, 8:25 9 बजेसम्म शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ भने 9 बजेको समय रहनेछ समाचारको। समाचारपछि सुन्न सक्नुहुनेछ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण, 9:45 सदाबहार गीत, 10 बजे हिन्दीमा समाचार, समाचारपछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम बिम्ब प्रतिबिम्ब, 11 बजे समाचार, समाचार पछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
2: नागरिक लगानी कोष।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 46 समयमा। सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम, अहिले भने सुन्नुहुनेछ कार्यक्रम बाल बाटिका।

नमस्कार, हार्दिक स्वागत गर्दछौ सम्पूर्ण प्यारा भाइ बहिनीहरूलाई आजको यो बालबाटिका कार्यक्रमबाट। प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। प्यारा भाइ बहिनीहरू, के तपाईँहरूलाई थाहा छ नि, तपाईँ अर्थात् बाल बालिकाहरू राष्ट्रका भविष्य अनि परिवारका आशा र अपेक्षाका केन्द्र हुनुहुन्छ। राष्ट्र, समाज र परिवारले धेरै आशा र महत्व दिएका तपाईँ बाल बालिकाहरूको भविष्यको आधार भनेको अहिले उनीहरूको वर्तमान पनि हो। उनीहरूको भविष्य वर्तमानको जगमा अडिएको हुन्छ। घर बलियो बनाउन, घरको जग बलियो भने झैं बाल बालिकाको भविष्यको जग बलियो बनाउन, वर्तमानलाई सुदृढ बनाउन अभिभावकको साथै बाल बालिका स्वयं दर्बिलो खम्बा बन्न सक्नुपर्छ। त्यसैले यस्तो व्यक्तित्व बन्न सुरुदेखि नै अनुशासन, कर्तव्यनिष्ठ, कार्यकुशलता, अध्ययनशीलता र गतिशीलता सँगै सफल बन्न सक्नुपर्छ है। भाइ बहिनीहरू, तपाईँहरूका प्रतिभा र क्षमतालाई पूर्ण रूपमा विकसित गर्न, आदर्श, शिष्ट, शालीन र व्यावहारिक बनाउन सम्पूर्ण अवगुणहरूलाई हटाई स्वावलम्बी, सदाचारी र सकारात्मक व्यक्तित्व विकास गर्न हरेक समय सफल बन्नुपर्छ है। आजको यो समय कडा मिहिनेत गर्न सके भविष्यमा सफलताको मिठो फल तपाईँहरूले चाख्न पाउनुहुनेछ। त्यसैले यो समयमा तपाईँ सृजनशील व्यक्तित्व बन्नै पर्छ है। लौ त तपाईँहरूलाई

0: नमस्कार, तपाईँलाई हार्दिक स्वागत छ बाल बाटिका कार्यक्रमबाट।
1: नमस्कार,
0: तपाईँको नाम चाहिँ के हो?
1: मेरो नाम वर्षानी उपाने हो।
0: वर्षानी उपाने, तपाईँको घर कहाँ पर्छ होला?
1: मेरो पचलझरना गाउँपालिका वडा नम्बर 4 लाफा।
0: लाफा, यो कुन जिल्ला हो? जिल्ला पनि बताइदिनु न।
1: कालीकोट।
0: निकै टाढाको बहिनी हुनुहुन्छ हाम्रो आज हाम्रो बाल बाटिका कार्यक्रममा। अनि तपाईँ कति कक्षामा पढ्नुहुन्छ बहिनी?
1: म कक्षा 8 पढ्छु सर।
0: तपाईँको विद्यालयको नाम पनि बताइदिनु न।
1: मेरो विद्यालयको नाम श्री चुलीमालिका आधारभूत विद्यालय।
0: चुलीमालिका आधारभूत विद्यालय कालीकोट। हजुर, यो विद्यालय चाहिँ कालीकोटको कुन ठाउँमा पर्छ नानी? पचल झरनामा पर्छ। यो ग्रामीण क्षेत्रमा हो? हजुर। विद्यालयमा सबभन्दा मन पर्ने विषय चाहिँ के हो? तपाईँको विद्यालयको पढाइ कस्तो छ, शैक्षिक अवस्था कस्तो छ, हामीलाई बताइदिनु त।
1: मेरो पढाइमा सबभन्दा मन पर्ने विषय सामाजिक हो। हाम्रो विद्यालयमा शिक्षकहरू कम भएकोमा एउटा पिरियडमा 2 विषय लाउनु परेकोमा विषयहरू अलिक कम पढाइ हुन्छ। अनि मलाई मनपर्ने नेपाली हो। विद्यालयमा शैक्षिक राम्रै छ, अलि शिक्षक कम भएकोले अलिअलि त्यस्तै हो।
0: हजुर, शिक्षक कम हुनुहुन्छ?
1: शिक्षक कम हुनुहुन्छ।
0: अनि विद्यार्थी चाहिँ कतिजना हुनुहुन्छ तपाईँहरू कक्षा 8
1: 8 जति मात्रै छौँ सर।
0: ए, 8 हुनुहुन्छ, एउटै सेक्सनमा बस्नुहुन्छ। अनि शिक्षकहरू चाहिँ कतिजना हुनुहुन्छ?
1: शिक्षकहरू हामीलाई पढाउने त 3 मात्रै हुनुहुन्छ।
0: हजुर,
1: विद्यालय सबै स्टाफ गरेर 7 हुनुहुन्छ।
0: ए, विद्यार्थी 8 हुनुहुन्छ एउटा कक्षामा, अनि विद्यालय भरिका शिक्षक शिक्षिका चाहिँ 8 हुनुहुन्छ है? अनि तपाईँहरूलाई कुनै पढाइमा समस्या छ र?
1: छ सर, हामीलाई एउटा पिरियडमा 2 पिरियड लाग्नु परेकोमा त्यति समस्या छ सर।
0: ए, अनि विद्यालयमा हामीले पढ्न अलिकति समस्या भयो भनेर कुरा राख्नु भएको छ कि छैन?
1: सरहरूलाई अनि विवेश अध्यक्षलाई भनिरहेछन्।
0: ए, भन्नु भएको छ। अनि तपाईँ कति घन्टा पढ्ने गर्नुहुन्छ?
1: म विद्यालयमा 10 बिहान बेलुका 4 पढ्छौँ।
0: हजुर।
1: अनि घरमा आएपछि होमवर्क गर्न लाग्छु 4 5 बजेसम्म।
0: हजुर, ए, घरमा पनि फेरि पढ्नुहुन्छ है?
1: घरमा अनि मम्मी बुवालाई काम सघाउँछु, काम सघाइसकेपछि 8 10 पढ्छु, 10 सुत्छु अनि बिहान 5 उठ्छु।
0: हजुर, बाबा मम्मीलाई चाहिँ के कुरामा सहयोग गर्नुहुन्छ?
1: भान्सामा अनि अन्त काहीँ मम्मी बुवा घाँस दाउरा गएपछि घाँस दाउरामा सहयोग गर्छु अनि भान्सामा सहयोग गर्छु।
0: ए, खाना पकाउने पनि सहयोग गर्नुहुन्छ अनि घाँस काट्नलाई, दाउरा खोज्नलाई र दाउराको तयारी पनि गर्नुहुन्छ है? अनि तपाईँले पढाइ बाहेक चाहिँ खेलकुदमा के कुरामा चासो राख्नुहुन्छ, के कुरा खेल्ने गर्नु भएको छ?
1: म भलिबल मन पराउँछु, पक्तित्व कला मन पराउँछु।
0: हजुर,
1: कबड्डी मन पराउँछु।
0: ए, अनि तपाईँको त्यो विद्यालयमा चाहिँ के गतिविधिहरू हुन्छन्? साहित्यिक गतिविधि, अतिरिक्त क्रियाकलापहरू चाहिँ के हुन्छन्?
1: सुकोपा गरिन्छ अनि कहिले फुटबल गर्छौँ, कहिले पक्तित्व कला, कहिले हाजिर जवाब, त्यस्तै हो सर।
0: ए, तपाईँ सहभागिता जनाउनुहुन्छ?
1: वक्तित्व कलामा हुन्छु, हाजिर जवाबमा हुन्छु।
0: तपाईँको घरबाट चाहिँ विद्यालय कति टाढा छ?
1: मेरो घरबाट विद्यालय जान 8-10 लाग्छ।
0: ए, 8-10 पुगिन्छ?
1: पुगिन्छ।
0: हजुर,
1: पहिला चाहिँ थिएन, लास्टै बिगर थियो, उता रामनगर जानु पर्थ्यो, 2 लाग्थ्यो, आजकल 3 भयो यहाँ 8 ल्याएको छ विद्यालय।
0: ए, पहिला चाहिँ टाढा थियो?
1: पहिला 2 लाग्थ्यो सर यहाँ विद्यालय जान।
0: ए, अहिले चाहिँ नजिकै भएको छ?
1: अहिले नजिकै भएको छ।
0: हजुर, अनि तपाईँ फुर्सदको समय चाहिँ के गरेर बिताउने गर्नु भएको छ?
1: म चित्रकला बनाउँछु अनि आफ्नो हरेक प्रयासहरू गर्छु अनि विद्यालयमा सरहरूले दिएका होमवर्क गर्छु।
0: तपाईँलाई विद्यालयमा अध्ययन गर्दाखेरि नबुझेका कुराहरू शिक्षकलाई अनि शिक्षिकालाई चाहिँ सहज रूपमा सोध्ने गर्नु भएको छ कि साथी मार्फत सोध्ने गर्नुहुन्छ?
1: 2 गर्छु सर, सरसँग अप्ठ्यारो लाग्यो साथीमा गर्छु, साथीमा अप्ठ्यारो लाग्यो सरसँग गर्छु।
0: तपाईँको विद्यालयमा स्थानीय स्तरकै सर म्याडम हुनुहुन्छ कि बाहिरको पनि हुनुहुन्छ शिक्षक शिक्षिका?
1: स्थानीय स्तरकै हुनुहुन्छ सर।
0: हजुर, अनि पढाइ चाहिँ के कुरामा चाहिँ समस्या छ? अलिक सरले चाहिँ हामीलाई यो चाहिँ कुरामा सहजीकरण गरिदिए हुन्थ्यो जस्तो चाहिँ के कुरामा चाहिँ लाग्छ तपाईँलाई?
1: हामीलाई त्यही हो सर, शिक्षक भए हुन्थ्यो होला जस्तो लाग्छ। इङ्ग्लिसको शिक्षक हुनुहुन्छ, राम्रो पढाइ हुन्छ अनि म्याथको पनि भर्खर ल्याउनु भयो, अरू विषयमा सोसियल अनि स्वास्थ्य त्यस्तैमा एउटा पिरियडमा 2 पिरियड लाग्नु पर्छ अनि सरहरूलाई पनि टाइम पुग्दैन।
0: हजुर, फुर्सदको समयमा तपाईँले मोबाइल, टेलिभिजन अथवा अन्य सामाजिक सञ्जालतिर पनि समय बिताउने गर्नु भएको छ?
1: गर्छु सर, प्रायः जस्तो रेडियो नेपाल बालबालिका भन्ने यो रेडियो सुन्छु अनि अरू पनि गर्छु।
0: ए, रेडियो नेपाल पनि सुन्ने गर्नुहुन्छ?
1: बुवाको मोबाइलमा सुन्ने गर्छु।
0: ए, के चाहिँ सुन्नुहुन्छ विशेष गरेर बताउनु त हामीलाई?
1: यो बाल बालिका कार्यक्रम भन्ने छ त,
0: बाल बाटिका कार्यक्रम
1: यही सुन्छु कहिले काहीँ, अनि कहिले काहीँ बुवा घरमै हुनुभयो।

0: अनि मोबाइल हेर्छु
1: हजुर,
0: अनि पर्याजको चित्र बनाउने अनि सरले दिएका होमवर्कहरू गर्ने त्यस्तै क्रियाकलाप गर्छु घरमा भएपछि।
1: खुसी लाग्यो, एकदम समय खाली समय बस्नुहुन्न रहेछ, फुर्सद हुँदा बाबा मम्मीलाई पनि काम सघाउने होइन, घाँस दाउरा पनि गर्ने अनि स्कुल जाने, स्कुलबाट आएपछि हरेक क्रियाकलापहरू सहज रूपमा गर्नुहुन्छ है?
0: हजुर गर्छु।
1: हजुर, अनि तपाईँको प्रतिभा चाहिँ हामी के सुन्न सक्छौँ, के छ तपाईँमा प्रतिभा?
0: ममा वक्तित्व गल्ला गर्न सक्ने प्रतिभा रहेको छ
1: हजुर,
0: अनि कविता वाचनमा अलिअलि प्रयास गर्दैछु, उति त धेरै प्रयास जस्तो त आउँदैन सर
1: हजुर,
0: अनि अलिअलि आफै प्रयास गर्ने गर्छु, अनि कहिलेकाहीँ सरलाई, हाम्रो उपाध्याय सर हुनुहुन्छ, उहाँ कविता रच्नुहुन्छ, अनि उहाँले रचेका कविताहरू कहिले वाचन गर्ने गर्छु।
1: तपाईँले अहिले हामीलाई केही सामग्री सुनाउन सक्नुहुन्छ, कविता कथा गीत?
0: मलाई आफै रच्न त आउन्न, कविता किताबमा रचेको अनि शहीदको सम्झना कविता हजुरलाई सुनाउँछ।
1: एकदमै हामी सुन्न तयार छौँ, सुनाइदिनुहोस् त।
0: सुनाउँछ।

घरको घाँटीमा फाँसीको माला गाँसी बिराले हाँस्दा मातृभूमिको चरण डोगी बाग्दछ दासता उम्रन्न बोट कसैले बिउ छरेर नगए बन्दै

0: बन्दैन मुलुक दुई चार सबुत मरेर नगाए। यति हो सर।
1: निकै नै सान्दर्भिक कविता वाचन गर्नुभयो। यो कविताको रचनाकार को हुनुहुन्छ तपाईँलाई थाहा छ? वर्षा
0: भूपी शेरचन।
1: भूपी शेरचनले रचना गर्नुभएको कविता वाचन गर्नुभयो, हामी निकै खुसी भयौँ। अनि तपाईँ साँझ कति बजे सुत्ने गर्नुहुन्छ अनि बिहान कति बजे उठ्ने गर्नुहुन्छ?
0: साँझ 10 बजे सुत्छु अनि बिहान 5 बजे उठ्छु र 6 बजे ट्युसन जान्छु, अनि ट्युसनबाट आएर फेरि 8 बजेतिर आउँछु, खाना खान्छु, फेरि ट्युसन गइहाल्छु सर।
1: अनि तपाईँलाई सबभन्दा मनपर्ने खानेकुरा चाहिँ के हुनुपर्छ?
0: मलाई हाम्रो स्थानीय स्तरमा पाकेका खानेकुराहरू मन पर्छन्।
1: हजुर, तपाईँको स्थानीय स्तरमा के कुराहरू पाउँछन् हामीलाई बताइदिनु न।
0: मेरो धेरै जसो रैथाने बाली, चिनो, कागोनो, अनि धान, कोदो, मकै।
1: हजुर,
0: धेरै मेरो गाउँमा त पाइने धान हो।
1: हजुर, कुन जातको धान पाउँछ तपाईँलाई थाहा छ?
0: मार्सी धान।
1: मार्सी धान पाउँछ है? हजुर, अनि तपाईँ आफ्नो गाउँबाट अथवा विद्यालयबाट कतै शैक्षिक भ्रमणको लागि पनि जानु भएको छ?
0: गएका छौँ सर।
1: कता जानु भएको छ?
0: पचल झरना।
1: पचल झरनाको बारेमा हामीलाई बताइदिनु न।
0: हजुर, भन्छु ल। मेरो घरदेखि पचल झरना जान 2-3 घन्टा लाग्छ। पचल झरनामा जाने क्रममा 3 होमस्टे र 13 प्रतीक्षालय रहेका छन्। पहिला जाँदाखेरि यहाँदेखि जाँदाखेरि एउटा होमस्टे भेटिन्छ, त्यहाँ होमस्टेदेखि जाँदाखेरि प्रतीक्षालयहरू भेटिन्छन्। प्रतीक्षालयमा जाँदाखेरि म धेरै खुसी भएको थिएँ। अनि पचल झरनामा जङ्गल अनि त्यो लामो झरनामा गएका थियौँ र त्यो झरनाको माथिल्लोमा पदालो जस्तो पानी पर्छ अनि झरनाको वरपरमा हरियाली वन जङ्गल छ र अनि त्यो झरनामा जान निकै कठिन हुन्छ। पचल झरनामा धेरै चरा चुरुङ्गी अनि जनावर अनि डाँठे जस्ता चराहरू भेटिने गर्छन्।
1: अनि त्यहाँ चाहिँ बाहिरको पर्यटकहरू पनि आउनुहुन्छ घुम्नलाई? बाहिरको मान्छेहरू पनि आउनुहुन्छ कि गाउँको मात्रै जानुहुन्छ त्यस ठाउँमा घुम्न?
0: आउनुहुन्छ सर, विदेशको त आउनुभएको छैन।
1: हजुर,
0: अनि गाउँभित्रकै पर्यटकहरू, गाउँ भन्दाखेरि हाम्रो देशभित्रकै पर्यटकहरू आउने गर्नुहुन्छ।
1: त्यो ठाउँमा मेला महोत्सव पनि हुन्छ वर्षा? कुन कुन समयमा?
0: जेठमा हुन्छ सर।
1: जेठमा हुन्छ है? तपाईँले पसलमा भएका चिजहरू जस्तो चकलेट, चाउचाउ, जङ्क फुडहरू खाने गर्नु भएको छ कि छैन? यो खायो भने के हुन्छ थाहा छ तपाईँलाई?
0: प्याक गरेका खाना खायो भने जन्डिस लाग्ने भएछ, अनि धेरै जसो त डेट गएको नै आउँछन् यहाँतिर।
1: हजुर,
0: त्यसैले मैले खा छैन। यहाँ पसल पनि छैनन् विद्यालय नजिक, उता एउटा बजार मात्रै छ। अजिना हालेको हुनाले मान्छेहरूको शरीरको हड्डीहरू गल्ने हुनाले म त्यो जङ्क फुडहरू खान्न।
1: हजुर, तपाईँले यति सान्दर्भिक कुरा चाहिँ कसले भन्नु? यो जङ्क फुड खाँदा चाहिँ हड्डी गलाउँछ, स्वास्थ्यलाई नराम्रो गर्छ, यो खानु हुँदैन, अथवा त्यहाँ चाहिँ डेट गएको कुराहरूलाई पनि आउँछन् भन्नुभयो। तपाईँले अध्ययन कसरी गर्नुहुन्छ, कुन पाटोबाट चाहिँ यो तपाईँले भन्नुभयो थाहा छ?
0: शिक्षकले, गुरुहरूले सिकाउनुहुन्छ, अनि मम्मी बुबाले पनि यो खानुहुन्न, भाइ बहिनीलाई यो दिनुहुन्न, तिमी नखानु भनेर मम्मी बुबाले अनि शिक्षकले सिकाउनुहुन्छ, त्यसैले म खान्न।
1: हजुर, तपाईँको घरमा चाहिँ कतिजना सदस्य हुनुहुन्छ वर्षा?
0: 5 जना।
1: 8 जना। तपाईँको दाई, भाइ, बहिनी, दिदी को को हुनुहुन्छ बताइदिनु न हामीलाई।
0: म जेठ हो, भाइ बहिनी हो, अनि म भन्दा अनि कान्छु मेरो भाइ छ, अनि भाइ भन्दा कान्छी बहिनी छ।
1: अनि घर परिवारबाट तपाईँलाई विद्यालय नजाऊ, आज घरमा काम गर्नुपर्छ भनेर बाबा मम्मीले भन्नुहुन्छ कि स्कुल जानुपर्छ, पढ्नुपर्छ भन्नुहुन्छ?
0: स्कुल जानुपर्छ, ठुलो मान्छे भन्नुहुन्छ, अनि विद्यालय जाऊ भन्नुहुन्छ मम्मी बुबाले
1: भन्नुहुन्छ है?
0: हजुर
1: हजुर। विद्यालयमा विद्यार्थीहरूलाई अन्य विषयमा चाहिँ शिक्षक शिक्षिकाले चाहिँ कस्तो खालको सहजीकरण गरिदिनु भयो भने चाहिँ हामीलाई अझ राम्रो हुन्छ जस्तो लाग्छ वर्षा तपाईँलाई?
0: हामीलाई शिक्षकहरूले अनि धेरै बुझाउने, पढाउने, अनि अरू नाच गानमा अनि त्यस्तो वक्तृत्व कलामा, शैक्षिक भ्रमणमा गरिदिएको भए अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ सर।
1: तपाईँले बाल अधिकार भनेर चाहिँ कसरी बुझ्नु भएको छ? बाल बालिकाले चाहिँ यो अधिकार कसरी प्राप्त गर्नुपर्छ जस्तो लाग्छ?
0: बाल बालिकाले पाउने अधिकार जति बाल अधिकार भन्ने बुझेको छु सर मैले, अनि बाल बालिकाले जन्मेदेखि पाउने अधिकारलाई बाल अधिकार भन्ने बुझेको छु, अनि बाल अधिकारमा हामीले जुनसुकै क्रियाकलापमा सहभागी हुनुपर्छ बाल बालिकालाई। पर्या जस्तो आजकल होटल पसलमा 13 वर्षको बाल बालिकाले पढ्न नपाएर पनि होटल पसलमा राखेका छन्, त्यस्तो नहुन पाए, म जस्तै पढ्न पाउन पाए, म जस्तै खाना बोल्न, अनि आमा बुबाले यति धेरै माया गर्न पाएले सबै पिछाडिएका जिल्ला अनि त्यस्तोमा बालबालिकाहरूले पढ्न पाउनुपर्छ भन्ने मेरो सोच छ सर।
1: हजुर, तपाईँ कति वर्ष हुनुभयो? निकै मिठो बोल्नु भएको छ।
0: म वर्ष 13 भए सर।
1: हजुर, हामी कार्यक्रमको अन्त्यतिर छौँ, अन्त्यमा बाल बाटिका कार्यक्रम मार्फत केही भन्न चाहनुहुन्छ?
0: सबैलाई धन्यवाद भन्न चाहन्छु र अनि हामी बालबालिकाहरूले त्यो होटल पछामा गएर काम नगर्नु होला अनि म जस्तै माया गर्ने आमा बुवा हुनुहुन्छ भने पढाइमा धेरै जसो ध्यान दिनुहोला पिछाडिएका जिल्लाका बालबालिकाहरूलाई पढ्न पाउन् अनि हजुरहरूले सुन्नुभएको छ भने मलाई धेरै माया गरिदिनुहोला मैले पनि हजुरहरूलाई माया गरेको छु भन्छु
1: ल धेरै धेरै धन्यवाद तपाईँको प्रगतिको कामना पनि गर्दछौँ वर्षा नेउपानेलाई ल
0: धन्यवाद सर
1: हवस् त यिनै कुराकानीसँगै आजको बालबाटिका कार्यक्रमको निर्धारित समय सकिने लागेको छ अब अर्को हप्ता पनि यस्तै कुराकानीमा आधारित कार्यक्रमका साथमा हामी उपस्थित हुनेछौँ तबसम्मका लागि प्रविधि संयोजनका दाजु पुष्परत्न बज्राचार्यसँगै यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालालाई पनि बिदा माग्छौँ नमस्कार तपाईँ भने रेडियो नेपाल सुन्दै रहनुहोला
2: जय नेपाल।

0: शीर्षकमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
0: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
1: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
0: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
1: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
0: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
1: फोन नम्बर 542-13-59।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
5: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी काठमाडौँ जिल्ला शङ्करापुर नगरपालिका वडा नम्बर 4 लप्सेमा इस्कुस खेती गर्दै आउनुभएका कृषक चन्द्र बहादुर मोक्तानको पौरखको कथा प्रस्तुत गर्दैछौँ। कृषक मोक्तानको कृषि पेसा सुरुवातमा निर्वाहमुखी खेतीमा सीमित थियो। नेपालको अधिकांश कृषक परिवारले जस्तै उहाँको परिवारले पनि आफ्नै उपभोगका लागि खेतीपाती गर्दै आउनुभएको थियो। तर मोटर दुर्घटनामा परेर घाइते भएपछि उहाँले कृषि कर्मलाई नै आफ्नो जिउने आधार बनाउनु भयो। अन्न पिस्ने मिलदेखि सुरु भएको उहाँको व्यवसायिक यात्रामा बिस्तारै गाई बस्तु र इस्कुस खेती पनि थपिँदै गए।
6: यो काम चाहिँ मैले सुरु गरेको पहिला 41-42 हो। बाटो नभएर थोरै थोरै गर्यो एउटा साधारण। पछिबाट जाने मैले जाने बाटो 71 सालदेखि मेरो एक्सन भयो गाडीमा एक्सन भएको देखि, अनि अब कमाएर खाने बाटो भएन भनेर मैले जाने कृषि पेसा गरेँ भने गाई भैँसी पाल्छ भने निर्वाह चल्छ भनेर गाडीमा जर्सिङ बाबाबाट तल जाँदाखेरि लामो मोडमा एक्सन भयो त्यहाँदेखि जाने। अनि एउटा सङ्गचोकको टिका लामा भन्ने बजु कान्छ उहाँ कहाँ म दर्शन गर्न खुट्टा एक्सन भएर उहाँ पुगेको थियो। पुग्दाखेरि उहाँले जाने के भन्नुभयो भने तपाईँले जाने एउटा मिल राख्नु भन्नुभयो, 1 रुपियाँ पनि खेत बेचेर मैले सानो घाटा राखेको थियो। अनि त्यो गरिसकेपछि त्यो बाजेलाई सोद्धाखेरि अब तपाईँको घाटा भइसकेपछि गाई भैँसी पाल्नु भनेर भन्नुभयो। 7 वटासम्म अहिले पालेको छ मैले, 7 वटासम्मको अहिले जाने 3 वटा दुनु छ, 1 वटा ब्याउने छ, 3 वटा बाछी छ। अनि त्यो मालले जाने इस्कुस रोप्यो भने इस्कुस फल्छ तरकारी हुन्छ भनेर अनि इस्कुस रोप्ने सुरु गरेको। यसरी अलिक ठुलो गरेको जाने 71-72 नै हो। मिल बन्यो पहिला, मिल बनेपछि मकै पिन्ने भयो, मकै पिन्ने भइसकेपछि गाई भैँस त पाल्यो, गाई भैँस पालेपछि गोबर आयो, गोबर जाने इस्कुसमा फलेपछि इस्कुल दिन्छ, बल्ल बल्ल इस्कुल फल्छ भनेर त्यस्तो सुरु गर्यो। अनि त्यहाँबाट जाने इस्कुसबाट मात्र भएन भने अब यो भदौ अन्तिममा जाने फेरि इस्कुलको खाली गरेर आलु रोप्ने।
5: सँगैका साथीहरू विद्यालय जाँदै गर्दा उहाँले भने वृद्ध बुबाको सहारा बन्न र खेतीपाती धान्न कक्षा 4 मै पढाइ छोड्नु भयो। त्यति बेला पर्म बिना खेती गर्न कठिन थियो, तर परिवारबाट पर्म लगाउने कोही नभएपछि असारको रोपाईमा होमिनुभएका मोक्तानले बुबालाई सघाउँदा सघाउँदै कहिले खेतीपातीसँग आफ्नो नाता जोडियो पत्तै पाउनु भएन।
6: 3 कक्षामा 4 कक्षामा जाने फर्स्ट जाँथे एउटा दिएको साँगु गएर, त्यो बेलामा स्कुल टाढो थियो, माध्यमिक विद्यालयमा फाकेदा विद्यालयमा गएर साँगुमा गएर पढाएको थियो। 3-4 मा 1 डज जाँथ्यो त्यति गरेर छोडेको। अनि त्यहाँ असार लाग्यो, असार लागेपछि किसानमा लागेको, बाउ अलिकति उमेर पुग्यो, आमा बाउ अलिकति बुढबुढो थियो, म आफै जाने किसानमा रोपाई गर्नुलाई रोपाईमा गयो। बुबाले के भन्नुभयो भने छोरा पढ्ने कि यो किसान खेती किसान चलाउने भन्नुभयो, अब पढ्नु पर्ने भनेर जाने मैले भन्यो। भन्दाखेरि अब बाउ बुढो खेती किसान पनि भोकाइ हुने भयो, म पढ्नु गएपछि पैसा छैन, खेती किसान गरेर भने खाना पनि नपाउने भयो भनेर खेती किसान गराउँ भनेर पढ्ने त विचार थियो, भ्याएन। पढ्न जाने मान्छे नभएकन खेती किसान चल्नु नमिल्ने भयो।
5: निर्वाहमुखी कृषिलाई व्यवसायिक बनाउने क्रममा कृषक मोक्तानले अनेकौं चुनौतीहरूको सामना गर्नुभयो। पहिले बाटो र सिंचाई जस्ता पूर्वाधारको अभावले खेतीपाती कठिन थियो भने अहिले कामदारको अभाव मुख्य समस्या बनेको छ।
6: कुनै बेलामा पैसा कमीले भएन, सुरु गर्दाखेरि पैसा नभएर, कुनै ठाउँमा पानी नभएर पाइप किन्नु पर्यो, कुनै बेलामा बाटो, कुनै बेलामा खेताला, गाई भैँसी पाल्यो, पालेर दुईवटा जति बाटो छैन, धेरै पाल्यो भने त दाना ओसार्नु पर्ने, आफैले बगाएर बल्ल बाटो बनायो, गोरेस्ट जस्तो बनाउन गाडी अलिकति हिँड्ने बाटो बनाएर अनि त्यहाँबाट अलिक बढी बढी बनाऊ भनेर अनि बाटो अलिअलि भएपछि अनि जाने इस्कुस पनि ओसार्ने ठाउँ भयो। पहिला त निर्भर मात्रै थियो, साँगोसम्म ओसार्दाखेरि त्यो ज्याला मात्रै उठ्ने रहेछ, सातजनासम्म ज्याला लायो, साँगो बोक्दाखेरि खाजा खुवाउँदा उ गरेर उनीहरू मात्रै ठिक्क, मलाई फाइदा भएन भनेर बाटोतिर प्रयास गर्दा गर्दा वर्षै बिची डोजर ल्याउने मार्फत गर्ने गर्ने गर्दा बल्ल बाटो भयो। यो तीन चारवटा खोल्चाको पानी लिएको होला, यो मैले लिएको यही खेतीको लागि भनेर, सिँचाइको पनि माग भएको थियो, अहिले त पानी पाइपमा हालेर टाढै पर्यो, यो 1200 मिटर टाढो छ यो पानी, दुईवटा जाने होला, एउटा जाने यता तिनवटा खोल्चाको होला, यो चारवटा खोल्चाको होला भन्नाले टाढा पर्छ। यो पानीलाई जम्मा गरेर ठुलो पाइपमा लगेर तल लगेपछि आलु बारीमा फिर्की घुम्छ।
5: आफ्नो गाउँमा खेतीपातीका लागि पर्याप्त जनशक्ति नपाएपछि उहाँले छिमेकी गाउँहरूबाट कामदार ल्याएर काम चलाउनु भएको छ। करिब 13 रोपनीमा फैलिएको कृषक मोक्तानको इस्कुस खेतीमा इस्कुसको लहरालाई टेका लगाउनदेखि फल टिप्नसम्मका विभिन्न चरणमा धेरै कामदारको आवश्यकता पर्छ। उहाँको आफ्नै परिवारले भने घरको पशुपालन व्यवसायलाई सम्हालेर सहयोग गरिरहेको छ।
6: ज्याला 1200 ज्याला लाग्छ, त्यो पनि घुमार झोकबाट लिएको, एउटा यसपालि जाने यता पनि एउटा लगायो होइन, 4-5 जना जति रेगुलर लगाएको थियो, अनि पछि त्यो पुसदेखि सुरु गरेको मैले इस्कुसलाई, अनि काला दासेदेखि अच्छा पनि काम बाँकी छ, अधुरै छ, बाँस ल्याउन भन्ने छ एकपटक, त्यहाँबाट अहिले जाने करिब 2-3 जना त करिब रेगुलरै हो। जेडी बारी खेतालोसँगै काम गर्ने, कान्छी बारी खाजा बनाउने ओसार्ने, अनि आमा जाने भैँसी गाई भैँसीलाई अनि दुध दुने अनि घाँस ल्याउने, उसलाई बिहान 8 बजीसम्म पनि फुर्सद हुँदैन, चिया खाने फुर्सद हुँदैन, अब दुध दुनु पर्यो, उ गर्नु पर्यो, जेडी बुहारीले भगारो सोर्ने, अहिले बुहारीले दुध लान्ने, अनि मेरो घरको जानले मैले जान दुध दुने।
5: सामान्य लेखपढ मात्र गर्न जान्ने कृषक मोक्तानसँग लगानी र आमदानीको कुनै लिखित हिसाब छैन, तर हर हिसाब उहाँको दिमागमा अटाएका छन्। दुध र तरकारी बेचेर आएको आमदानीले नै घर खर्च चलाउन, ऋणको ब्याज तिर्न र बचेको रकम पुनः खेतीपातीमा तथा पशुपालनमै लगानी गर्न पुगेको उहाँ गौरवका साथ बताउनुहुन्छ।
6: तराईको बाँस मैले एकै टिप लिएको 635 वटा बाँस झारेको ठुलो गाडीले, अनि कतिवटा भने 1,35,000 को, अनि हाइबुङबाट ल्यायो 4 टिप, अनि घरकै गएर 4 पाटी गरेर, यो मतलब बात त मात्रै थियो, अनि अरू त तार र टेका त अब सिमनीको भयो, टेका तार जाने साँगोबाट किनेर ल्याएर तार लाएर माथिबाट सबै बाटाहरू राखेको, राख्नेले मात्रै करिब 1200-1300 बाँस चाहिँ रहेछ। त्यहाँदेखि खेतालो लाएर सुरु गरेर हुँदैछ, पोहोर जाने 1,50,000 को बेजिया थियो, अब खर्च यति लगानी जाने यति भनेर मोस्ट गरेर राखेको छैन मैले, करिब 11,00,000 को बेच्यो बेच्नु जेन, अनि फेरि त्यहाँबाट आलु रोप्ने भनेर आलुमा फेरि खर्च गरेँ मैले, अनि आलु जोनबाट आलु बिउ लिएर रोपेको कति 15 प्याकेट कति लिएको, यसपालि चाहिँ 80 प्याकेट भएछ, 80 प्याकेट आउँदाखेरि 2,54,000 आएछ। अब यहाँ चाहिँ दिनको स्कुल चिप्दाखेरि 10,000 पुग्दैन, अब यसपालि बढाएर रोपेछ, 15,000 जान्छ होला भनेर बाटो खान्नुपर्छ भनेर त्यो आलुको पैसा सबै बाटोमा लगानी गरेछ मैले। बाहिरबाट तरकारी आएन भने हाम्रो मात्रै काठमाडौँमा ल्याएर व्यापारीले लग्यो भने 16-17,00,000 बेल्ल कि भन्ने आश छ। भैँसी एउटा गाई दुइटामा 15 दिनको 90-97 जति आइरहेछ 1,000। अब त्यतिमा गाई भैँसीलाई 3 टाइम खुवाउनु पर्यो, बच्चाहरूले पढाउनलाई, फिस तिर्नुलाई, अब ब्याज तिर्नुलाई, अब त्यही किसानबाट चलाइरहेछ।
5: कृषक मोक्तानको मुख्य उत्पादन दुध र इस्कुस हुन्। उहाँले दुध गाउँकै संकलन केन्द्रमा बिक्री गर्नुहुन्छ भने इस्कुसको लागि व्यवसायीहरू घरमै आउँछन्।
6: दुध त उदयपुर आएर डेरीमा गएर सजीवले पुर्याउने हो, साँखु हामीले जाने साँखुमै ल्याऊ भनेर घरमै लिन आउँछु, गाडी लिएर लिन आउँछु भनिरहेको थियो। अब के हो, पैसाको भोलि गडबड होला कि, सधैँ दिने ठाउँमा दियो भने पैसाको गडबड हुँदैन, समय पाउँछ। गाई भैँसीलाई दाना खुवाउनु पर्यो, दाना खुवाउँदाखेरि समयमा दाना किन्नु पाउँछ भनेर जाने उ गरेछ होइन, पछि अलिक बढी भएपछि यतै भरेर हामी कहीँ भरेर पुर्याउने भन्ने विचार छ। व्यापारीहरू आउनुहुन्छ गाडी लिएर, यतै उठाउनुहुन्छ, टिपेर हामीले दिने हो, गाडीसम्म पुर्याइदिने, अहिले जाने सजिलो छ।
5: कृषक मोक्तानको यो यात्रामा राज्यका निकायहरूले पनि अनुदान मार्फत हौसला थपिरहेका छन्।
6: आलु जोनबाट आलु बिउ अनि पाइप, यो पिन्ने घट्टा अनि टनेलको लागि प्लास्टिक, अब ज्ञान केन्द्र भन्नाले आलु जोनबाट, आलु जोन भन्छ प्रधानमन्त्री अनुधुनीकरण गर्ने जुन रहेछ त्यहाँबाट ल्याएको छ पालिकाबाट। यही मात्र टेका र टेकाको लागि 50% हो, गोर सुधारको लागि पनि 50,000 आएको थियो, हामीले 50 त के 1,00,000 राखेर बनायो, त्यो 50,000 के बन्छ र अनि टेका चाहिँ बन्यो 50 भन्नाले 804 रुपियाँ पर्थ्यो भन्थ्यो एउटाको आधी हाम्रो आधी, त्यसले भएन कति 7 लाइन 8 लाइनको रड दियो, त्यसले त थाम्दैन होला भनेर मैले चाहिँ ठुलो ठुलो 10-12 रड राखेर टेकाहरू बनायो। 300 चाहिँ पालिकाबाट पाएको छ, 300 टेका पाएको छ।
5: कृषक मुक्तान आफूसँगै अरूलाई पनि अगाडि बढाउनु पर्छ भन्ने भावना राख्नुहुन्छ। गाउँका अन्यलाई पनि खेतीतर्फ आकर्षित गर्न उहाँले निशुल्क इस्कुसको बिउ पनि वितरण गर्नुभएको छ भने कोहीलाई त आर्थिक सहयोग गरेर पनि कृषिमा लाग्न प्रेरित गर्नुभएको छ।
6: मैले यो सुरु गर्दाखेरि उहाँहरूको इस्कुस रोप्यो फलेन भन्नुभएको थियो, अनि फलेन भनेर बिउ राम्रो चाहियो भनेर भन्यो, मैले निशुल्क बिउ साँगाचोक कुमार चोक सबैले निशुल्क बिउ दियो, एक टेपको 90 धेरै दियो के लौ भनेर, अनि फलेन रे फल्दाखेरि अनि फलेन भनेर कुरा गुनासो गर्नुभयो। तपाईँहरू वस्तु छुनुहुन्न गोबर छुनुहुन्न कसरी फल्छ, तपाईँ भैँसी गाई भैँसी पाल्नु दुध पाउँछ दुधबाट जाने हामीलाई खान पायो अनि गोबरबाट इस्कुसमा हाल्नु तरकारीमा फल्छ भनेर पहिला बिरबहादुरलाई मैले भनेको थिएँ। पाइप छैन के गर्ने पानी छैन र तुरुन्तै लिएर आउला भनेर मसँग त्यो बेलामा 70,000 पैसा दियो, न भोलिपर्सि देऊ भनेर 70,000 पाइपले पनि लिएर उसले खेती किसान गर्यो। अहिले म भन्दा टप छ उहाँ, तल नेपालमा जाँदाखेरि सबै किनेर खानु पर्यो, माथि यहाँ बस्दाखेरि दुध पनि किन्नु परेन तरकारी पनि किन्नु परेन मकै पनि किन्नु परेन फालफुल केही भए पनि फल्छ किन्नु परेन, हाम्रो यता उदाको यतामा माएर खाने उदाको यता यसरी गरेर आज।
5: हाल कृषकहरूले भोग्नु परेको मुख्य चुनौती भनेकै रासायनिक मल र भरपर्दो सडक सञ्जालको अभाव हो। यी समस्या समाधानका लागि स्थानीय स्तरबाट आफ्नो ठाउँ र क्षमताले भ्याएसम्मका सम्पूर्ण प्रयासहरू गरिरहेको उहाँ बताउनुहुन्छ।
6: समस्या मल सबभन्दा ठुलो देशी मलले भयो, एकपटक सबै खेर गयो मल नपाएर, मलै छैन, अब 10 किलो मल बाँडेर दिन्छ 25 किलो मलले, अब के गर्ने राज्यले जाने खेत किसानलाई जाने उत्पादन गर्ने ठुलो बनाउने भन्नुहुन्छ, अब मल छैन कसरी बनाउने, हामी वस्तु नबाडेको भए त बाँझै हुन्थ्यो, धेरै बढी उत्पादन भएपछि गाडीमा लानु पर्यो, गाडीलाई बाटो चाहियो, यदि उत्पादन गर्नुलाई उत्पादन जति पनि माल पाएपछि उत्पादन हुन्छ बाटै चाहिने रहेछ, बाटो नभएर मैले धेरै कोसिस गरेँ बाटोलाई, यो बाटोलाई मैले करिब 6-7 लाख त बाटोमै म कृषक बन्नुपर्छ भनेर अहिले जाने हुनु त त्यहाँ कृषिमा कति पैसा रिन्छ बाटोमै पोहोर 5 पटक गरायो मार यसबाट पनि पर्ला अस्ति नै भनिसक्यो, हामी गएर बाटो बनाउनु पर्यो, स्कुल जानलाई विद्यार्थी बनाउन नातिनीहरू छ स्कुल जानलाई बाटो बनाउनु पर्छ भनेर आएछ।
5: किसानहरूलाई समयमै मल उपलब्ध गराएर उनीहरूको मनोबल उच्च राख्न र कृषि पेसाप्रतिको आकर्षण बढाउन उहाँ राज्यसँग अनुरोध पनि गर्नुहुन्छ।
6: समयमा जाने माल पायो भने समयमा बिउ बिजन पायो भने राम्रो हुन्छ, बाटोको लागि धेरै कृषकहरूलाई बाटो नभइकै नहुने रहेछ, सामान ल्याउनुलाई माल ल्याउनुलाई जस्तै ओसार पसार बेच्नुलाई बाटै चाहिने रहेछ, राज्यबाट अनुदानबाट केही पैसा भयो भने त धेरै हुने रहेछ, अब मान्छेले जुन त्यहाँ माल नपाएर बाटो नभएपछि जग्ग बेच्दै गयो, जग्ग बेचेपछि त अब कृषक गरेर के गर्ने त पैसा बालेर घाँस उत्पादन हुने ठाउँ छैन।
5: विदेशमा गर्ने जति मेहनत र श्रम नेपालमै गर्न सके परिवारको काख छोडेर परदेशिनु नपर्ने कृषक मुक्तानको अनुभव छ। आफ्नै देशको माटोमा पसिना बगाउन र कृषि लगायतका क्षेत्रमा केही गरेर देखाउन उहाँ सम्पूर्ण युवा पुस्तालाई आग्रह गर्नुहुन्छ।
6: खेती किसान आफ्नो देशमा नगएर विदेशको चाकरी गर्ने बेकार हो, पैसा विदेशको पैसा यहाँ रहेछ, यहाँ पढाउनु पनि पुग्छ खाना पनि पुग्छ मिठो मिठो ताजा चिज पनि खानु पाउँछ, मिठो भयो भने तिरो भयो भने सँगै परिवार मिलेर खानु पायो, कसैको नोक्का नगरौँ आफ्नै गर्नु नोक्का आफ्नै खेती गर्नु आफ्नो मजाले खानु पाउँछ।
5: सफलता हासिल गर्न ठुलो डिग्री होइन, दृढ संकल्प अथक मेहनत र आफ्नो कामप्रतिको इमानदार समर्पण नै पर्याप्त हुन्छ भन्ने उदाहरण हुनुहुन्छ कृषक चन्द्रबहादुर मुक्तान।
2: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो, अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन, निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्, प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्, त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन, त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक किट विकास केन्द्र, हरिहर भवन, ललितपुर।
7: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
8: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
7: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
8: कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि

0: पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
1: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
0: ए, सूचीकरण त गर्नै पर्ने हो।
1: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। तला गरी दिदी पनि जान्छु भन्नुभएको छ, म उहाँलाई लिएर आउँछु है।
2: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
3: होइन, के पोको पारा त्यस्तो? सुन भेट्यौ कि क्या?
4: हो, सुनै हो, हेर त।
3: ए, माटो पो रहेछ त।
4: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
3: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
4: माटोलाई सुधार गर्नु परेन। माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
3: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जानि?
4: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
5: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
6: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
7: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
3: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
2: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
4: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
6: नागरिक लगानी कोष।
7: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
8: के हुन्छ?
7: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
8: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
7: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
8: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
9: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा घर

0: बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
1: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
2: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
1: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
2: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। महाधिवेशन प्रतिनिधिको संख्या टुङ्गो नलाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बन्द सत्र अझै सुरु हुन सकेन। विधान संशोधन गरी रासोपाले पार्टी संरचनालाई थप समावेशी बनाउने। सम्पत्ति शुद्धिकरण विभागद्वारा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ। बेलायतका प्रधानमन्त्री कीर स्टारमरद्वारा पदबाट राजीनामा। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति अर्जेन्टिना र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। महाधिवेशन प्रतिनिधि संख्या टुङ्गो नलाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र अझै सुरु हुन सकेको छैन। बिहान 8:30 बजेदेखि सुरु हुने भनिएको दोस्रो दिनको कार्यक्रम अहिलेसम्म सुरु हुन सकेको छैन। अहिले चितवन प्रदर्शनी केन्द्रमा महाधिवेशन प्रतिनिधिहरू अन्यौलमा रहेका छन्। केही जिल्ला मध्य प्रदेश पालिकाको अधिवेशन अन्तिम समयमा भएको, केहीको अधिवेशन नभएर तदर्थ समिति मार्फत आएको, विभिन्न कारणले प्रतिनिधिको संख्या रुजु गर्ने र थप गर्ने कार्य भइराखेकाले बन्द सत्र सुरु हुन ढिलाइ भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। कतिपय संघीय सांसदहरू नै महाधिवेशन प्रतिनिधिमा नपरेका कारण उहाँहरूले पनि दावी विरोधको फारम भरेको र त्यसमा अन्तिम टुङ्गो लगाएर प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्ने तयारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीको हिजोदेखि सुरु भएको प्रथम महाधिवेशनले पार्टीलाई एकताबद्ध र बलियो बनाएर लैजाने गरी नेतृत्व चयन गर्नेमा महाधिवेशन प्रतिनिधिहरू ढुक्क देखिन्छन्। निर्वाचनबाट बलियो जनादेश प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले कस्तो नेतृत्व चयन गर्छ र जनताको अपेक्षा सम्बोधन गर्न महाधिवेशनले कस्तो भूमिका खेल्छ भन्नेमा यतिबेला धेरैको चासो छ। महाधिवेशन स्थल भरतपुरबाट संवाददाता विमल गेवालीको रिपोर्ट।
4: असार 7 गते भव्यताका साथ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि सोमबारदेखि नेतृत्व चयन प्रक्रिया सुरु भएको छ। सभापतिमा वर्तमान सभापति रवि लामिछाने नै सर्वसम्मत बन्ने प्राय निश्चित भएको देखिन्छ भने वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहको निरन्तरता प्रष्ट छ। कार्यसमितिमा आउन चाहने आकांक्षीहरू धेरै भेटिन्छन्। यस्तैमा केही प्रतिनिधिहरूलाई नेतृत्व चयन प्रक्रियाप्रति सन्तुष्ट हुनुहुन्छ भनेर सोधेका छौँ। यस क्रममा यसअघि सांसद रहिसक्नुभएका र अहिले पनि चितवनबाटै संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने हरि ढकाल।
5: पार्टी समायोजन पश्चात संख्याका समाचारहरू, यो पक्ष रे उपक्ष रे भन्ने खालका अनरल चिजहरू थियो। हिजो उद्घाटन सत्रमा सभापतिज्यूले मज्जा चेरी दिनुभयो, बल मेरो खुट्टामा कतै आएछ भने नि म तपाईँलाई नै पास गरिदिन्छु भनेर प्रधानमन्त्रीलाई भन्नुभयो। त्यो सन्देश संख्याका लाभ उठाएर संख्यासँग तैपनि यथास्थितिमै कुराहरू गर्नेहरूलाई
4: नेतृत्वको सन्दर्भमा पार्टीलाई एकताबद्ध बनाउने सन्देश पहिलो महाधिवेशनको मुख्य सन्देश रहनेमा धेरै प्रतिनिधिहरू उत्साही देखिन्छन्। हिजो विवेकशील साझा पार्टी लगायतका अन्य समूहबाट आएकाहरूलाई कार्यसमितिमा व्यवस्थापन गर्न चुनौती रहेको अवस्थामा कस्तो सन्देश जाला त भन्ने सन्दर्भमा अर्का प्रतिनिधि प्रमोद नेउपाने,
6: नीतिको निर्क्युल अथवा त्यसको व्याख्या विश्लेषण र अर्को नेतृत्वको चयन, यो दुईवटै प्रक्रिया अत्यन्तै लोकतान्त्रिक विधि अन्तर्गत रहेर राष्ट्रिय स्वतन्त्र पार्टीले यो महाधिवेशनको बन्द सत्रमा सञ्चालन गर्दैछ।
4: लोकतान्त्रिक शक्तिकै रूपमा आफूलाई व्याख्या गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै नेता कार्यकर्ता चुनावी प्रक्रियालाई स्वाभाविक ठानेको बताउँछन्। जनताको समर्थन हासिल गरेको ठूलो विजयको बललाई उन्माद ठान्न नहुने भनाइ राख्दै गुल्मीबाट निर्वाचित सांसद सागर ढकाल,
7: यो एकदमै लोकतान्त्रिक पार्टी हो, हामी सबै त्यसमै विश्वास गर्छौँ, त्यही भएर त्यो प्रक्रियामै जान्छ, एकदमै उत्साहित नै छु। अब देशलाई सही बाटोमा लानुपर्छ, यो मौका हामीले छुटाउनु हुँदैन, त्यो जनताले अत्याधिक माया गरेर दिनुभएको छ, हामी धेरै हौसिनु हुँदैन, मात्तिनु हुँदैन।
4: निर्वाचनमा प्राप्त अपार जनसमर्थनले देशको ठूलो राजनैतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी राजनैतिक संगठनको पहिलो खुड्किलो टेक्दैछ। आफ्नो पहिलो अधिवेशन मार्फत नयाँ युवाहरूको भरिलो सहभागितामा बन्ने नयाँ कार्य समितिसँग जनताको अपेक्षा सम्बोधन गर्ने भूमिका जोडिएको हुँदा यो अधिवेशनलाई धेरैले चासोको रूपमा लिएको बुझिन्छ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो विधान संशोधन गर्दै पार्टी संरचनालाई थप समावेशी बनाउने भएको छ। समावेशी सहभागिता सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रक्रिया अघि बढेपछि प्रत्यक्ष लाभान्वित हुने समुदायहरू उत्साहित देखिएका छन्। पार्टीले महिला, जनजाति, मधेसी, दलित समुदायका पक्षमा निर्णय गरेको भन्दै लाभान्वित समुदाय उत्साहित बनेका हुन्। आधा जनसङ्ख्या ओगट्ने महिला मध्येबाट एकजना केन्द्रीय उपसभापति हुनुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय समितिका 79 जना सदस्य मध्ये प्रदेशबाट प्रतिनिधित्व गर्ने एउटा प्रदेशको 5 जनाका दरले 35 जना सदस्यलाई पूर्ण समावेशी बनाइएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धिकरण विभागको पक्राउ पूर्जी अनुसार पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको एसपी पोखरेलले जानकारी दिनुभयो। नेपालमा औसत समयभन्दा 6 दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मनसुन सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप 4 प्रदेशमा विस्तार भएको हो। महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ। यद्यपि मनसुन प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद सञ्जीव अधिकारीले बताउनुभयो। सामान्यतया नेपालमा मनसुन जुन 13 प्रवेश गर्ने भए पनि यस वर्ष 6 दिन ढिलो गरी प्रवेश गरेको महाशाखाले जनाएको छ। मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम सुरु भएको छ। बैतडीको सिगास गाउँपालिकामा स्थानीय कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको कृषक पाठशालाले सकारात्मक प्रभाव पार्न थालेको छ। कृषक पाठशाला स्थापना भएपछि परम्परागत खेती प्रणाली परिवर्तन गरी आधुनिक तथा जलवायु मैत्री कृषि प्रविधि अपनाइएसँगै किसानहरू उत्पादन वृद्धि गर्न सफल भएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
0: बर्दियाको राजापुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्त अल्पता परीक्षण गरेको थियो, जसमध्ये 65% किशोरीहरूमा रक्त अल्पता फेला परेको छ। नगरपालिकाले विद्यालयमा अध्ययनरत 10 वर्षभन्दा माथिका 2175 जना किशोरीको रक्त परीक्षण गर्दा 1433 जना किशोरीमा रक्त अल्पता देखिएको छ, जसमध्ये 72 जना किशोरीलाई कडा खालको रक्त अल्पता देखिएको। राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश प्रसाद अर्यालले बताउनु
8: कडा किसिमको रक्त अल्पता देखेको 72 जना किशोरीहरूलाई हामीले प्रत्यक्ष निगरानीमा राख्छ। कुन स्वास्थ्य संस्थाको नजिकको स्कुल हो, हामीले त्यही किसिमले डेटा पनि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउँछौँ। उहाँलाई चाहिँ विभिन्न किसिमका समस्या हुन सक्छ, ब्लड चढाउनु पर्ने हुन सक्छ।
0: गत वर्ष 1441 जना किशोरीको रक्त परीक्षण गर्दा 1174 जनामा रक्त अल्पता देखिएको थियो, जसमध्ये 123 जनामा कडा खालको रक्त अल्पता देखिएको थियो। तुलनात्मक रूपमा रक्त अल्पतामा सुधार आए पनि सोचे जस्तो सुधार भएको छैन। किशोरीको रक्त अल्पता सुधार गर्नका लागि यस वर्ष पनि सबै किशोरीको रगत परीक्षण गरिएको राजापुर नगरपालिकाका नगर प्रमुख दिवेश थारीले बताउनुभयो।
9: आइरन चक्की जसले खानुभयो उहाँहरूलाई रक्त अल्पता नभएको अवस्था छ, सुधार हुँदै गएको अवस्था देखिन्छ भने जसले खानु भएको छैन उहाँलाई फेरि पनि रक्त अल्पता देखा परिराखेको छ।
0: नियमित आइरन चक्की खाने गरेमा रक्त अल्पताको समस्या समाधान हुनेछ। यज्ञ प्रसाद, सापकोटा, बर्दिया।
3: भर्खरै सुन्नुभयो, बर्दियाको राजापुर नगरपालिकामा गत वर्षको तुलनामा रक्त अल्पता भएका किशोरीहरूको संख्यामा कमी आएको छ। यस सम्बन्धी बर्दियाबाट संवाददाता यज्ञ सापकोटाको रिपोर्ट। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
10: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
11: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
10: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
11: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
10: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
11: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
10: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
11: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
10: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अब बाँकी समाचार। प्रधानमन्त्री वालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गर्नुभएको छ। प्रजनन केन्द्रका प्रमुख मणि पूरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नु भएको हो। खोरसोर स्थित तालिम केन्द्रमा अहिले 9 माउ र 7 हात्तीका छावा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा हुनुहुन्छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी विषयमा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा महाधिवेशनका लागि चितवन पुग्नुभएकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका उपायबारे जानकारी लिनुभएको हो। मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित टाइगर सेन्चुरी निर्माण स्थलको पनि स्थलगत अवलोकन गर्नुभयो। सरकारले देवनगरमा करिब 50 हेक्टर क्षेत्रफलमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारेको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमेल सिन्हाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। आज नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा मन्त्री तिमेल सिन्हाले छिटो छरितो ढङ्गबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभयो। दूरसञ्चार क्षेत्रमा विगतको तुलनामा धेरै काम भएको भन्दै उहाँले जनअपेक्षा अनुसार अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। आजै राष्ट्रिय समाचार समिति रासस भरतपुरको नवनिर्मित तालिम भवनको निरीक्षण गर्दै सूचना तथा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले समाचार सेवालाई छिटो छरितो सम्प्रेषण गर्न निर्देशन दिनुभयो। बैतडीको सिगास गाउँपालिकामा स्थानीय कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको कृषक पाठशालाले सकारात्मक प्रभाव पार्न थालेको छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
12: पालिका एकमा स्थापना गरिएको कृषक पाठशालाले स्थानीय किसानको कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्न थालेको छ। परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै आधुनिक तथा जलवायु मैत्री कृषि प्रविधि अपनाइएपछि किसानहरूले उत्पादन वृद्धि गर्न सफल भएका हुन्।
13: धेरै तरकारीहरू लगाउन सिक्यौँ, मलहरू यो बेन्ना बनाउन सिक्यौँ, अनि घरैसी झोलमल बनाउन सिके।
14: पहिले आफ्नै तरिकाले लगाउँथे, थोरै थोरै खानसम्म, एक दुई घर बेच्नसम्म। अहिले त अब गाडीको माग पनि गर्न थाल्यौँ, बढी बढी लगाउन थाल्यौँ।
15: परियोजना आएपछि हामी धेरै लगाउँछौँ सागपात, बढी मात्रामा सागपात लगाउँछौँ। समूहले पनि धेरै सपोर्ट गरिरहेछ, लगाउने तरिका पनि हाम्रो फरक छ, उब्जनी पनि पहिलाको भन्दा अहिले धेरै।
12: सारथी नेपाल र सिगास गाउँपालिकाको समन्वयमा स्थापना गरिएको उक्त कृषक पाठशालालाई जलवायु मैत्री कृषक पाठशालाको रूपमा सञ्चालन गरिएको छ। रासायनिक विषादीको प्रयोग घटाउँदै वातावरण मैत्री र सुरक्षित कृषि उत्पादनमा जोड दिइएको सारथी नेपालका कृषि प्राविधिक दिपेश धामीले बताउनुभयो।
16: रासायनिक मल अथवा विषादीको जुन व्यापक रूपमा प्रयोग भइरहेको छ त्यसलाई चाहिँ न्यूनीकरण गर्नका निमित्त हामीले जलवायु मैत्रीका टेक्निकहरू प्रयोग गरेर त्यसलाई चाहिँ न्यूनीकरण गर्ने र त्यसैबाट उत्पादनमा उत्पादकत्व वृद्धि गर्ने भन्ने त्यो किसिमको लक्ष्य रहेको छ।
12: यस्तै कृषक पाठशाला मार्फत किसानहरूलाई आधुनिक कृषि प्रविधि, रोग किरा व्यवस्थापन, जैविक मलको प्रयोग तथा जलवायु अनुकूल खेती प्रणाली बारे व्यवहारिक ज्ञान प्रदान गर्ने गरिएको छ। यो कार्यक्रम सञ्चालन भएपछि किसानहरूको उत्पादन र आमदानीमा उल्लेखनीय सुधार देखिएको सिगास गाउँपालिका एकका वडाध्यक्ष रामचन्द्र एरीले बताउनुभयो।
17: पहिला र अहिलेको तुलना गर्ने हो भने खन्तलले त एकदमै फट्को मारेको छ। यहाँ पनि कृषि पाठशालाले अझै यसलाई सहयोग गर्ने र सबैको जीवन स्तर र आर्थिक अवस्था मजबुत हुने मैले विश्वास गरेको छु।
12: स्थानीय किसानले कृषक पाठशालाबाट प्राप्त ज्ञान र सिपले उत्पादन वृद्धि हुनुका साथै खेतीप्रति आत्मविश्वास बढेको बताएका छन्। समयानुकूल कृषि प्रणालीलाई प्रभावकारी बनाउँदै यस्ता कृषक पाठशालाको विस्तार अन्य क्षेत्रमा पनि आवश्यक रहेको स्थानीयको भनाइ छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
3: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री कीर स्टारमरले राजीनामाको घोषणा गर्नुभएको छ। नीतिगत युटर्न तथा बढ्दो अलोकप्रियता बीच उहाँले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गर्नुभएको हो। लन्डन स्थित 10 डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताउनुभयो। स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ। प्रधानमन्त्री स्टार्मरको राजीनामापछि लेबर पार्टीका नेता तथा नेता र प्रधानमन्त्रीमा एनडी वर्नहमले नेतृत्व गर्नुहुने जनाइएको छ। नयाँ नेता छनौट नभएसम्म उहाँ प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुहुनेछ। नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ। सन् 2014 लेबर पार्टीलाई आम निर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बन्नुभएका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो। मध्यपूर्वमा जारी द्वन्द अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच स्विजरल्याण्डमा भएको पहिलो चरणको वार्ता आज सम्पन्न भएको छ। दुवै पक्षले आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्ता निरन्तर जारी राख्ने निर्णय गरेका छन्। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि जारी संयुक्त विज्ञप्ति अनुसार तेहरान र वासिङटनद्वारा गठित उच्चस्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको र बाँकी प्राविधिक विषयमा यसै साता थप छलफल हुने जनाइएको छ। वार्ताका क्रममा लेबनानमा सैन्य गतिविधिको अन्त्य कार्यान्वयन सुनिश्चित गर्न अमेरिका इरान लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले यसलाई शान्ति प्रक्रियाको पहिलो वास्तविक परीक्षणका रूपमा उल्लेख गर्नुभएको छ। यसै गरी स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित आपसी भ्रम र घटनाबाट बस्न दुवै पक्षले विशेष सञ्चार लाइन स्थापना गरेका छन्। अब आर्थिक समाचार। आर्थिक आ छैन भरि खेलको धुन छ दाइ छ धुन अब खेल भन्छु है त। आर्थिक समाचार केही बेरमा प्रसारण गर्ने छौ। अब खेल समाचार। फिफा विश्वकप फुटबलमा समूह जेको खेलमा अर्जेन्टिना र अस्ट्रिया बीच आज प्रतिस्पर्धा हुँदैछ। डालास स्टेडियममा आज राति अर्जेन्टिना र अस्ट्रिया बीचको खेल नेपाली समयअनुसार राति 11:15 सुरु हुनेछ। दुवै टोली लगातार दोस्रो जित हासिल गर्ने योजनामा छन्। यसअघि आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई 3-0 र अस्ट्रियाले जोर्डनलाई 3-1 पराजित गरेको थियो। यस्तै भोलि बिहान हुने पहिलो खेलमा फ्रान्स र इराक भेट्दैछन्। फिलाडेल्फिया स्टेडियममा हुने समूह आईको खेल नेपाली समयअनुसार 14:45 सुरु हुनेछ। समूह आईको अर्को खेलमा नर्वे र सेनेगल बिहान 17:45 न्युयोर्क न्युजर्सी स्टेडियममा आम्ने सामने हुनेछन्। यस्तै सान फ्रान्सिस्को वे एरिया स्टेडियममा जोर्डन र अल्जेरिया बिहान 8:45 भिड्नेछन्। भोलिको अन्तिम खेलमा भने समूह केका पोर्चुगल र उज्बेकिस्तान बीच राति 11:15 ह्युस्टन स्टेडियममा प्रतिस्पर्धा हुनेछ। अब आर्थिक समाचार।
18: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
19: सम्पत्ति शुद्धिकरण सम्बन्धी निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कार्यवाही कार्यदल फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटिएफले नेपाल अझै निगरानी सूची अर्थात् ग्रे लिस्टमा नै रहेको जनाएको छ। नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको एफएटिएफले जनाएको छ। एफएटिएफले आफ्ना कमजोरी सम्बोधन गर्ने गरी कार्ययोजना तयार पारी गर्नुपर्ने कार्यान्वयनलाई निरन्तरता दिन नेपाललाई आवश्यक सुझाव समेत दिएको छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण सम्बन्धी प्रमुख जोखिमको बुझाइलाई अझ सुदृढ बनाउन सुझाव दिइएको छ। सुधारका लागि केही कदम चालेको भए पनि नेपालले रणनीतिक सुधारका प्रयास थाल्नुपर्ने तथा स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकतामा जोड दिँदै एफएटिएफले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा हुने लगानीको जोखिमबारे स्पष्ट बुझाइ आवश्यक रहेको उल्लेख गरेको छ। वाणिज्य बैंक उच्च जोखिम भएका सहकारी संस्था क्यासिनो बहुमूल्य धातु तथा पत्थर व्यवसायी घर जग्गा कारोबार लगायतका क्षेत्रको जोखिममा आधारित निरीक्षण गरी सुधारका उपाय अवलम्बन गर्न समेत सुझाव दिइएको छ। नेपाल राष्ट्र ब्याङ्कले देशव्यापी रूपमा संकलन गर्दै आएको उपभोक्ता मूल्य सूचकाङ्क सिपिआई अब राष्ट्रिय तथ्याङ्क कार्यालयले संकलन गर्ने भएको छ। मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भत्ता समायोजन, जीवनयापन लगायत मापन गर्ने विवरण महत्वपूर्ण रहँदै आएको छ। केन्द्रीय बैंकले नियमित रूपमा उपभोक्ता मूल्य सूचकाङ्क तथा मुद्रास्फीति सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ। राष्ट्रिय तथ्याङ्क परिषदको सोमबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई नै सो जिम्मेवारी प्रदान गरेको प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले जानकारी दिनुभयो। वीरगंज भन्सार आईसीपीको आयोजनामा सातौं भन्सार सुधार तथा आधुनिकीकरण रणनीति कार्ययोजना सम्बन्धी अन्तर्क्रियामा कार्ययोजनाको संरचना, कार्यान्वयन तथा अनुगमन प्रणाली र लागत अनुमान लगायत विषयमा विस्तृत छलफल भएको छ। वीरगंज भन्सारको सभाकक्षमा सम्पन्न कार्यक्रममा सहभागीहरूले भन्सार प्रशासनलाई आधुनिक प्रविधि मैत्री, व्यवसाय मैत्री तथा सेवाग्राही मुखी बनाउँदै व्यापार सहजीकरण, राजस्व संकलन र सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सातौं भन्सार सुधार योजनाको सफल कार्यान्वयन अपरिहार्य रहेको धारणा राख्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानीले भन्सारको भूमिका केवल वस्तुको जाँचपासमा सीमित नभई यात्रु आवागमनलाई समेत सहज र व्यवस्थित बनाउने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। वीरगंज भन्सार कार्यालयका प्रमुख मोहन छेत्रीले भन्सार प्रशासनको आधुनिकीकरणका लागि रणनीतिक कार्ययोजना महत्वपूर्ण रहेको बताउनुभयो।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अच्युत अर्याल। अब मौसम। आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा बागमती र गण्डकी

सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। महाधिवेशन प्रतिनिधिको संख्या टुङ्गो नलाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बन्द सत्र भोलि बिहानसम्मका लागि स्थगित। विधान संशोधन गरी रासोपाले पार्टी संरचनालाई थप समावेशी बनाउने। सम्पत्ति शुद्धिकरण विभागद्वारा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ। बेलायतका प्रधानमन्त्री केर स्टारमरद्वारा पदबाट राजीनामा। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति अर्जेन्टिना र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 7:45 आठ बजेसम्म सुन्न सक्नुहुनेछ प्रहरी कार्यक्रम। अहिले भने सुन्नुहुनेछ घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा जारी। प्राविधिक तयारी र प्रतिनिधि व्यवस्थापनका कारण बन्द सत्र सुरु नै नभई आजका लागि स्थगित। बहालवाला मन्त्री र शीर्ष नेताहरूद्वारा उम्मेदवारी घोषणा। महाधिवेशन थप लम्बिने निश्चित।
2: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले नयाँ नेतृत्व र राजनीतिक कार्यदिशा तय गर्दै कार्यकर्ता उत्साहित।
1: ब्रिटिस प्रधानमन्त्री सर कियर स्टार्मरद्वारा राजीनामाको घोषणा।
2: र विश्वकप विशेषमा लामिने यामालको जादु, कीर्तिमानको ओइरो, महान खेलाडी पेलेसँग तुलना।
0: कार्यक्रम सुरु गरौँ चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सम्बन्धी प्रसङ्गबाट। चितवनको उखरमाउलो गर्मी र त्यसैमाथि थपिएको राजनैतिक रापतापले यति बेला देशकै ध्यान खिचेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको हिजोदेखि सुरु भएको पहिलो ऐतिहासिक महाधिवेशनले राष्ट्रिय राजनीतिमा निकै ठुलो तरङ्ग पैदा गरेको छ। पूर्वदेखि पश्चिम अनि विदेशबाट समेत ओहिरिएका हजारौं प्रतिनिधिको उत्साहका बीच नयाँ नेतृत्व चयनको रसाकसी सुरु भएको छ। तर प्राविधिक तयारी र प्रतिनिधि व्यवस्थापनमा देखिएका केही असमझदारीका कारण महाधिवेशनको कार्यतालिका नै प्रभावित हुन पुगेको छ। प्रतिनिधि चयनको विवाद र प्रतिनिधि समस्याका कारण आज दिनभर अनिश्चित बनेको रासोपाको बन्द सत्र अन्तत आजका लागि स्थगित गरिएको रासोपा निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिनुभयो। थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
2: हो, चितवन उद्योग संघको प्रदर्शनी केन्द्र बाहिर यति बेला महाधिवेशन प्रतिनिधिहरूको अनुहारमा उत्साह सँगै केही अन्यलता पनि देखिन्छ। आज सोमबार बिहान 8:30 बजे नै सुरु हुने भनिएको बन्द सत्र, प्रतिनिधिहरूको नामावली विवाद र मधेस प्रदेशको विशेष किचलोका कारण दिनभर सुरु हुन सकेन। बिहानैदेखि व्यग्रताका साथ कुरेर बसेका करिब 4,500 प्रतिनिधिहरू अन्तत बन्द सत्र स्थगित भएको सूचना पाएसँगै हलबाट बाहिरिन थालेका छन्। महाधिवेशन प्रतिनिधि थपघट भएको र मधेस प्रदेश बाट आएका नामहरूमा ठूलो दावी विरोध परेपछि आजको बन्द सत्र स्थगित गरेर आन्तरिक विवाद सुल्झाउन पार्टीले आवश्यक गृह कार्य सुरु गरेको छ। यसअघि नै भोलि मङ्गलबारसम्म सकिने भनिएको महाधिवेशन यो नयाँ घटनाक्रमसँगै थप एक दिन लम्बिएर बुधबारसम्म पुग्ने निश्चित भएको छ। बन्द सत्र रोकिए पनि हल बाहिरको चुनावी रसाकसी भने उत्तिकै रोचक बनेको छ। यसपटक केन्द्रीय सदस्य बन्नका लागि 21,000 रुपियाँ शुल्क, 1 प्रस्तावक र 21 समर्थक अनिवार्य चाहिने वैधानिक व्यवस्था छ। तर धेरै जसो प्रतिनिधि आफै उम्मेद्वार बन्न लागेका कारण स्थापित नेताहरूलाई समेत 21 समर्थक जुटाउन निकै सकस परिरहेको छ। रासोपा सांसद निशा डाङ्गी महाधिवेशन स्थलमा मत मागिरहनु भएको भेटिनुहुन्छ, तर समर्थक र प्रस्तावकको टुङ्गो लागि नसकेको उहाँको भनाइ छ। यस्तै सकस सर्लाहीको लालबन्दीबाट आउनुभएकी प्रतिनिधि अर्चना झालाई पनि परेको छ। उहाँले मुस्किलले 6 समर्थक मात्र फेला पार्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्य दीपक बोहराले महाधिवेशन प्रतिनिधिसँग केन्द्रीय समितिमा मत माग्दै सभापति

0: रवि लामिछाने माथि भएको अन्याय र 40 लाख हस्ताक्षर अभियानको सम्झना गर्नुभएको छ। यो महाधिवेशनमा सबैको ध्यान विशेष गरी बहालवाला मन्त्रीहरूको उम्मेदवारी र पार्टीको माथिल्लो साङ्गठनिक पदको दावीमा केन्द्रित भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले पार्टीको केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसक्नु भएको छ। पार्टीको सिद्धान्त र अभियानलाई सशक्त बनाउन आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु। पार्टीको सिद्धान्त मूल्य र अभियानलाई थप सशक्त बनाउन इमान्दारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु, मन्त्री पोखरेलले फेसबुकमा पोस्ट गर्नुभएको छ। यस्तै नेपाल सरकारकी कृषि तथा वातावरण मन्त्री गीता चौधरीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्दै महाधिवेशन प्रतिनिधिहरूसँग अपिल गर्नुभएको छ। म सामान्य किसान परिवारमा जन्मिएर अभाव र सामाजिक विभेद पार गर्दै सङ्घर्ष गरेर यहाँसम्म आइपुगेको हुँ। किसान, भूमिहीन र सीमान्तकृत समुदायको आवाजलाई नेतृत्व तहसम्म पुर्याउन तथा पार्टीलाई थप समावेशी बनाउन मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छु। केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएकी कृषि तथा वातावरण मन्त्री गीता चौधरीको भनाई। केन्द्रीय सदस्य मात्र होइन, पार्टीको दोस्रो शक्तिशाली पद महामन्त्रीका लागि समेत तीव्र प्रतिस्पर्धा देखिने भएको छ। पार्टीका प्रवक्ता एवं सांसद मनिष झा र अर्का नेता विपिन आचार्यले महामन्त्री पदमा आफ्नो बलियो दावी प्रस्तुत गर्नुभएको छ। प्रवक्ता झाले त मन्त्री नभए पनि अब महामन्त्री बनाउँछौँ भन्दै प्रतिनिधिहरूले उत्साह थपेको दावी गर्नुभएको छ। बन्द सत्र आजका लागि स्थगित भएपछि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह आज दिनभर हलमा प्रवेश गर्नुभएन। यति बेला निर्वाचन आयोग दावी विरोधको अध्ययन सकेर नयाँ प्रदेशगत नामावली प्रकाशन गर्ने गृह कार्यमा जुटेको छ। आन्तरिक विवाद र प्राविधिक उल्झन सुल्झिए लगत्तै भोलिदेखि रासोपाको यो आन्तरिक लोकतन्त्रको महासङ्ग्रामले कुन रूप लिने हो त्यो भने हेर्न बाँकी नै छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन चितवनको भरतपुरमा जारी छ। पार्टी स्थापनाको 4 वर्ष पुगेको अवसरमा आयोजित यो महाधिवेशनले नयाँ नेतृत्व चयन मात्र गर्ने छैन, आगामी राजनीतिक कार्यदिशा र नीति समेत तय गर्नेछ। सभापति रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह सर्वसम्मत चयन हुने सङ्केत देखिए पनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि भने चुनावी मैदान तातिएको छ। तीव्र राजनीतिक उतार चढाव र सत्ताको बागडोर सम्हालेकै बेला भइरहेको यो महाधिवेशनले रासोपाको भविष्य र मुलुकको राजनीतिमा कस्तो संकेत गर्छ त विश्लेषण गर्दैछन् सहकर्मी सुनिता पोखरेल।
2: स्थापनाको जम्मा 4 वर्ष, तर यो छोटो अवधिमा नै सत्ताको केन्द्र सदनमा बलियो उपस्थिति, 5 लाख भन्दा बढी क्रियाशील सदस्य र चुनावमा 48 लाख भोटको भारी विरासत। यही बलियो जगमा उभिएर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टी जीवनकै पहिलो ऐतिहासिक महाधिवेशन चितवनको भरतपुरमा गरिरहेको छ। जुनसुकै दलका लागि पनि महाधिवेशन नियमित प्रक्रिया हो, तर रासोपाका लागि यसको महत्व, गुरुत्व र घनत्व बिल्कुलै फरक र अर्थपूर्ण छ। महाधिवेशनको सबैभन्दा रोचक र चासोको विषय बनेको छ नयाँ नेतृत्व चयन। आज दिउँसोबाट सुरु भएको निर्वाचन प्रक्रिया मार्फत पार्टीले विधिवत रूपमा नेतृत्व छान्न लागेको हो। संस्थापक नेता रवि लामिछाने फेरि पनि सर्वसम्मत सभापति बन्ने निश्चित प्राय छ। यस्तै पार्टी समायोजन प्रक्रियाबाट भित्रिएका नयाँ पुस्ताका आशा र आकर्षण अर्थात् प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेताका रूपमा सर्वसम्मत चयन हुँदै हुनुहुन्छ। यसलाई नेतृत्वको सम्मान र एकताको सन्देशका रूपमा व्याख्या गरिएको छ, तर सर्वसम्मतिको यो प्रयास शीर्ष तहमा मात्र सीमित देखिन्छ। उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता र केन्द्रीय सदस्यका लागि आकांक्षीहरूको लाम निकै लामो छ। नयाँ र पुरानो पुस्ताको यो समायोजनमा आन्तरिक लोकतन्त्रको भरपूर अभ्यास त हुँदैछ, तर एउटा गम्भीर चुनौती पनि सतहमा आएको छ। महाधिवेशन प्रतिनिधिहरूमा पुरानै रासोपाका कार्यकर्ताहरूको बाहुल्यता रहेकाले निर्वाचन मार्फत समायोजनबाट आएका नयाँ अनुहारहरू पाखा लाग्ने हुन् कि भन्ने संशय पनि उत्तिकै छ। हामी आन्तरिक लोकतन्त्रको भरपूर अभ्यास गर्छौँ, चुनाव लोकतान्त्रिक प्रक्रिया हो, तर समायोजनबाट आउनुभएका साथीहरूलाई कुनै पनि हालतमा अन्याय हुन दिँदैनौ, रासोपा एकताबद्ध भएर अघि बढ्नेछ, रासोपा सभापति रवि लामिछानेको भनाई। नेतृत्व बाहेक यो महाधिवेशनको अर्को मुख्य कडी हो पार्टीको कार्यदिशा र नीति। आफूलाई लोकतान्त्रिक, समन्यायिक, उदारवादी र लोक कल्याणकारी पार्टी दावी गर्दै आएको राष्ट्रपाले राजविराज बैठक र चुनावी वाचा मार्फत आफ्नो नीति पस्किसकेको छ। तर महाधिवेशनबाट पारित हुने दस्तावेजको वैधानिकता, आधिकारिकता उच्च हुने भएकाले अब तय हुने विचारले राष्ट्रपालाई मात्र होइन मुलुकको आगामी राजनीतिक दिशालाई समेत निर्देश गर्नेछ। 48 लाख मतदाताको भरोसा र प्राप्त सम्पत्तिलाई जोगाउँदै आन्तरिक सन्तुलन मिलाउनु र स्पष्ट वैचारिक कार्यदिशा तय गर्नु नै यो महाधिवेशनको मुख्य परीक्षा हो। चितवन महाधिवेशनबाट बाहिरिने नेतृत्व र नीतिले राष्ट्रपालाई कुन दिशामा लैजान्छ त्यो भने आगामी दिनले नै प्रष्ट पार्नेछ।
1: कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। आजको विश्व राजनीतिको एउटा ठूलो घटनाक्रममा ब्रिटिस प्रधानमन्त्री सर कियर स्टार्मरले आफ्नो पद र लेबर पार्टीको नेतृत्वबाट राजीनामाको घोषणा गर्नुभएको छ। डाउनिङ स्ट्रिट बाहिर उभिएर देशवासीका नाममा सम्बोधन गर्दै उहाँले भावुक रूपमा पद त्यागको घोषणा गर्नुभएको छ।
2: सन् 2024 लेबर पार्टीलाई ठूलो जित दिलाउँदै सत्तामा पुग्नुभएका सर कियर स्टार्मरले 2 वर्षको कार्यकालपछि आज अप्रत्याशित रूपमा राजीनामा दिनुभएको छ। डाउनिङ स्ट्रिटको नम्बर 10 बाहिर आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफूले पदमा रहँदा गरेका प्रत्येक निर्णय आफूले माया गर्ने देशलाई सधैँ पहिलो प्राथमिकतामा राखेर लिएको बताउनुभयो। पार्टीभित्रैबाट अर्को निर्वाचनको नेतृत्व कसले गर्ने भन्ने प्रश्न उठ्न थालेपछि आफूले सहर्ष नेतृत्व छाड्ने निर्णय गरेको उहाँको भनाइ थियो। आफू नेतृत्वमा आउँदा लेबर पार्टी राजनीतिक र आर्थिक रूपमा टाट पल्टिएको उल्लेख गर्दै स्टार्मरले भन्नुभयो, मैले पार्टीमा रहेको विकृति र यहुदी विरोधी भावनाको विषलाई जरेदेखि उखेलेर देशको अर्थतन्त्र र राष्ट्रिय सुरक्षामा विश्वास पुनस्थापित गरेको छु। आज ब्रिटेन 2 वर्ष अघिको तुलनामा अझ बलियो र न्यायपूर्ण बनेको छ। स्टार्मरले आफ्नो राजीनामा बारे आज बिहानै राजा चार्ल्सलाई फोन मार्फत जानकारी गराइसक्नु भएको छ। नयाँ नेता चयनको प्रक्रिया जुलाई 9 तारिकदेखि सुरु भई सेप्टेम्बरमा संसद सुरु हुनु अघि नै सम्पन्न हुने बताइएको छ। त्यतिन्जेलसम्म स्टार्मर नै कामचलाउ प्रधानमन्त्रीका रूपमा बहाल रहनुहुनेछ। भर्खरै उपनिर्वाचनबाट सांसद चुनिनुभएका एन्डी वर्नम उहाँको उत्तराधिकारी बन्न सक्ने अनुमान गरिएको छ। आफ्नो सम्बोधनको अन्त्यमा परिवारको प्रसङ्ग निकाल्दै निवर्तमान प्रधानमन्त्री निकै भावुक देखिनु भएको थियो। देशको ठूलो जिम्मेवारी पूरा गरेपछि अब आफ्नो ध्यान उत्कृष्ट पति र पिता बन्नमा केन्द्रित हुने उहाँले बताउनुभयो। बाहिरबाट हेर्दा यो निर्णय आकस्मिक देखिए पनि यसको पृष्ठभूमिमा आफ्नै पार्टीभित्रको तीव्र असन्तुष्टि र दबाव रहेको खुलेको छ। हालैका दिनहरूमा स्टार्मरले गरेका कतिपय निर्णयहरू र आगामी आम निर्वाचनमा निगेल फराजको पार्टीबाट आउन सक्ने चुनौतीलाई लिएर लेबर पार्टीका सांसदहरू चिन्तित थिए। मन्त्री परिषदका आधा दर्जन भन्दा बढी सदस्यहरूले उहाँलाई व्यक्तिगत रूपमै भेटेर राजीनामा दिन दबाव बढाएपछि अन्तत स्टार्मर पद छोड्ने निष्कर्षमा पुग्नु भएको हो। आफ्नै दलको विद्रोहका कारण सत्ता बहिर्गमनको बाटो रोज्न बाध्य हुनुभएका स्टार्मरको यो निर्णयले बेलायती राजनीतिलाई कुन मोडमा पुर्याउने हो त्यो भने आगामी दिनले नै देखाउनेछ।
1: कार्यक्रमको अन्त्यमा फिफा विश्वकप 2026 सम्बन्धी प्रसङ्ग। फिफा विश्वकप 2026 अन्तर्गत आज राति र भोलि बिहान फुटबलका दुई महाशक्ति डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र पूर्व विजेता फ्रान्स आफ्नो दोस्रो खेलका लागि मैदान उत्रदैछन्। आजको मुख्य आकर्षण लियोनल मेसी र किलियन एम्बापेको प्रदर्शन रहनेछ। हिजो सम्पन्न स्पेन र साउदी अरेबिया बीचको खेल सुरु हुनुभन्दा अगाडि पनि मैदानमा उनकै चर्चा थियो र खेल सकिएपछि पनि उनकै चर्चाले विश्व गर्माएको छ। 18 वर्षीय स्पेनिस ओन्डर किड लामिने एमालले चोटपछिको पहिलो सुरुवाती खेलमै आफ्नो जादुमय उपस्थिति प्रमाणित गरिदिएका छन्। केप भर्डसँगको निराशाजनक बराबरीलाई बिर्सदै स्पेनले साउदी अरेबियालाई 4-0 भारी अन्तरले पराजित गर्दा एमाल खेलको केन्द्रबिन्दु बने।
0: ह्यामस्ट्रिङको चोटका कारण पहिलो खेलमा मात्र 19 मिनट मैदानमा बिताएका एमाल साउदी विरुद्ध भने सुरुवाती 11 परे। उनी मैदान उत्रिनु अघि नै एटलान्टा रङ्गशालामा उनको नाम अङ्कित जर्सी लगाएका हजारौं समर्थकको उत्साह हेर्न लायक थियो। जब जब उनको अनुहार ठुलो स्क्रिनमा देखिन्थ्यो, रङ्गशाला हुटिङले गुन्जयमान हुन्थ्यो। यमालले साउदी विरुद्ध लो क्रसलाई पोस्टको दिशा दिँदै विश्वकपमा आफ्नो पहिलो गोल गरे। यो गोलसँगै उनले इतिहासका दुई दिग्गज खेलाडीको कीर्तिमानलाई समेत उसिनेका छन्। पेले पछिको दोस्रो कान्छो खेलाडी बनेका छन् यमाल। विश्वकपको इतिहासमा 19 वर्ष नपुग्दै गोल गर्ने उनी 7 खेलाडी बनेका छन्। तर 18 वर्ष वा सोभन्दा कम उमेरमा खेलको पहिलो गोल गर्ने मामलामा भने उनी सन् 1958 वेल्स विरुद्ध गोल गर्ने ब्राजिलियन लिजेन्ड पेले पछि इतिहासकै दोस्रो खेलाडी बनेका छन्। त्यस्तै लियोनल मेसीको रेकर्ड पनि ब्रेक गरेका छन् यमालले। बार्सिलोनामा मेसीका कैयौं रेकर्ड तोडिसकेका यमालले विश्वकपको मञ्चमा पनि मेसीलाई पछि पारेका छन्। मेसीले सन् 2006 विश्वकपमा 19 वर्ष लाग्न केही दिन बाँकी छँदा पहिलो गोल गरेका थिए भने यमालले मेसी भन्दा 2 हप्ता कम उमेरमै विश्वकपमा पहिलो गोलको खाता खोलेका छन्। इङ्ल्यान्डका पूर्व कप्तान तथा फरवार्ड वायन रुनीले यमालको खेलको खुलेर प्रशंसा गरेका छन्। रुनीका अनुसार मेसी बार्सिलोनाको टोलीमा आउँदा त्यहाँ रोनाल्डिनियो जस्ता स्थापित स्टारहरू थिए र मेसीले बिस्तारै आफ्नो प्रभाव जमाएका थिए। तर यमाल बार्सिलोना र स्पेन दुवै टोलीमा यस्तो समयमा आएका छन् जहाँ उनी 18 वर्षकै उमेरमा टोलीको मुख्य खम्बा बनिसकेका छन्। यदि सानो उमेरमा सम्पूर्ण दबावलाई झेल्दै टोलीलाई नेतृत्व दिनु अभूतपूर्व रहेको रुनीले बताएका छन्। पहिलो खेलमा के भट विरुद्ध सुरुवाती 30 मिनटसम्म बल समेत छुन नपाएर खराब कीर्तिमान बनाएका मिकेल ओयार्सावालले यो खेलमा उत्कृष्ट पुनरागमन गरे। उनले 2 गोल र 1 असिस्ट गर्दै खेलको सुरुवाती 25 मिनट भित्रै 3 गोलमा सिधा योगदान दिए। सन् 1966 पछि विश्वकपको खेलमा सुरुवाती 25 मिनट भित्र यस्तो सफलता पाउने उनी इतिहासकै दोस्रो खेलाडी बनेका छन्। कि अब स्पेनलाई विश्वकपको फाइनल पुर्याउला नेमालले? सिजनको अन्तिम खेल अर्थात् उरुग्वे विरुद्धलाई ध्यानमा राख्दै प्रशिक्षक लुइस डेला फुयान्तेले यमाललाई पहिलो हाफमै आराम दिएका थिए। आगामी जुलाईमा विश्वकपको फाइनल हुनुभन्दा ठिक 1 हप्ता अघि यमाल 19 वर्ष पुग्नेछन्। खेल पण्डितहरूको एउटै मत छ, यदि यमाल पूर्ण रूपमा फिट रह्यो भने स्पेनलाई विश्व विजेता बन्नबाट रोक्न कसैलाई सजिलो हुने छैन।
1: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.npmा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक जोखिम प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: अपराध समाचार।
0: अवैध लागु औषध अफिम 15 किलो 340 ग्राम र नगद 34,000 रुपियाँ सहित 2 जनालाई असार 7 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बर्दिया जिल्ला बडैयाताल गाउँपालिका 4 की 30 वर्षीय सन्ध्या घरती मगर र बाँसगढी नगरपालिका 3 की 42 वर्षीय मीना रोकाया रहेका छन्। यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 30,500 ट्याब्लेट सहित भारतीय नागरिक 25 वर्षीय अभिषेक कुमार मण्डललाई मोरङ जिल्ला रङ्गेली नगरपालिका 5 बाट असार 6 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागु औषध नुरफिन फेनारागन र डाइजेपाम समेत गरी 600 एम्पुल सहित रूपन्देही जिल्ला मायादेवी नगरपालिका 12 की 21 वर्षीय जिनी रावललाई कास्की जिल्ला पोखरा महानगरपालिका 9 बाट असार 5 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागु औषध ट्रामाडोल 285 ट्याब्लेट र स्पासम 285 ट्याब्लेट सहित उदयपुर जिल्ला चौदण्डीगढी 3 बस्ने 26 वर्षीय जाल कुमार राई र 30 वर्षीय नेत्रमन राईलाई सोही ठाउँबाट असार 6 गते प्रहरीले पक्राउ गरे। त्यस्तै नियन्त्रित लागु औषध ट्रामाडोल 270 ट्याब्लेट सहित उदयपुर जिल्ला ताब्ली गाउँपालिका 1 का 22 वर्षीय विपिन राईलाई काठमाडौँ महानगरपालिका 16 बाट असार 4 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 260 ट्याब्लेट सहित मकवानपुरका 20 वर्षीय अनिल तामाङलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका 4 बाट असार 4 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 258 ट्याब्लेट र स्पासपेन 28 ट्याब्लेट सहित 5 जनालाई तनहु जिल्ला नगरपालिका 10 बाट असार 3 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा व्यास नगरपालिका 10 बस्ने 36 वर्षीय गणेश ठकाल, 30 वर्षीय कुमार परियार, 28 वर्षीय प्रशान्त केसी, सोही नगरपालिका 5 बस्ने 29 वर्षीय सञ्जित आले र सोही नगरपालिका 9 बस्ने 27 वर्षीय दिवस थापा रहेका छन्।
2: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 7 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारी, दाङका 29 वर्षीय हेमन्त केसी, सुनसरीका 42 वर्षीय सुखदेव राई, 34 वर्षीय मनिष पोदार, रूपन्देहीका 47 वर्षीय राम रतन मिश्र, कास्कीका 39 वर्षीय अमृत अधिकारी र रौतहटका 35 वर्षीय मीर इस्लामाना रहेका छन्। पक्राउ परेका मध्ये सन्तोषले ग्रीस पठाइदिन्छु भन्दै एकजना पीडितबाट 10 लाख रुपियाँ, हेमन्तले कुरेसिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट 13,30,000 रुपियाँ, सुखदेवले सर्बिया पठाइदिन्छु भन्दै 2 जना पीडितहरूबाट 13 लाख रुपियाँ, मनिषले युके पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 2 लाख रुपियाँ, रामले युए पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 2,30,000 रुपियाँ, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 3,50,000 रुपियाँ र मीरले युके पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 12,63,000 रुपियाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले सन्तोष र हेमन्तलाई काठमाडौँ महानगरपालिका 12 बाट असार 3 गते, सुखदेवलाई बुढानीलकण्ठ नगरपालिका 11 बाट असार 4 गते तथा मनिषलाई काठमाडौँ महानगरपालिका 12 बाट, रामलाई काठमाडौँ महानगरपालिका 16 बाट, अमृतलाई काठमाडौँ टोखाबाट र मीरलाई काठमाडौँ महानगरपालिका 26 बाट असार 5 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 7 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटकी 46 वर्षीय शारदा कुमारी अधिकारी, कास्की जिल्ला पोखरा महानगरपालिका 32 बस्ने 29 वर्षीय सुनिता देवी तिवारी, इलामकी 35 वर्षीय सावित्र देवी अरियाल, रूपन्देही जिल्ला सिद्धार्थ नगर नगरपालिका 1 बस्ने 43 वर्षीय ऋषिराम पाण्डे, 36 वर्षीय अनिता पाण्डे, पाल्पाकी 35 वर्षीय अम्बिका घिमिरे र महोत्तरीका 22 वर्षीय योगेश कुमार यादव रहेका छन्। पक्राउ मध्ये शारदाले अस्ट्रेलिया पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 6 लाख रुपियाँ, सुनिताले जापान पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 4 लाख रुपियाँ, सावित्राले रोमानिया पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 13 लाख रुपियाँ, ऋषिरामले क्यानाडा पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 1 लाख रुपियाँ, अनिताले क्यानाडा पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 2 लाख रुपियाँ, अम्बिकाले क्यानाडा पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 2,80,000 रुपियाँ र योगेशले ग्रीस पठाइदिन्छु भन्दै 5 जना पीडितहरूबाट 34,50,000 रुपियाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँ र ललितपुरको विभिन्न स्थानबाट असार 2 र 3 गते पक्राउ गरेको हो।
0: अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न भारतीय 18 वर्षीय किशोरहरूलाई चितवन जिल्ला भरतपुर महानगरपालिका 2 असार 3 गते प्रहरीले पक्राउ गरेको छ। सोही ठाउँ बस्ने 15 वर्षीय किशोरलाई उनीहरूले असार 1 गते अपहरण गरी काठमाडौँमा ल्याई होटलमा बन्धक बनाई निज पीडितको परिवारसँग फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका 26 स्थित होटल फ्यामिलीबाट उनीहरूलाई पक्राउ गरेको हो।
2: प्रहरी हुँ भनी धम्क्याउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका 3 बस्ने 47 वर्षीय शैलेश डङ्गोललाई असार 4 गते प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका 32 फुटबल ग्राउन्ड स्थित प्रहरीले प्रयोग गर्ने वाकी टकी सेट देखाई प्रहरी हुँ भनी धाक धम्की दिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
0: यी सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहट जिल्ला माधव नारायण नगरपालिका 2 बस्ने 22 वर्षीय शुभम शाहलाई असार 3 गते प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनले यी सेवाबाट बोलेको तपाईँको यी सेवामा धेरै रिवार्ड पोइन्ट भएकोमा किन प्रयोग नगर्नु भएको भन्दै याक एन इन्टरप्राइजेसको मोबाइलमा पटक पटक फोन गरी ओटिपी कोड लिई नगद 1,98,499 रुपियाँ इभ्यालुएसन ट्रेन्डिङ प्रणालीको यी सेवा आइडीमा रकमान्तर गरेको र इभ्यालुएसन ट्रेन्डिङ बाट आइफोन लिएको खुल्न आएको छ। प्रहरीले उनको साथबाट मोबाइल 4 थान र सिम कार्ड 4 थान समेत बरामद गरेको छ।
2: स्रोत नखुलेको नगद 32,00,000 रुपियाँ सहित सर्लाही जिल्ला रामनगर गाउँपालिका 3 बस्ने 38 वर्षीय गुडु कुमार यादवलाई सर्लाही जिल्ला मलौंगा नगरपालिका 10 असार 4 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी स्रोत नखुलेको नगद 22,00,000 रुपियाँ सहित नुवाकोट जिल्ला म्यागङ गाउँपालिका 5 47 वर्षीय तारालाल विश्वकर्मा र पर्वत जिल्ला मोदी गाउँपालिका 7 50 वर्षीय होम बहादुर केसीलाई काठमाडौँ महानगरपालिका 2 असार 4 गते प्रहरीले पक्राउ गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
3: फुटबल पनि यति खेलिएछ कि आज त लास्टै थकाइ लागिरहेछ भने सुभाष, एक्जामको टेन्सन पनि त्यस्तै छ फेरि।
4: थकाइ पनि मेट्ने, शरीरमा तागत पनि दिने अनि दिमाग पनि तेज चल्ने औषधि छ मसँग, खान्छस् त?
3: के औषधि हो त्यस्तो, भनिहाल्न।
4: खाने भए मात्र भन्छु, यो खाएपछि त संसारै अर्को हुन्छ, शरीरमा फुर्ती आउँछ, मन आनन्द हुन्छ। तँ जस्तो खेलाडीलाई त एकदमै राम्रो हुन्छ यो।
3: खै के हो त्यस्तो, देखा न, मनै लोभ्याउने कुरो गरिस् त।
4: ला, यो ट्याब्लेट खाएपछि अनि थाहा पाउँछस् यसको रहस्य।
3: यो त लागु औषध होइन र भने, म त खान्न। यस्तो चिज पनि खान्छन्? मेरो बुवा आमाको कति ठुलो सपना छ म माथि, अनि मैले यस्तो चिज खाएर उहाँहरूको सपना चकनाचुर पार्न चाहन्न, बुझिस्? यसले त क्षणिक आनन्द मात्र दिने हो। अहिले हामी यसलाई खान्छौँ, पछि यसले हामीलाई खान्छ। मलाई असल साथी ठान्छस् भने मेरो कुरा मान, बरु त पनि आजैबाट यो चिज छोड्दे, बुझिस्?
4: ओहो, तेरो कुराले मेरो मन छोयो, म आजदेखि यस्तो चिज खान्न। तँ जस्तो असल साथीलाई धन्न मैले कुलतमा फसाइन, शरीर रोशन।
2: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक जोखिम।

0: अनि सुरेश, यो शनिबार कहाँ घुम्न जाने प्लान छ त तिमीहरूको? युट्युबलाई एकदम दामी कन्टेन्ट त चाहियो।
1: त्यही त, भ्लग नबनाएको पनि कति भइसक्यो भने। खै, अब तिमीहरूले मैले भनेको ठाउँमा जानै मान्दैनौ।
0: तिमीलाई त्यस्तो कहाँ जान मन छ भन त?
1: माथि मालिका डाँडा के त,
0: त्यहाँ गएर रमाइलो गर्नै पाइँदैन, के जानु? हामीसँग एउटा मात्रै मोटरसाइकल छ, घुम्न जाने तिनजना छौँ।
1: त्यस्तै उटपटाङ भिडियो बनायो भने त भाइरल हुन्छ त साथी। अनि त्यो उकालो घुम्तीमा XR कुदाउन कम्ता मजा हुन्न मेरो भाइ?
0: ए, त्यो घुम्तीमा प्रहरीले समात्छ, तिमीलाई थाहा छैन? एक थोपा मात्र बियर पिएको पनि थाहा पाउँछ। त एक्लै XR कुदालास् नि, हामी चाहिँ हिँड्यौँला नि।
1: प्रहरीको चिन्ता नगर न साथी, त्यो त हाम्रो मुख्य कन्टेन्ट हुने, थाहा छैन? कमाल त मेरो गोब्रोले देखाउँछ, आफ्नो बाइक आफ्नो मर्जी मस्त कुदाउने हो क्या।
0: त्यो त तिमीले भनेको ठिकै हो,
1: त्यही कुदाएर मजा लिएर बब्बाल बब्बाल भ्लग बनाउनलाई त बाबुले 6-7 लाख खर्च गरेर XR किनिदिएका छन्। अनि प्रहरीसँग डराउने, तिमीहरू केही टेन्सन नलिऊ, म छु, म जान्ने हो यो शनिबार। ल,
0: बरु त्यो गोप्रो क्यामेरा बोक्न चाहिँ नबिर्स है। ट्याक्क अगाडि छातीमा गोप्रो क्यामेरा राख्ने, प्रहरीसँग झगडा गर्ने, अनि हाम्रो पाठ उडाएर भाइरल हुने खालको प्रहरीको कुरा मात्र युट्युब टिकटकमा अपलोड हानेपछि अनि हुन्छ प्रहरीलाई फसाद।
1: ठिक भनिस् तैले, हामी बाइकको पछाडि तिनजना छौँ भन्ने त्यो गोप्रोको भिडियो हेर्नेलाई के थाहा हो नि त साथी।
0: एकदम सही कुरा हो। ल, यो शनिबारको प्लान चाहिँ यही भयो है त। म महेन्द्रलाई पनि भन्छु।
1: ओके ब्रो।
0: ओके।

0: क्या मजा आयो है।
1: ओ त ला हेलमेट लगा।
0: ल बाइक चाहिँ चलाएको छस्, हेलमेट चाहिँ मैले लाउनु।
1: हेर त कस्तो बवाल हावा चलिरहेछ, म हावा खाँदै चलाउँछु नि हुँदैन।
0: चला न चला, तर बिस्तारै है। एउटा बाइकमा तिनजना चढेका छौ। दुइटा छोडेर नचला त भन्या।
1: केही हुन्न केही हुन्न, यस्तो मजा आइरहेछ। म जस्तो बाइक एक्सपर्टलाई नसिकान त फेरि।
0: ल ल ऊ हेर त, तल प्रहरी चेकिङ भइरहेछ।
1: गोब्रो रेडी छ त, देखिनुहोस्।
0: ए रोक्नुहोस् रोक्नुहोस्,
1: यसरी लुकेर बसेर स्पिडमा आइरहेको मोटरसाइकललाई ज्याप रोक्न त भएन नि सर, धन्नै एक्सिडेन्ट भयो होइन त साथी हो।
2: नियम पनि मिच्ने अनि उल्टै हामीलाई सिकाउने,
1: हामीले के नियम मिच्यौँ र सर?
2: हेलमेट नलगाइकन एउटै बाइकमा तिनजना चढेर ओभर स्पिडमा चलाउने अनि के नियम मिच्यौँ र भन्ने? ओर्लिनुहोस् तपाईँहरू, अनि खै कागज पत्र देखाउनुहोस् त।
1: कागज पत्र देखाउने होइन, यसरी भाग्ने हो।
2: के गरेको? ओहो धन्नै मलाई नै ठक्क दिएनन्। यसरी हेलमेट नलगाई तिनजना एउटै मोटरसाइकलमा बसेर कुदाएर के गर्न खोजेका होला यिनीहरूले? अनि मादक पदार्थ पनि सेवन गरेको जस्तो लाग्छ है। यो त अर्को पोस्टलाई खबर गर्नुपर्छ।
3: ट्याङ्गो 305304, यताबाट तिनजना सवार 1155 नम्बरको मोटरसाइकल आउँदैछ। हेलमेट पनि लगाएका छैनन्, मादक पदार्थ पनि सेवन गरेको जस्तो देखिन्छ। रोक्दा रोक्दै भागेका छन्, रोकेर हेर्नुहोस् त।
4: 304-305 रोजर, हामी यही तल बाइक दुर्घटनामै छौँ। त्यही बाइक हुन सक्छ पक्कै पनि, दुर्घटना गम्भीर छ। बरु त्यहाँको टोली पनि तुरन्त पठाउनुहोस् त।
2: रोजर हामी तुरन्त आइहाल्यौँ।
5: त्यो गाडी यता ल्याइहाल्नुहोस् त, त्यो यो दुईजना घाइते त एकदम सिरियसै छ, तुरुन्तै अस्पताल पुर्याउनु पर्छ। ल ल ल
2: बिस्तारै बिस्तारै है, ल ल बिस्तारै एकदमै।
5: भाइ तपाईँलाई त ठिक छ नि, तपाईँलाई घाउ चोट काहीँ लागेको छ?
1: मलाई खासै केही भएको छैन म्याम। सर सर हामीलाई माफ गरिदिनु सर, हजुरले रोकेको बेलामा रोकिएर नियमको मात्रै पालना गरेको भए पनि सायद यसरी दुर्घटना हुने थिएन होला सर। हेर्नुहोस् त अचानक यस्तो दुर्घटना भयो, मेरो साथीहरू घाइते भए सर।
2: दुर्घटना भइसकेपछि बल्ल महसुस भयो। हेर्नुहोस् यो भन्दा पहिले पनि तपाईँले चलाएको मोटरसाइकलबाट निस्केको चर्को आवाजका कारण आसपासको क्षेत्रमा ध्वनि प्रदूषण भएको भन्दै स्थानीयहरूको गुनासो थियो, बुझ्नुभयो?
1: मलाई माफ गर्नु सर, अरू मानिसहरूको ध्यान आफूतिर तान्न र ब्लग बनाएर चर्चामा आउनको लागि यो सब गरे सर। यसको परिणाम अहिले दुर्घटना भएपछि बल्ल महसुस भयो, सानो गल्तीले गर्दा एकैछिनमा जिन्दगी नै कहाँ पुग्छ भन्ने त हामीले सोचेकै रहेनछ सर।
2: हेर्नुहोस् त तपाईँले सामाजिक सञ्जालका लागि जोखिमपूर्ण भिडियो बनाउन वा अरूलाई प्रभावित पार्न नियम उल्लङ्घन गर्दा आफ्नो मात्र नभई यी साथीहरूको समेत ज्यान जोखिममा पर्यो। सोच्नुहोस् त ट्राफिक नियम उल्लङ्घन गर्दा जरिवाना त तिर्न सकिन्छ, तर ज्यान गुमेपछि त्यसको क्षतिपूर्ति कसैले तिर्न सक्दैन, बुझ्नुभयो?
1: मैले गर्दा मेरो साथीहरूको समेत ज्यान जोखिममा पारे, अबदेखि म जहिले पनि ट्राफिक नियमको उल्लङ्घन गर्दिनँ सर, अनि अरूलाई पनि ट्राफिक नियम पालना गर्नुहोस् भनेर भन्छु सर।
2: आफ्नो गल्तीको महसुस गर्नु पनि ठुलो कुरा हो, तर तपाईँले ट्राफिक नियम उल्लङ्घन भने गर्नु भएको छ है, त्यसकारण नियम अनुसार कारवाही चाहिँ हुन्छ।
6: एकिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक जोखिम। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, राम अविरल र दीपक राज विश्वकर्मा।
7: हवस् त यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना वज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
8: वर्षा यामसँगै जङ्गल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
9: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
8: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
9: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
8: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।
10: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
11: नेपालको समावेशी आवाज। ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
12: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
14: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
15: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
14: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: ठुलो आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौँ, सचेत रहौँ, स्वस्थ रहौँ।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकगीत सुनाउने क्रममा भर्खरै राख्यौं रेखा झाको स्वरमा टेकनाथ भण्डारीको संकलनमा। आजको लागि अन्तिम गीत राख्दैछौ केशव सेवा र हरिशंकर चौधरीको स्वरमा दुर्गा बहादुर तामाङको संकलनमा। यो गीतपछि सुन्न सक्नुहुनेछ करिब 9 बजेसम्म शैक्षिक रेडियो कार्यक्रम।

0: सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
1: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
0: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
1: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
2: श्रोताबिन नमस्कार। नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको पाठ 14 रहेको सम्भाव्यता अर्थात् प्रोबेबिलिटी अन्तर्गत सम्भाव्यता सम्बन्धी गणितीय समस्या समाधानमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
3: नमस्कार सर।
4: नमस्कार विद्यार्थी भाइ बहिनीहरू, ल तपाईँहरू आफ्नो ठाउँमा बस्नुहोस् त।
5: धन्यवाद सर।
4: विद्यार्थी भाइ बहिनीहरू, ल भन्नुहोस् त, आज पानी पर्छ कि पर्दैन?
5: आज पानी पर्छ सर।
3: आज पानी नपर्न नि त सक्छ नि सर।
4: हो त, तपाईँहरू दुवैजनाले ठिक भन्नुभयो। यसरी सम्भावना सम्बन्धीको अध्ययनलाई सम्भाव्यता भनिन्छ।
5: ए, सरले सम्भाव्यता पाठ पो पढाउन लाग्नु भएको जस्तो छ त।
4: हो त, तपाईँहरूले ठिक भन्नुभयो। आज हामी सम्भाव्यता पाठ बारे छलफल गर्छौँ।
3: पारस्परिक निषेधक घटना भनेको के हो नि सर?
4: कुनै पनि परीक्षणमा एउटा घटनाले अर्को घटनाको सम्भाव्यतालाई निषेध गर्छ भने ती घटनालाई पारस्परिक निषेधक घटना अथवा म्युचुअली एक्सक्लुसिभ इभेन्ट भनिन्छ। जस्तै एउटा सिक्कालाई उफार्दा कि त हेड आउँछ कि त टेल आउँछ, होइन र?
5: हेड आउँदा टेल र टेल आउँदा हेड आउन नसक्ने भएर हो सर।
4: हो त, तपाईँले ठिक भन्नुभयो।
3: सम्भाव्यताको जोडको सिद्धान्त भनेको के हो नि सर?
4: यदि ए र बी दुई पारस्परिक निषेधक घटना भएमा ए वा बी आउने सम्भाव्यता प्रोबेबिलिटी पी ब्राइकेट ए युनियन बी ब्राइकेट बन्द बराबर प्रोबेबिलिटी ब्राइकेट ए ब्राइकेट बन्द प्लस प्रोबेबिलिटी ब्राइकेट बी ब्राइकेट बन्द हुन्छ।
5: यदि ए र बी दुई पारस्परिक निषेधक घटना नभएमा के हुन्छ नि सर?
4: यदि ए र बी दुई पारस्परिक निषेधक घटना नभएमा ए वा बी आउने सम्भाव्यता प्रोबेबिलिटी ब्राइकेट ए युनियन बी ब्राइकेट बन्द बराबर प्रोबेबिलिटी ब्राइकेट ए ब्राइकेट बन्द प्लस प्रोबेबिलिटी ब्राइकेट बी ब्राइकेट बन्द माइनस प्रोबेबिलिटी ब्राइकेट ए इन्टरसेक्सन बी ब्राइकेट बन्द हुन्छ। बुझ्यौ?
5: बुझे सर।
3: एउटा उदाहरण बताइदिनुहोस् न सर।
4: हुन्छ नि, ल सुन्नुहोस् है त। एउटा झोलामा चारवटा कालो, पाँचवटा पहेँलो र छवटा रातो उत्रे र उस्तै बलहरू छन् भने एउटा बल नहेरिकन निकाल्दा काला अथवा राता बल आउने सम्भाव्यता कति हुन्छ भन्नुहोस् त?
5: यहाँ जम्मा बलहरूको सङ्ख्या नम्बर अफ एस बराबर 4 + 5 + 6 = 15, कालो बलको सङ्ख्या नम्बर अफ बी बराबर 4, कालो बल आउने सम्भाव्यता प्रोबेबिलिटी अफ बी बराबर 4/15 र रातो बलको सङ्ख्या नम्बर अफ आर बराबर 6, रातो बल आउने सम्भाव्यता प्रोबेबिलिटी अफ आर बराबर 6/10 हुन्छ। तसर्थ एउटा बल नहेरिकन निकाल्दा काला अथवा राता बल आउने सम्भाव्यता प्रोबेबिलिटी अफ ए युनियन बी बराबर प्रोबेबिलिटी अफ ए प्लस प्रोबेबिलिटी अफ बी बराबर 4/15 + 6/15 = 10/15 = 2/3 हुन्छ, होइन त सर?
4: हो, तपाईँले ठिक भन्नुभयो। शीतल, तपाईँले बुझ्नुभयो?
3: यो त बुझे सर। अनि दुई पारस्परिक निषेधक घटना नहुने एउटा उदाहरण पनि दिनु न सर।
4: भइहाल्छ नि, ल सुन्नुहोस्। एउटा डाइस उफार्दा रुट सङ्ख्या वा जोड सङ्ख्या आउने सम्भाव्यता कति हुन्छ?
3: यो म प्रयास

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। राहदानी छपाई कार्यमा भ्रष्टाचारको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 16 जना तथा सम्बद्ध कम्पनी विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। सम्पत्ति शुद्धिकरण विभागद्वारा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बन्द सत्र भोलि बिहानसम्मका लागि स्थगित। बाराको जितपुर सिमरा उपमहानगरपालिका 9 मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा 3 जनाको मृत्यु। बेलायतका प्रधानमन्त्री कीर स्टार्मरद्वारा पदबाट राजीनामा। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति अर्जेन्टिना र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै। अब समाचार विस्तारमा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 16 जना तथा सम्बद्ध कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले आज विभागका महानिर्देशक अरियाल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी विरुद्ध 10,13,04,00,000 भन्दा बढीको बिगो दावी गर्दै मुद्दा दायर गरेको हो। तत्कालीन निर्देशक शत्रुध्वन प्रसाद शर्मा पोखरेल, निर्देशक रविन्द्र राज भण्डारी, लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, शाखा अधिकृत सोमेश थापा विरुद्ध समान बिगो माग दावी गरिएको छ। त्यसै गरी आयोगले परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिवद्वय राजाराम दाहाल र पुष्कर राज नेपाल कानून, उपसचिव लेखा भेष प्रसाद भुर्तेल विरुद्ध समान बिगो माग दावी गरेको छ। राहदानीको ठेक्का लिएको जर्मन कम्पनी भेरिडास जीएमबीएचका नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरुद्ध ₹8,22,35,00,000 भन्दा बढीको बिगो माग दावी गरिएको छ। म्युलबैरका नेपाल प्रतिनिधि मणिन्द्र राज मल्ल विरुद्ध 1,90,69,00,000 रुपियाँ भन्दा बढीको बिगो दावी गरिएको छ। बोलपत्रको सुरुवाती चरणबाटै गम्भीर अनियमितता र भ्रष्टाचार गरेको पाइएको भन्ने सूचनाका आधारमा आयोगले छानबिन गरेको थियो। कर्मचारी र आपूर्तिकर्ता कम्पनी बीच आपसी मिलेमतो योजना र संलग्नतामा गैर कानूनी लाभ प्राप्त गर्ने उद्देश्य राखिएको आयोगले उल्लेख गरेको छ। प्रचलित कानूनको प्रतिकूल हुने गरी बदनियतपूर्वक बोलपत्र मूल्याङ्कन गराएको साथै प्रचलित कानून विपरीत बोलपत्रहरूको प्राविधिक र आर्थिक मूल्याङ्कन गरी गराएको ठहर आयोगको ठहर छ। बदनियतपूर्वक राहदानी विभागलाई 10,13,04,00,000 भन्दा बढीको हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार कानुन बमोजिम बिगो जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धिकरण विभागको पक्राउ पुर्जी अनुसार पौडेललाई सुर्खेतको शुभ होटेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो। पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको एसपी पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको बन्द सत्र सरेको छ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार भोलि बिहान 7 बजेपछि बन्द सत्र गर्ने गरी आजको बन्द सत्र स्थगित भएको हो। प्रतिनिधिहरू विरुद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्द सत्र सारिएको हो। बन्द सत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुँदैछ। बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। त्यसमा छलफल हुनेछ। सो पश्चात कोषाध्यक्ष लीमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ। कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने त्यसमाथि पनि छलफल हुनेछ। सो पश्चात पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइनेछ। विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ भने उक्त प्रतिवेदनमा छलफल र अनुमोदन गरिनेछ। पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो विधान संशोधन गर्दै पार्टी संरचनालाई थप समावेशी बनाउने भएको छ। समावेशी सहभागिता सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रक्रिया अघि बढेपछि प्रत्यक्ष लाभान्वित हुने समुदायहरू उत्साहित देखिएका छन्। पार्टीले महिला, जनजाति, मधेसी, दलित समुदायको पक्षमा निर्णय गरेको भन्दै लाभान्वित समुदाय उत्साहित बनेका छन्। आधा जनसङ्ख्या ओगट्ने महिला मध्येबाट एकजना केन्द्रीय उपसभापति हुनुपर्ने व्यवस्था गरिएको छ। केन्द्रीय समितिका 79 जना सदस्य मध्ये प्रदेशबाट प्रतिनिधित्व गर्ने एउटा प्रदेशको 5 जनाका दरले 35 जना सदस्यलाई पूर्ण समावेशी बनाइएको छ। नेपालमा औसत समयभन्दा 6 दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मनसुन सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप 4 प्रदेशमा विस्तार भएको हो। महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ। यद्यपि मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद सञ्जीव अधिकारीले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र सो खोरसोरको आज निरीक्षण गर्नुभएको छ। प्रजनन केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नु भएको हो। खोरसोर स्थित तालिम केन्द्रमा अहिले 9 वटा माउ र 7 वटा हात्तीका छावा रहेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
2: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको
0: संचार। विज्ञापनपछि अब बाँकी समाचार। बाराको जितपुर सिमरा उपमहानगरपालिका 9 छाता पिपरामा आज साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा 3 जनाको मृत्यु भएको छ। जितपुरबाट वीरगंजतर्फ जाँदै गरेको मोटरसाइकलले छाता पिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परि मोटरसाइकलमा सवार 2 युवक र 1 पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी दिनुभयो। मृतक मध्ये 2 जनाको मात्रै पहिचान खुलेको छ। प्रहरी नायब उपरीक्षक घलेका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा जितपुर सिमरा 1 पथलैया घर भई हाल काठमाडौँ बसोबास गर्ने 20 वर्षीय सभ्य अधिकारी र मोटरसाइकल चालक काठमाडौँ टोखा नगरपालिकाका डिजेन जोशी रहेका छन्। पैदल यात्रुको पहिचान खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो। दुर्घटनामा गम्भीर भएका 3 जनालाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब परीक्षक खलेले जानकारी दिनुभयो। उदयपुरको रौतामाई गाउँपालिका 7 स्थित डिल्ली डुम्री थुम्का रौता मुर्कुची लिमचुङ बुङ सडक खण्डमा पहिरोले पुरेको जीप सहित यात्रुको सकुशल उद्धार गरिएको छ। थुम्कामा निर्माणाधीन कच्ची सडकको माथिबाट खसेको पहिरोले जीपको केही भाग पुरिएको जनाउँदै जीपमा सवार यात्रुलाई सकुशल बाहिर निकालिएको अस्थायी प्रहरी चौकी तनमका प्रहरी सहायक निरीक्षक तिलक पौडेलले जानकारी दिनुभयो। गाईघाट मुर्कुची भएर लिमचुङ बुङ जाँदै गरेको बोलेरो जीपलाई रौतामाई 7 डुम्री थुम्का खण्डमा सडकमाथिबाट खसेको पहिरोले पुरेको थियो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। आज नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा मन्त्री तिमल सिन्हाले छिटो छरितो ढङ्गबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री कीर स्टारमरले राजीनामाको घोषणा गर्नुभएको छ। नीतिगत युटर्न तथा बढ्दो अलोकप्रियता बीच उहाँले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गर्नुभएको हो। लन्डन स्थित 10 डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्दै स्टारमरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताउनुभयो। स्टारमरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ। प्रधानमन्त्री स्टारमरको राजीनामापछि लेबर पार्टीको नेता र प्रधानमन्त्रीमा एन्डी वर्नहमले नेतृत्व गर्नुहुने जनाइएको छ। अब आर्थिक समाचार अच्युत अर्यालबाट।
3: सम्पत्ति शुद्धिकरण सम्बन्धी निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कार्यवाही कार्यदल फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटिएफले नेपाल अझै निगरानी सूची अर्थात् ग्रे लिस्टमा नै रहेको जनाएको छ। नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको एफएटिएफले जनाएको छ। एफएटिएफले आफ्ना कमजोरी सम्बोधन गर्ने गरी कार्ययोजना तयार पारी गर्नुपर्ने कार्यान्वयनलाई निरन्तरता दिन नेपाललाई आवश्यक सुझाव समेत दिएको छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण सम्बन्धी प्रमुख जोखिमको बुझाइलाई अझ सुदृढ बनाउन सुझाव दिइएको छ। सुधारका लागि केही कदम चालेको भए पनि नेपालले रणनीतिक सुधारका प्रयास थाल्नुपर्ने तथा स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकतामा जोड दिँदै एफएटिएफले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा हुने लगानीको जोखिमबारे स्पष्ट बुझाइ आवश्यक रहेको उल्लेख गरेको छ। वाणिज्य बैंक, उच्च जोखिम भएका सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसायी, घर जग्गा कारोबार लगायतका क्षेत्रको जोखिममा आधारित निरीक्षण गरी सुधारका उपाय अवलम्बन गर्न समेत सुझाव दिइएको छ। नेपाल राष्ट्र बैंकले देशव्यापी रूपमा संकलन गर्दै आएको उपभोक्ता मूल्य सूचकाङ्क सिपिआई अब राष्ट्रिय तथ्याङ्क कार्यालयले संकलन गर्ने भएको छ। मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भत्ता समायोजन, जीवनयापन लगायत मापन गर्ने विवरण महत्वपूर्ण रहँदै आएको छ। केन्द्रीय बैंकले नियमित रूपमा उपभोक्ता मूल्य सूचकाङ्क तथा मुद्रास्फीति सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ। राष्ट्रिय तथ्याङ्क परिषदको सोमबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई नै सो जिम्मेवारी प्रदान गरेको प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले जानकारी दिनुभयो। वीरगंज भन्सार आइसिपीको आयोजनामा सातौं भन्सार सुधार तथा आधुनिकीकरण रणनीति कार्ययोजना सम्बन्धी अन्तर्क्रियामा कार्ययोजनाको संरचना, कार्यान्वयन तथा अनुगमन प्रणाली र लागत अनुमान लगायत विषयमा विस्तृत छलफल भएको छ। वीरगंज भन्सारको सभाकक्षमा सम्पन्न कार्यक्रममा सहभागीहरूले भन्सार प्रशासनलाई आधुनिक प्रविधि मैत्री, व्यवसाय मैत्री तथा सेवाग्राही मुखी बनाउँदै व्यापार सहजीकरण, राजस्व संकलन र सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सातौं भन्सार सुधार योजनाको सफल कार्यान्वयन अपरिहार्य रहेको धारणा राख्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानीले भन्सारको भूमिका केवल वस्तुको जाँचपासमा सीमित नभई यात्रु आवागमनलाई समेत र व्यवस्थित बनाउने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। वीरगंज भन्सार कार्यालयका प्रमुख मोहन छेत्रीले भन्सार प्रशासनको आधुनिकीकरणका लागि रणनीतिक कार्ययोजना महत्वपूर्ण रहेको बताउनुभयो।
0: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा समूह जेको खेलमा अर्जेन्टिना र अस्ट्रिया बीच आज प्रतिस्पर्धा हुँदैछ। डालास स्टेडियममा आज राति अर्जेन्टिना र अस्ट्रिया बीचको खेल नेपाली समयअनुसार राति 11:15 सुरु हुनेछ। दुवै टोली लगातार दोस्रो जित हासिल गर्ने योजनामा छन्। यसअघि आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई 3-0 र अस्ट्रियाले जोर्डनलाई 3-1 पराजित गरेको थियो। यस्तै भोलि बिहान हुने पहिलो खेलमा फ्रान्स र इराक भेट्दैछन्। फिलाडेल्फिया स्टेडियममा हुने समूह आएको खेल नेपाली समयअनुसार 12:45 सुरु हुनेछ। समूह आएको अर्को खेलमा नर्वे र सेनेगल बिहान 6:00 न्युयोर्क न्युजर्सी स्टेडियममा आम्ने सामने हुनेछन्। यस्तै सान फ्रान्सिस्को वे एरिया स्टेडियममा जोर्डन र अल्जेरिया बिहान 9:15 भिड्नेछन्। अब मौसम। आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थानमा र मध्य प्रदेशका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी प्रदेश का पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राहदानी छपाई कार्यमा भ्रष्टाचारको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 16 जना तथा सम्बद्ध कम्पनी विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। सम्पत्ति शुद्धिकरण विभागद्वारा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बन्द सत्र भोलि बिहानसम्मका लागि स्थगित। बाराको जितपुर सिमरा उपमहानगरपालिका 9 मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा 3 जनाको मृत्यु। बेलायतका प्रधानमन्त्री कीर स्टारमरद्वारा पदबाट राजीनामा। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति अर्जेन्टिना र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। निर्जन बस्तीको बास भयो मेरो अहिले छु त केवल यादहरूकै यादमा म छु। अहिले छु त केवल यादहरूकै यादमा म छु।
1: यस्तै यस्तै भावका सदाबहार सुमधुर गीतहरू साथमा चोटिला मुक्तकहरू मुक्तकिलो कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब हरेक सोमबार राति 10 बजेको हिन्दी समाचारपछि मात्र रेडियो नेपालबाट।

0: लागू औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानूनतः दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता हाम्रो, नेपाल राम्रो, संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र।

नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपालमा नाथ सम्प्रदाय परम्परा एक प्राचीन धार्मिक योग आधारित परम्परा हो, जसको नेपाली समाज संस्कृति र इतिहासमा गहिरो छाप छ र यसको जग निकै पुरानो छ। नेपालमा श्री गोरखनाथलाई सर्वोच्च गुरु मानिन्छ। राष्ट्र देवता र तपोभूमिको संरक्षकका रूपमा विशेष सम्मान छ। गोरखनाथको जन्म वा प्रकटीकरण सम्बन्धमा नेपाली नाथहरू गोरखनाथलाई अयोनिज अजन्माका रूपमा विश्वास गर्दछन्। धर्मावती वृद्ध गण्डकोन्तरे भन्दै योगी नरहरिनाथको भनाई अध्येता लेखकहरूले उद्धृत गरेको पाइन्छ, जसअनुसार धर्मावती र बुढी गण्डकीका बीचमा गौरक्ष शैल सुशोभित छ। त्यहीँ शिवले 12 वर्षको उमेरका गोरखनाथका रूपमा अवतार लिनुभएको थियो। आजको कार्यक्रममा हामी नाथ योगी समुदायको परम्परा विशिष्टता र केही ऐतिहासिक विषयवस्तुका सामग्री जोड्ने जमर्को गर्दैछौँ। यसका लागि योगी दयानाथद्वारा लेखिएको नाथ सम्प्रदाय र नेपाली समाज र वासुदेव नाथद्वारा लिखित योगी सन्यासी जातीय संस्कार लेखका आधारमा यो सामग्री समेटेका छौँ। साथै नाथ योगीहरूको वर्तमान अवस्था र केही सांस्कृतिक प्रसङ्गमा बाह्रपन्थी नाथ योगी सङ्घका अध्यक्ष प्राध्यापक डाक्टर करवीरनाथ योगीसँगको कुराकानी राख्नेछौँ। वासुदेव नाथ लेख्नुहुन्छ, योगी भन्नाले योगको बाटोको आधारमा भक्ति योग, ध्यान योग, ज्ञान योग र कर्मयोग अपनाउने व्यक्तिलाई जनाउँछ भने सन्यास भन्नाले सम्पूर्ण त्याग, परिपूर्ण समर्पण, हिन्दू धर्मका चार आश्रममा चौथो आश्रम योग धर्म वैराग्यलाई जनाउँछ। सन्यासीमा वेद सन्यासी, कर्म सन्यासी र ज्ञान सन्यासी गरी 3 प्रकार पाइन्छन्। सन्यासी थर नभई जाति सूचक शब्द हो। योगीहरू गोरखनाथी सम्प्रदाय र सन्यासीहरू दशनामी सम्प्रदायका मानिन्छन्। कुनै एउटा योगी सन्यासी हुन सक्छ भने सबै योगी सन्यासी होइनन्। योगी र सन्यासीको एउटै मुख्य लक्ष्य भनेको मोक्ष प्राप्त गर्नु नै हो। यिनीहरूका संस्कारमा समानता पाइन्छ। कोही घुमेर हिँड्छन् भने कोही गृहस्थ जीवनमा रहेका छन्। गोरखनाथी सम्प्रदायका सन्यासीहरू नाथ योगी मानिन्छन्। यिनीहरू कपाल मुण्डन गर्दा टोपी राख्दछन् र फेरी लगाउने पनि हुन्छन्। नाथ सम्प्रदायमा गोरखनाथ वा मत्स्येन्द्रनाथलाई मुक्तिको स्रोत मान्ने साधुहरूको सम्प्रदायमा प्रचलन छ। यस सम्प्रदायका विषयवस्तुहरूमा प्रवेश गर्न नाथ, नवनाथ, 84 सिद्ध र 12 पन्थीका सम्बन्धमा बुझ्नु आवश्यक हुन्छ। भगवान शिवले योगबलका माध्यमबाट विभिन्न ज्ञान र विज्ञानको रहस्यात्मक तत्त्वलाई लोक कल्याणका निम्ति सिंचित गराएर उपकारी, परोपकारी, शक्तिवान, क्षमतावान, बलवान हुँदै शक्तिपुञ्जमा परिणत हुन सक्ने दिव्य स्वरूपका लागि नाथ परम्पराको सुरुवात भएको हो भन्ने पाइन्छ। उनै आदिशक्ति शिवबाट योगको तत्त्व एवं गुह्य रहस्यलाई

शिवलाई बुझाउन थाल्यो। नेपालमा जाति वर्णको विभाजन हुँदा योगी सन्यासीहरूलाई राजाहरूले गुरु मानेर चार जातभित्र राखेनन् भनिएको पाइन्छ। योगी दयानाथले नाथ सम्प्रदाय र नेपाली समाज लेखमा लेख्नुभएका केही प्रसङ्ग एकैछिन जोडौँ। नाथ परम्पराका अनुयायीहरूका दार्शनिक आधार र प्रमुख स्रोत सिद्ध मत्स्येन्द्रनाथ र सिद्ध गोरखनाथ हुन्। नेपाली समाजले जोगी भनेका कान चिरेका हुन्छन् भन्ने बुझेको छ। कान चिरेका योगी नाथ योगी हुन् र यो कान चिर्ने परम्पराको सुरुवात झन्डै 2000 वर्ष अघि भएको थियो। कान चिरा पारेर कुण्डल अथवा दर्शनी लगाउने तरिकालाई भर्तृहरि चिरा पनि भनिन्छ। राजा भर्तृहरिको मनमा वैराग्य उत्पन्न हुनुमा गोरखनाथको कृपा थियो। राजा भर्तृहरि विक्रमादित्यका दाजु थिए। नाथ सम्प्रदाय खास गरी गोरखनाथ नेपाली समाजमा अभिन्न छ। धामी झाँक्रीहरूको साँवर मन्त्रमा पनि गुरु गोरखनाथकी बाचा भन्ने शब्द आउँछ। नेपाली सिक्का तथा नोटहरूमा श्री श्री श्री गोरखनाथ अभिन्न रूपले छापिँदै आएको छ। नाथ योगी योग र तन्त्रमा पारङ्गत हुन्छन् भन्ने मान्यता पाइन्छ। उही परब्रह्म परमतत्व नै नाथ हो भन्ने मान्यता पाइन्छ। नाथ शब्दको अर्थ धेरै किसिमले लगाइने भए पनि नेपालको सन्दर्भमा चाहिँ निरञ्जन गोत्रमा प्रवेश गरी दीक्षित भएर जनै वा शिवसूत्र धारण गरेका योगीहरू नाथका नामले सम्बोधन हुने परम्परा रहेको पाइन्छ। योगी दयानाथ लेख्नुहुन्छ, नेपालमा दीक्षाका हिसाबले नाथका तीन प्रकार रहेको पाइन्छ, उपदेशी नाथ, अवघडनाथ र दर्शनी नाथ। उपदेशी नाथका सम्बन्धमा जसले गुरुबाट उपदेश र मन्त्र लिएर गुरु परम्पराको आशीर्वाद प्राप्त गरी मन्त्र जप साधना गरेर सिद्धि गर्ने मार्गमा अनवरत लाग्छ उसलाई उपदेशी भनिन्छ। उपदेशी साधकहरूले नाथ दीक्षा लिए पनि नाथ नाम पाएका हुँदैनन्। अवघडनाथका सम्बन्धमा यसमा गुरुबाट परम्परा अनुसार नाथ जनै शिवसूत्र प्रदान गरिन्छ। यो कालो उनको बनाइन्छ। यसमा तीनवटा मालाका दानाहरू ब्रह्मा विष्णु र महेश्वरको प्रतीकका रूपमा राखिएका हुन्छन्। अनुयायी जुन गोत्रका भए पनि जनै वा शिवसूत्र धारण गरेपछि उसको गोत्र निरञ्जन हुन्छ। यो जनै शिवसूत्र नाथ नारीहरूले पनि धारण गर्न सक्दछन्। नाथ जनै धारण गरेका नारी वा पुरुष दुवैलाई नाथजी महाराज भनेर सम्बोधन गरिन्छ। दर्शनी नाथका सम्बन्धमा नाथ सम्प्रदायका दीक्षा सम्बन्धी विधिहरू पूरा गरिसकेपछि कर्णभेद अर्थात् कान चिर्ने दीक्षा दिइन्छ। परम्परा अनुसार गुरुले चेलालाई कर्णभेद गरेपछि कानमा कुण्डल लगाइदिने परम्परा छ। यो प्रक्रियामा कानमा औषधीय गुण भएको काठको टुक्रा ठेडीको रूपमा राखिन्छ। त्यसपछि उसलाई एकान्तवासमा 9 दिनसम्म राखिन्छ। यसरी कुण्डल लगाइसकेपछि यी नाथलाई दर्शनी नाथ भनिन्छ। कर्ण कुण्डल नाथ जोगीलाई चिनाउने बाह्य प्रतीक हो। यस्ता कुण्डल माटाका, धातुका, हात्तीका दाँतका, सुन चाँदी, पत्थर अथवा गैँडाका छालाबाट पनि बनाइएका हुन्छन्। नाथहरू गृहस्थ र ब्रह्मचारी फकीर दुवै थरीका हुन्छन्। फेरी अर्थात् फेरी लगाउनु नेपाली नाथहरूको मौलिक परम्परा हो। यो नाथ योगीहरूले मन्त्रका माध्यमबाट गाउँ टोल घरद्वार बाँधेर सुरक्षा कवचभित्र राख्ने परम्परा हो। कालीगण्डकी अर्थात् रिडीको पानी ढलोदेखि पूर्वमा भारत र भुटानसम्म पनि फेरी लगाउने चलन पाइन्छ। तन्त्र मन्त्रका माध्यमबाट घर गोठ बार बन्देज गर्ने चलन देशैभरि भए पनि कृष्णसारको सिंहको सिङ्गी बाजा बजाएर गाउँ टोललाई गोरखनाथको साबर मन्त्रद्वारा बाँध्ने काम अद्यपि चल्दै आएको छ। खुला रूपमा फेरी लगाउने चलन पृथ्वीनारायण शाहकालमा नुवाकोट दरबार नजिकैको एक चौतारोबाट सुरु भएको मानिन्छ। वर्षमा 2 पटक कार्तिक र चैत्रमा फेरी लगाउने चलन छ। यसरी नेपाली समाजमा सामाजिक सुरक्षासित नाथ परम्परा जोडिएको छ। त्यसो त नाथ योगी परम्परा प्रचलन र आस्था केन्द्र सम्बन्धमा मल्लकालीन अभिलेख शिलालेख प्रशस्तै पाइन्छन्। फर्पिङमा रहेको गोरखनाथको पादुका र शिलालेख विक्रम सम्वत 1447 राजा जयस्थिति मल्लको पालाको मानिन्छ। यो पादुका रहेको गुफालाई नाथ योगीहरूले गुरु गोरखनाथले तपस्या गरेको सिद्ध गुफाका रूपमा मान्दै आएका छन् भने बौद्ध मार्गीहरूले असुर गुफा मान्दछन्। हुन त असुर गुफा अलि तल रहेको बताइन्छ। त्यहाँ भिक्षु रिम्पोछेले ध्यान गरेर असुरहरूलाई धपाएकाले यो गुफाको नाम असुर गुफा रहन गएको भन्ने भनाइ पाइन्छ। नाथ सम्प्रदाय र बौद्ध धर्ममा खास गरी वज्रयानी साधना परम्पराका कैयौँ साझा पद्धति परम्परा भेटिन्छन्। खास गरी तारासहितका साधनाका मन्त्र र साधना पद्धतिमा समानता भेटिन्छ। नाथ तथा वज्रयानी बौद्ध धर्मावलम्बी दुवैमा भेटिने जोगी चक्र पूजा पनि हो। यो चक्र पूजा साँखुको खड्ग योगिनी, वज्रयोगिनी, गुहेश्वरी, मत्स्येन्द्रनाथ सहितका ठाउँहरूमा देख्न सकिन्छ। ती चक्र पूजा नाथ योगीहरूबाटै गराइने प्रचलन छ। नाथ योगीहरूबाट मात्रै गराइने जोगी चक्र पूजा बौद्ध धर्म मान्ने

0: नेवारी समुदायमा प्रचलित विभिन्न जात्रा पर्व सुरु हुने बेलामा गरिन्छ। रातो र सेतो मच्छेन्द्रनाथ जात्रा, वज्रयोगिनी जात्रा सुरु गर्नुभन्दा पहिले चक्र पूजा गर्ने चलन छ। त्यसो त वज्रयानी बौद्धहरूले पनि सिद्ध परम्परा मान्दछन्। सिद्धहरूको संख्या 84 नै छ। कैयौं सिद्धहरू दुवैतिर मानिन्छन्। मच्छेन्द्रनाथ र गोरखनाथ दुवैले मान्ने सिद्ध गुरु हुन्। नाथहरू जातीय भेदभाव र छुवाछुत नमान्ने हुँदा समाजलाई जोड्ने एक सबल समुदाय पनि हो भनेर योगी दयानाथले लेख्नु भएको छ। त्यसो त नाथ योगी सम्प्रदायका ऐतिहासिक सांस्कृतिक विषयवस्तुहरू साथै सामाजिक संस्कारका विधि प्रचलन पनि विशिष्ट र विस्तृत छन्। आजको कार्यक्रममा संक्षेपमा प्रस्तुत गर्यौं। नेपाली परम्परा संस्कृतिसँग गहिरो सम्बन्ध राख्ने नाथ योगी परम्पराका यस्ता विषयवस्तुहरू आगामी कार्यक्रमहरूमा पनि समेट्ने प्रयत्न गर्दै जानेछौ। आजलाई कार्यक्रमको अर्को चरणमा कुराकानी राख्नेछौ। हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल र हाम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र, हाम्रा आस्था हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा। कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे, साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे। कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: आजको कार्यक्रममा हामी नाथ योगी परम्परा र संस्कृति सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौ। अब कुराकानीतर्फ लाग्छौ। नाथ योगीहरूको वर्तमान अवस्था र अरू केही सांस्कृतिक प्रसङ्गमा बाह्रपन्थी नाथ योगी संघका अध्यक्ष प्राध्यापक डाक्टर करवेरीनाथ योगीसँग कुराकानी गरेका छौँ। यहाँलाई स्वागत छ कार्यक्रममा।
2: हजुर नमस्कार, धन्यवाद।
0: नाथ योगीहरूको बसोबास वर्तमान समयमा कहाँ कहाँ रहेको छ यस सम्बन्धमा केही बताइदिनुहोस् न।
2: नेपालको जनसङ्ख्याका हिसाबले धेरैजसो नाथ सम्प्रदायका गृहस्थ नाथहरू सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमाञ्चलमा धेरै सङ्ख्यामा हुनुहुन्छ भने बागमती प्रदेश र कोशी प्रदेशतिर पनि थुप्रै गाउँठाउँहरूमा हाम्रो जनसङ्ख्या विद्यमान छ।
0: अलि बढी बाक्लो बसोबास चाहिँ जिल्लागत आधारमै भन्नुपर्दा चाहिँ कहाँ कहाँ होला?
2: धेरै जनसङ्ख्या भएका जिल्लाहरू चाहिँ सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेलधुरा र अलि वर आउँदाखेरि दैलेख, दुल्लु, दैलेख, प्युठान, त्यसपछि दाङ सल्यानतिर चाहिँ धेरै बसोबास छ। खासमा छरिएर रहेको जनसङ्ख्याका कुरा गर्दाखेरि भारतवर्ष भनेर जुन भनिन्छ ती देशहरूमा प्राय हामी र हाम्रो सम्प्रदायका जनसङ्ख्याहरू धेरै देखिन्छन्। त्यो भन्नाले भारतवर्ष भन्नाले बर्मादेखि लिएर म्यानमारदेखि लिएर बङ्गलादेशमा पनि नाथहरूको जनसङ्ख्या धेरै छ। भारतमा त हुने भइ नै हाल्यो, पाकिस्तानमा र अफगानिस्तानसम्म पहिला एकताका मुसलमान धर्मावलम्बीहरूको प्रादुर्भाव नहुँदासम्म अफगानिस्तान पाकिस्तानमा पनि अहिले पनि नाथ सम्प्रदायका मठ मन्दिरहरू छन्। त्यसैले भारतवर्ष भनेर चिनिने देशहरू सबैमा नाथहरूको बस्ती भेटिन्छ र मठ मन्दिरहरू पनि पर्याप्त देखिन्छन्।
0: हजुर, मठ मन्दिरहरूको पनि प्रसङ्ग आयो होइन। खास गरी नेपालको सन्दर्भमा गोरखनाथको विशिष्टता रहेको छ धर्म संस्कृति संस्कारमा, नेपाली परम्परामा। गोरखनाथ धाम अखाडा वा आस्था केन्द्रहरू चाहिँ नेपालमा कहाँ कहाँ रहेका छन्?
2: एक जमाना थियो भारतवर्षमा चाहिँ नाथ धर्म नै थियो, पर्याप्त जनसङ्ख्या थियो र सबैले त्यो नाथ धर्म भन्ने चलन थियो र नाथ धर्मको प्रादुर्भाव चाहिँ हाम्रो हिन्दू धर्मकै प्रादुर्भाव भएदेखि भन्दा पनि हुन्छ। नाथ भनेको शिवलाई पनि सम्बोधन गरिन्छ र त्यसपछि मच्छेन्द्रनाथ परम्परा जुन चाहिँ आसामबाट चाहिँ हाम्रो नेपालमा वर्षा नभएर अकाल भएको बेलामा मच्छेन्द्रनाथलाई नेपाल ल्याएर जुन कहानीमा हाम्रो भेटिन्छ, त्यसपछि चाहिँ गोरखनाथको प्रादुर्भाव हुन्छ। मच्छेन्द्रनाथलाई गुरु मानेर गोरखनाथको प्रादुर्भाव उदय भयो र गोरखनाथको प्रमुख मठ भनेको गोरखाकै मन्दिर हो भने त्यसको समकालीन गोरखपुर भारतको उत्तर प्रदेशमा रहेको गोरखपुरमा पनि गोरखनाथको बहुत ठुलो मठ र त्यसका जग्गाहरू जमिनहरू त्यसैले नेपालभरिका अब नाथ धर्मावलम्बी सम्बन्धी मन्दिरहरूको कुरा गर्दाखेरि चाहिँ गोरखनाथ मन्दिर गोरखापछि काठमाडौँमा पनि 5-7 ठाउँहरूमा चाहिँ गोरखनाथका मन्दिरहरू छन्। काठमाडौँमा भएका मन्दिरहरू मध्येको मुख्य मन्दिर फेरि मृगस्थली नै हो र त्यो बाहेकको चाहिँ हाँडीगाउँमा छ। हाँडीगाउँ र मृगस्थली दुईटा हो। थापाथलीमा साँखुमा अनि यता बनेपा र पाटनमा पनि र भक्तपुरमा दत्तात्रेय भनेर चिनिन्छ। त्यसरी थुप्रै मठ मन्दिरहरू भ्यालीमा छन् भने काठमाडौँ बाहिर चाहिँ दाङमा रतननाथ मन्दिर, नेपालगञ्जको बागेश्वरी मन्दिर, त्यस्तै गरेर पश्चिमतिर जाँदाखेरि चाहिँ गाउँ पछि कतै लटीनाथ बाबा भन्छन्, कतै केदारनाथ बाबा भन्छन्, त्यस्तो गरेर थुप्रै मन्दिरहरू छन् नाथ सम्प्रदायका।
0: हजुर, अब यो गोरखनाथ बाह्रपन्थी नाथ भनौँ न, नाथ परम्परामा चाहिँ यो एउटा धर्म सम्प्रदायका रूपमा हेर्दाखेरि दीक्षित भएर सम्प्रदायमा सम्मिलित हुने, दीक्षित हुने जुन परम्परा हो, यो वंश परम्परा समुदाय र सम्प्रदायका बारेमा चाहिँ केही बताइदिनुहोस् न।
2: हाम्रो चाहिँ अलि भिन्नै खालको परम्परा चाहिँ हो। नाथ धर्मावलम्बी परम्परा र हाम्रो अरू 10 नामी सन्यासी परम्परामा अलिकति फरक के छ भने, नाथ धर्मावलम्बी हाम्रो जुन परम्परा छ यसमा चाहिँ गुरु शिष्य परम्परालाई चाहिँ बढी भ्याल्यु दिएर गुरुले जुनसुकै चेलालाई चाहिँ आफ्नो उत्तराधिकारी चिन्ने, चिनाउने र बनाउने चलन छ। गुरु भनेको मठको मन्दिर महन्तजीले आफ्ना चेलाहरूमध्ये उपयुक्त पात्र छनौट गरेर आफ्नो उत्तराधिकारी बनाएर आफ्नो शेखपछि त्यो मठ मन्दिरको महन्त हुने परम्परा। त्यसरी लिँदाखेरि आफ्नो भएका दीक्षित भन्नाले पनि अब हाम्रोमा नाथ परम्परामा चाहिँ वर्षौँसम्म गुरुको सेवा गरेर विशेष कार्यक्रमका साथ कानचिरा लाउने भनेको कानमा दर्शन धारण गर्ने त्यो विशेष अनुष्ठान गरिन्छ र कानचिरा लाएकोलाई चाहिँ चेला बनाउने चलन छ र तिनीहरूमध्येको नै पछि महन्त हुन्छ। कानचिरा लाएको पहिलादेखिको नाथहरूकै सन्तान मध्ये पनि हुन सक्छ। 52

0: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
3: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9851345701 र 9851345702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
5: के हुन्छ?
4: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, जिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
5: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
4: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
5: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
6: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि बिम्ब प्रतिबिम्ब कार्यक्रम प्रसारण हुनेछ। रातिको 10 बज्ने लाग्यो। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

मेरो आँसु अलिकति बग्यो, कसलाई के फरक पर्छ र त्यसैले नै सबै खुसी बगाई लग्यो, कसलाई के फरक पर्छ र मेरो आँसु अलिकति बग्यो, कसलाई के फरक पर्छ र त्यसैले नै सबै खुसी बगाई लग्यो, कसलाई के फरक पर्छ र खुसी जम्मा पार्ने प्रयास गर्दा हृदय दुःखको फेवा बन्यो, खुसी जम्मा पार्ने प्रयास गर्दा हृदय दुःखको फेवा बन्यो, सोचिदिउँला कर्मले ठग्यो, कसलाई के फरक पर्छ र सोचिदिउँला कर्मले ठग्यो, कसलाई के फरक पर्छ र मुक्तककार रुद्र अधिकारीको यिनै चोटिलो पोटिलो र बानकिलो मुक्तकबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यौं। यी हरफ हामीले मुक्तककार रुद्र अधिकारीको मुक्तक संग्रह तिरस्कृत मनबाट साभार गरेका हौं। सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूमा प्राविधिक साथी र म प्रस्तुता प्रमिला गजुरेल हार्दिक मुक्तकिलो स्वागत गर्दछौँ। सदा चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ तपाईँहरूले नै हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू लिएर। आज पनि हामी तपाईँहरूले नै हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू नै जस्ताको तस्तै सर्लक्कै उप्काएर मुखमिठै मिठै प्रस्तुत गर्छौँ, साथमा सुगम सङ्गीत पनि जोड्ने नै छौँ। तपाईँ हामीलाई रेडियो नेपालका सातै प्रदेशका रेडियो स्टेसन, देशभरिका एफएम रिले स्टेसनका साथै रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com यसका साथै www.psbnepal.gov.np मार्फत पनि संसारभर प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। तपाईँ आफ्नो फुर्सदको समयमा रेडियो नेपालको वेबसाइटभित्र गएर मल्टिमिडिया अन्तर्गत अडियो सङ्ग्रहभित्र कार्यक्रम बिम्ब प्रतिबिम्ब डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ। अब लागौँ मुक्तक वाचनतर्फ। शिक्षासँगै खुल्न सकौँ अक्षरमा भुल्न सकौँ, शिक्षासँगै खुल्न सकौँ अक्षरमा भुल्न सकौँ, हरेक दिन सम्झनामा रहोस्, हरेक दिन सम्झनामा रहोस्, सम्मानमा झुल्न सकौँ, सम्मानमा झुल्न सकौँ। विद्याधनम सर्वधनम प्रधानम यति बेला सविता केसी बोहराजीका रचनालाई साभार गरे सविताजीले आफ्नो ठेगाना उल्लेख गर्नुभएको रहेनछ। अब म सविताजीका अन्य केही धान मुक्तक बोल्छु। थाहा हुनुपर्ने हो कलमले खोज्छ भनेर, दिमाग चलाउनेले पक्कै नि सोच्छ भनेर, थाहा हुनुपर्ने हो कलमले खोज्छ भनेर, दिमाग चलाउनेले पक्कै नि सोच्छ भनेर, पहुँच हुनेले त देखाउने रहेछ रवाफ देखियो, पहुँच हुनेले त देखाउने रहेछ रवाफ देखियो, नहुने कुराको लोभ लालसा कोच्छ भनेर, नहुने कुराको लोभ लालसा कोच्छ भनेर। प्रकृतिमा प्रकृति नै उठाएर घर बनेको छ, ढुङ्गा र माटो एकअर्काको राम्रो घर बनेको छ, प्रकृतिमा प्रकृति नै उठाएर घर बनेको छ, ढुङ्गा र माटो एकअर्काको राम्रो घर बनेको छ, मानिस मात्र होइन चराचुरुङ्गीलाई पनि बास बन्ला, मानिस मात्र होइन चराचुरुङ्गीलाई पनि बास बन्ला, स्वास्थ्यलाई ख्याल गर्दा यस्तो रहर बनेको छ, स्वास्थ्यलाई ख्याल गर्दा यस्तो रहर बनेको छ। पिच हुनुपर्ने देखियो जताततै हिलो, धुलो उड्ने कहिले कहिले छ सबै गिलो, पिच हुनुपर्ने देखियो जताततै हिलो, धुलो उड्ने कहिले कहिले छ सबै गिलो, यसरी कहिलेसम्म गर्ने यो यात्रा हामीले, यसरी कहिलेसम्म गर्ने यो यात्रा हामीले, विकासको काममा किन गरेको हो ढिलो, विकासको काममा किन गरेको हो ढिलो। चुनौतीका अग्नि ज्वाला निल्न नसके, लगातार दुःख पीडा छिल्न नसके,
चुनौतीका अग्निज्वाला निल्न नसके, लगातार दुःख पीडा छिल्न नसके, लथालिङ्ग भताभुङ्ग हुन्छ घर पनि, लथालिङ्ग भताभुङ्ग हुन्छ घर पनि, मिस्सी अनि बादशाह मिल्न नसके, मिस्सी अनि बादशाह मिल्न नसके। यति बेला केशव ढकालजीका रचनालाई साभार गरे। केशव ढकालजी हाम्रो फेसबुक पेज मुक्तक संसारमा निरन्तर मुक्तक टाँसिरहनुहुन्छ। उहाँ हुनुहुन्छ सिरान्चोक साथ उपल्लो गोहोरे गोर्खाबाट, र आफूलाई प्रीत बीज भनेर पनि भन्न रुचाउनुहुन्छ केशवजी। अब म केशवजीको अन्य केही थान मुक्तक जस्ताको तस्तै क्रमशः मुखरित गर्छु। जन्म हुन्छ मृत्यु हुन्छ, लोभ गर्नु किन, बनाउँदै लामो हात भण्डार भर्नु किन, जन्म हुन्छ मृत्यु हुन्छ, लोभ गर्नु किन, बनाउँदै लामो हात भण्डार भर्नु किन, जस्तो आफू उस्तै च्यापु जान्दा जान्दै साथी, जस्तो आफू उस्तै च्यापु जान्दा जान्दै साथी, रिस गरी अरूलाई आँखा तर्नु किन, रिस गरी अरूलाई आँखा तर्नु किन। किसानको छोरी हुँ म, काम गर्न रमाउँछु, ठुला साना काम गरी धन पनि कमाउँछु, किसानकी छोरी हुँ म, काम गर्न रमाउँछु, ठुला साना काम गरी धन पनि कमाउँछु, राजनीतिको फोहोरी खेल सपारेर भोलि, राजनीतिको फोहोरी खेल सपारेर भोलि, सन्ततिलाई उम्दा नेपाल मैले थमाउँछु, सन्ततिलाई उम्दा नेपाल मैले थमाउँछु। पानी बोकी पाखो बारी गलाउने गर्छु, बारी भरि फलफुल फलाउने गर्छु, पानी बोकी पाखो बारी गलाउने गर्छु, बारी भरि फलफुल फलाउने गर्छु, किन हेला गर्नुहुन्छ काँक्रो वाली भन्दै, किन हेला गर्नुहुन्छ काँक्रो वाली भन्दै, कमाएर मैले घर चलाउने गर्छु, कमाएर मैले घर चलाउने गर्छु। ढिकी जाँतो गरी गरी पढ्न सक्छन् नारी, गाँजिएर केरासरी बढ्न सक्छन् नारी, ढिकी जाँतो गरी गरी पढ्न सक्छन् नारी, गाँजिएर केरासरी बढ्न सक्छन् नारी, हेक्का राख रोकिँदैनन् चार दिवारभित्र, हेक्का राख रोकिँदैनन् चार दिवारभित्र, उन्नतिको सगरमाथा चढ्न सक्छन् नारी, उन्नतिको सगरमाथा चढ्न सक्छन् नारी। के सब्जी अब धुन जोड्छु। सेतु बन्न सिकौँ छोलुङ्गे पुल्ले जस्तो, समर्पण सिकौँ मौरीको हुल्ले जस्तो, सेतु बन्न सिकौँ छोलुङ्गे पुल्ले जस्तो, समर्पण सिकौँ मौरीको हुल्ले जस्तो, समवेदना पोखौँ साथी हो जिन्दगीमा, समवेदना पोखौँ साथी हो जिन्दगीमा, चितामाथि राखिएको फुल्ले जस्तो, चितामाथि राखिएको फुल्ले जस्तो। अबका लागि सुनाउँछौँ शारदा विक्रम बस्नेत र फतेमान राज भण्डारीको स्वर, रचना अनि सङ्गीत हो शारदा विक्रम बस्नेतकै।

आमा बाबु पहिलो गुरु, संसारमा पाइला सराउने शिक्षक दोस्रो गुरु हुन्छन्, संसार उज्यालो गराउने। आमा बाबु पहिलो गुरु, संसारमा पाइला सराउने शिक्षक दोस्रो गुरु हुन्छन्, संसारमा उज्यालो गराउने। दत्तात्रेयले काव्यशास्त्रमा धेरै गुरुको चर्चा गरे पनि मन्त्रदाता दीक्षा गुरु नै हुन् यो भवसागरबाट तराउने। मन्त्रदाता दीक्षा गुरु नै हुन् यो भवसागरबाट तराउने। यति बेला विष्णु प्रीतिजीका रचनालाई बोल्दैछु। विष्णुजी हुनुहुन्छ राधे राधे भक्तपुरबाट, र निरन्तर हाम्रो फेसबुक पेज मुक्तक संसारमा मुक्तक टाँसिरहनुहुन्छ। आज फेरि म उहाँका नयाँ अन्य केही थान मुक्तक बोल्दैछु। अब म क्रमशः विष्णुजीका रचनालाई साभार गर्छु। फर्किएर आउने छैन कुनै प्राणी एकपल्ट मरेपछि, कसैको कुरा सुन्ने होइन फाइदाको काम गरेपछि। फर्किएर आउने छैन कुनै प्राणी एकपल्ट मरेपछि, कसैको कुरा सुन्ने होइन फाइदाको काम गरेपछि। जसरी हुन्छ कमाउनुपर्छ बाँचुन्जेल रमाउनुपर्छ, जसरी हुन्छ कमाउनुपर्छ बाँचुन्जेल रमाउनुपर्छ। कलि धर्मको मर्म बुझ्नुपर्छ ठुलो कुर्सीमा सरेपछि, कलि धर्मको मर्म बुझ्नुपर्छ ठुलो कुर्सीमा सरेपछि। कलम चलाउने हातहरू हो सधैँ सत्य लेख, अन्याय अत्याचार र कुसंस्कारहरू सबै देख। कलम चलाउने हातहरू हो सधैँ सत्य लेख, अन्याय अत्याचार र कुसंस्कार

हरू सबै देख, न डराऊ न झुक कसैको गुलामी नगरी अघि बढ, न डराऊ न झुक कसैको गुलामी नगरी अघि बढ, जनता देशको पक्षमा लेख स्वार्थका बाटा छेक, जनता देशको पक्षमा लेख स्वार्थका बाटा छेक। उमेरले डाँडा काटिसक्यो देख्छन् यहाँ सबैले नौजवान, यही हेर्ने नजरले गर्दाखेरि छन् आफ्नो छ अलग्गै शान। उमेरले डाँडा काटिसक्यो देख्छन् यहाँ सबैले नौजवान, यही हेर्ने नजरले गर्दाखेरि छन् आफ्नो छ अलग्गै शान। फेरि आजदेखि एक वर्षले पो भयो उमेरमा बुढो, फेरि आजदेखि एक वर्षले पो भयो उमेरमा बुढो, हाँसे खुसी बितोस् जिन्दगानी, दुःख पीडाले नहोस् अपमान, हाँसे खुसी बितोस् जिन्दगानी, दुःख पीडाले नहोस् अपमान। यति बेला हरिनारायण चौधरीजीका रचनालाई साभार गरे। हरिजी हुनुहुन्छ सुन्दर हराइचा एक कुमार गाउँ मोरङबाट, र हरिजी आफूलाई कविता हरि भनेर लेख्नुहुन्छ। अबका लागि म हरिजीका अन्य केही थान मुक्तक बोल्छु। तिमी नै आदि तिमी नै अनन्त तिमी नै महान मन्त्र, तिम्रो महिमाको जगदम्बा उज्यालो छ हरेक यन्त्र। तिमी नै आदि तिमी नै अनन्त तिमी नै महान मन्त्र, तिम्रो महिमाको जगदम्बा उज्यालो छ हरेक यन्त्र। सत्ययुगदेखि कलियुगसम्म तिम्रै छ चर्चा महादेव, सत्ययुगदेखि कलियुगसम्म तिम्रै छ चर्चा महादेव। तिमी नै सत्य तिमी नै शक्ति तिमी नै हौ सारा यन्त्र, तिमी नै सत्य तिमी नै शक्ति तिमी नै हौ सारा यन्त्र। हर हर महादेव। जिद्दी नगर्नुहोस् न सोल्टी रहरले हुँदैन माया, जबरजस्ती बसालिएको घरले हुँदैन माया। जिद्दी नगर्नुहोस् न सोल्टी रहरले हुँदैन माया, जबरजस्ती बसालिएको घरले हुँदैन माया। माया हुन्छ त केवल दुई आत्माको मिलनले हो, माया हुन्छ त केवल दुई आत्माको मिलनले हो, नत्र कसैको करकापको भरले हुँदैन माया, नत्र कसैको करकापको भरले हुँदैन माया। आफ्नो भरको मात्र आफ्नो आधार रहेछ जिन्दगी, जन्म अनि मृत्युको यहाँ व्यापार रहेछ जिन्दगी। आफ्नो भरको मात्र आफ्नो आधार रहेछ जिन्दगी, जन्म अनि मृत्युको यहाँ व्यापार रहेछ जिन्दगी। गिन्ती छैन यहाँ आउने जानेको यस सहरमा, गिन्ती छैन यहाँ आउने जानेको यस सहरमा। भगवान्ले चलाएको अधिकार रहेछ जिन्दगी, भगवान्ले चलाएको अधिकार रहेछ जिन्दगी। हरिजी अब धुन जोड्छु। वर्षौँ पछि भेट हुँदा हाँस्दै बोल्दै गरौँ न किन बस्छौ चुप सोल्टिनी, फुल जस्तै ओइली जाला एक दिन हाम्रो पनि रङरूप सोल्टिनी। वर्षौँ पछि भेट हुँदा हाँस्दै बोल्दै गरौँ न किन बस्छौ चुप सोल्टिनी, फुल जस्तै ओइली जाला एक दिन हाम्रो पनि रङरूप सोल्टिनी। हुँदैन कहिल्यै पनि एकनाशको समय प्रकृतिको नियम नै हो, हुँदैन कहिल्यै पनि एकनाशको समय प्रकृतिको नियम नै हो। फेरि यहाँनिर कहिले छायाकार हुन्छ त कहिले धूप सोल्टिनी, फेरि यहाँनिर कहिले छायाकार हुन्छ त कहिले धूप सोल्टिनी।

बितेका कुराले केही चोट लाग्दा तिमी टाढा हुँदा धेरै दुःख लाग्छ। मलाई जस्तै तिमीलाई पनि त्यस्तै हुन सक्छ। दीप श्रेष्ठको स्वर रचना तथा सङ्गीत रहेको यस गीत यति बेला सुन्दर हराइचाए कुमार गाउँ मोरङका हरिनारायण चौधरीका भावनामा चुट्ट संयोजन गर्यौं। हरिजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

समस्या सकिएपछि जिन्दगी सकिन्छ, सैतानको घर जहाँ हाडखोर मकिन्छ। समस्या सकिएपछि जिन्दगी सकिन्छ, सैतानको घर जहाँ हाडखोर मकिन्छ। समस्यै त हो यात्रा पदचाप गन्तव्य, समस्यै त हो यात्रा पदचाप गन्तव्य। बेसमस्यामा मान्छे कुमार्गमा बहकिन्छ, बेसमस्यामा मान्छे कुमार्गमा बहकिन्छ। यति बेला फेसबुक कविजीका रचनालाई साभार गरे, उहाँको ठेगाना रहेको छ दोलखा। अब म फेसबुक कविजीका अन्य केही थान मुक्तक बोल्छु। पहिले पाखुरी समाउँदै उही मान्छे चिनो भो, सिङ्गो शिला फोरी टुक्रा कला फर्ने छिनो भो। पहिले पाखुरी समाउँदै उही मान्छे चिनो भो, सिङ्गो शिला फोरी टुक्रा कला भर्ने छिनो भो। आपदमा जुम्राले नि शरीर छोडी हिँड्छ भन्छन्, आपदमा जुम्राले नि शरीर छोडी हिँड्छ भन्छन्। काँडा बिज्दा आफ्नै खुट्टा गनाउने सिनो भो, काँडा बिज्दा आफ्नै खुट्टा गनाउने सिनो भो। नभ छानो एकाम्य छ पाइले पिच्छे धरती फरक, सज्जनका सिधा कुरा धुर्तहरूका अर्थी फरक। नभ छानो एकाम्य छ पाइले पिच्छे धरती फरक, सज्जनका सिधा कुरा धुर्तहरूका अर्थी फरक। कुरौटेका चुली कुरा आरोपका खाडलहरू, कुरौटेका चुली कुरा आरोपका खाडलहरू। जति जोड फटिन्छ फलाम सुन जर्ती फरक, जति जोड फटिन्छ फलाम सुन जर्ती फरक। नियतिले नै छल गरेको खबर सुन्दा, मृत्युको भुमरीमा परेको खबर सुन्दा। नियतिले नै छल गरेको खबर सुन्दा, मृत्युको भुमरीमा परेको खबर सुन्दा। फकानिए रोए अस्ति आफ्नै नेपालीहरू, भकानिँदै रोए अस्ति आफ्नै नेपालीहरू। बाढी पहिरोमा परी मरेको खबर सुन्दा, बाढी पहिरोमा परी मरेको खबर सुन्दा। यति बेला शैलेन्द्र पी बोहराजीका रचनालाई साभार गरे। शैलेन्द्रजी पनि हाम्रो फेसबुक पेज मुक्तक संसारमा निरन्तर मुक्तक टाँसिरहनुहुन्छ। शैलेन्द्रजी हुनुहुन्छ बोक्टान फुटसिल गाउँपालिका 2 चार्ल्स डोटीबाट। अबका लागि म शैलेन्द्रजीका अन्य केही थान मुक्तक बोल्छु। फकानिएर आँसु छर्यो होला कति, छटपटिएर मुर्छा पर्यो होला कति। फकानिएर आँसु झर्यो होला कति, छटपटिएर मुर्छा पर्यो होला कति। आफन्तहरू बाढी पहिरोमा परिमर्दा, आफन्तहरू बाढी पहिरोमा परिमर्दा। मनमा दुःख पिर पर्यो होला कति, मनमा दुःख पिर पर्यो होला कति। निशाना बनाएर ताक्छ भनेर हामी बीच सम्बन्ध फाट्छ भनेर, निशाना बनाएर ताक्छ भनेर हामी बीच सम्बन्ध फाट्छ भनेर। लुकाएरै राखेँ मुटुभित्रै तिमीलाई, लुकाएरै राखेँ मुटुभित्रै तिमीलाई। यो दुनियाँले कुरा काट्छ भनेर, यो दुनियाँले कुरा काट्छ भनेर। उर्लिएर आउँछ पानी भेल घर घरमा छन्, कहिले बस्तीमा पस्छ कहिले सहरमा छन्। उर्लिएर आउँछ पानी फेल घर घरमा छन्, कहिले बस्तीमा पस्छ कहिले सहरमा छन्। यो वर्षा याममा हुने बाढी पहिरोको कारण, यो वर्षा याममा हुने बाढी पहिरोको कारण। मेरा सारा दाजुभाइ पीर चिन्ता डरमा छन्, मेरा सारा दाजुभाइ पीर चिन्ता डरमा छन्। छलगरी छलेर बाबु कतिन्जेल खान्छौ, नाना फाती गर्दै श्वास कतिन्जेल तान्छौ। छलगरी छलेर बाबु कतिन्जेल खान्छौ, नाना फाती गर्दै श्वास कतिन्जेल तान्छौ। बर बुझारत हिसाब किताब मिलाएनौ भने, बर बुझारत हिसाब किताब मिलाएनौ भने। पापी छ संसार लुक्दै भाग्दै कहाँ कहाँ जान्छौ, पापी छ संसार लुक्दै भाग्दै कहाँ कहाँ जान्छौ। यरफुन विष्णु ओलीजीका, विष्णुजीको ठेगाना काठमाडौँ रहेको छ। अब म विष्णुजीको अन्य केही थान मुक्त क्रमशः सुनाउँछु। बुद्धिको ढक्कन खोलेर हेर, मही भन्दा नाउनी मोलेर हेर। बुद्धिको ढक्कन खोलेर हेर, मही भन्दा नाउनी मोलेर हेर। बिना परिश्रम मिल्दैन केही, बिना परिश्रम मिल्दैन केही। नम्बरी सुनलाई पोलेर हेर, नम्बरी सुनलाई पोलेर हेर।
मलाई अब कथामा खोज्नु, तिम्रो दुःख व्यथामा रोज्नु, मलाई अब कथामा खोज्नु, तिम्रो दुःख कथामा रोज्नु, म टुप्लुक्क आइपुग्नेछु, म टुप्लुक्क आइपुग्नेछु, कहाँ कति जेठामा सोध्नु, कहाँ कति जेठामा सोध्नु। विष्णुजी अब धुन जोड्छु, भुक्तभोगीहरूलाई अलमल ल्याउन खोज्छन्, खाटा बसेको घाउ फेरि बल्झाउन खोज्छन्, भुक्तभोगीहरूलाई अलमल ल्याउन खोज्छन्, खाटा बसेको घाउ फेरि बल्झाउन खोज्छन्, अन्तिम सत्य मृत्यु हो, कालगतिले नहुन सक्छ, अन्तिम सत्य मृत्यु हो, कालगतिले नहुन सक्छ, किन काम नलाग्ने पत्रुलाई टल्काउन खोज्छन्, किन काम नलाग्ने पत्रुलाई टल्काउन खोज्छन्।

पल्टाई नदेऊ जिन्दगीको पत्र सरसरी, समसाई नदेऊ व्यर्थै आँसु छर्छ तरतरी। भैरवनाथ रिमालका सुललित हरफमा कुमार गिरीको कला तथा कला सम्मिश्रित यस गीत यति बेला काठमाडौँका विष्णु ओलीजीको भावनामा चुट्ट सम्मिश्रित गर्यौँ। विष्णुजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

म जिउँदो रहन्जेल सक्छौ भने फाँसिदेऊ, मृत्यु पछि यो शरीरमा फुलमाला गाँसिदेऊ। म जिउँदो रहन्जेल सक्छौ भने फाँसिदेऊ, मृत्यु पछि यो संसारमा फुलमाला गाँसिदेऊ। बन्धन बाँधेर घाट लैजाँदा मेरो पार्थिव शरीर, बन्धन बाँधेर घाट लैजाँदा मेरो पार्थिव शरीर, मलाई टाढैबाट हेरेर धित मरुन्जेल हाँसिदेऊ, मलाई टाढैबाट हेरेर धित मरुन्जेल हाँसिदेऊ। यी हरफ हुन् निरज खत्रीजीका। निरजजी हुनुहुन्छ काठमाडौँबाट। अब म निरजजीका अन्य गीतान मुक्त क्रमशः बोल्दै अघि बढ्छु। मेरो मुटुमा घाउ छ भनेर कसरी भनौँ, त्यो दिलमा नाउ छ भनेर कसरी भनौँ। मेरो मुटुमा घाउ छ भनेर कसरी भनौँ, त्यो दिलमा नाउ छ भनेर कसरी भनौँ। खाली पत्थर जस्तो तिम्रो त्यो मनमा, खाली पत्थर जस्तो तिम्रो त्यो मनमा, त्यो मनमा भाउ छ भनेर कसरी भनौँ, त्यो मनमा भाउ छ भनेर कसरी भनौँ। बा कस्तो बाटो हिँड्नुपर्छ सिकाइदिनु मलाई, बा अन्जान भएछु भने म हिर्काइदिनु मलाई, बा कस्तो बाटो हिँड्नुपर्छ सिकाइदिनु मलाई, बा अन्जान भएछु भने म हिर्काइदिनु मलाई। म अल्पत्र खाडलमा परेछु भने काहीँ कतै बा, म अल्पत्र खाडलमा परेछु भने काहीँ कतै बा डोरी बाँधी आफ्नो भने झिकाइदिनु मलाई, बा डोरी बाँधी आफ्नो भने झिकाइदिनु मलाई। संसारकै खुसी दिने आमा तिम्रै छहारी, दुःख पर्दा पाउँछु आमा शीतल चौतारी। संसारकै खुसी दिने आमा तिम्रै छहारी, दुःख पर्दा पाउँछु आमा शीतल चौतारी। बोल्न नसक्दा पनि बुझ्यौ मनको भाषा, बोल्न नसक्दा पनि बुझ्यौ मनको भाषा। त्यसैले त लाग्छ मलाई संसार भन्दा प्यारी, त्यसैले त लाग्छ मलाई संसार भन्दा प्यारी। तिमी किन मन ढलेको प्राणी माग्छौ, तिमी किन मन बलेको प्राणी माग्छौ, तिमी किन मन ढलेको प्राणी माग्छौ, तिमी किन मन बलेको प्राणी माग्छौ। म चितामा जलिरहे तिमी टोलाइरह्यौ, म चितामा जलिरहे तिमी टोलाइरह्यौ, तिमी किन मन जलेको प्राणी माग्छौ, तिमी किन मन जलेको प्राणी माग्छौ। के महल सजाउँछौ पाउ भुइँमै छ, के सामान जगाउँछौ पाउ भुइँमै छ, के महल सजाउँछौ पाउ भुइँमै छ, के सामान जगाउँछौ पाउ भुइँमै छ। माटोमा मिली खरानी हुने जिन्दगी, माटोमा मिली खरानी हुने जिन्दगी, के बकवास जनाउँछौ पाउ भुइँमै छ, के बकवास जनाउँछौ पाउ भुइँमै छ। नीरजजी अब धुन जोड्छु। जलन त यहाँ मलाई भएको छ, त्यहाँ तिमीलाई फलाई भएको छ, जलन त यहाँ मलाई भएको छ, त्यहाँ तिमीलाई फलाई भएको छ। जिन्दगीको डायरी रित्तो भएपछि, जिन्दगीको डायरी रित्तो भएपछि, जलिदिने काँटीको सलाई भएको छ, जलिदिने काँटीको सलाई भएको छ।

बरु भुलेछु नसाहरू तिमीलाई फुल्न सकिन। विदुर खड्काको रचना, दिनेश सुब्बाको सङ्गीत तथा अरुण थापाको सुर रहेको यस गीत कार्यक्रमको अन्तिममा निरज खत्रीको भावनासँग चुट्ट संयोजन गर्यौँ। निरजजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना। हजुर, आज हामीले विशेषतः घर देशमा रहनुभएका मुक्तकिला मनहरूले हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू जस्ताको तस्तै सर्लक्कै उक्काएर मुख मिठै मिठै प्रस्तुत गर्यौँ। बीचबीचमा सुगम सङ्गीत पनि जोड्यौँ। आज जे जति मुक्तक थानहरू जोड्न सके उहाँहरू सबैलाई फेरि पनि धेरै धेरै बधाई तथा शुभकामना थप्दै अर्को हप्ता तपाईँहरूसँग रेडियो तरङ्ग मार्फत भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी र म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौँ। हवस् त, यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्री।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
3: के हुन्छ?
2: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
3: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
2: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
3: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
4: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 16 जना तथा सम्बद्ध कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले आज विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी विरूद्ध ₹10,13,04,00,000 भन्दा बढीको बिगो दावी गर्दै मुद्दा दायर गरेको हो। तत्कालीन निर्देशक शत्रुधन प्रसाद शर्मा पोखरेल, निर्देशक रविन्द्र राज भण्डारी, लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, शाखा अधिकृत सोमेश थापा विरूद्ध समान बिगो माग दावी गरिएको छ। त्यसै गरी आयोगले परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिवद्वय राजाराम दाहाल र पुष्कर राज नेपाल, कानून उपसचिव लेखा भेष प्रसाद भुर्तेल विरुद्ध समान बिगो माग दाबी गरेको छ। राहदानीको ठेक्का लिएका जर्मन कम्पनी भेरिस डाँडा जीएम बीचका नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरुद्ध ₹8,22,35,00,000 भन्दा बढीको बिगो माग दाबी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो विधान संशोधन गर्दै पार्टीको संरचनालाई थप समावेशी बनाउने भएको छ। समावेशी सहभागिता सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रक्रिया अघि बढेपछि प्रत्यक्ष लाभान्वित हुने समुदायहरू उत्साहित देखिएका छन्। पार्टीले महिला, जनजाति, मधेसी, दलित समुदायका पक्षमा निर्णय गरेको भन्दै लाभान्वित समुदाय उत्साहित बनेका हुन्। आधार जनसङ्ख्या उक्तने महिला मध्येबाट एकजना केन्द्रीय उपसभापति हुनुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय समितिका 99 जना सदस्य मध्ये प्रदेशबाट प्रतिनिधित्व गर्ने एउटा प्रदेशको 5 जनाका दरले 35 जना सदस्यलाई पूर्ण समावेशी बनाइएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धिकरण विभागको पक्राउ पूर्जी अनुसार पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो। पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको एसपी पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशनको बन्द सत्र सरेको छ। रासपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मंगलबार बिहान 7 बजेपछि बन्द सत्र गर्ने गरी आजको बन्द सत्र स्थगित भएको हो। प्रतिनिधिहरू विरूद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्द सत्र सारिएको हो। बन्द सत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा हुँदैछ। उहाँका अनुसार बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। त्यसमा छलफल हुनेछ। सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ। नेपालमा औसत समयभन्दा 6 दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागका विस्तार भएको हो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मनसुनी सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप 4 प्रदेशमा विस्तार भएको हो। महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मध्य प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सौराहा स्थित हाथी प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गर्नुभएको छ। प्रजनन केन्द्रका प्रमुख मणिपुरन चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नु भएको हो। खोरसोर स्थित तालिम केन्द्रमा अहिले 9 वटा माउ र 7 वटा हात्तीका छाबा रहेका छन्। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: यससँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारणका कार्यक्रमहरू यहीँ पुरा हुन्छ। अब प्रसारण कार्यालय खुमलटारबाट निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। केन्द्रीय स्टुडियो सिंहदरबारबाट भने प्रविधि संयोजनतर्फ पुष्परत्न वज्राचार्य, सहयोगी राजु श्रेष्ठ अनि उद्घोषक मनुका कुँवर बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज

0: दिन सकिन्छ भनेर विभिन्न किसिमको रासायनिक मल प्रयोग गरेर जमिनको वातावरण सबै बिगारिसक्यौँ। पाङ्गारिक मल वस्तु पाल्न छोडिसक्यौँ। त्यसको मेन वस्तु पाल्न छोड्नुको कारण भनेको चाहिँ युवाहरू सबै विदेशी नि र यहाँ घर गाउँघर देशमा चाहिँ बुढापाका मात्र बस्ने कारणले गर्दाखेरि पनि यति विकराल समस्या आइरहेको छ। अब पहिला चाहिँ गोरु पाल्ने भैँसी पाल्ने प्रत्येक घरमा हुन्थ्यो, अब अहिले ट्र्याक्टरको चलन आयो, मलहरू पाङ्गारिक मलहरू प्रयोग हुन छोडे, जग्गा जमिनहरू सबै पाखाहरू बाँझ्छन्। अब अनि अलि राम्रो कृषि योग्य जमिन जहाँ जहाँ छ सम्म त्यहाँ चाहिँ घडेरी फ्लटिङ गरेर चाहिँ घर बनाउने मेन समस्या चाहिँ उर्वर भूमि जति चाहिँ घरले सकिसक्यो अनि पाखाहरूमा खेती गर्ने पाखाहरू चाहिँ बाँचिरहेको छ। मेन मेन समस्या चाहिँ कृषिमा चाहिँ यो नै हो जस्तो लाग्छ मलाई। र हाम्रा परम्परागत चाहिँ बिउ बिजनहरू सबै मासिसके, हामी सबै चाहिँ हाइब्रिडमा अथवा विकासे चिजहरूमा परिणत भयौँ। हाम्रा पुराना बिउहरू सबै मासिएको चाहिँ जस्तो ठाउँमा नि गर्न सकिने, किराहरूको प्रकोपहरू कम लाग्ने यी बिउहरू अहिले हामीसँग छैन।
1: राष्ट्रको संचार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। वातावरण समग्र पारिस्थितिक पद्धति हो, वातावरण मानव सभ्यताको पनि परिचय हो। यी र यस्तै विषयको वरिपरि केन्द्रित रहेर हामी आज वातावरण विभागका उपनिर्देशक शैलेश कुमार झासँग कुराकानी गर्नेछौ। आउनुहोस् उहाँका कुराकानी सुनौ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
2: धन्यवाद नेपाललाई वातावरण विभाग सम्मेलनबाट।
1: हजुर, यो आज विशेष गरी वातावरणीय समस्याहरू के छन् र यस्ता खालका समस्याहरू न्यूनीकरण गर्न विभागले चाहिँ के गरिरहेको छ त भन्ने सन्दर्भमा कुराकानी गर्दैछौँ। सुरुवातमा लागौँ न, यहाँ विभागले वातावरण विभागले चाहिँ अहिले वातावरणको सवालमा के काम गरिरहेको छ त?
2: हजुर, विभागको स्थापना करिब यो विभागको स्थापना भन्दा पनि यो वातावरण संरक्षण ऐन 2053 सुरुमा थियो, त्यसपछि यसको संशोधन भएर अहिले 2000 वातावरण संरक्षण ऐन 2076 अनुसार चाहिँ विभाग यो चलिराखेको छ। ऐनको मतलब कानुनी हिसाबले भन्नुपर्दा र यो झन्डै करिब 11-12 वर्ष अगाडि स्थापना भएको विभाग हो र विभागले अब त्यो वातावरण संरक्षण ऐन तथा नियमावली दिएको र त्यहाँ निर्दिष्ट गरेका आफ्ना काम कर्तव्य अधिकार प्रदूषण नियन्त्रणका कार्यहरू गरिआएको छ र त्यसमा पनि यो प्रदूषण नियन्त्रणसँग सम्बन्धित विषयमा विशेष गरी अनुगमन गर्ने अनि वातावरणीय अध्ययन गरेका विषयहरू जस्तै यो इआइए भन्छ हामीले इआइए यो वातावरणीय प्रभाव मूल्याङ्कन यिनीहरू सबैको परीक्षण जुन गरिन्छ तिनीहरूको अनुगमन पनि विभागबाट हुने गर्छ। यसरी कानुनी हिसाबले र हाम्रो विभिन्न नीतिगत चाहिँ अवस्थामा निगत व्यवस्थामा भएका विषयहरू अनुसार चाहिँ गर्नुपर्ने काम चाहिँ यसरी गरिरहेका छन् भने अब यहाँ प्रदूषणको यो वातावरण समस्या देशको चाहिँ यहाँले जुन सोध्नुभयो यसमा अहिले हामीले धेरै विषयबाट भन्दा पनि अहिले एकदम देखिने र समस्यामा आइराखेको विषय चाहिँ यो वायु प्रदूषण नै हो र अहिले यो वायु प्रदूषण भनौँ देश वर्षैभरिको पनि कुरा गर्नुपर्दा यो मनसुनको समय यता र उता अलि प्री मनसुन र पोस्ट मनसुन गरी अलिकता 5-6 महिना जति कम भए हुन्छ भने बाँकी 6 महिना चाहिँ यो वायु प्रदूषणले जनस्वास्थ्यमा समेत असर पर्ने गरी प्रदूषणको अवस्था खस्किरहेको हुन्छ एउटा परिस्थिति मैले यहाँलाई भने। त्यसै गरी हाम्रा देशका विभिन्न स्थानमा उद्योगहरू स्थापना भएका छन्, त्यो उद्योगहरूबाट उत्सर्जित हुने जुन प्रदूषणयुक्त फोहोर पानीहरू छन् तिनीहरू जुन खोला नालामा मिसिन गएको पनि कुन विषय छन् र तिनीहरूको त्यो गुनासाहरू पनि जनस्तरदेखि लिएर सबैतिर आइराखेको पनि छ भने अर्को यो ध्वनि प्रदूषणको विषय पनि भयो। यी जुन प्रत्यक्ष जनस्वास्थ्यमा असर पार्ने त्यहाँको जैविक विविधतामा असर पार्ने यी विषयहरू छन्। यी सबै कुरामा चाहिँ नियमन गर्नको लागि नै भनेर विभागको स्थापना भएको र वातावरण संरक्षण ऐनले यी विषयमा नियमन गर्न र विभागलाई जुन जिम्मेवारी दिएको थियो त्यो अनुसार विभागले आफ्नो नियमनको कार्य गरिआएको छ।
1: हजुर, अब यहाँले भर्खरै

0: पट्याउनु भयो यो वायु प्रदूषणको कुरा होइन, ध्वनि प्रदूषण, विभिन्न खालका वातावरणीय समस्याले गर्दाखेरि भनौँ न मानव जनजीवन नै झन् खतरामा पर्दै गएको जस्तो देखिन्छ। जस्तै वार्षिक 48,000 मानिस चाहिँ नेपालमै वायु प्रदूषणका कारण मर्ने गरेका छन् भनेर विज्ञहरूले भन्दै आएका छन्। यसरी मानव स्वास्थ्यको यो जोखिम घटाउनको लागि वातावरण विभागले के कुरामा पहल कदमी लिन सक्छ?
1: हजुर, एकदम राम्रो प्रश्न गर्नुभयो, समय सापेक्ष प्रश्न छ यो। वायु प्रदूषणकै विषयमा केन्द्रित हुनुपर्दा वायु प्रदूषणका हुने प्रमुख तिनवटा कारणहरू छन्। एउटा चाहिँ प्रदूषणको स्रोतबाट नै हुन्छ, नेपालको सन्दर्भमा भन्दैछु म, एउटा प्रदूषणको स्रोत चाहिन्छ, विभिन्न स्रोतहरूबाट प्रदूषण भइरहेको छ। जस्तै यसमा मुख्य गरी नाम लिनुपर्दा सवारी साधन, त्यहाँबाट उत्सर्जित हुने धुलो धुवाँ जो धुवाँहरू हुन्छ, त्यस्तै निर्माण गतिविधि, त्यहाँबाट उत्सर्जन हुने धुवाँ धुलोहरू, एउटा दुईवटा भयो भने अर्को उद्योगबाट उत्सर्जन हुने धुवाँ धुलो, त्यही प्रमुख रूपमा प्रदूषणका स्रोतहरू भए भने नेपालको परिप्रेक्ष्यमा, काठमाडौँ उपत्यका पनि परिप्रेक्ष्यमा हामीले कुरा गर्नुपर्दा प्रदूषण चाहिँ यो भइरहने अर्को प्रमुख कारण चाहिँ यो मौसमी कारण र यो भौगोलिक बनोट। मौसमी कारण पनि त्यत्तिकै छ भने भौगोलिक बनोट पनि, नेपाल सिँगै नै एउटा बेसिन जस्तो देखिन्छ र काठमाडौँ उपत्यकाको कुरा गर्नुपर्दा कचौरा जस्तो देखिन्छ। फेरि भन्दाखेरि के हुन्छ भने प्रदूषण जुन प्रदूषित वस्तुहरू छन् त्यो त्यही वातावरणमै वायुमण्डलमा नै रुमलेर बस्छ, कि त्यसलाई बेसरी पानी परेर झार्न सकिन्छ, के भने बेसरी हावाहुरी आउँदाखेरि त्यसलाई पास आउट गराउँछ। अब त्यो दुइटै नभएको अवस्थामा चाहिँ प्रदूषणको अवस्था खस्किएको हामी महसुस गर्छौँ र हाम्रो विभिन्न किसिमको यो अनुगमनले र विभिन्न किसिमको मापनले यो कुरा देखाएको छ। कतिपय कुरा यो ट्रान्सबाउन्डरी पनि छ भनौँ न, प्रदूषण चाहिँ अन्य मुलुकमा त नेपालसम्म काठमाडौँसम्म आइपुग्ने अवस्था छ भने मैले यहाँलाई अघि नै भनिसकेँ। यो अर्को चाहिँ मौसमी कारण, मौसमी कारण पनि कस्तो छ भने तराईदेखि लिएर काठमाडौँ उपत्यकासम्म पनि के छ भने बिहान बेलुकी चिसो हुने, त्यो चिसो हुने चिसो भएपछि त्यो धुलाका कणहरू जुन एकदम फाइन धुलाका कणहरू के हुन्छ भने डिस्पर्सन भएर पास आउट हुन सक्दैनन्, एकै ठाउँमा रुमलेर बसिरहन्छ, अनि दिउँसो अलिक तातो हुन थालेपछि त्यो अलिक माथि जान्छ, सफा देख्छौँ हामी प्रदूषण अलिक घटेको महसुस गर्छौँ, होइन भने बिहान बेलुका अलिक बढेको चाहिँ भन्छ। यो मौसमी कारणले हुने। अर्को भौगोलिक गुणमा चाहिँ के हुन्छन् भने अब मैले यहाँ अघि नै भन्छ कि देश सिँगै नै एउटा बेसिन जस्तो देखिन्छ, अनि यसलाई चाहिँ त्यो यहाँबाट चाहिँ पासवर्ड भएर अन्य ठाउँमा चाहिँ फैजाने चाहिँ कमी सम्भावना, यो अलि गाह्रो हुन्छ त्यो पासवर्ड भएर बाहिर निस्किने, त्यो हुँदा कि यही वायुमण्डलमा रुमलिरहने कारण चाहिँ हुँदाखेरि त्यो यी चाहिँ कस्तो छन् भने विभागको विभाग अथवा भनौँ न हाम्रो विभागबाटै मात्रै एक्लैले प्रयासले मात्रै गराउन सकिने कुरा भयो भने प्रदूषण स्रोतको कुरामा आउँदा सवारी साधनमा त हुने कुरामा त्यसमा हाम्रो अनुगमन हुने गर्छ। सवारी साधनहरूको त्यो उसले फाल्ने धुवाँ जुन छ त्यो नेपाल सरकारले तोकेको मापदण्ड अनुसार चाहिँ छ कि छैन भन्ने कुरामा अनुगमन हुन्छ। त्यो अनुगमनमा बाट कैफियत देखेकोहरूलाई हामी ट्राफिक प्रहरी र सङ्घको सहकार्यमा हामी अनुगमन गर्छौँ, देखेकोहरूलाई हामी यो मापदण्ड विपरीत देखेकोहरूलाई हामी त्यो सवारी साधन मर्मत समयमै मर्मत गर्नको लागि चाहिँ उहाँहरूलाई त्यो भन्छौँ। एउटा त्यसरी भइरहेको छैन भने अर्को हाम्रो हुन त उद्योग क्षेत्रबाट पनि जुन उत्सर्जित हुने धुवाँ छ त्यसको पनि मापदण्ड तोकेको छ र त्यो जुन उचाइबाट चाहिँ चिम्नीबाट त्यो धुवाँ फाल्नुपर्ने हो त्यो चिम्नीको उचाइको पनि मापदण्ड तोकेको छ, त्यो छ छैन विभाग
0: मापदण्ड अनुसार नै इट्टाभट्टाका कारखानाहरू उद्योगहरू जति पनि प्रदूषण उत्पादन गर्ने धुवाँ उत्पादन गर्ने उद्योगहरू मापदण्ड बमोजिम नै चलेका छन् त
1: यसो छ। कतिपय अवस्थामा कतिपयमा हामी त्यो अनुगमनमा मापदण्ड विपरीत मापदण्ड अनुरूप चलेको त पनि पाइन्छ, विपरीत गरे पनि पाइन्छ, मिश्रित छ। जसले मापदण्ड अनुरूप नभएको अवस्थामा विभागलाई कान वातावरण संरक्षण ऐनले सो काम नगर्ने निर्देशन दिने एउटा अधिकार दिएको छ भने
0: यदि गरिरहेको खण्डमा मापदण्ड भन्दा बाहिर गएर काम गरिरहेको खण्डमा विभागले भेटेको खण्डमा त्यहाँ कारवाही हुन्छ कि हुँदैन?
1: यसो छ, तिनलाई रोक लगाउन र त्यो काम नगर्न निर्देशनसम्म जारी गर्न अधिकार विभागलाई छ भने अन्य कारवाहीको लागि चाहिँ हामीले सम्बन्धित निकायलाई लेखी पठाउनु पर्ने हुन्छ। जस्तै जसले त्यो उद्योग चाहिँ स्थापना गर्न स्वीकृति दिया हुन्छ, जसले त्यो उद्योगको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरेका हुन्छ, सोही निकायलाई चाहिँ आवश्यक कारण स्थानीय त्यो मन्त्रालय पनि हुनसक्छ, प्रदेश मन्त्रालय पनि हुनसक्छ, स्थानीय तह पनि हुनसक्छ, स्थानीय सरकार पनि हुन्छ। कानुनले त्यही भनेछ, सम्बन्धित निकायको परिभाषामा यिनै छन्, जसले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरेर नियमन गर्ने गर्छ उसैलाई त्यो कार्यकारी लेखे पठाउने भन्ने कुरा ऐनमा व्यवस्था भए हुन्छ। विभागले त्यो निर्देशन दिनेको अलावा यदि कारवाही नै गर्नुपर्ने अवस्था जस्तै हामीले कहिलेकाहीँ अनुगमन गर्दाखेरि अध्ययन प्रतिवेदन नै स्वीकृत नगराइकन उद्योग आयोजना सञ्चालनमा छ भने सोको लागि हामीले कारवाही पनि लेखे पठाउँछौँ।
0: जस्तै यो कानुनी हिसाबमा पनि कता कता कुरा बाजिएको जस्तो देखिन्छ नि होइन र विभागले गर्नुपर्ने काम चाहिँ स्थानीय तहले गरिराख्या होइन, अध्ययन प्रतिवेदन स्वीकृत गर्नेदेखि लिएर कारवाही गर्नेसम्मको अधिकार स्थानीय निकायमा गएपछि विभाग त हातखुट्टा बाँधिएको जस्तो भएन र
1: अब सङ्घीय संरचनामा गइसकेपछि सबै के कुरा केन्द्रले मात्रै हेर्नुपर्छ भन्ने हुँदैन, सायद ऐनको मकसद पनि त्यही देखिन्छ सोही भएको हुनाले र त्यही अनुसारको कानुनी व्यवस्था ऐनमा गरियो। अब हो कमजोरी कहाँ रह्यो भने कानुनले गरेको व्यवस्था अनुसारको संरचना र त्यो त्यो अनुसार अनुगमन गर्न सक्ने गरिकन त्यो क्षमता विकास हुने गरिकन हाम्रो संरचना अहिले भइसकेका छैन, त्यो बिस्तारै हुँदै पनि छ, नभए पनि होइन हुँदै पनि छ, र त्यो भएपछि त्यो ऐनमा भएको यो व्यवस्थाले नै पनि काम गर्न थाल्छ त्यसपछि। अब होइन हो अब यहाँले गर्नुभयो एउटा विभागलाई मा के कस्तो चाहिँ अधिकार हुनुपर्छ भन्ने कुरोमा यस्तो हेर्दाखेरि चाहिँ विभागमा यी नियमन गर्नेमा अधिकारमा अलिक कम भए चाहिँ देखिन्छ, ठाउँको ठाउँ नै कारवाही गर्ने यस्तो चाहिँ अधिकार विभागलाई छैन र यसमा निर्देशन दिने र कारवाहीलाई लेखे पठाउनेसम्मको अधिकार त त्यो विभागमा त अहिलेसम्म सम्पादन हुँदै आइराखेको छ, यो उद्योगको केसमा पनि भने मैले अरू केसमा पनि भने, र त्यसको अलावा विभागले यो प्रदूषण को सम्बन्धमा सचेतनामूलक कार्यक्रमहरू पनि समय समयमा गरेर आइरहेका छ, मिडियाबाट सूचनाहरू जारी गर्ने, यस्तो प्रदूषण हुन सक्ने सम्भावना भएको हुनाले उक्त केही क्रियाकलापहरू नगर्न नगराउनु न हामी अनुरोध चाहिँ सर्वसाधारणले गरेका पनि छौँ र समय समयमा गरि पनि रहन्छौँ। यो सचेतनाको कुरो पनि भयो र मापदण्ड अनुसारको अनुगमन पनि भएको छ, यिनै क्रियाकलापहरू नियमित रूपमा जुन कानुन अनुसार गर्नुपर्ने कामहरू विभागले गर्दै आइराखेको चाहिँ छ।
0: यी त हामीले समस्याका कुराहरू गऱ्यौँ होइन, समाधानका लागि चाहिँ विभागले गर्ने कुरा, नीति नियमले भनेका कुराहरू र स्थानीय तहले गर्ने कुराहरू त अलग रहे, त्यसका अलावा आम नागरिकले पनि यस विषयमा कतिको सचेत हुनुपर्ने, उनीहरूले आफ्ना कर्तव्यहरू कसरी पुरा गर्नुपर्ने, यो विभागको आँखाले आम नागरिकको भूमिका कस्तो भइदिए हुन्थ्यो भन्ने देख्छ होला।
1: एकदमै
0: तपाईँ के भन्नुहुन्छ?
1: बडो राम्रो प्रश्न गर्नुभयो। प्रदूषण चाहिँ निस्किन्छ व्यक्तिगत रूपमा निस्किन्छ, त्यो उत्सर्जन हुँदा व्यक्तिगत रूपमै। अब जस्तै म एउटा उदाहरण दिन्छु, घरमा प्लास्टिक छ, त्यो प्लास्टिकलाई हामी जथाभावी फ्याल्छौँ हो, त्यसले स्थलगत स्थलमा एउटा चाहिँ भनौँ न सोलिड वेस्टको चाहिँ जुन समस्या त्यसबाट सिर्जना हुने एउटा भयो, त्यसपछि प्लास्टिक सडकमा गयो, त्यो प्लास्टिक सडकमा भएपछि के हुन्छ भने त्यसलाई बटुलेर एक ठाउँमा जम्मा गर्ने अनि त्यसैलाई बाल्टिने, खुल्ला रूपमा त्यसलाई बाल्ने, फेरि अर्को समस्या, दोस्रो समस्या, त्यो किनभने त्यसबाट निस्किने जुन किसिमको हानिकारक रसायनहरू छ त्यसले गर्दा त वायु प्रदूषण त निकै नै वायुमण्डललाई निकै नै प्रदूषित गर्ने हुन्छ, त्यसले निकै ठुलो भनौँ न यहाँले जुन अलि आँकडा पनि राख्नुभयो 40-50 हजारको मृत्यु प्रतिवर्ष हुन्छ नेपालमा पनि भन्ने कुरा एकदम यो अध्ययनले र यो तथ्याङ्क अध्ययनबाट नै आएको हो। भनेपछि यी कुरा किराकडा आम नागरिकले सचेत भइकन, जस्तै एउटा व्यक्तिले गाडी चलाउँछन् भने मेरो गाडी मैले समयमा नै मर्मत गर्नुपर्छ, मैले फोहोर यसरी प्लास्टिकबाट कुनैमा पनि राखेर जथाभावी फाल्नु हुँदैन, मैले घरदेखि नै बाहिरसम्म घरमा पनि त्यो साँच्चै नै भन्यो भने स्वच्छ ऊर्जा प्रयोग गरेर आफ्नो भान्सा चलाउन सक्यौँ भने त्यहाँबाट उत्सर्जन हुन्छ भने धुवा पनि वायुमण्डलमा न्यूनीकरण गर्न सकिन्छ। त्यस्तै खुला रूपमा फोहोर नबाल्ने कुरो अहिले चाहिँ जुन हुने गरेका छ र त्यसलाई कानुनी उपचार पनि अवस्था व्यवस्था पनि छ त्यो चाहिँ छ, भने यसरी आम नागरिकले आफ्नो तर्फबाट गर्नुपर्ने यस्ता यस्ता साना चिना प्रयासले पनि त्यसको ठुलै असर आउँछ, ठुलै प्रभाव पर्छ यो प्रदूषण नियन्त्रण गर्नमा, वायु स्थल यो सबै कुरामा। जस्तै एउटा गाडी भएको मान्छेले अनावश्यक हर्न बजाउँदाखेरि त्यहाँ त ध्वनि प्रदूषण त निकै हुने भयो नि त, त्यसले जनस्वास्थ्यमा के असर पार्छ? आफू त गाडीभित्र हुन्छ, त्यो हर्न त हर्नको आवाज त अप्रभाव पनि बाहिर, भनेपछि त्यो बाहिर चाहिँ कस्तो प्रभाव पर्छ भन्ने कुरा महसुस गर्नुपर्छ, यसमा आफै सचेत हुनुपर्छ।
0: जस्तै यसमा चाहिँ कानुनले भनिराख्नु भन्दा पनि आम नागरिकले आफै चेतनशील भयो भने आधा समस्या समाधान हुन्छ भन्न खोज्नु भएको हो?
1: एकदम, आफ्नो यो नागरिक चाहिँ सचेत भएर यो वायु प्रदूषण गर्नु ए यो के प्रदूषण गर्नुहुन्न भन्ने कुरामा, कुनै पनि रूपको प्रदूषण गर्नुहुन्न भन्ने कुरामा सचेत भएको अवस्थामा प्रदूषण चाहिँ धेरै नै घट्न पुग्छ। यसमा सचेतना आफै पनि हुनुपर्छ र सचेतना गराउने दायित्व विभागदेखि लिएर सङ्घीय निकायहरूको, प्रदेश निकायहरूको, स्थानीय तह सबैको पनि हो। किनभने त्यसैको लागि भनेर विभिन्न किसिमको कार्यक्रम पनि आउँछ, त्यो कार्यक्रम सञ्चालन गरिकन आम नागरिकलाई, किनभने सबैले सबै विषय बुझेको नहुनु पनि सक्छ नागरिक स्तरमा, त्यो बुझाउने दायित्व चाहिँ सबै निकायका हुन्। त्यो दायित्व निर्वाह गरेर र त्यो बुझाइसकेपछि बुझेर आफ्नो कर्तव्य पालना गऱ्यौँ भने यी विषयबाट पनि यी कमसेकम प्रदूषणलाई स्रोतबाट नै नियन्त्रण गर्न सकिन्छ।
0: हजुर हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, हामीसँग कुराकानी गरिदिनु भयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: एकदम जनमानसमा पुग्ने रेडियो नेपालमा यहाँले जुन बोल्ने मौका दिनुभयो यसको लागि पनि विभाग रेडियो नेपालप्रति आभार व्यक्त गर्दछु।

उहाँ हुनुहुन्थ्यो वातावरणका विज्ञ एवं वातावरण विभागका उपनिर्देशक शैलेश कुमार झा। यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकियो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com मा लेखी पठाउनु होला। आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

0: स्वागत तथा अभिवादन कार्यक्रम जीवन यात्रामा प्राविधिक मित्र द्वय सुरेन्द्र पौडेल मिनरुवा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको कार्यक्रम जीवन यात्रामा हामी व्यक्तिका संघर्ष सँगै सफलताका बारेमा पनि कुराकानी गर्दछौ। कार्यक्रम जीवन यात्राको आजको अङ्कमा हामी एकजना चर्चित राजनीतिक व्यक्तित्वसँग कुराकानी गर्दैछौ। उहाँ हुनुहुन्छ बागमती प्रदेश सभाका सभामुख भुवन पाठक। लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिमा सक्रिय पाठक 2079 पुष 29 गते तत्कालीन सत्ता गठबन्धन दलको सहयोगमा बागमती प्रदेशको सभामुख बन्न सफल हुनुभएको थियो। साहित्य सिर्जना र लेखनमा रुचि राख्ने सभामुख पाठकले राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ भने यसअघि विभिन्न संघ संस्थामा रहेर समेत काम गरिसक्नु भएको छ। अब हामी उहाँका जीवनका भोगाईहरू, केही व्यक्तिगत प्रसङ्ग र राजनीतिक यात्राको बारेमा कुराकानी गर्नेछौ। सर्वप्रथम कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: कुराकानीको सुरुवात म यहाँको जन्मबाट गर्छु। यहाँको जन्म चाहिँ कहाँ भएको थियो?
1: काठमाडौँ, दिल्ली विचार।
0: हजुर, कस्तो वातावरणमा हुर्कनु भयो? घरको वातावरण चाहिँ यहाँको कस्तो थियो? त
1: राम्रो थियो, सबै चिज थियो। स्वाभाविक रूपले अगाडि बढ्नु पर्ने जुन जे आवश्यकता पर्थ्यो बाल्यकालमा, ती सबै आवश्यकताहरू करिब करिब पुरा भएको अवस्था थियो।
0: हजुर, यहाँको शिक्षा के कति रहेको छ त्यसबारे बताइदिनुहोस् न।
1: मेरो चाहिँ स्नातकोत्तर छ राजनीति शास्त्रमा, र मैले प्रारम्भ चाहिँ ल्याबोरेटरी स्कुलबाट गरेँ। तत्कालीन त्यो अवस्थामा चाहिँ चेत भवनमा थियो, अहिले जहाँ रेडिसन होटेल छ त्यहाँ चेत भवन थियो, तिनै ल्याबोरेटरी स्कुल थियो। त्यहाँबाट मैले चाहिँ प्रारम्भिक शिक्षा प्रारम्भ गरेँ। त्यो हुँदै विभिन्न स्कुलहरू हुँदै एसएलसी चाहिँ मैले त्रिभुवन आदर्श माध्यमिक विद्यालय फर्विङबाट गरेँ, जुन नेपालको पहिलो बोर्डिङ स्कुल हो। त्यसपछि पाटन क्याम्पसबाट, त्यो बेला सर्टिफिकेट भन्थ्यो, त्रिचन्द्र क्याम्पसबाट ब्याचलर, अनि त्रिभुवन युनिभर्सिटीबाट राजनीति शास्त्रमा मास्टर।
0: हजुर, अनि बाल्यकालमा चाहिँ के बन्छु जस्तो लाग्थ्यो त आफू?
1: त्यस्तो केही भन्ने केटाकेटीमा हुने कुरो भएन, तर के भने मलाई केटाकेटीदेखि नै सोख चाहिँ एउटा त खेलकुदमा थियो, अर्को यो कविता लेखनमा थियो। त्यो सँगसँगै सामाजिक क्रियाकलापमा नेतृत्व गर्ने, सक्रिय रूपले सहभागी हुने, भाग लिने त्यो सोख थियो। त्यसले गर्दाखेरि जब क्रमशः अलिकति परिपक्व हुँदै गए, 9-10 क्लासमा पुगिसकेपछि, त्यो बेला तत्कालीन अवस्थामा त्यो स्कुलको त्यो रेड क्रस भन्ने हुन्थ्यो, त्यो रेड क्रसको पनि म अध्यक्ष चुनावै हुन्थ्यो, अध्यक्ष भए। त्यसपछि आएर पाटन क्याम्पसमा पनि त्यो स्वतन्त्र विद्यार्थी युनियन हुन्थ्यो, त्यो बेलामा चाहिँ युनियनहरू हुँदै नेभीसँग अखिल भन्ने हुँदैन्थ्यो, स्वतन्त्र रूपमा निर्वाचन हुन्थ्यो, त्यसमा पनि मैले भाग लिएँ। त्यो सँगसँगै कुनै पार्टीसित, कुनै सङ्घ सङ्गठनसित आबद्ध हुने भन्दा, तर त्यो कलेजमा नेतृत्वी भूमिकामा थिएँ, र कलेजबाट फुटबल पनि खेल्थेँ, कलेजबाट पनि इन्टर कलेज कम्पिटिसनमा पनि खेल्थेँ। त्यो सँगसँगै आफ्नो टोलको पनि, टोलमै हामीले आफैले मध्यदेवी 11 भन्ने हामीले निर्माण गऱ्यौँ, बनायौँ, र त्यसलाई एडिजनसम्म पनि पुऱ्यायौँ, र म एडिजनको फुटबल खेलाडी पनि हो। त्यो सँगसँगै अरू खेलहरू पनि खेल्थेँ।
0: यो राजनीतिमा चाहिँ यहाँ कसरी आबद्ध हुनुभयो, अनि राजनीति उतार चढाव, भोगाई र सङ्घर्षलाई हाम्रा श्रोतामा चाहिँ सुनाइदिनुहोस् न।
1: राजनीतिमा चाहिँ खास गरी पाटन क्याम्पसदेखि नै कुनै न कुनै रूपले सम्बन्ध थियो, तर कुनै पार्टी विशेषसित अथवा त्यो बेलामा कुनै विद्यार्थी सङ्गठनसित आबद्ध थिएन, तर कलेजभित्रको चाहिँ गतिविधि क्रियाकलापमा चाहिँ सक्रिय थिए। र युनिभर्सिटी पढ्न थालिसकेपछि चाहिँ, अनि त्यहाँ चाहिँ राजनीतिक दलका नेताहरूसित सम्बन्ध प्रारम्भ भयो। खास गरी हामी राजनीतिक शास्त्रमा त्यो बेलामा अहिलेका चर्चित सबै नेताहरू, दोस्रो तहका सबै नेताहरू राजनीति शास्त्रमा र इकोनोमिक्समा थिए, युनिभर्सिटीमा सबै राजनीतिक नेताहरू थिए। त्यही गर्ने क्रममै, उहाँसित सङ्गत हुने क्रममा क्रमशः राजनीतितिर आकर्षित हुँदै गए। युनिभर्सिटी पढ्दा पढ्दै त्यसपछि त्यो बेलामा राष्ट्रिय विकास सेवा भन्ने हुन्थ्यो, त्यो हाम्रो पाएको अन्तिम थियो, त्यसको चाहिँ पैसा बढाउनु पर्छ, सुविधा बढाउनु पर्छ भन्ने एक प्रकारको सिग्नेचर क्याम्पेन प्रारम्भ भयो, र सबै विद्यार्थीहरूको, त्यो बेलाको युनिभर्सिटीको विद्यार्थीहरूको भेलाले नै मेरी अध्यक्षतामा समिति पनि बनाएको थियो।
0: हजुर, अध्यक्ष पनि हुनुहुन्थ्यो क्या विद्यार्थी सङ्घको? त
1: म पछि त्यो विद्यार्थी सङ्गठन चाहिँ जब यो जन्म सङ्ग्रह घोषणा भयो त्यो बेलामा चाहिँ पञ्चायत पक्षीय विद्यार्थी सङ्गठनको म केन्द्रीय अध्यक्ष थिएँ। त्यसपछि अनि काठमाडौँ नगर पञ्चायतको त्यो बेलाको सदस्य पनि भए, र युवक सङ्गठनको त्यो बेलाको केन्द्रीय महासचिव पनि भए। अनि त्यसपछि जब बहुदल आइसकेपछि म राष्ट्रिय प्रजातन्त्र पार्टीसित आबद्ध भएँ, र राष्ट्रिय प्रजातन्त्र पार्टीको युथ विङ, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको म संस्थापक अध्यक्ष पनि भएँ र पछि पहिलो निर्वाचित अध्यक्ष पनि भएँ र त्यसरी क्रमशः केन्द्रीय सदस्य त्यसपछि सहायक महामन्त्री प्रवक्ता हुँदै योभन्दा अघि महाधिवेशनबाट निर्वाचित महामन्त्री पनि भए र जब म यो सभामुख निर्वाचित भएँ सभामुख निर्वाचित भइसकेपछि मेरो पार्टीसितका आबद्धताहरू मैले परित्याग गरेँ।
0: हजुर, यो बागमती प्रदेशको चाहिने सभामुख हुँदासम्म यहाँले चाहिँ एउटा लामो राजनीतिक यात्रा तय गरिसक्नु भएको छ होइन। यहाँ राजनीतिमा चाहिने जोडिनु भएको कुरा त यहाँले अघि बताइदिनु भइहाल्यो होइन। राजनीतिक यात्रा यहाँको कस्तो रह्यो त?
1: राजनीतिक यात्रा मेरो स्वाभाविक र राम्रै भयो भन्नुपर्छ। म प्रारम्भदेखि नै लाग्दाखेरि नेतृत्वी भूमिकामै रहेँ, जहाँ रहे पनि, चाहे विद्यार्थीमा रहे, चाहे युवकमा रहे, चाहे क्याम्पसमा रहे, चाहे पार्टीमा रहे। पार्टीमै रहँदाखेरि पनि कुनै न कुनै रूपको नेतृत्वी भूमिकामा थिएँ। सँगसँगै अब त्यो अब हामी त लामो समयसम्म सरकारमा जाने सम्भावना थिएन जुन बेला बहुदलीय व्यवस्थाको प्रारम्भ भयो 1946 सालमा। भइसकेपछि त्यो बेला जब हामीले पार्टी प्रारम्भ गर्यो त्यस पार्टीको संस्थापक मध्येमा पनि म एक हुँ। त्यो बेलामा कठिन अवस्था थियो, कतिपय ठाउँमा आक्रमणहरू भयो, झन्डै झन्डै 3 ठाउँमा त म चाहिँ मार्जिन अफ एरर भन्छ भाग्यले बाँचेको छु, झन्डै झन्डै मृत्युवरण गर्न पर्ने अवस्था भएको थियो। त्यो बेला चाहिँ सङ्घर्षको कुरा थियो। 1946 सालमा जब हामीले 1947 सालमा पार्टी स्थापना गऱ्यौँ र पार्टीको सङ्गठन गर्ने क्रममा चाहिँ महोत्तरीमा, राजविराजमा, दाङमा, काभ्रेमा लगायत विभिन्न ठाउँहरूमा आक्रमणहरू, एकदम कडा अबको आक्रमण, त्यो बेलाको तत्कालीन वामपन्थी र काङ्ग्रेसहरूको सशक्त र डरलाग्दो आक्रमण भएको थियो र त्यो आक्रमणबाट बस्ने अवसर मैले पाएको भएर म यहाँसम्म आइपुगेँ। त्यो बेला चाहिँ हामीले 1947 देखि 1951 सम्म चाहिँ हामी अत्यन्त सङ्घर्षको अवस्थामा थियौँ र जब पहिलो आम निर्वाचन भयो त्योसम्म पनि पहिलो आम निर्वाचनमा पनि कठिन अवस्थाहरू थियो, आम निर्वाचनको प्रचार प्रसार गर्न पनि गाह्रो अवस्था थियो। त्यसपछि जब दोस्रो आम निर्वाचन भयो, दोस्रो आम निर्वाचन पछि चाहिँ हामीहरू राष्ट्रिय प्रजातान्त्रिक पार्टी शक्तिशाली पार्टीको खास गरी दोस्रो आम निर्वाचन त्यसपछि भएको संसद विघटन भइसकेपछि अनि त्यसपछि चाहिँ हामी शक्तिशाली पार्टीको रूपमा स्थापित भयो र जब 20 सिट राष्ट्रिय प्रजातान्त्रिक पार्टीले जित्यो त्यो सँगसँगै हामी चाहिँ निर्णायक भयौँ संसदमा। हाम्रो सहभागिता बिना सरकार नबन्ने भयो। त्यसपछि मात्रै अनि हामीलाई सजिलो अवस्थाहरू सृजना भयो अनि हामी अगाडि बढ्दै गयौँ।
0: यहाँलाई यो गीत सङ्गीतमा चाहिँ कतिको रुचि छ? यहाँ गीत पनि लेख्नु छ कि?
1: हो, गीत पनि लेख्छु, कविता पनि लेख्छु, कथा पनि लेख्छु र म इन्टर स्कुल कविता प्रतियोगितामा 29-30 सालको कुरा हुनुपर्छ, कर्मीमा पढ्दै थिएँ, त्यो बेला पहिलो पनि भएको थिएँ। त्यसपछि पाटन क्याम्पसमा पढ्दाखेरि निबन्ध प्रतियोगितामा 2 भएको थिएँ। त्यो सँगसँगै त्यो बेलाको रूपरेखा, मधुपर्क लगायत गोर्खापत्रमा मेरो चाहिँ कथाहरू
0: धेरै
1: नियमित रूपले प्रकाशित हुन्थ्यो। त्यो सँगसँगै त्यो बेलामा रेडियो नेपालले गीति कथा निरोधराज पाण्डेले प्रस्तुत गर्नुहुन्थ्यो,
0: साह्रै लोकप्रिय थियो।
1: त्यसमा मेरो थुप्रै गीति कथाहरू हाम्रो निरोधराज पाण्डेले प्रस्तुत गर्नुभएको थियो र सँगसँगै मेरो रेडियो नेपालसित मेरो धेरै पुरानो सम्बन्ध। त्यो पुरानो सम्बन्ध भनेको म चाहिँ अब त्यसको एक्ज्याक्ट मलाई उभिएन, म 10-11 वर्षको थिएँ होला सायद, सम्भवतः भनेपछि त्यो 20-21 सालको कुरा हुनुपर्छ। त्यो बेलामा बाल कार्यक्रम हुन्थ्यो, बाल बालिका यादव खरेलले सञ्चालन गर्नुहुन्थ्यो। त्यहाँ चाहिँ हरेक शनिबार 9:30 बजी बिहान आउँथ्यो म झन्डै झन्डै मैले 8-10 वटै त्यो बाल कार्यक्रममा

0: नेपालले आयोजना गरेको हाजिर जवाफ प्रतियोगिता थियो, त्यो बेला आयोजना गर्थ्यो, त्यसमा पनि म सहभागी भएको छु।
1: हामीले धेरै बेर कुराकानी गऱ्यौँ, अब एउटा गीत हामी रेडियो नेपालबाट बजाउँछौँ, कसको स्वरमा बजाउँ? यहाँलाई कसको स्वर मनपर्छ?
0: स्वर त अब स्वाभाविक रूपले अब नारायण गोपालको त राम्रो हुने भयो, नारायण गोपालकै बनाउँछ।
1: हजुर,

0: रेडियो नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु बागमती प्रदेशका सभामुख भुवन पाठकसँग। हाम्रो प्रसारण एफएम 98.1 से 103 मेगाहर्जमा पनि सुन्न सक्नुहुन्छ, साथै www.onlineradionepal.gov.np www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। अब हामी कार्यक्रमको दोस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी केही पारिवारिक कुराकानीहरू गर्नेछौँ। यहाँको पारिवारिक अवस्था कस्तो छ, को को हुनुहुन्छ यहाँहरू परिवारमा?
1: राम्रै छ, मेरो आमा हुनुहुन्छ, त्यसपछि मेरो श्रीमती हुनुहुन्छ, अनि मेरो छोरा, बुहारी र नाति।
0: यहाँले विवाह चाहिँ कहिले गर्नुभयो?
1: विवाह 2038 साल।
0: माघी विवाह, प्रेम विवाह?
1: माघी विवाह, विशुद्ध माघी विवाह। जब कि हाम्रो चाहिँ मेरो र मेरो श्रीमतीको घरको डिस्टेन्स चाहिँ 2 मिनटको थियो र त्यो बेलामा, अहिले त घर ठुल्ठुलो

0: भने तिमीलाई मेरो कौशीबाट करायो भने मेरो श्रीमतीको कौशीबाट सुनिन्थ्यो।
1: कस्तो नजिकमा होइन, श्रीमती पनि त पहिला काम गर्नुहुन्थ्यो होला ब्याङ्कमा होइन?
0: ब्याङ्कमा भर्खरै 2 वर्ष अगाडि चाहिँ ऊ रिटायर भयो र नेपालको पहिलो महिला डिसी हो। ब्याङ्कमा महिला डिसी चाहिँ नेपालको पहिलो महिला डिसी हो।
1: मैले उहाँको इन्टरभ्यू प्रोग्राममा लिएको पनि थिएँ, जीवनयात्रा कार्यक्रममा उहाँको अन्तर्वार्ता पनि लिएको थिएँ, वन्दना पाठक होइन। अनि यहाँको मुवा बुवाको नाम पनि के होला बताइदिनुहोस् न।
0: मेरो पिताजीको नाम चाहिँ योगविलास पाठक, आमाको नाम चाहिँ शान्ति पाठक।
1: हजुर, एकजना दिदी
0: एकजना दिदी
1: हजुर, एउटै छोरा
0: म एउटै।
1: यहाँको छोरा चाहिँ नेपालमा बस्ने कि विदेशमा बस्ने?
0: अहिले अहिले अमेरिका।
1: छोरा बुहारी नाति छ होइन?
0: छोरा बुहारी नाति अहिले अमेरिकामा छ।
1: अनि तपाईँ व्यस्त हुनुहुन्छ, परिवारलाई कहिले काहीँ समय दिन नसक्दा यसो मनमुटाप हुन्छ कि हुँदैन परिवारमा? कहिले काहीँ असाध्यै व्यस्त हुनुहुन्छ नि त स्वभावको जस्तो मान्छे।
0: त्यस्तो व्यस्तता त अब सुरुदेखि नै हुने भयो, किन राजनीतिमा लाग्यो भने राजनीतिमा चाहिँ उतार चढाव हुने भयो, सक्रियता हुने भयो। यो यसको फरक पाटो छ नि, यो नियमित हुँदैन। अरू जस्तो काम गर्ने मान्छेहरू, जस्तो जागिर खाने मान्छे अथवा व्यापारी गर्ने, उनीहरूको चाहिँ टाइम सेड्युल हुन्छ। हामी राजनीतिक कार्यकर्ताको चाहिँ कुनै टाइम सेड्युल हुँदैन, कहिले धन्दा व्यस्त भइन्छ, कहिले महिनासम्म कामै हुँदैन, पुरै चाहिँ फ्री हुन्छ। त्यस कारण यो अलिकति फरक किसिमको विषय हो। अब स्वाभाविक रूपले सँगै बस्दाखेरि कतिपय कुरामा चित्त बुझ्ने नबुझ्ने हुन्छ, तर त्यस्तो ठुलो मनमुटाव त्यस्तो नराम्रो हो कहिले भएर।
1: हजुर हजुर, परिवारबाट यहाँलाई चाहिँ सहयोग कतिको छ त?
0: फुल्ली परिवारको सहयोग नभएको भए राजनीतिमा बसिरहन टिकिरहन गाह्रो अवस्था हुन्थ्यो। जबकि अब त्यो बेलामा मास्टर गरिसकेपछि थुप्रै अप्सन्सहरू थियो मसँग थियो। अब अहिले मैसँगै त्यो बेलामा जाहिर खानेहरू आइजिपी भएर रिटायर भएका छन्, कमान्डर इन चिफ त भएको छैन, लेफ्टिनेन्ट कमान्डर इन चिफसँग भएका थुप्रै मित्रहरू छन्, मिलिट्रीमा पुलिसमा आइजिपी भएर रिटायर भएकाहरू छन्। त्यसै गरी प्रशासनमा मुख्य सचिव भएर मेरा समकालीनहरू मुख्य सचिव भएर रिटायर भएको छ। त्यसै गरी व्यापारमा हुनेहरू पनि सबै अहिले नेपालकै ठुल्ठुला अरबपति भएका व्यापारीहरू पनि छन्। अब यो सबै अप्सनहरू थियो र सबैको चाहना चाहिँ कि जागिर खाओस् भन्ने थियो सबैको स्वाभाविक रूपले। त्यो सँगसँगै पढाउने, त्यो बेलामा चाहिँ पढाउने प्रोफेसर हुने पनि सजिलो हुन्थ्यो, धेरै कम्पिटिसन पनि थिएन, चाहेको भए इमिडिएटली हुन्थ्यो, त्यो प्रस्ताव पनि थियो। तर मैले चाहिँ त्यो मेरो पुरै लगनशीलता र मेरो टार्गेट चाहिँ राजनीति नै थियो, त्यस कारण चाहिँ मैले राजनीति रोजेँ। र खालि मलाई अहिले रिपेन्टेन्स भनौँ दुईवटा कुरामा छ। एउटा त्यो बेलामा मैले पिएचडी गर्ने मेरो अवसर थियो र पिएचडी प्रारम्भ गरेर पनि थिएँ, गर्ने भन्ने तयारी भइरहेको थियो। त्यही बेलामा एउटा राजनीतिको अवसर आइपुग्यो, त्यो पिएचडी गरिनँ। अर्को त्यो सँगसँगै बिएड गर्ने मुटकोट जोइन गर्ने वकिल भन्ने इच्छा पनि थियो सँगसँगै, राजनीति र वकिललाई सँगसँगै वकालतले सँगसँगै लैजान पनि सकिन्थ्यो। मुटकोट मैले त्यो बेला मुटकोट जोइन गर्नु पर्थ्यो, मुटकोट जोइन पनि गरेको थिएँ। त्यही बेलामा फेरि एउटा राजनीतिक कुनै अवसर आयो, त्यो पनि छोडेँ। यो दुइटा चाहिँ गरेको भए चाहिँ नितान्त आफ्नो व्यक्तिगत र जिन्दगीभर आफूसित रहने चिज हुन्थ्यो। यो पिएचडी गरेको भए एउटा विद्या भारतीको उपाधि र मैले ल गरेको भए कानुन व्यवसायीको रूपमा पनि साइड बाई साइड गर्नु हुन्थ्यो। यो दुइटामा चाहिँ मेरो रिपेन्टेन्स भन्नु छ।
1: यहाँ त एकदमै पढ्नुहुन्थ्यो नि, एकदमै पढाइ लेखाइमा त अब्बलै हुनुहुन्थ्यो होइन? मैले अब घर नजिकै नजिकै पनि
0: चाहिँ तिम्रो त क्रिकेट थियो। अब मेरो डेलिभरीको घर
1: हजुर
0: कौशी, जुन मेरो कोठा थियो त्यो कौशीको इमिडिएट तिमीहरूको घर थियो।
1: हजुर, मैले त्यतिखेर म सानै थिएँ, मैले देख्थेँ जतिखेर पनि यो मान्छे पढिरहन्छ पढिरहन्छ, किताब ल्याएको छ घाममा पढ्या छ जस्तो लाग्थ्यो कि। अब बोलचाल चाहिँ हुँदैन थियो त्यतिखेर
0: होइन। त्यहाँ बुवालाई चाहिँ बटुक प्रसाद ध्वनी पनि याद छ, बटुक प्रसाद ध्वनी उहाँ प्रोफेसर हुनुहुन्थ्यो, उहाँ विद्वान मान्छे नै हुनुहुन्थ्यो, उहाँलाई देख्थ्यौँ हामी सुन्थ्यौँ। तिम्रो ठुलो बुवा चाहिँ त्यो पहिले नै त्यहाँबाट सरिसक्नु भएको थियो, गोविन्द प्रसाद ध्वनी चाहिँ। अरू चाहिँ सबै पछिसम्मै हामी म डेली बजारबाट हामी चाहिँ मेरो घर ज्ञानेश्वर सरेको चाहिँ हामी 31 सालमा जस्तो लाग्छ मलाई।
1: हजुर
0: 31 साल
1: हो हजुर। अनि कहिलेकाहीँ त यहाँलाई फुर्सद होला होइन, फुर्सदको समयमा चाहिँ के गर्नुहुन्छ?
0: शोकको कुरा है, शोक चाहिँ मेरो चाहिँ लगाउनेमा पनि शोक छ, खानेमा पनि शोक छ है।
1: ह्यान्डसम पनि हुनुहुन्छ, एकदम चट्ट कालो चस्मा लगाएर हाइट साइट सबै छ, एकदम राम्रो होइन।
0: अनि घुम्ने पनि शोक छ, लगाउने खाने घुम्ने र पढ्ने चारवटा शोक छ। र फुर्सदको समयमा चाहिँ कुनै किताबहरू खास गरी व्यवहारहरू राजनीतिसित सम्बन्धित र विभिन्न व्यक्तित्वहरूले लेखेका पुस्तकहरू चाहिँ पढ्छु, नियमित रूपले पढ्छु। त्यो बारे चाहिँ म बेलुका 9 बजेदेखि 11 बजेसम्म चाहिँ मेरो पढ्ने समय हो। अरू बेला पनि पढ्छु, बिहान चाहिँ नियमित पत्र पत्रिकाहरू पढ्छु र बेलुका सुत्ने बेला चाहिँ जुनसुकै परिस्थितिमा पनि जहाँसुकै भए पनि सुत्नुभन्दा अगाडि चाहिँ पढेर सुत्छु, नपढिकन त्यो निन्द्रा लाग्दैन, त्यो एउटा राम्रो ह्याबिट डेभलप
1: भएको। राम्रो, एकदम राम्रो।
0: 9 देखि 11 बजी चाहिँ मेरो पढ्ने समय हुन्छ र कहिलेकाहीँ त्यो डिस्टर्ब चाहिँ अहिले चाहिँ यो टेलिभिजनले डिस्टर्ब गर्छ, किनभने टेलिभिजन पनि हेर्नुपर्ने हुन्छ र कहिलेकाहीँ इन्ट्रेस्टिङ बरु आउँछ। पहिले त टोटल धेरै जस्तो पढ्ने नै कुरा हुन्थ्यो। अब अहिले चाहिँ यो टेलिभिजनको खास गरी अब टेलिभिजनमा आएको संसारभरिका गतिविधिहरूलाई पनि हेर्नु पर्यो, अतिवास गर्नुपर्ने हुन्छ। त्यो सँगसँगै अनि राम्रो सिनेमाहरू खास गरी नेटफ्लिक्समा र प्राइममा, प्राइममा चाहिँ अहिले नयाँ सिनेमाहरू हेर्ने, त्यो पनि खास गरी अङ्ग्रेजी सिनेमाहरू, अरू सिनेमाहरू पनि नाम चलेको सिनेमाहरू, राम्रो सिनेमाहरू हेर्ने त्यो पनि प्रारम्भ भएको छ। त्यो सँगसँगै अब खास गरी त अरू नियमित रूपले विभिन्न मुलुकभरिका साथीभाइहरूसित सम्पर्कमा रहने पार्टीका साथीहरू, पार्टीभन्दा बाहिरका साथीहरू, अरू विभिन्न साथीहरू र मेरो सँगसँगै राजनीति सँगसँगै मेरो अरू इन्भल्भमेन्टहरू पनि छ। जस्तो अब अहिले त त्यसलाई छोडेँ, विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा म थिएँ, कतिपय ठाउँमा नेतृत्वी भूमिकामा पनि थिएँ, त्यो पनि एउटा पाटो सँगसँगै थियो। त्यो सँगसँगै खेलकुदसित पनि सम्बन्धित भावनाले र खेलकुदसित सम्बन्धित सङ्घ संस्थाहरूसित पनि नेतृत्वदायी संस्थाहरूमा पनि अहिले पनि छु, पहिले पनि थिएँ। त्यो भएर त्योलाई पनि साइड बाई साइड आफूले कन्ट्रिब्युट त्यहाँ पनि गरिरहेको छु।
1: हजुर, यहाँको उमेर चाहिँ कति भयो?
0: ठिकै ठिकै भएको छ, त्यस्तो
1: भन्दा केही फरक पर्दैन।
0: राम्रै पुगेको छु अहिले।
1: राम्रै भन्नाले कति
0: यो भगवान्को आशीर्वाद हो। मैले औषधि खान्न, अहिलेसम्म मलाई ब्लड प्रेसर, सुगर लगायत कुनैको रोग छैन।
1: खेलाडी भएर पनि होला,
0: त्यो म नियमित एक्सर्साइज पनि गर्छु र खानपिनमा पनि त्यसलाई विशेष ध्यान पनि दिन्छु र खास गरी म पोजिटिभ सकारात्मक चिन्तन राख्छु, सब नेगेटिभ नसोच्ने र आफूले सकेसम्म आफ्नो पार्टबाट कसैलाई नराम्रो नहोस् भनेर कन्सियस हुने त्यो गर्छु। त्यसले गर्दाखेरि निन्द्राको समस्या छैन, यस कारणले पनि मेरो वेट पनि ठिकै छ।
1: अनि हेर्दा पनि कतै केही अब अनुहारमा रिङ्कल्सहरू केही पनि, त्यो चौरी पनि केही पनि छैन, एकदमै छैन, केही पनि छैन, जतिखेर पनि एकदम फ्रेस, एकदम यङ देखिन्छ के। हजुर,
0: थ्याङ्क यू।
1: अब एउटा गीत फेरि हामी रेडियो नेपालबाट बजाउँछौँ, कसको शर्मा बजाउँछौँ।

0: नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु बागमती प्रदेशका सभामुख भुवन पाठकसँग। अब हामी कार्यक्रमको तेस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी विषय वस्तुमा आधारित कुराकानीहरू गर्नेछौँ। प्रदेश सभाको सभामुखको अनुभव कस्तो रहेको छ, त्यसै गरी कतिको चुनौतीपूर्ण छ त जिम्मेवारी?
1: प्रदेश सभाको सभामुखको अनुभव चाहिँ नितान्त फरक अनुभव छ, किनभने मैले अब राजनीति गरेको हुनाले स्वाभाविक रूपले मन्त्री पनि भइसकेँ र राजनीतिमा लाग्दाखेरि मन्त्री हुनु स्वाभाविकै हो, हुन्छु भन्ने थियो र भएको पनि थियो, फेरि पनि हुन्छु भन्ने पनि विश्वास पनि थियो। तर यो सभामुख हुन्छु भन्ने चाहिँ मेरो कतै अन्तर कुन्तर कतै कहीँ कतै थिएन। यो चाहिँ अस्वाभाविक रूपले आइरहेको पद हो, खास गरी बागमती प्रदेश सभाको सांसद भइसकेपछि। मेरो यस विषयमा मेरो जानकारी पनि थिएन, इच्छा पनि थिएन, कहीँ कतै सम्भावना देखिएको पनि थिएन। तर यो अगस्तमा सिधै आइलाग्यो। त्यो बेलाको गठबन्धनका नेताहरूले छलफल हुने क्रममा हाम्रो पार्टीको अध्यक्ष सहित त्यो बेलाको प्रचण्ड र केपीओले एमाले र माओवादीको गठबन्धनको सरकार थियो, त्यो छलफलको क्रममा चाहिँ कुरा उठेको रहेछ। अनि त्यसमा मेरो विषयमा सहमति भएछ, म सभामुखको निम्ति सहमति भएछ। त्यो भएर सभामुख पहिले सुरुमा त मैले यो सभामुख नहुने कि भन्ने भनेको पनि थिएँ, कि सभामुख भइसकेपछि सक्रिय राजनीति छोड्न पर्ने। म फेरि भर्खरै हाम्रो पार्टीकै इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचित पदाधिकारी भएको र त्यसमा मैले प्रत्यक्ष रूपमा महामन्त्री निर्वाचित भएको, घरका कार्यकर्ताले विश्वास गरेर महामन्त्री निर्वाचित गरेको, त्यो पद छोड्नुपर्छ कि भन्ने मलाई चिन्ता थियो। त्यो चाहिँ कार्यकर्ताप्रति पनि न्याय हुँदैन, पार्टीप्रति पनि न्याय हुँदैन, म आफैप्रति पनि न्याय हुँदैन कि त्यो यदि राजनीतिबाट अलग हुनु पर्यो भन्ने मेरो मनमा थियो र मैले त्यसलाई होल्ड गर्न पनि खोजेँ। तर सबैको आग्रह त्यो थियो र मैले सबै अध्ययन गर्दाखेरि त्यहाँ बसेर मैले योगदान पुर्याउन सक्छु भन्ने पाएपछि अनि मात्र मैले त्यसलाई स्वीकारेँ। र जब म सभामुख भएँ भइसकेपछि मेरो पहिलो प्रयास र पहिलो निर्णय मैले के गरेँ भने यो सभामुख राजनीतिभन्दा माथि उठेको पद, खास गरी सभामुख भने पछि त पूर्णतया निष्पक्ष हुनुपर्ने र राजनीतिभन्दा माथि उठेको हुनुपर्ने पद हो। संसारभरको मैले सभामुखहरूको अध्ययन पनि गरेँ। त्यसपछि मैले के निर्णय गरेँ भने आजको दिनबाट, जुन दिन मैले सभामुखको शपथ ग्रहण गरेँ त्यो दिनबाट मेरो कुनै पनि किसिमको कतैपट्टि कुनै आग्रह पूर्वाग्रह र झुकाव हुँदैन, पूर्ण रूपले म निष्पक्ष हुनुपर्छ। निष्पक्ष मेरो बोलीले मात्र पनि होइन, व्यवहारले मात्रै होइन पनि होइन, मेरो बडी ल्याङ्ग्वेजले पनि देखिनु हुँदैन भन्नेमा म कन्सियस भएँ र त्यसलाई मैले आजको दिनसम्म मैले मेन्टेन गरेको छु र त्यो कारणले पनि मलाई कहिले कुनै चुनौती आएन। र सबै राजनीतिक दलहरू, सबै राजनीतिक दलका वरिष्ठ नेताहरू त्यहाँ हुनुहुन्छ र सबैले, सबैसित मेरो अत्यन्त निकटतम सम्बन्ध छ, व्यक्तिगत सम्बन्ध पनि छ र सबैले मलाई सहयोग पनि गर्नुभएको छ र आजको दिनसम्म कहीँ कतै कुनै समस्या आएर, कहिले कहीँ अब स्वाभाविक रूपले समस्याहरू आउँछन्, खास गरी राजनीतिक दलको बिचकोमा विभिन्न विषयमा चाहिँ असहमति हुन्छ, तर त्यसलाई सहमतिमा लिएर आउने मैले प्रयास गरेको छु र हरेक पटक सफल भएको छु र हाम्रो नेपालको एउटा सकारात्मक पक्ष, हाम्रो नेपालको राजनीति दलको राजनीतिज्ञको सकारात्मक पक्ष चाहिँ के छ भने बाहिर देखिँदाखेरि जति तिक्तता देखिए पनि, जति विरोध देखिए पनि, टेबलमा बसिसकेपछि चाहिँ एउटा समस्याको समाधानमा पुग्ने चाहिँ एउटा नेचर छ र त्यो सबै कति कहिलेकाहीँ धेरै अप्ठ्यारो अवस्थाहरू पनि आयो, तर त्यसलाई चाहिँ हामीले सबैले सहमतिबाटै टुङ्ग्याएको छौँ र तपाईँहरूले हेर्नुभयो होला अरू प्रदेशहरूमा भन्दा बागमती प्रदेशमा अहिलेसम्म कुनै किसिमको समस्याहरू छैन।
0: हजुर, यो प्रदेश सभामा दलको भूमिका कस्तो हुनुपर्छ? हामी संघीयताको अभ्यासमा पनि छौँ होइन, प्रदेश सभा जनप्रतिनिधिले जनताका सवाल उठान गर्ने थलो पनि हो।
1: अब त्यसमा चाहिँ अब यो प्रदेश जुन संरचना छ यो नितान्त नयाँ प्रयोग हो नेपालको सन्दर्भमा, नेपालको इतिहासमै झन्डै 300 वर्षको हाम्रो नेपालको इतिहासमा यो नयाँ प्रयोग भएको हुनाले स्वाभाविक रूपले यसलाई जुन ढङ्गले अगाडि बढाउनु पर्थ्यो त्यो ढङ्गले हामीले बढाउन सकेको छैन।
0: हजुर, जस्तो यो कानुन निर्माणमा होइन बागमती प्रदेश सभाको गति कस्तो छ?
1: कानुन निर्माणमा
0: कति कानुन बने, कति बन्न बाँकी छन् त?
1: अब अहिलेसम्म हामीले 84 कानुनहरू बनायौँ, आवश्यक हुने करिब करिब प्रमुख कानुनहरू सबै बनाएको छौँ, तर यो निरन्तर चलिरहने प्रक्रिया हो, किनभने कानुन भनेको जनताको आवश्यकता अनुसार बन्ने चिज हो र यसमा खास गरी अहिले हाम्रो कानुन निर्माणको क्रममा चाहिँ के लागिन्छ भने कानुन निर्माण हामी एकदमै जुन ढङ्गले गरिरहेछौँ त्यो ढङ्गले कानुन निर्माण हुनुहुन्न भन्ने मेरो मान्यता छ। खास गरी हामीले त्यहाँ रिसर्च हुनुपर्ने, अध्ययन हुनुपर्ने, अनुसन्धान हुनुपर्ने, कुन कुन कानुनको आवश्यकता छ त्यो अध्ययन हामीले अलिक कम गरेका छौँ बनाउँछौँ। र खास गरी कानुनका तिनवटा प्रक्रिया हुन्छ, पहिले कानुन निर्माण भन्दा पूर्वको प्रक्रिया, त्यसपछि कानुन निर्माणको प्रक्रिया, त्यसपछि आफ्टर तिनवटा चरण हुन्छ कानुन निर्माणको चरण। यो चरणको क्रममा सम्बन्ध विचार गर्नुपर्ने चाहिँ पूर्व चरण हो कानुन निर्माण हुनुभन्दा अगाडि। त्यो बेलाको चरणमा चाहिँ जुन रिसर्च हुनुपर्छ, जुन अध्ययन अनुसन्धान हुनुपर्छ, कुन किसिमको कानुनको आवश्यकता छ त, कानुन भनेर त कस्तो महत्त्वपूर्ण चिज छ भने विधेयकको रूपमा प्रस्तुत भएर कानुन पारित भइसकेपछि र कानुन निर्माण भइसकेपछि कुनै पनि जनताले मैले थाहा पाइनँ भन्न पाइँदैन, कानुन मैले मलाई थाहा थिएन भन्नु पाइँदैन नि, कानुनले मान्नैपर्छ। त्यस कारण त्यसलाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्छ, त्यसले धेरै चाहिँ असर पार्छ, सामान्य जनताको दैनिकीमा पनि असर पार्छ, उसको जीवनलाई नै प्रभावित पार्छ। यसकारण कानुन निर्माण गर्नुभन्दा अगाडि यसलाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्छ र जति गम्भीरतापूर्वक हामीले लिनुपर्ने त्यो कहीँ कतिपय कार्यको जुन कानुन चाहिँ बढी हाइलाइटेड हुन्छ, बढी चर्चित कानुनहरू हुन्छ त्यसमा चाहिँ धेरैको फोकस हुन्छ, धेरैको ध्यान हुन्छ, तर कतिपय कानुनमा ध्यान हुँदैन। यसकारण तिनवटा कुरा विचार गर्नुपर्ने हुन्छ, यो खास गरी स्टेक होल्डर, एउटा स्टेक होल्डर र अर्को विज्ञ एक्सपर्ट र त्यसपछि जनप्रतिनिधि, यो तिनवटा बिच, त्यो तिनवटा बिचमा व्यापक छलफल हुनुपर्छ। किनभने जसको लागि हामी कानुन बनाउन लागेका छौँ त्योसित छलफल गरिएन भने त राम्रो कानुन बनेन। जसको लागि कानुन बनाइदिएछ त्यो स्टेक होल्डर छ, उसित त व्यापक छलफल हुनु पर्यो। अर्को जनप्रतिनिधिहरू भने त विज्ञ होइन नि, एक्सपर्ट होइन नि, यो कानुन चाहिँ प्राविधिक विषय पनि हो, त्यसकारण विज्ञहरूसित पनि सल्लाह लिनुपर्छ। यसरी विज्ञ, त्यसपछि सरकारवाला र जनप्रतिनिधिहरू, यो तिनवटाको व्यापक छलफलबाट हामीले कानुन बनायो भने त्यो कानुन राम्रो कानुन निर्माण हुन्छ। यो क्रममा अहिले म आइसकेपछि म हामीले प्रारम्भ गरेका छौँ, कुनै पनि विधेयक आइसकेपछि मैले दुईवटा अहिले पनि एउटा विधेयक होल्डमा छ, विधेयक क्याबिनेटले पास गरेर सबै प्रक्रिया पुरा गरेर आइसकेपछि पनि विधेयकलाई दर्ता गर्नुभन्दा अगाडि मैले र मेरो सचिवालयले राम्रोसित अध्ययन गरेर र त्यसमा कहीँ कति कमी कमजोरी त्रुटि छ, केही नभएका कुराहरू छन्, हटाउनु पर्ने कुरा छ, अथवा केही थप्नु पर्ने कुरा छ भने हामी सरकारलाई सजेस्ट गर्छौँ र त्यसपछि जब प्रक्रियामा जान्छ, प्रक्रियामा गइसके जब दर्ता भइसकेपछि पनि त्यो विधेयकलाई अहिले हामीले धेरै राउन्डमा विभिन्न यो सरकारवालाहरू, विज्ञहरू र जनप्रतिनिधिलाई राखेर छलफल गराएका छौँ, व्यापक छलफल गरेर अनि त्यसलाई चाहिँ अन्तिम रूप दिएर दिने प्रक्रिया हामीले प्रारम्भ गरेका छौँ र यसले राम्रो नतिजा दिएको छ। अब अहिले हामी के प्रक्रियामा छौँ भने एउटा कानुन बनिसक्यो, कानुन बन्नेमा त्यो कानुन त जीवनभरको लागि हुँदैन, त्यसको असीमित समय पनि हुनु हुँदैन, त्यस कारण अहिले कुनै कानुनी व्यवस्था त छैन, तर 5 वर्षभित्र त्यसको पुनरावलोकन हुनुपर्छ, जसलाई पोस्ट लेजिस्लेटिभ स्क्रुटनी भन्छ, 5 वर्षपछि त्यसलाई पुनरावलोकन गर्ने, पुनर्अध्ययन गर्ने, त्यसको अवस्था के छ, त्यसले काम गर्यो कि गरेन, त्यो कार्यान्वयन भयो कि भएन, र कार्यान्वयनको क्रममा कमी कमजोरी त्रुटिहरू रह्यो कि रहेन, त्यसलाई पुनरावलोकन गर्ने, त्यो पनि हामीले प्रारम्भ गरेका छौँ। त्यो हामीले यो विगत 2 वर्षदेखि म आइसकेपछि हामीले त्यो उसलाई 13 जिल्लामा बागमती प्रदेशको 13 जिल्लामा हामीले निर्माण गरेका कानुनहरूको अवस्था के छ, हामीले तल गएर तलको गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष, नगरपालिकाको अध्यक्ष उपाध्यक्ष, अरू कार्यालय प्रमुखहरू र विभिन्न पार्टीका नेताहरू र अरू सरकारवालाहरूलाई राखेर म आफू स्वयं हामी उपस्थित भएर 13 जिल्लामा छलफल गरेका छौँ कि हाम्रो कानुनको कार्यान्वयनको अवस्था कस्तो छ, तपाईँहरूलाई कस्तो किसिमको कानुन आवश्यकता छ भनेर हामीले व्यापक छलफल गरेर फिडब्याक लिएर त्यसलाई पनि हामीले इम्प्लिमेन्ट गरेका छौँ। र योपालि अब यो वर्षदेखि हामीले अब गाउँपालिका लेभलमा नगरपालिका लेभलमा जाँदैछौँ, अहिले यो बाढी पहिरो नगएको भए अहिले नै हामी सुरु गर्थ्यौँ, अब यो मङ्सिरबाट हामी गाउँपालिका लेभलमा तलसम्म गएर तलको जनताहरूसित, तलको सरकारवालाहरूसित हाम्रो कानुनको अवस्था कस्तो छ र कस्तो किसिमको त्यहाँ कमी कमजोरी त्रुटिहरू छन् र के सच्याउनुपर्छ र कस्तो कानुन के कानुनको आवश्यकता छ भन्ने हामी छलफल गर्दैछौँ।
0: हजुर, यो राजनीतिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ यहाँ होइन, राजनीतिलाई यहाँले कसरी अर्थ्याउनुहुन्छ त?
1: अनि राजनीति त यो विशुद्ध जनताको सेवासित, जनताको व्यापक हकसित सम्बन्धित विषय हो र त्यसलाई जनतालाई र जनताको व्यापक हक, हित, समस्या, समाधान र सेवालाई जोड्नुपर्छ, जोडेर हेर्नुपर्छ भन्ने लाग्छ।
0: हजुर यहाँ चाहिने खेलकुद शिक्षा लगायत क्षेत्रमा पनि क्रियाशील हुनुहुन्थ्यो होइन, विगतमा हुनुहुन्थ्यो नि यहाँ, त्यस्तै साहित्य सिर्जना क्षेत्रमा पनि रुचि राख्नुहुन्छ यहाँ, यसरी विविध क्षेत्र र विधामा आफूलाई कसरी क्रियाशील बनाउन सफल हुनुभयो त यहाँ?
1: हामीसित हुन त 24 घन्टै हुने हो, त्यसमा पनि 8 घन्टा शुद्धतामा जान्छ, 8 घन्टा दैनिक आफ्नो उसमा जान्छ, बाँकी 8 घन्टा हो, तर समय पर्याप्त हुन्छ, समय नहुने होइन। जब म यो राजनीतिमा लागेपछि म सायद राजनीति नलागे भए यो कवि लेखक कथाकार उपन्यासकार हुन्थे होला जस्तो लाग्छ। राजनीतिमा लागेपछि चाहिँ त्यो पाटो चाहिँ अलिकति ओझेलमा परेछ, किनभने अब यो अर्कै बाटोमा हिँडिरहनु पर्ने हुन्छ। अब कहिलेकाहीँ सोखले लेख्ने त गरिन्छ, तर अब त्यसलाई जति अध्ययन गर्नुपर्ने हो, जति सिरियसली त्यसलाई लिनुपर्ने हो, कुनै पनि सिर्जना गर्दालाई सिर्जना गर्नको लागि धेरै कुराको आवश्यकता पर्छ। सामान्य सिर्जना त जहिले पनि गर्न सकिन्छ, जस्तो पनि गर्न सकिन्छ, तर राम्रो सिर्जना गर्नको लागि त्यसलाई अध्ययनको पनि आवश्यकता पर्छ, समयको पनि आवश्यकता पर्छ, यी सबै चिज हुन्छ। अब त्यो कारणले चाहिँ वास्तवमा त्यो पक्ष चाहिँ
0: हजुर यसै प्रसङ्गलाई अगाडि बढाउँछु। जस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्र पत्रिकाहरूमा यहाँले चाहिँ कविता कथा निबन्ध तथा समसामयिक विषयमा चाहिँ लेख रचनाहरू चाहिँ नि प्रकाशित गर्नुभएको छ होइन, कुनै प्रकाशित वा प्रकाश उन्मुख कति छ कि छैन?
1: अहिले मेरो दुईटा प्रकाश उन्मुख यो टाइम मिलिरहेको छैन, एउटा कविता सङ्ग्रह र एउटा कथा सङ्ग्रह दुइटै त्यो मैले मेरो चाहिँ प्रकाश उन्मुख नै छ, यो गर्छु भन्दा भन्दै त्यसको त्यो अलिकति डिले भइरहेछ, अहिले अब चाँडै गर्नुपर्ने छ।
0: यहाँ राजनीतिक व्यक्तित्व पनि हुनुहुन्छ, दर्जनौ देशको भ्रमण यहाँले गरिसक्नु भएको छ होइन, यस हिसाबले नेपालको विकास कसरी गर्न सकिएला त?
1: मैले करिब करिब विश्वको महत्त्वपूर्ण देशहरू एसिया युरोप अमेरिका अफ्रिका दक्षिण अमेरिका चाहिँ म पुगेको छैन, त्यो बाहेक करिब सबै प्रमुख मुलुकहरू पुग्ने अवसर मैले पाएको छु। अत्यन्त विकसित मुलुक र अल्प विकसित मुलुक, अत्यन्त विकासोन्मुख मुलुक पनि पुग्ने अवसरहरू पाएको छु। र हामीले विकासको मोडल जुन मोडललाई हामीले अहिले अङ्गीकार गरिरहेछौँ, जुन ढङ्गले हामीले विकासलाई अगाडि बढाइरहेछौँ, अब चाहिँ समय आएको छ त्यो डेभलपमेन्ट मोडलको चाहिँ परिवर्तन गर्नुपर्छ। हामीले एउटा रेगुलर मोडलहरू गऱ्यौँ, त्यो स्वाभाविक पनि थियो। पहिलो कुरा त हाम्रो विकास भन्दाखेरि त जनतासित रिलेटेड विषय हो, त्यो भन्दाखेरि पहिलो कुरा त बाँस घाँस र कपासकै हो थियो र आवश्यक हो। पहिलो यो तिनवटा भइसकेपछि मात्रै अनि मान्छेले अरू चिजको विषयमा सोच्ने हो, त्यसमा हाम्रो कन्सन्ट्रेसन लामो समयसम्म भयो र अपेक्षित हामीले विकास हासिल गर्न सकेनौँ। र अहिलेको सबैभन्दा चुनौतीपूर्ण र डरलाग्दो पक्ष भनेको अहिले जुन ढङ्गले अहिले युवाहरूको विदेश पलायन छ, 60 लाख युवा शक्ति अहिले विदेशमा छ, त्यो सबभन्दा दुर्भाग्य र अत्यन्त डरलाग्दो विषय हो। र त्यसलाई त्यो त्यो त्यो त्यो शक्ति हो नि हाम्रो, त्यो त पावर हो। कुनै बेलामा पपुलेसन प्रब्लम थियो होइन, जनसङ्ख्यालाई कसरी रोक्ने, कसरी यो परिवार नियोजन धुन्धान त्यो बेलामा हाइलाइट गरिन्थ्यो नि। चिनले त्यसलाई ल्याए, चिनले पनि एउटा एक मात्र बच्चाको पोलिसी उनीहरूले ल्याएको थियो, तर चिनको त्यही ठुलो म्यान पावरको कारणले चिनले त्यति ठुलो डेभलपमेन्ट गर्यो। त्यो म्यान पावर हो, त्यो त शक्ति हो नि, तर हामीले हाम्रो हामीसित भएको त्यो युथ पावरलाई हामीले हाम्रो देशको विकासमा लगाउन सकेनौँ, त्यो सबभन्दा दुर्भाग्यपूर्ण हो, यो सबभन्दा चुनौतीपूर्ण हो। र एउटा क्रममा पुगेपछि त्यो अत्यन्त डरलाग्दो रूपमा आउँछ। सपोज भोलि कुनै अहिले नै भनौँ न, अहिले नै चाहिँ अब गल्फ कन्ट्रिजहरूमा क्रमशः त्यो एक्जस्ट हुँदैछ उनीहरूको, अब अहिले भनौँ तेलकै विकल्पहरू आइरहेछ अहिलेको गल्फ कन्ट्रिजमा, त्यो तेलको कारणले सम्बन्ध उनको समृद्धि भयो नि, त्यस कारण विकास हो, त्यो पनि एउटा विकासको चरम अवस्थामा पुगिरहेछ अरू देशहरू पनि। त्यसै गरी भोलि त्यो सबै चाहिँ लाइफ फिर्ता गर्ने अवस्था भयो भने के हुन्छ, त्यो बेला त्यसलाई हामीले कसरी एकोमोडेट गर्छौँ, त्यस विषयमा हामीले सोचेका छैनौँ। त्यो सँगसँगै हामीले हाम्रै देशभित्र कसरी रोजगारी दिने, किन उनीहरूको बाध्यता छ नि, हामीले अहिले किन रोक्न सक्दैनौँ भने, किन हामी यहाँ रोजगार दिन सक्दैनौँ, रोजगार त दिनु पऱ्यो नि, भनेपछि पहिले त्यसमा हाम्रो फोकस छैन। हामीले हाम्रा युवाहरूलाई, हाम्रो युवा जनशक्तिलाई कसरी देशभित्र राख्ने, त्यो विषयमा हामीले हाम्रो ठुलो गहन छलफल छैन, ठुलो अध्ययन छैन, र हामीले अहिले नै हेरौँ न, हामीले 10,000 रोजगारी दिने कल कारखाना हामीले खोल्न सकेका छैनौँ। त्यो सँगसँगै अर्को महत्त्वपूर्ण पक्ष पनि छ, अहिले हामीले यो केही वर्षमा हामीले बाटो बिजुली पानी गाउँ गाउँमा पुर्यायौँ नि धेरै हदसम्म, त्यो त यथार्थ पुर्यायौँ। तर त्यहाँ बाटो पनि पुग्यो, त्यहाँ चाहिँ पानी पनि पुग्यो, बिजुली पनि पुग्यो, स्कुलको भवन पनि बन्यो, तर त्यहाँ गाउँमा मान्छे छैन नि। गाउँमा त बुढाबुढी केटाकेटीहरू मात्रै छ, अहिले स्कुलहरू खाली भइरहेको अवस्था छ, कलेजहरू खाली भइरहेको अवस्था छ। युनिभर्सिटीमा अहिले जुन बेला हामी पढ्दाखेरि हरेक फ्याकल्टीमा मार हुन्थ्यो, एडमिसनहरू पाउनु गाह्रो थियो, अहिले विद्यार्थीभन्दा चाहिँ डबल ट्रिपल प्रोफेसरहरूको सङ्ख्या छ, विद्यार्थी छैन। र सबै एसएलसी पास गर्ने बित्तिकै, खास गरेर 10+2 गर्ने बित्तिकै हरेक युवा उसको क्षमता अनुसारको, उसको आर्थिक क्षमता अनुसार चाहिँ कोही अमेरिका, कोही युरोप, कोही कोरिया, कोही जापान र कोही मध्यपूर्व, कोही मलेसिया जानलाई पासपोर्टको लाइनमा छ, र त्यहाँ चाहिँ नन के सर्टिफिकेट लिनलाई त्यत्रो ऊ छ, र अरू हामीले रेमिटेन्सबाट खरबौँ भित्र आइरहेका छौँ, त्यो सँगसँगै अरू चाहिँ यो पैसा हाम्रो बाहिर गएका छ।
0: हजुर,
1: भने यो पक्ष, त्यही भएर यो विकासको अरू कुरा त आफ्नो ठाउँमा छँदैछ, यो पक्षलाई चाहिँ हामीले गम्भीरतापूर्वक दिनु पऱ्यो। हाम्रो युवाहरूलाई कसरी नेपालमै राख्ने, यहाँ रोजगारी दिने, र बाहिर भएकालाई पनि हामीले कसरी भोलि भने एउटा उनीहरू त युवा हुनुहुन्छ त, उनीहरू त्यहाँ श्रम गर्छन्, उमेर सकिसकेपछि त फर्किनुपर्छ होला नि, त्यो बेलामा अनि रोग लिएर अनि एकदमै चाहिँ कमजोर शरीर लिएर नेपालमा फर्किँदाखेरि त्यसलाई हामीले कसरी यहाँ त्यसको लाइफको ग्यारेन्टी कसरी गर्छौँ, सिक्योर कसरी गर्छौँ? तिनीहरूले पठाएको रेमिटेन्सबाट हामीले मुलुक चलाइरहेछौँ, अनि उनीहरू भोलि फर्केपछि राज्यको उनीहरूप्रति दायित्व हुँदैन, कर्तव्य हुँदैन, त्यसप्रति कुनै हामीले गम्भीरतापूर्वक कहाँ सोचेछौँ, समस्या त्यहाँ छ।
0: हजुर, अति व्यस्तताको बावजुद पनि हाम्रो रेडियो नेपालको स्टुडियोमा आएर यहाँले आफ्ना कुराहरू राखिदिनु भयो, बागमती प्रदेशका बारेमा जानकारी दिनुभयो, यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। र रेडियो नेपाल सुनिरहनु भएका हाम्रा श्रोतालाई केही भन्न चाहनुहुन्छ?
1: सबभन्दा पहिले त लामो समयपछि यो रेडियो नेपालमा आएर मैले हाम्रो वरिष्ठ पत्रकार उषा लोहनीजी मलाई आमन्त्रण गर्नुभयो, र रेडियो नेपालमा आएर मैले आफ्नो विचारहरूलाई श्रोताहरूको सित जुन सेयर गर्ने मौका पाएँ, त्यसको लागि उषा लोहनीलाई र रेडियो नेपाललाई धन्यवाद दिन चाहन्छु। नेपालमा पत्रकारिताको विकासमा, नेपाली जनताको चेतनाको अभिवृद्धिमा, र नेपाली जनतालाई सुशिक्षित गर्ने विभिन्न कलामा, संस्कृतिमा, अरू विविध विषयमा सुशिक्षित गर्ने रेडियो नेपालको धेरै ठुलो भूमिका छ। अहिले प्रविधिले कोल्टे फेर्यो, अरू विभिन्न प्रविधिहरूको कारणले अलिकति पछि परेको होला, तर यसको भूमिका ज्यादै महत्त्वपूर्ण छ। र यत्रो महत्त्वपूर्ण रेडियो नेपालमा मैले लामो समयपछि आएर यो जुन आफ्नो कुरा राख्ने मौका पाएँ, त्यसको लागि रेडियो नेपाललाई र खास गरी उषा लोहनीलाई धेरै धेरै धन्यवाद।
0: अन्त्यमा यहाँको कार्यकाल सफल रहोस्, राजनीतिक यात्राले सफलता प्राप्त गर्दै जाओस्, साथै यहाँको भावी जीवन सुखमय रहोस्, जीवन यात्राको तर्फबाट यही नै शुभकामना। यतिन्जेल हामी कुराकानी गर्दै थियौं बागमती प्रदेशका सभामुख भुवन पाठकसँग। आजलाई जीवनयात्रा कार्यक्रमको समय सकिएको छ। अर्को हप्तासम्मका लागि प्राविधिक मित्रद्वय सुरेन्द्र पौडेल, मिनरुवा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका म उषा लोहनी बिदा माग्छौ। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

आज।

0: रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
1: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

लागेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सब

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

छुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी, ढाउनु छ रङको हिमाल, हिमालको शान्ति हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमा।

नेपाल, नया नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 9 गते मङ्गलबार, ज्येष्ठ शुक्ल पक्ष नवमी तिथि। तदनुसार जुन 23 तारिक सन् 2026 नेपाल सम्बत 1146 तछलाथ्व नवमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक सहकर्मी उत्तम पाण्डे, सहकर्मी प्रमिला गजुरेल, राजन छेत्री अनि म रमा ढुङ्गाना। सदाजै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्यदेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजीसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौँ कार्यक्रम अध्यात्म सन्देश, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुनाउँछौँ। 36 को समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचारपछि हाम्रो सभ्यता कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 देखि 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौँ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचारपछि शैक्षिक बहस कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:40 सुनाउँछौँ शास्त्रीय सङ्गीत। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचारपछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ प्रेमको सन्देश कार्यक्रम। 9:40 देखि 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाउँछौँ। 10 बजे समाचार, समाचारपछि म्युजिक मन्त्र कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजीसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रममा अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 22 भगवान श्री कृष्ण भन्नुहुन्छ, रुद्रा दित्या वसवो ये च साध्या विश्वेश्विनो मरुतस चोष्मपाश्च गन्धर्व एक्षा सुरसिद्ध संगा विक्षेन्ति त्वाम विस्मितास चैव सर्वे। ती रुद्रहरू, आदित्यहरू, वसुहरू, साध्यगणहरू, विश्वदेवहरू, अश्विनी कुमार, मरुद्गण र तातो तातो भोजन सेवन गर्ने पितृगणहरू, गन्धर्व, यक्ष, असुर र सिद्धगणहरू सबै नै विस्मयबोधका साथ हजुरलाई निरन्तर हेरिरहेका छन्। अद्भुत छ यो विवरण महर्षि व्यासको। अर्जुनले भगवान श्रीकृष्णको शरीरमा के देखे? सबैले हेरिरहेका छन्, जम्मैले हेरिरहेका छन्। ल, 3-4 पाठोबाट यो श्लोकलाई हामीले उब्काउनु पर्छ। पहिलो, गहिरोसँग हेर्नको लागि जीवनमा विस्मय बोध चाहिन्छ। हामी त्यो कुरालाई बार बार हेर्छौँ जुन कुरालाई हेर्दा कहिले पनि थाकिँदैन। जहाँ प्रीति हुन्छ, जहाँ हृदयको गहिरो तल्लीनता जन्मिन्छ, जहाँ हृदयको भाव पनि मिसिन्छ, त्यहाँ निरन्तर नयाँपन आइरहन्छ। त्यो मेरो लागि पुरानो हुँदैन। यदि कुनै कुरा मैले अहिले हेरेँ, फेरि केही समयपछि हेरेँ, फेरि केही समयपछि हेरेँ, हेर्दा जस्ताको तस्तै छ र बडो पुरानो लागिरहेको छ मलाई भने त्यतातिर आँखा पटक्कै जाँदैनन्। महर्षि व्यासले अर्जुनको मनोविज्ञान कति राम्रोसँग कैद गर्नुभएको होला यो श्लोकमा, कि सारा जति पनि देवी देवताहरू छन्, यक्ष, गन्धर्व र असुर राक्षस गणहरू सहित निरन्तर हजुरलाई हेरिरहेका छन्। एकमात्र हेर्न लायक त्यही छ। ईश्वर बाहेक यहाँ हेर्न देख्न लायक केही पनि छैन। कहीँ पनि कुनै पनि त्यस्तो व्यक्ति छैन, त्यस्तो शक्ति छैन, त्यस्तो स्थिति छैन जहाँ हाम्रा आँखा सदाको लागि गएर बस्न सकुन्। हाम्रा आँखाहरू सदाको लागि गएर बस्न सक्ने एकमात्र ठाउँ ईश्वर हो। र त्यो प्यारोलाई जति हेर्यो उति नयाँ छ। एकपटक त्यो प्यारोतिर आँखा गयो भने जीवनमा कहिले पनि आँखा फर्काएर अन्न हेर्दै पर्दैन। सारा ब्रह्माण्ड त्यहीँ देखिन्छ। त्यो मात्रै नभएर मेरा आँखाले जे खोजिरहेका थिए आज हेरौँ त, हामीले संसारमा कति कुरा पाउँदा पनि हाम्रा आँखा छटपटिन्छन्, नयाँ कुरा देखौँ, नयाँ कुरा देखौँ, नयाँ कुरा देखौँ भनेर दौडिरहेका हुन्छन्। अङ्ग्रेजीमा त भनाइ नै छ, बिन देयर डन द्याट, म त्यहाँ पुगेँ त्यो गरेँ भन्ने भनाइ नै छ। बार बार हामी नयाँ कुरा देख्न चाहन्छौँ। यति धेरै दौडी आँखाको किन छ? हाम्रो ऊर्जामध्ये 80% भन्दा बढी आँखाको माध्यमबाट नष्ट हुन्छ। मनुष्यले आफूलाई आँखाले सिध्याइदिन्छ। आँखाको माध्यमबाट हाम्रो सारा ऊर्जा बाहिर गइरहेको छ, बगिरहेको छ, सिद्धिरहेको छ, र पनि हामीलाई नयाँ नयाँ कुरा हेर्नु छ। किन हेर्नुपर्ने होला? कोही पनि आँखा अडिँदैन, किनभने नि यी आँखा सांसारिक कुरा मात्रै हेर्न बनेकै होइन। यी आँखा अरू कुनै गहिरो सत्यलाई हेर्न बनेका हुन् र त्यो सत्य एकपटक देख्न थालेपछि युग बित्छ, कल्पहरू बित्छन्, त्यहाँबाट आँखा बाहिर निस्किँदैन। यी आँखाले अरू केही कुरा खोज्दै खोज्दैन, दर्शन गर्न योग्य अरू केही होला भन्ने नै लाग्दैन आँखालाई। अर्जुनले यो अनुभव गर्दै थिए र त्यस्तै देखे, देवताहरूलाई पनि देखे। त्यही कुरो महर्षि व्यासले यो श्लोकमा व्यक्त गरिदिनु भयो। यसको अर्को पनि पाटो छ। अर्को पाटो के छ भने, हामी त्यही विषयलाई हेर्छौँ गहिरोसँग जुन विषय हाम्रो मनले बुझिसकेको हुँदैन। जहाँ रहस्य शेष रहन्छ त्यहाँ प्रेम रहन्छ, त्यहाँ दर्शनको पनि आनन्द रहन्छ। वास्तवमा गहिरो प्रेममा प्रेम पात्र रहस्य बनिदिएर आउँछ, करिब करिब ईश्वर बनेर आउँछ प्रेम पात्र। जति बुझे पनि बुझि नसक्नुहुन्छ, त्यो गहिरो रहस्य जहाँ छ, जहाँ मेरो हिजोको मनले काम गर्दैन, जहाँ मेरो मन थाक्छ, केही बुझ्दै बुझ्दैन मनले, त्यसैलाई मात्र हेरिराख्न मन लाग्छ। त्यसकारणले जीवनमा अलिकति रहस्य छ, अलिकति रमाइलो छ, विनोद छ भने त्यहाँ प्रेम छ। जहाँ रहस्य पनि छैन, रमाइलो पनि छैन, विनोद पनि छैन, मात्र गाम्भीर्यता छ, मात्र बडो पाकेको अनुहार छ, पाकेको बुद्धि मात्रै छ, त्यो ठाउँमा कहिले पनि आँखा रोकिँदैनन्, आँखाले त्यो ठाउँ कहिले पनि मन पराउँदैन। यी सबैले त्यो सच्चिदानन्दप्रति किन हेरिरहे होला, किनभने नि त्यसको एकपटक दर्शन पाउँदा थाहा हुन्छ कि मैले आजसम्म त यस्तो केही देखेकै थिएन, कहिल्यै देखेकै थिएन। फेरि मैले देखेँ, आज देखेँ, भोलिपल्ट उसलाई देखेँ, त्यतिखेर पनि फेरि म आश्चर्य विमुक्त हुन्छु, विस्मय बोधले भरिन्छु कि मैले हिजो के हेरेँ होला, हेर्न लायक त यो रहेछ, अहिले रहेछ, अहिले मैले जुन ईश्वर देखिरहेको छु, मेरा आँखाले जुन आनन्द उठाइरहेका छन्, बाफ्रे, यो त ब्रह्माण्डमा कसैले देखेका छैन होला जस्तो लाग्छ। यसै होला र कि 16,108 गोपिनीहरूले नै भगवान कृष्णलाई आफैसँग पाएको, सबले आफ्नो कृष्ण पाइरहेका छन्, एउटै कृष्ण सबैसँग पुगि नै रहेको छ। प्रेममा ठिक यस्तै हुन्छ, गहिरो विस्मय बोध हुन्छ र त्यहाँबाट आँखा पटक्कै उब्किँदैनन्। यसको अर्को पनि अर्थ छ श्लोकको। अर्को महत्त्वपूर्ण अर्थ के छ भने, सारा ब्रह्माण्डले ईश्वरलाई नै हेरिरहेको छ, हामीलाई थाहा छैन यो। हामीले अहिले संसारमा यो देख्यौँ भन्छौँ, प्राकृतिक छटा देख्यौँ भन्छौँ, हामीले चलचित्र देख्यौँ होला, कुनै मान्छे देख्यौँ होला, फुल देख्यौँ होला, अरू केही देख्यौँ होला, तर हामीलाई थाहा छैन कि जहाँ जहाँ त्यसको सौन्दर्य अभिव्यक्त भएको छ त्यही त्यही कुरा मैले देखेको। त्यो सौन्दर्यको पछाडि, त्यो सौन्दर्यको पृष्ठभूमिमा त्यही एउटा सच्चिदानन्द छ, त्यही एउटा परमात्मा, त्यही प्रभुको सौन्दर्य अभिव्यक्त भएको जहाँ त्यहीँ। त सबैका आँखाले यदि ईश्वरलाई नै देख्न खोजे, उतैतिर फर्किए भने कुनै आश्चर्यको कुरै होइन। हामीले अहिले संसारतिर फर्काइरहेका होला आँखा, कार्यालयतिर फर्किरहेका होलान्, जुवाघरतिर फर्किरहेका होलान्, जतासुकै फर्किरहेका मेरा आँखा हुन्, तर अन्ततोगत्वा जहाँ पनि रमाइलो छ, जहाँ पनि खुसियाली छ, जहाँ पनि जीवनको अलिकति ऊर्जा छ, त्यो सबै ईश्वरको अंश हो त्यो। त्यस कारणले सबै उतातिर फर्किनु स्वाभाविक हो। यो श्लोकले अझ गहिराई अरू एउटा दुईवटा कारणले लिन्छ। त्यसो त केही शब्दहरू योभन्दा पहिले प्रयोग भइसकेका शब्दहरू पनि छन्, यहाँ रुद्र आदित्यहरू, यस विषयमा त हामीले चर्चा गरिसक्यौँ। अर्को अत्यन्तै महत्त्वपूर्ण कुरा अर्जुनले अनुभव गर्छन्। अर्जुनले के देखे भने, सिद्धगण त गइरहेका छन्, सिद्धहरू, ध्यानीहरू, योगीहरू त त्यसैलाई हेर्नको लागि नै सारा जीवन व्यतीत गर्छन्, आफ्ना आँखाको ऊर्जा बचाउँछन्, जीवनको ऊर्जा बचाउँछन्, सारा आफ्नो जीवनको मूल ऊर्जा, आफ्नो जीवनको मूल प्यास, त्यो प्यारोलाई कुनै देख्न पाइएला र देखेको दिन त्यसलाई देख्न त पाएँ तर मसँग ऊर्जा छैन भने मैले कसरी आनन्द लिने त्यसको? त्यसकारणले जप तप ब्रह्मचर्य इत्यादि गरेर पनि आफ्नो ऊर्जा बचाउँछन् ताकि त्यसलाई देख्ने बेलामा मेरो ऊर्जा पुरा मसँग उपलब्ध होस्, ताकि म पुरा पुरा भर आँखाले देख्न सकौँ, म 100% त्यसलाई देख्न सकौँ, म डुब्न सकौँ त्यसमा। त्यो बाहेक म कहीँ पनि अन्यत्र देख्न न मेरो मन लागोस्, न मेरो भाव लागोस्, न मेरो आँखाहरूले केही खोजुन्। सिद्धगणहरूको त कुरा ठिक छ, महर्षिगणहरू पनि ठिक छ, यक्षहरू पनि ठिक छ, गन्धर्व पनि ठिक छ, तर अर्जुनले के देख्छन् कि असुरहरू, असुरहरू यानि साधारण भाषामा भने राक्षसहरू, अर्थ बुझाउँला एकछिनमा, असुरहरू पनि सिद्ध गणहरूसँगै त्यसैलाई हेरिरहेका छन् रे। असुर शब्द बडो गरिमाले भरिएको शब्द हो, साधारण भाषामा जुनलाई राक्षस भनिन्छ र हामीले जे बुझेका छौँ त्यसको अर्थ यस्तो हुँदैन। असुर शब्द बुझ्नको लागि सुर शब्द बुझ्नुपर्ने हुन्छ। सुर भनेको के हो? सुर भनेको जहाँ सङ्गीत छ, जहाँ सुरिलोपन छ, जहाँ जीवन लयबद्ध भएको छ, लयमा हिँडेको छ, जहाँ जीवनभित्र सङ्गीत जन्मेको छ, जहाँ जीवनभित्र आनन्द जहाँ जन्मेको छ त्यसलाई सुर भनिन्छ। जुन जीवनमा आनन्द जन्मिन सकेन त्यसलाई असुर भनिन्छ। त असुर भनेको अरू कोही नभएर तपाईँ हामीमध्ये कोही हुन सक्छौँ। जहाँ जीवनमा आनन्द जन्मिन सकेको छैन त्यहाँ, जहाँ सुर हरायो, जीवनभित्र लुकेको एकत्व जहाँ हरायो, सङ्गीत जहाँ हरायो, जीवन असङ्गत जब बन्यो, म छरपष्ट भएँ, धेरै प्रकारका बाजा त मेरो जीवनमा बजेका छन् तर तबलाको आफ्नै सुर छ, आफ्नै ताल छ, वीणाको आफ्नै सुर आफ्नै ताल छ, बाँसुरी आफ्नै प्रकारले बजिरहेको छ, मुरली आफ्नै प्रकारले बजिरहेको होला, यसरी मेरो जीवनमा सङ्गीत जन्मिएन। तर जहाँ मसँग भएका सबै ऊर्जाहरू एउटा एक ठाउँमा केन्द्रित भए, त्यो केन्द्रित हुने त्यो खाली ठाउँलाई नै ध्यान भनिन्छ। जब सारा मेरा ऊर्जाहरू एक ठाउँमा केन्द्रित भए त्यतिखेर मेरो जीवनमा एउटा सङ्गीत जन्मिन्छ, जुन सङ्गीत हामी आफूभित्र सुन्न सक्छौँ, जुन सङ्गीत हामी बोध गर्न सक्छौँ। लय विज्ञान त्यसैको कार्यक्रम हो, त्यही सङ्गीतको खोज हो, अन्त सङ्गीतको खोज हो लय विज्ञान, आफैभित्र रहेको त्यो सङ्गीतको खोज हो। र जसको जीवनमा सङ्गीत आयो उसलाई सुर भनिन्छ भने, जसको जीवनमा सङ्गीत आएको छैन या हरायो उसलाई असुर भनिन्छ। अर्जुन देख्छन् कि असुरहरू पनि ईश्वरतिरै गइरहेका छन्, कस्तो आश्चर्य होला। यो सनातन धर्मले दिएको विराटता हो। यहाँ आउँदाखेरि सनातन दर्शनलाई अलिकति बुझ्यौँ भने बल्ल यो श्लोकलाई हामीले बुझ्न सक्छौँ र श्लोकमाथि न्याय गर्न सक्छौँ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाक, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

उपकार वचन मन काया, संत सहज स्वभाव खगराया। रामचरितमानस। स्वभावैले जीव कल्याणका लागि दिन रात अथक प्रयत्नरत ब्रह्मस्वरूप सद्गुरु चरणमा सभक्ति वन्दना गर्दै कार्यक्रमबाट सत्सङ्गको लाभ लिन प्रतीक्षारत हाम्रा आदरणीय श्रोताहरू, श्यामाश्याम धाम ठिमीद्वारा सञ्चालित यस अध्यात्म सन्देश कार्यक्रममा यहाँहरूलाई सप्रेम राधे राधे। आउनुहोस्, जीवको हृदयमा रहेको मोह अन्धकार नाश गर्न समर्थ सद्गुरुको स्मरण गर्दै यो सुमधुर पद श्रवण गरौँ। प्रस्तुत पदमा सद्गुरुको यशोगान गरिएको छ।

वासुदेव परम ज्ञानम वासुदेव परम तपः वासुदेवो परो धर्मो वासुदेव परा गतिः। 1:3:28-29 को श्लोक यो भागवत को यहां बताइयो वासुदेव नहीं के हो, वेद हो, ज्ञान हो, यज्ञ हो, योग हो, सारा क्रिया हो तो उसे ल समर्पित कर दे त्यो कार्य कर वंदनीय हुन्छ। यानी कि मखाह बने को यज्ञ योग सब चीज तो यहां निष्कर्ष के निष्क्य चाहे कर्म कांड त्यागेर तिमी उपासना कर चाहे कर्म कांड कर दे उपासना कर यही नहीं तो अर्थ हो। तारा ध्यान दिनुस यहाँ गर्नुस त पेरुज्य चाहे तर एक चीज मा सावधान रहनुस कि कर्म कांड समर्पण चाहिन्छ पूर्ण समर्पण। यो कर्म कांड गर्दै उपासना पनि गर्न सक्नुहुन्छ जुन पद्धति मैले बताए। यानी कि तपाईले चुरोट खाएर तपाईलाई दमको रोग लाग्या छ अब डाक्टरले सल्लाह दियो चुरोट खान छोड मैले दिएको ओखती खाऊ लाभ हुन्छ। अब तपाईले भन्नुभयो म चुरोट खान छोड्न सक्दिन बरु 10 किलोको सट्टा 1 किलो खान्छु ओखती पनि खान्छु त डाक्टरलाई फिस आउँछ। ठिक छ कम गर्न प्रयत्न गर्नुहोस् औषधि खानु ठिक हुन्छ अलिअलि ठिक पनि हुन्छ तर छोड्नै पर्छ यदि दम निको गर्ने हो भने। त्यस्तै चाहे कर्म कांड सहित उपासना गर्दै जानुस् चाहे कर्म कांड छोडेर उपासना गर्नुस् त्यो तपाईँहरूको खुसी। तर यहाँ सावधान के हुनुस् भने जपले बोल्ने गरेको श्लोक जुन प्रारम्भमा बोलिन्छ कर्म काण्डकोमा पनि त्यसमा पनि महापुरुषले भक्ति छिराइदिए र त्यहाँ शर्त छ कर्म काण्ड गर्दा कुन कर्म काण्डले गरिदिएको नरक या स्वर्ग जानु पर्दैन। ध्यान दिएर सुन्नुहोस् अपवित्र पवित्रो वा सर्वावस्थां गतोऽपि वा यः स्मरेत् पुण्डरीकाक्षं स बाह्यभ्यन्तर शुचिः। यो बोल्छन् पानी छर्किन्

0: जनात्मा पनि तपाईँका पनि।
1: यसको मतलब के हो? यसको मतलब यो हो कि चाहे शुद्ध शुचि गरेको स्नान गरेको शुद्ध हुँ, चाहे घोर गन्दगी युक्त हुँ, शुद्ध हुनु पर्यो अब कर्म कांड गर्नलाई। हेर्नुहोस्, एक पटक पानी छर्केर शुद्ध भएर ठिक नियम अनुसार गर्न नसक्दा, एक पटक जीवन भरमा एक पटक नल राजाको के हाल भयो? कली प्रवेश गर्यो, राज्य स्वाहा भयो, वनको बास भयो, एक पटक सूची नगरी गर्दा कर्म कांड। त यहाँ कर्म काण्डमा सूची त गर्नु पर्यो शुद्धिकरण, तर साथमा यो हुनु पर्यो, यह स्मरेत पुण्डरीकाक्षम। पुण्डरीकाक्ष भनेको भगवान श्री कृष्णको स्मरण हुनु पर्यो, चिन्तन हुनु पर्यो, ध्यान हुनु पर्यो हृदयमा, तब तपाईँ शुद्ध हुनुभयो, अब कर्म काण्ड गर्न लायक हुनुभयो। केवल पानी छर्केर हुँदैन, अब छातीमा हात राखेर सोच्नु होला भरे घरमा गएर एकान्तमा कि हामीले कर्म कांड गर्ने बेला भगवानको त्यो सुन्दर स्वरूपको रूप ध्यान कति बनाएर पानी छर्केर सुरु गर्यौं। पण्डितजीले सम्झे कि सम्झेनन्? नियम छन्, त्यो कार्य कर्म कांड गरुन्जेल तपाईँको मन भगवानमा हुनु पर्यो। शरीरले अरू गरे पनि यदि भगवानमा छैन, फुत्केर यहाँ आयो आउँछ नि। पण्डितजीले भन्छन् कि जनै दायाँ लगाऊ, दायाँ लगाउँदा जनैमा ध्यान जान्छ कि भगवानमा ध्यान जान्छ? मन त आयो यहाँ, बस त्यो बन्धनकारी भयो, या त तिमीलाई स्वर्ग लैजान्छ, गलत भए नरक लैजान्छ। त मनलाई निरन्तर भगवानमा लगाएर म कर्म कांड गर्न सक्छु, यो हिम्मत जो जोसँग छ तपाईँहरू गर्नुहोस्। मना छैन, ठाटले गर्नुहोस्, तर ठिक ठिक गर्नुहोस्। गलत गरेर नरक जाने बाटो निश्चित नगर्नुहोस्। यो हो रहस्य यसको। अन्तत्व गत्व चाहिँ छोड्नै पर्छ फेरि, यदि भगवत प्राप्ति। हेर्नुहोस्, दुईटा तार छ, नेगेटिभ पोजिटिभ जोड्नु छ, तारलाई खुइल्याउनै पर्छ, त्यो फ्याँक्नै पर्छ, त्याग्नै पर्छ बाहिरको प्लास्टिक, अनि मात्र जोडिन्छ, बिजुली बल्छ। अब अहिले टाढा टाढा छ, नजिक ल्याउने बेला अहिले किन खुइलाइहालौँ भने ठिक छ, तर नजिक ल्याएर त जोड्ने बेला खुइलाउनै पर्छ, त्याग्नै पर्छ, यो बुझ्नुहोस्। त्यसैले भगवान श्री कृष्णले भने, सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज, त्यागेर मेरो शरणमा आउनै पर्छ, चाहे अहिले त्याग, चाहे दस जन्ममा त्याग, त्याग्नु त पर्छ नै। वेद भन्छ तोदस्य शरण अमहस्य, सब त्यागेर मेरो शरणमा आउनै पर्छ। यदि भगवानको सुख चाहने हो भने, स्वर्ग सुख चाहने भने नआए पनि हुन्छ, शरणमा आउनु पर्छ त्यागेर। गीतामा पनि मामेकमेव शरण, दस बाह्र पन्ध्र भागवत पनि यही बताउँछ, त्याग्नै पर्छ। गर एक आठ, एक तिन, अट्ठाइस, उन्तिस, यी सबलाई स्वाहा बनाइदियो भागवतले पनि, अन्तत्वगत त्याग्नै पर्छ। अब यो आउला तपाईँलाई त्याग्न पर्ने बे कर्म कांड किन बन्यो, यसको पनि एक रहस्य छ। यसकारण भन्यो कि कुनै समयमा यस्तो आउँछ यो काल गतिले कि व्यक्तिहरू घोर नास्तिक हुन्छन्, केही चिज भगवत विषय सुन्न चाहँदैनन्, तर दुखी त हुन्छन् नै मायाको संसारमा। त कर्म कांड त्यति बेला खुब फल्छ फुल्छ, किनकि यहाँ तिमीले दुःख पाइरहेछौ, स्वर्गमा भयानक सुख छ, यहीँ पनि यज्ञ यज्ञादि गरेर दशरथले समान पुत्र नभए पुत्र प्राप्त हुन सक्छ, धन प्राप्त हुन सक्छ, यो आशयले यो कर्म कांड माथि आउँछ, त व्यक्तिहरू इच्छा गर्छन् यो प्राप्त गर्नलाई। तर त्यो कर्म कांड गर्दा गर्दै त्यहाँ कहीँ न कहीँ भगवानको नाम आउँछ, चिन्तन आउँछ, एक दिन बुद्धि लाग्छ, होइन यो भगवानको फेरि आनन्दको कुरा आछ, यो मायादेखि माथिको कुरा छ, फेरि त्यतातिर चासो हुँदै गएर फुत्केर उहाँ पुगोस् भनेर सुरुमा चारो हालेको कर्म कांड। जसरी स्कुल जानलाई मान्दैन, बच्चा त आइसक्रिम दिन्छौँ चक्लेट दिन्छौँ हामी, तर चक्लेटले खराब गर्छ थाहा छ बाउ आमालाई, तर बच्चा त्यसमा रमाउँछ। अहिले दाँतै त खराब होला, भोलि धन कमाए नक्कली दाँत पनि हाल्ला बरु। त्यस कारण मात्र हो यही कर्मकाण्डमै अल्झी रहनलाई होइन। जसरी बाबुआमाले चक्लेटै खानको लागि आइसक्रिमै खानको लागि आइसक्रिम चक्लेट दिएको होइन, जसरी पढोस् भनेर दिएको हो, लक्ष्य प्राप्ति गरोस् भनेर माध्यम बनाएको हो, त्यस्तै यो कर्मकाण्ड देखुन्। चाहे तपाईँहरू अब जसरी गर्न मन लाग्छ गर्नुहोस्, तर एक दिन चाहिँ त्याग्नै पर्छ, छोड्नै पर्छ, यो चाहिँ निश्चित मान्नुहोस्। त्यसैले त्याग ही कर्म शुभा शुभदायक, रामायण पनि भन्छ शुभ अशुभ, शुभ माने पुण्य कर्म, अशुभ माने पाप कर्म, दुवै त्याग्नु पर्छ। यहाँ भगवानले के भने, सर्वधर्मान् परित्यज्य, धर्म माने धारण गर्न चिज, धारण के हुन्छ हामीमा, एक पाप हुन्छ एक पुण्य हुन्छ, भगवानले यहाँ दुवैलाई पापको संज्ञा दिए, पुण्यलाई पनि पाप भने। सर्वधर्मान् परित्यज्य माम एकम शरणम व्रज, मेरै शरणमा आऊ, त्यसपछि के हुन्छ, त्यसपछि तैँले अनादिकालदेखि गर्दै आएको सञ्चित कर्म, प्रारब्ध कर्म, क्रियमाण कर्म अहिले गर्दै रहेको यी सबद्वारा भएको पुण्य पाप जति पनि छन् यी कर्महरू सबलाई म के गरिदिन्छु, अहम त्वाम सर्व पापेभ्यो मोक्षयिष्यामि, म मोक्ष गरिदिन्छु, पुण्यबाट पनि मोक्ष पापबाट पनि मोक्ष, जब यो दुवै मोक्ष तब मसँगको मिलन। पुण्य गर स्वर्ग जान्छौ, पाप गर नरक जान्छौ, दुवै ध्वस्त जुन दिन खतम हुन्छ त्यो दिन भगवत प्राप्ति हुन्छ। यो निष्कर्ष निर्णय तपाईँहरूको हातमा छ, उपासना त गर्नु नै छ, ध्यान दिनुहोस्। अब चाहे कर्मकाण्ड सहित गर्नुहोस्, चाहे त्यागेर गर्नुहोस्, त्यो तपाईँहरूको खुसी, अन्तत्वगत नत्यागी चाहिँ हुँदैन। त्यसैले महापुरुषहरूले सिद्धान्त बताइदिए, बनाइदिए, के सिद्धान्त बनाए, भुक्ति मुक्ति स्पृहायावत पिशाची हृदि वर्तते तावत भक्ति सुखस्यात्र, यो भुक्ति यो स्वर्ग मृत्यु लोक आदि को भोग को कामना प्लस मुक्ति, तपाईँहरू भन्नुहुन्छ नि मुक्त हुन पाए हुन्थ्यो, यो मुक्ति कामना, यो दुईटा पिशाचिनी हो, पिशाचिनी, यो पिशाचिनी हृदयमा रहेसम्म भगवानको जुन प्रेम छ त्यो हृदयमा उदय हुन सक्दैन, असम्भव। त्यसैले यो फिलोसफी छ, यो सिद्धान्त छ। त अब निष्कर्ष के निस्क्यो, निष्कर्ष यो निस्क्यो कि जुन मन छ भगवानमा लगाउँदै हामीलाई संसारको कर्म गर्नु छ, चाहे कर्मकाण्ड गर्नु चाहे दाल रोटीको लागि मेहनत गर्नुहोस्, एउटै क्याटेगोरी पर्यो। तर ध्यान दिनुहोस्, कति सजिलो चिज छ कि मन भगवानमा लाउँदै यो संसारमा कार्य गर, यो भगवानले धोका दिए अर्जुनलाई, जुन असम्भव छ, हुनै सक्दैन, हुन सक्दैन। अरे म बताउँदैछु किन हुन सक्दैन, अस्ति भर्खर मैले सम्झाएन तपाईँहरूलाई, इन्द्रियले स्वयं कार्य गर्न सक्दैन, मनको साथ चाहिन्छ, मनले इन्द्रिय बिना पनि काम गर्न सक्छ, तर इन्द्रियले मन बिना काम गर्न सक्दैन, मन भगवानमा लाएर संसारको कार्य हुन सक्दैन, असम्भव। किन, जस्तै यदि इन्द्रियले नै कार्य गर्ने भए त तपाईँहरू निदाइरहेको बेलामा तपाईँहरूको आँखा अगाडि यो हल्लाइदिन्छु म, एकछिनपछि बिउँदैछु सोध्छु मैले के हल्लाएको थिएँ, के थाहा, म त निदाइरहेको थिएँ, निदाएको भयो आँखा त थियो त्यही, मन चाहियो, मन मन मन बिना संसारको कार्य हुँदैन। यदि मन तपाईँहरू भगवानमा लाउने चक्करमा घरमा खाना बनाउन थाल्नुहोस्, अरे क्या सजिलो उपाय छ, मन भगवानमा लाउ, संसारमा कार्य गर, मन भगवानको चिन्तन गर्दै तरकारी पकाएको, नुन हाल्नु पर्ने ठाउँमा चिनी हालेर तरकारी पच्का, घरमा रडाएको मच्छु, कहाँको भक्ति उपासना? तपाईँहरूको मन अन्त गा बेलामा कार्य ठिक ठिक हुँदैन। अफिसमा काम गर्नुहुन्छ, भगवानको चिन्तन गर्दै लेख्दा 16:10:37 भयो, हिसाब गडबड भयो, अब के गर्ने? त्यसैले मन बिना इन्द्रियले कार्य हुन सक्दैन, यानि कि यसको पछाडि पनि रहस्य छ। अर्जुनले मन भगवानले भने मन बुद्धि मलाई दिए र अर्जुनले युद्ध लडे। बताउनुहोस् युद्ध लड्नु कति खतरनाक चिज हो, यहाँबाट यति साधेर हान्नुपर्छ कि यहाँ एक रौँ गडबड भयो भने उहाँ पुग्दा पुग्दा त्यो 100 फिटको फासला हुन्छ। त शत्रुलाई मार्नु पर्ने ठाउँमा त आफ्नै व्यक्ति मर्न सक्छ। मन भगवान्मा लाएर बाढ जा पाए त छोडिदिने, आफ्नै व्यक्ति मऱ्यो भने मन चाहियो नि, मनले सोच्नु पर्यो शत्रु त्यहाँ छ, मेरो मित्र त्यहाँ छ, त्यसैले त्यसलाई मार्नु छ, त्यो मनले सोचेर हान्न पर्यो कि परेन बा। तर पुरा महाभारत युद्ध भयो, यही अर्जुनले युद्ध गरे, बाण चलाए, आफ्नो एउटा पनि मारेनन्, सबै शत्रु नै मारे। कसरी? त हेर्नुहोस्, ध्यान दिनुहोस्, यो मन बिना तपाईँहरूको संसार चल्दैन, मन यहीँ चाहिन्छ र होइन मन भगवानमा लाउनु पर्छ, यो पनि दुवै ठिक हो। यहाँभित्र एक भयानक विज्ञान छ, साइन्स छ, त्यो जान्न जरुरी छ, तब मात्र तपाईँहरूको काम बन्छ। त त्यो विज्ञान त्यो साइन्स बिना तपाईँहरूले जे जति जान्नु सब जिरो। त्यसैले यो मन संसारमै लाएर पनि मन भगवानमा लाग्ने के साइन्स हो, के विज्ञान हो, यो विषयमा प्रकाश पार्नु छ, पारिने छ, तर यो आज होइन भोलि। श्रीमद् सद्गुरु भगवान की।
2: आदरणीय श्रोताहरू, यो कार्यक्रम अध्यात्म सन्देश यहाँहरूको आफ्नै कार्यक्रम हो। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा संस्थापित श्री राधा माधव समिति श्यामा श्याम धाम कुनै पनि जाति धर्म समाज तथा सम्प्रदाय विशेषमा बाँधिएको छैन, यहाँ सबैको समन्वय छ। यसको एकमात्र उद्देश्य विश्वका सम्पूर्ण जीवलाई वास्तविक सुख शान्ति तथा आनन्द केमा छ र त्यो कसरी प्राप्त गर्न सकिन्छ भन्ने तत्त्वबोध गराउनु नै हो। जीव कल्याणको उद्देश्य पूर्तिमा साथ दिन यो संस्था सबैमा हार्दिक आह्वान गर्दछ। हाम्रो ठेगाना हो श्यामा श्याम धाम ठिमी हनुमन्ते पुल भक्तपुर, सम्पर्क 6630059 98 41 23 437। आजको दिन यहाँको मङ्गलमय रहोस्। जय श्री राम।